0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्। अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, पवित्र आत्मा को हुनुहुन्छ। पवित्र बाइबलको मत्तीको पुस्तक 28:19 प्रभु येशूले परमेश्वरको तीन शिरहरूका कुरा गर्नुभएको छ, त्रिएक परमेश्वरको कुरा गर्नुभएको छ। यो खण्ड म पढिदिए, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो भनिकन यस खण्डमा बताइएको छ। र प्रभु येशु स्वयंले पिता भन्नुभएको छ, पुत्र येशु ख्रीष्ट भन्नुभएको छ र पवित्र आत्मा परमेश्वरको नाउँ लिनुभएको छ। र उत्पत्तिको पुस्तक 1:26-27 पदलाई हामीले अध्ययन गर्दाखेरि सृष्टिकर्ता परमेश्वरले सृष्टि गर्नुहुँदाखेरि हामी भनेर त्यहाँ सम्बोधन गर्नुभएको छ। त्यहाँ लुकेर पिता पुत्र पवित्र आत्मा परमेश्वरको नाउँ आएको छ। यो खण्डलाई पनि म पढिदिँदछु। यो खण्ड छ उत्पत्तिको पुस्तक 1:26-27 पद, अनि परमेश्वरले भन्नुभयो मानिसहरूलाई आफ्नै स्वरूपमा भन्नाले एक हाम्रै प्रतिरूपमा बनाऊ, यहाँ चाहिँ हाम्रै भन्नाले त्रिएक पिता पुत्र पवित्र आत्मा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू आकाशका पंक्षीहरू पाल्तु पशुहरू र जमिनमा चहल पहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् भनिकन यहाँ परमेश्वरले यो स्पष्ट त्रि एक हुनुहुन्छ तर तीन फर्ममा तीनवटा शब्दमा उहाँ प्रकट हुनुभएको छ, पिता पुत्र र पवित्र आत्मा परमेश्वर भनिकन तीन फर्ममा उहाँ प्रकट हुनुभएको छ। र भनिन्छ पुरानो करारमा सृष्टिकर्ता परमेश्वर सिधै पिता भइकन उहाँ प्रकट हुनुभयो, मानिसहरूसँग संगति गर्नुभयो, मानिसहरूलाई सहायता पुर्याउनुभयो, धरतीलाई विश्वलाई गभर्न गर्नुभयो। तर त्यसपछि सृष्टिकर्ता परमेश्वर पुत्र येशु ख्रीष्ट हुनुभइकन मुक्तिको कार्य गर्नको लागि धरतीमा आउनुभयो र मुक्तिको कार्य गर्नको लागि धरतीमा आउनु भएको बेलामा चाहिँ उहाँ पुत्र भइकन उहाँ प्रकट हुनुभयो। 12 चेलाहरू मध्ये एकजना चेलाले प्रभु येशूलाई अब पिता देखाउनुहोस् न भनिकन गर्नुभएको प्रश्नको प्रतिउत्तरमा प्रभु येशूले भन्नुभयो, म तिमीहरूसँग यति धेरै समयसम्म छु र पनि तिमीहरूले मलाई देखेका छैनौ, पिता म भित्र हुनुहुन्छ र म पिताभित्र छु भनिकन उहाँले त्यसरी प्रतिउत्तर दिनुभयो। र त्रि एक परमेश्वरकै कुरा उहाँले त्यहाँ गर्नुभयो। र प्रभु येशूले पछि गएर उहाँले भन्नुभयो योहानको पुस्तकमा, म जान जरुरत छ, म गएपछि म पवित्र आत्मा परमेश्वर तिमीहरू भएकोमा पठाइदिनेछु भने चाहिँ उहाँले त्यसरी भन्नुभयो। र मुक्ति कार्य उहाँले सक्नुभयो क्रुसमा, शैतानमाथि उहाँले विजय गराउनुभयो मानिसहरूलाई। त्यसपछि उहाँ तेस्रो दिनमा बौरी उठ्नुभयो र पेन्तिकोसको दिनमा उहाँले पवित्र आत्मा परमेश्वर धरतीमा पठाइदिनुभयो। र यो समय चाहिँ पवित्र आत्मा परमेश्वरको समय हो भनिकन पवित्र बाइबलमा परमेश्वरको वचनमा हामीलाई बताइएको छ। र पवित्र आत्मा को हुनुहुन्छ भन्ने कुराहरूको प्रति उत्तरमा चाहिँ पवित्र आत्मा परमेश्वर त्रि एक परमेश्वरको तेस्रो शिर, यानि उहाँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र उहाँ सृष्टिकर्ता परमेश्वर अहिले चाहिँ पवित्र आत्मा हुन भइकन मानिसहरूसँग संगति गर्नुहुन्छ र मानिसहरूसँग नै रहनुहुन्छ। जसरी 1 Corinthians 6:19 के तिमीहरूलाई थाहा छैन पवित्र आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ र तिमीहरू चाहिँ पवित्र आत्मा परमेश्वरको मन्दिर हो भनिकन त्यस खण्डमा बताइएको छ। र आदरणीय ख्रीष्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, पवित्र आत्मा परमेश्वर चाहिँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र तपाईँ र म सँगै नै ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने मानिसहरू भित्र पवित्र आत्मा परमेश्वर बसोबास अहिले गरिराख्नु भएको छ। र योहानको पुस्तक 14:16 पवित्र आत्मा परमेश्वर चाहिँ सल्लाहकार हुनुहुन्छ, सहायक हुनुहुन्छ भनेर पनि बताइएको छ। प्रभु येशूले स्पष्ट योनाको पुस्तक 14:15 भन्नुभयो, म तिमीहरूलाई असहाय छोड्ने छुइन, म तिमीहरू भएकोमा पितासँग विन्ती गर्नेछु र पवित्र आत्मा परमेश्वर पठाइदिनेछु र उहाँ तिमीहरूको साथमा रहनुहुनेछ र उहाँले नै तिमीहरूलाई सबै सत्यतर्फ डोराउनुहुनेछ र तिमीहरूलाई धरतीमा हुँदाखेरि संकष्ट हुन्छ, गाह्रो पर्छ, त्यो अवस्थामा पवित्र आत्मा परमेश्वर चाहिँ तिमीहरूको लागि एक सल्लाहकार बन्नुहुन्छ भनिकन उहाँले योना पुस्तक 14:15 त्यसरी भन्नुभयो। र पवित्र आत्मा परमेश्वर अहिलेको लागि तपाईँ र मेरो लागि को हुनुहुन्छ भन्ने कुराहरूमा चाहिँ उहाँ सल्लाहकार हुनुहुन्छ। उहाँले हामीलाई सल्लाह दिनुहुन्छ, जसरी बुवा आमाले बालबच्चाहरूलाई यसो गर त्यसो नगर भनेर चाहिँ सबै कुराहरूमा सल्लाह दिँदै दिँदै दिँदै हुर्काउनु भए जस्तो नै सृष्टिकर्ता परमेश्वर पवित्र आत्मामा भएर धरतीमा आइसक्नु भएको छ र उहाँ हामीसँग नै र हामी भित्रै बास गर्नु हुने भएको कारणले गर्दा पवित्र आत्मा परमेश्वर म भित्र हुनुहुन्छ भनेर हर ख्रिस्ट येशूलाई विश्वास गर्ने परमेश्वरका छोरा छोरीहरूले कुनै पनि अवस्थामा भएर जानु हुँदाखेरि उहाँको आवाजलाई सुन्ने कोसिस गर्नुभयो भने उहाँ सल्लाहकारले तपाईँलाई सल्लाह दिनुहुन्छ। र प्रेरितको पुस्तकको धेरै खण्डहरूमा चेलाहरूलाई र प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने मानिसहरूलाई उहाँले सल्लाह दिनुभएको हामी पाउँदछौँ। र त्यहाँ पाउल र बर्नबास सम्बन्धी चाहिँ जो प्रार्थना गरिराख्नु भएको थियो एन्टियोकको चर्चले, त्यो समयमा पवित्र आत्माले भन्नुभयो पाउल र बर्नबासलाई चाहिँ मेरो कार्यको लागि सुसमाचारको लागि छुट्टाओ भनेर पनि उहाँले त्यसरी मण्डलीलाई पनि सल्लाह दिनुभएको छ। भने पवित्र आत्मा परमेश्वरमा हामीले भर परिएको खण्डमा पवित्र आत्मा परमेश्वरले तपाईँ र मलाई दैनिक जिन्दगी जिउनको लागि उहाँले सल्लाह दिनुहुन्छ र पवित्र आत्मा परमेश्वर को हुनुहुन्छ भन्ने कुराहरूमा उहाँ सल्लाहकार पनि हुनुहुन्छ। र योनाको पुस्तक 16:13 पवित्र आत्मा परमेश्वर शिक्षक पनि हुनुहुन्छ भनिकन बताइएको छ। र यस खण्डलाई म पढ्दिन्छु, यहाँ यसरी लेखिएको छ, अब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोराउनुहुनेछ, उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुन्छ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। र पवित्र आत्मा परमेश्वरले हुन आउने कुरा के हुन आउँदैछ भन्ने कुराहरू पनि उहाँले हामीलाई बताउँदै लानुहुनेछ। र पवित्र आत्मा परमेश्वर चाहिँ हाम्रो अभिभावक, हाम्रो गोठालो र हाम्रो शिक्षक हुनुहुन्छ भनिकन योनाको पुस्तक 16:13 यहाँ बताएको छ। र हामीलाई उहाँले सबै कुराहरू सिकाउँदै लानुहुन्छ। विशेष गरी मेरो घरमा बुवा बाहिर काममा जानुहुन्थ्यो प्राय, तर आमाले चाहिँ मलाई यसरी जिन्दगी जिउनु पर्छ, तेरो स्कुलमा पढ्ने साथीहरू धेरै धनी मानीका छोराहरू छन् तर हामी चाहिँ गरिब परिवारका हौ, उनीहरूको जस्तो नै चालमा उनीहरूको जस्तै फुर्ती फार्तीमा हामी जिउनु हुँदैन, धेरै पैसा रुपियाँहरू खर्च गर्नु हुँदैन लगायत आमाले त्यसरी सिकाउँदै मेरो जिन्दगी सम्बन्धी हरेक दिन नै उहाँले सिकाउँदै लग्नुभयो। र त्यो समयमा मेरो आमाले मलाई त्यसरी गाइड गर्नुभए जस्तो नै पवित्र परमेश्वरले पनि हामीलाई त्यसरी नै सिकाउँदै लानुहुन्छ। र पवित्र परमेश्वर को हुनुहुन्छ भन्ने कुराको प्रति उत्तरमा उहाँ शिक्षक हुनुहुन्छ। र प्रेरितको पुस्तक 1:8 उहाँले हामीलाई शक्ति दिनुहुन्छ भने चाहिँ बताइएको छ। यो धरती केही समय दुष्ट आत्माको हातमा परेको छ र हामीले शरीर चाहिँ पापी स्वभावको शरीर ओढेका छौँ र हाम्रो शरीर संसारको लागि एउटा चुम्बक जस्तो नै भएको छ र परमेश्वरलाई महिमा गर्नदेखि यो तर्किएको छ भनेर रोमीको पुस्तकले बताउँदछ। तर यही अवस्थामा पनि पवित्र आत्मा परमेश्वरले चाहिँ हामीलाई परमेश्वरको आराधना गर्नको लागि सत्यतामा हिँड्नको लागि उहाँले हामीलाई शक्ति दिनुहुन्छ भने जस्तै पवित्र आत्मा परमेश्वर को हुनुहुन्छ भन्दाखेरि हाम्रो स्वभाव परिवर्तन गर्नुहुने, स्वभावलाई निर्माण गर्ने हुनुहुन्छ। गलातीको पुस्तक 5:22-23 पवित्र आत्माको फल प्रेम, आनन्द, शान्ति भन्दा भन्दै फलका 9 केस्राहरूको विषयमा बताइएको छ। र पवित्र आत्मा परमेश्वरले हाम्रो स्वभाव, हाम्रो क्यारेक्टर, चरित्र बिल्डअप गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।

0: जयमसे सम्पूर्ण मण्डली परिवार साथै हाम्रा छिमेकी दाजुभाइ दिदी बहिनीहरू नमस्कार पनि भन्न चाहन्छु। मेरो नाम चाहिँ भीम कुमार राई, मेरो स्थायी ठेगाना चाहिँ मोरङ बेलबारी 6 नम्बर वाडामा पर्छ। म चाहिँ अहिले हाल यहाँ इमाडोल 4 नम्बर इमाडोलमा म बस्दछु। अनि प्रभु येशूलाई चाहिँ मैले कसरी पाएँ भन्ने तपाईँहरू समक्ष म एउटा सानो गवाही राख्नको लागि गइरहेको छु। सुरुमा मैले मेरो परिवार, मेरो बुबा आमाहरू हिन्दू ब्याकग्राउण्डकै हुनुहुन्थ्यो, उहाँहरू एकदमै कट्टर नै अब हिन्दूहरूमा उहाँ हुनुहुन्थ्यो। अनि यसै क्रममा यो मेरो आमा चाहिँ बिरामी हुनुभएको थियो, मेरो आमा चाहिँ अब पाटेघर सम्बन्धीको क्यान्सर नै हुनुहुन्थ्यो। अनि त्यो बेलामा मेरो आमालाई चाहिँ बिमार हुँदाखेरि हाम्रो बुवाले चाहिँ म चाहिँ राई परिवारको हाम्रो यो विभिन्न प्रकारको धामी झाँक्रीहरूको है धेरै प्रकारको यो कुराहरू होइन अनि यो सत्यनारायण पूजाहरू गर्ने अनि विभिन्न वैतरणी यो गर्दाखेरि धेरै हाम्रो यो कुराहरूले धेरै खर्च पनि भयो अनि धेरै त्यस्तो पूजा आजा अनि हाम्रो यो किराँतहरूको राईहरूको त्यो बिजुवाहरू लगाउँदाखेरि चाहिँ धेरै प्रकार तापनि है त्यत्रो ऊ गर्दाखेरि पनि कुनै प्रकारको सुधार चाहिँ हामीले पाएनौ। अनि धेरै प्रकारको धामी झाँक्रीहरू गर्दा धेरै प्रकारको पूजा आजा गर्दाखेरि पनि अब हाम्रो बुवाले धेरै गर्नुभयो त्यो प्रकारले, तर त्यसमा केही पनि भएन। खर्चहरू चाहिँ है धेरै खर्चहरू मेरो बुवाले गर्नुभयो। त्यो बेला चाहिँ म पनि अलिक यङ सर्कलमै थिएँ, तर त्यो सबै अभिभावक चाहिँ बुबाकै हातमा भए पनि हामीले पनि त्यसलाई एउटा आन्तरिक रूपमा हामीले नियालिरहेका थियौं। यो पूजा आजाले चाहिँ साँच्चै नै कस्तो इम्प्याक्ट गर्छ अर्थात त्यो कुराहरूले चाहिँ के हुन्छ भन्ने कुराहरू आन्तरिक रूपमा पनि हामीले त्यो कुराहरू वाच गरिरहेको थियौं। तर धेरै कुराहरू गर्दाखेरि पनि मेरो मम्मी चाहिँ त्यो समस्याबाट चाहिँ मुक्ति पाउनु भएन अनि धेरै गर्दाखेरि पनि त्यहाँबाट चाहिँ त्यो निको हुनु भएन। अनि धेरै पछाडि हाम्रो बुवाले पनि त्यो कुराहरूलाई केही महसुस गर्नु भएछ अनि महसुस गरिसकेपछि बुवाले अनि जुन हाम्रो राई परिवारले गर्ने जति पनि त्यो पूजा आजाहरू छ है देवा या चिन्ताहरू गर्ने त्यहाँदेखि गर्न छाडिदिनु भयो त्यहाँबाट होइन। उहाँले कति प्रयास गर्दाखेरि उहाँलाई आमालाई मेरो आमालाई बचाउन सक्नु भएन है। मेरो मम्मी चाहिँ 2043 सालमा भदौ महिनाको 4 गते हुनुपर्छ त्यो दिन चाहिँ संसारलाई छोडेर जानुभयो। अनि त्यहाँबाट बुबा चाहिँ एकदमै निराश हुनुभयो किनकि उहाँले आफ्नो जति पनि सक्दो प्रयास उहाँले नै यो विधि विधानहरूबाट गर्न खोजिराख्नु भएको थियो। मैले चाहिँ के त्यहाँबाट सिकेँ भने साँचो परमेश्वर चाहिँ त्यो पूजा आजामा थिएन, त्यो साँचो परमेश्वर चाहिँ यहाँ रहेनछ भनेर हामीले थाहा गर्न सक्यौं। अनि त्यस पछाडि अनि मलाई पनि यो प्रकारको ऊहरूबाट चाहिँ मलाई पनि अलिकति निराश हुँदै गएर मैले पनि अरू विभिन्न यस्तो सुसमाचारहरू सुन्ने मौका पाएँ अनि त्यो सुसमाचारहरूबाट साँच्चै साँचो परमेश्वर है चाहिँ प्रभु येशू नै हुनुहुन्छ कि भन्ने सुरुमा चाहिँ मलाई त्यो प्रकारको भएको थियो। किनकि हामी त्यो परिस्थितिमा हामी जाँदै गर्दाखेरि त्यो परिस्थितिमा हुँदै गर्दाखेरि हाम्रो आमालाई हामीले गुमाउनु पुगेको थियो। हामी सबै कुराहरू हाम्रो बुवाले नगरेको होइन, धेरै कुराहरू गर्नुभएको थियो, धेरै सम्पत्तिहरू पनि गुमाउनु भयो र आमालाई पनि गुमाउन पुग्यौं। अनि त्यसपछि मलाई पनि एउटा नयाँ जिज्ञासाहरू चाहिँ आयो अनि आएपछि जब हाम्रो गाउँमा सुसमाचारहरूको कुराहरू आउँदै गर्दाखेरि अनि बाइबलहरूको कुराहरू सुन्दै गर्दाखेरि त्यहाँबाट म बिस्तारै त्यतातिर आकर्षित हुँदै गएँ। अनि त्यसरी भइसकेपछि हामीले त्यो सुसमाचार पाइसकेपछि अनि पछाडि बुबाले त्यो सबै गर्नु छाडिसक्नु भएको थियो अनि त्यसै अवसरमा हाम्रो गाउँमा पनि सुसमाचारहरू आएका थिए। आएर हामीले त्यहाँबाट पनि हामीले चाहिँ केही कुराहरू चाहिँ हामीले सिक्ने मौका पनि पायौं होइन। साँचो परमेश्वर साँच्चै येशू ख्रीष्ट नै हुनुहुन्छ कि भन्ने कुराहरू त्यहाँनिर हामीले एउटा नयाँ एउटा खोजी गरिरहेका थियौं। त्यसपछि चाहिँ हामी यता काठमाडौँ आउने मौका पनि मैले पाएँ अनि जब यही गेतसेमानी एयरपोर्ट चर्चमा हामी आइपुग्यौं त्यस बेला मेरो सासू आमा अनि ससुरा बुवाहरू चाहिँ अलिक अगाडि नै ग्रहण गर्नु विश्वास गरिसक्नु भएको थियो अनि उहाँहरूले पनि त्यो कुराहरू केही कुराहरू सेयर गर्नुभयो अनि सेयर गरिसकेपछि अनि मैले मैले ती कुराहरूलाई यहाँ गेस्टेमनी एयरपोर्ट छ 2059 सालको त्यस्तै मंगसिर महिनातिर म यहाँ आउन एउटा अवसर पाएँ। अनि त्यहाँ आइसकेपछि म यहाँ चर्चमा आएपछि अनि यहाँबाट हाम्रै गुरुबाले होइन पास्टर टेक दा गुरुबाले हामीलाई केही कुराहरू हामीलाई बताउनु भयो अनि उहाँहरूले जुन त्यो एउटा सुसमाचारीको रूपमा हामीलाई त्यो बताइसकेपछि हामीले पनि एकदमै त्यो कुराहरूलाई चाहिँ एकदमै त्यो हामीमा त्यसमा चाहिँ एकदम लाग्यो है साँचो परमेश्वर साँच्चै यसो क्रिसमस त हुनुहुन्छ भनेर अनि त्यहाँ त्यो त्यसरी हामीले मैले ग्रहण गरे यही गेस्टेमनी एयरपोर्ट चर्चमा। अनि त्यसपछि गेस्टेमनी एयरपोर्ट चर्चमा आएर अनि सुरुमा चाहिँ अब हामीले संगति गर्ने आउने जाने मात्रै भइरहेको थियो तर पछाडि एकदमै यसो क्रिस नै साँचो परमेश्वर सत्य बाटो सत्य र जीवन हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले ग्रहण पनि गरे अनि ग्रहण त्यो बेला म दुबई जान लागिरहेको थिएँ दुबई जाने तर्खरमा थिएँ। जुन मेरो बुवाले प्रभु येशूमा आएको जुन कुरा सुनेपछि मलाई बुबाले कराउनु हुन्छ कि केही गाली गर्नुहुन्छ कि भन्दा मैले त्यो प्रकारले यस्तो अलिक डर त लागिरहेको थियो तर जब यो कुराहरू मेरो बुवाले थाहा पाउनुभयो मलाई केही पनि भन्नु भएन ठिकै छोरा तँलाई त्यो ठिक लागेछ तर तैँले त्यो लिएको म केही पनि भन्दिनँ तेरो इच्छा हो तर त्यो तैँले त्यो राम्रै गरिस् भन्ने प्रकारले उहाँले त्यसरी भन्नुभयो। कुनै एक शब्द पनि किन यस्तोमा लिस् मलाई किन सोधिनस् मलाई किन यो प्रकारको सल्लाह लिनस् भनेर कुनै प्रकारको अवरोधहरू पनि उहाँले भन्नु भएन गर्नु भएन। अनि त्यसपछि मलाई अलिक त्यहाँदेखि अझै मलाई त्यहाँबाट अझै उत्साह मिल्यो अनि त्यहाँदेखि अझै एउटा नयाँ उत्साह आयो अनि त्यसपछि म विदेशतिर पलायन भए। जब म विदेशहरू धेरै वर्ष बसे धेरै वर्ष त्यहाँनिर बसे सुरु सुरुमा चाहिँ मैले अझै राम्ररी पनि सेवा संगति जाने अवसर दुबईमा पनि पाइन। त्यो बेला त्यहाँ चर्चहरू त्यति थिएन नेपालीहरू पनि प्रशस्त थिएन एकदमै पातलो पाइन्थ्यो अनि सुरुमा हामीले चाहिँ यो एल्सा दाईको चर्चमा जाने एउटा अवसर पाइयो अनि अवसर पाएपछि त्यसपछि अनि हाम्रो यो चर्च यो प्रोसेसन चर्चहरू यो हामीले जुन गर्दै गरेको यो चर्चहरूको एउटा संगति पाएपछि अनि म त्यहाँबाट छोडेर फेरि यता शारजाको असल गोठाली मण्डली त्यहाँ धेरैजना साथीहरूसँग हाम्रो भेट भयो धेरै एकदम खुसी लाग्यो। जुन म पहिलो दिन त्यहाँ पुग्दाखेरि त म एकदमै उत्साहित भएछु है म एकदमै भावुक पनि भएछु। म त्यतिखेर थाहै भएन मलाई त्यो आँसुहरू झरेको त्यो यस्तो मलाई जुन बेला चाहिँ पवित्र आत्माको एकदम भरपूरी भएर म त्यो हुन पुगेछु मलाई थाहै भएन पछाडि है। अनि जब त्यस पछाडि त्यो पहिलो दिन त्यो ठाउँमा त्यसरी संगति गर्दाखेरि म त्यो प्रकारले विभोर है हर्ष विभोर भएर म एकदम त्यो प्रकारले चाहिँ एकदमै आँसु झरेछ थाहै पाइन। तर जब मैले त्यो पाइसकेपछि म त्यो एकदमै काम गर्ने एउटा त्यो एउटा आनन्दित एकदम हौसलाहरू त्यो प्रकारको पाएँ अनि जति पनि म त्यो मण्डलीमा रहे म त्यो मण्डलीमा त्यसरी रहेर होइन प्रभुको सेवकाई गर्दै होइन धेरै साथीहरू चिन्जन गर्दै धेरै स्ट्रगलहरू पनि गरियो कहिले हाम्रो छुट्टी पाइँदैन थियो त्यो बेला हामीले एकदम निराश पनि भइयो संगति जान नपाउँदा अनि पछाडि यो घरेलु संगति हुन्थ्यो हामी विभिन्न सम्मेलन पनि गइन्थ्यो धेरै त्यो प्रकारको आनन्दित हुन्थे त्यो प्रकारको हुँदा सबै साथीहरूसँग घुलमेल हुँदै संगति प्रभुको सेवा गर्दै अनि टाढा हामी सम्मेलनहरू गर्दै धेरै वर्षसम्म बस्यो। अनि हाम्रो काम चाहिँ एकदम हाम्रो कम्पनीको काम चाहिँ अलिक डेन्जर प्रकारकै हाम्रो प्रकाशको काम थियो त्यो कम्पनीमा धेरै वर्षसम्म म 16 वर्ष लगभग बसे 16 वर्ष 17 वर्ष नै टेकेको थियो होला। त्यति वर्षसम्म बस्दाखेरि पनि त्यो एउटा रेड जोन जस्तै एरियामा काम गर्नु पर्थ्यो हाम्रो एकदम डेन्जर प्रकारको काम थियो प्रकाशको काम त्यत्रो बस्दाखेरि पनि मलाई कुनै प्रकारको त्यस्तो चोटहरू त्यस्तो दुर्घटनाहरू हुन पाएन। यो चाहिँ मलाई लाग्छ प्रभुकै अनुग्रह हुनुपर्छ प्रभुकै होइन स्वर्गीय सेनाहरूद्वारा मलाई चाहिँ सुरक्षा भएको मैले महसुस गरे। अनि त्यहाँबाट चाहिँ मलाई एकदमै के लाग्यो भने साँचो परमेश्वर चाहिँ उहाँ मात्र साँचो मुक्तिदाता चाहिँ उहाँ मात्रै नै हुनुहुन्छ भन्ने चाहिँ मलाई एकदमै झन् त्यहाँबाट एउटा नयाँ एउटा जोसहरू लाग्यो। अनि त्यत्रो वर्ष बस्दाखेरि पनि मेरो दुईजना छोरीहरू छिन् प्रभा र प्रज्ञा यिनीहरूलाई पनि कुनै प्रकारको त्यस्तो बिमार पनि हुन पाएन। यो चाहिँ प्रभुकै अनुग्रह भन्ने म ठान्छु प्रभुकै सुरक्षा भन्छु। कुनै प्रकारको उनीहरू प्लस टूसम्म सिधायो नर्सिङ ठुली छोरीले सिधा यति बेलासम्म कुनै प्रकारको त्यस्तो कुनै रोग बिमारहरू पनि भएन। म त्यहाँ बस्दाखेरि पनि ठुलो दुर्घटनाहरू त्यस्तो होइन ज्वरो सोरोहरू आउने काम त भयो तर त्यस्तो खतरनाक काम डेन्जर काम हाम्रो एकदमै हेभी कामहरू क्रेनको कामहरूमा हामीले काम गर्नु पर्थ्यो र पनि त्यहाँ प्रभुले मलाई चाहिँ सुरक्षा दिनु। अनि यसबाट म एकदमै के लाग्छ भने यसबाट मैले के विश्वास गरे भने साँचो परमेश्वर हाम्रो मुक्तिदाता उहाँ प्रभु येशु मात्रै हुनुहुन्छ भन्ने मलाई चाहिँ एकदमै लाग्छ। त्यो भएपछि चाहिँ म अनि फेरि प्रभुको सेवा गर्नको लागि अहिलेसम्म अनवरत रूपमा लागि परेको छु। यो छोटो गवाही तपाईँहरू समक्ष मैले राख्न सकेको छु। यसले चाहिँ तपाईँहरूलाई पनि केही उत्साह हुन्छ, तपाईँहरू पनि साँचो परमेश्वर आज संसारमा धेरै थरीको है धर्महरू होइन मूर्तिहरू पूजेर आइरहेको छ, तर त्यहाँ चाहिँ साँचो आनन्द होइन साँचो मुक्ति चाहिँ मैले देखिन होइन मेरो यो अनुभवबाट। अनि मैले तपाईँहरूको सामु यो छोटो गवाही राखेको छु। यसबाट प्रभुले तपाईँहरूलाई पनि केही आशिष दिनु नै हुनेछ भन्ने मेरो एउटा उत्कट इच्छा तपाईँहरूमा राख्दै विदा हुन चाहन्छु। हुन्छ, सबैजनालाई जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699 के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ा मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रागिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 9841353402 9841353402 र 9810334406 9810334406 फोन नम्बर 01-4392511 01-4392511 र 01-4392510 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
3: फोन नम्बर 4022544 4022544
1: र 4022572 4022572
4: ओस्वामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
5: हो र
4: होइन होला त्यस्तो त
6: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
7: केही भएन नि
6: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: हुन्छ
8: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
11: र 9818-25-12-40, 9818-25-12-40।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वर तपाईँको पक्षमा काम गरिरहनु भएको छ। चैमसी आज सोमबार सेप्टेम्बर 28 तारीक असोज 12 गते। आजको बाइबल खण्ड रोमेको पुस्तक 8 अध्यायको 28 पदबाट रहेको छ र यसरी लेखेको छ, हामी जान्दछौ वहाँलाई प्रेम गर्नेहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाई नै गर्नुहुन्छ। बाइबल यी शब्दहरू साथ शुरू हुन्छ, आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो, पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो, अनि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 1 अध्यायको 1-4 पदसम्म हेर्न सक्नुहुन्छ। तपाईँको जीवन अस्त व्यस्त देखिँदा समेत अस्त व्यस्तताबाट सुव्यवस्था अनि अन्धकारबाट ज्योति ल्याउनुहुने परमेश्वरले तपाईँको जीवनलाई अर्थपूर्ण बनाउन मदत गर्न सक्नुहुन्छ भनी तपाईँले उहाँमा भरोसा गर्न सक्नुहुन्छ। रोमीको पुस्तक 8 अध्यायको 28 पदमा भने चाहिँ हरेक कुरामा परमेश्वरले भलाई नै गर्नुहुन्छ भनी जब तपाईँ विश्वास गर्नुहुन्छ यसले हुने नराम्रा कुराहरूलाई पुनः परिभाषित गर्दछ। तपाईँको जीवनको सबैभन्दा खराब दिन उत्तम दिनमा परिणत हुन सक्छ। प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ अनि प्रत्येक नकारात्मक पक्षको सम्भाव्य विपरीत सकारात्मक पनि हुन्छ। जब तपाईँ यो दृष्टिकोणबाट जीवनको व्याख्या गर्नुहुन्छ यसले तपाईँलाई साहस दिन्छ कि सबै कुरा ठिक हुनेछ। यसले तपाईँलाई निश्चय दिन्छ कि उत्तम कुरा आउन बाँकी नै छ, किनभने परमेश्वरले भन्नुभएको छ, जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, ती तिमीहरूका उन्नतिका निम्ति हुन्। यो कुरा तपाईँले यर्मियाको पुस्तक 29 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। तर कहिलेकाहीँ तपाईँले पनि भूमिका खेल्नुपर्ने हुन्छ। परमेश्वरले स्वर्गीय नियुक्तिहरू स्थापित गर्दै हुनुहुन्छ तर तपाईँले तिनीहरूको पालना गर्नुपर्छ। परमेश्वरले वरदान दिनुहुन्छ तर तपाईँले आफ्नो वरदानलाई प्रज्वलित पार्नुपर्छ। परमेश्वरले बोलाइरहनु भएको छ तर तपाईँले जवाफ दिनुपर्छ। यो कुरा तपाईँले यसैको पुस्तक 6 अध्यायको 8 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरले तपाईँको पाइलाहरूलाई निर्देशित गरिरहनु भएको छ तर तपाईँले पवित्र आत्मासँगै पाइला चाल्नुपर्छ। यदि तपाईँले विश्वासयोग्यतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुभयो भने तपाईँको निम्ति काम गर्ने आफ्नो भूमिका परमेश्वरले पूरा गर्नुहुनेछ भने तपाईँले उहाँमा भरोसा गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

छेमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, परमेश्वरले नयाँ दिन दिनुभएको छ, नयाँ बिहानी दिनुभएको छ र आजको यस नयाँ बिहानीमा परमेश्वरलाई धन्यवाद दिँदै तपाईँ हाम्रो दिनको शुरूआत गर्न पाउनु कति सुन्दर कुरा। कतिजनाले हाम्रो जीवनमा धन्यवाद दिने कारण छैन भनेर सोच्नु भएको छ होला यो बिहानी। कतिजनाले म धन्यवादी हुने कुराहरू नै देख्दिन भन्ने पनि सोच्नु भएको छ होला। जब तपाईँले बिहान आफ्नो आँखा उगार्नुभयो, तपाईँले आफूले आफैलाई जीवित पाउनुभयो, होइन? तपाईँ सास फेरिरहनु भएको छ, होइन? यो कुराको लागि के हामी धन्यवादी हुन सक्दैनौ? हामी जीवित हुनु पनि कति ठूलो कुरा, हामीले सास फेरिरहनु पनि हाम्रो लागि एकदमै सबैभन्दा ठूलो कुरा हो। कतिजना मानिसहरूले आजको यो समय मौका अवसरलाई चाहेर पनि देख्न सक्नु भएन। कतिजना व्यक्तिहरूले आफूसँग भएका रूपियाँ पैसा धन सम्पत्ति खर्च गरेर पनि आफ्नो आयुमा एक दिन थप्न पाऊ भनेर आशा गर्दाखेरि पनि सायद ती मौका अवसरहरू पाउनु भएन। तर तपाईँ हामी यति आशिषित व्यक्ति छौं कि हामी जीवित छौं र हामीले आजको यो दिन, यो समय र यो अवसरलाई जिउन र आनन्दित हुन सक्ने यो अवसर पाएको छौ। हो, हिजोको दिनसम्म हामीले धन्यवादी हुने कारणहरू भेटाएका थिएनौ होला। हिजोको दिनसम्म हामीले विभिन्न निराशा, निरुत्साह, असफलतालाई देख्यौं होला। तर आजको दिन रूपियाँ पैसा धन सम्पत्ति खर्च गरेर पनि आफ्नो आयुमा एक दिन थप्न पाऊ भनेर आशा गर्दाखेरि पनि सायद ती मौका अवसरहरू पाउनु भएन। तर तपाईँ हामी यति आशिषित व्यक्ति छौं कि हामी जीवित छौं र हामीले

भएको छ। हिजोको कुराहरू बित्ति गएका छन्। परमेश्वरले नयाँ काम तपाईँको जीवनमा गर्दै हुनुहुन्छ। नयाँ आशिष, नयाँ उत्साह, नयाँ अवसर, नयाँ मौका, नयाँ चंगाई तपाईँको जीवनमा दिँदै हुनुहुन्छ भन्ने कुरालाई के तपाईँ विश्वास गर्नुहुन्छ? र विश्वास गर्दै प्रभुलाई सबै कुराहरूको लागि धन्यवाद दिनुहोस्। भलै तपाईँको शारीरिक आँखाले यी कुराहरूलाई नदेखे तापनि तपाईँको आत्माले यी कुराहरूलाई परमेश्वरमा महसुस गर्नुहोस्। प्रभु तपाईँको साथमा हुनुहुन्छ। परमेश्वरले नयाँ काम आजको दिनमा तपाईँको जीवनमा गर्दै हुनुहुन्छ र चाहे असल कुराहरू होस् चाहे खराब कुराहरू होस्, जस्तो सुकै कुराहरू तपाईँको मनमा अनि विचारमा आएका छन् भने पनि ती कुराहरूलाई लिएर प्रभुलाई भन्नुहोस्, धन्यवाद प्रभु तपाईँले आजको दिन देख्ने अवसर दिनुभयो, धन्यवाद प्रभु तपाईँले यो बिहानीलाई फेरि पनि मेरो जीवनमा लिएर आउनुभयो, जीवनमा भएको छ, म तपाईँलाई धन्यवाद दिन्छु। र बाँकी सबै कुराहरूमा त प्रभु तपाईँ मसँग हुनुहुन्छ र मेरो साथ साथै भएर हिँड्ने प्रतिज्ञा तपाईँले गर्नु भएको छ भन्ने प्रार्थना आज तपाईँले आफ्नो जीवनबाट गर्न सुरु गर्नुहोस्। हिजोको दिनसम्म गर्नुभएका ती सबै गणगणहरूलाई अब तपाईँले परमेश्वरको हातमा राखिदिनुहोस् र सबै कुराहरूको लागि धन्यवाद दिँदै आजको यो दिनको लागि र तपाईँ जीवित हुनुभएको लागि, तपाईँ एकदमै बाँच्ने यो अवसर प्राप्त गर्नुभएको लागि प्रभुलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिँदै आजको दिनको शुरूआत गर्नुहोस् भन्ने उत्साह तपाईँ सम्पूर्ण श्रोतालाई म दिन चाहन्छु। र कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। धन्यवाद। जय मसीह।

सबैलाई जय मसीह। म अभिषेक सुनवार आज फेरि पनि तपाईँहरूको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आज हामी एउटा अत्यन्तै गम्भीर, व्यावहारिक र आत्मिक विषयमा छलफल गर्न गइरहेका छौं। आज नेपाली क्रिस्चियन कम्युनिटीमा हामीले एउटा दुःखद कुरा देखिरहेका छौं। मण्डलीहरू बढ़िरहेका छन्, संख्यात्मक रूपमा नयाँ संगतिहरू स्थापना भइरहेका छन्, तर के हामी आत्मिक एकतामा पनि बढ़िरहेका छौं? के हाम्रो आन्तरिक सम्बन्ध र एकता उस्तै बलियो छ? केही गम्भीर प्रश्नहरूमा विचार गरौं। किन एउटै विश्वास, एउटै बाइबल र एउटै परमेश्वरलाई मान्ने मानिसहरूबीच गुटबन्दी हुन्छ? किन कहिलेकाहीँ मण्डली वा मिनिस्ट्री ख्रिस्टको सुसमाचार भन्दा बढी कुनै व्यक्ति वरिपरि केन्द्रित हुन्छ? किन पोजिसन, टाइटल, रिकग्निसन र लिडरसिपको विषयलाई लिएर वर्षौंदेखिको आत्मिक सम्बन्धहरू एकै क्षणमा बिग्रिन्छन्? अनि किन कहिलेकाहीँ एउटा सानो डिसएग्रीमेन्ट वा विचारको भिन्नताले सिङ्गो मण्डलीमा ठूलो विभाजन निम्त्याउँछ? यी प्रश्नहरू आजका मात्र होइनन्। आजभन्दा करिब 2000 वर्ष पहिले प्रेरित पावलले कोरिन्थको मण्डलीलाई पत्र लेख्दा पनि त्यहाँ ठ्याक्कै यस्तै समस्याहरू थिए। मण्डली बाहिरको संसारबाट आउने सतावट र विरोध भन्दा पनि डरलाग्दो कुरा, मण्डली भित्रै आन्तरिक फूट र गुटबन्दी उत्पन्न भएको थियो। आजको हाम्रो यस वचनको सबैभन्दा मुख्य निचोड यही हो, मण्डलीको सबैभन्दा ठूलो समस्या बाहिरबाट आउने विरोध मात्र होइन, कहिलेकाहीँ मण्डलीभित्र ख्रिस्टभन्दा मानिस ठूलो बन्नु पनि हो। हामी पहिलो कोरिन्थी 1:10-17 हेर्नु अघि कोरिन्थ मण्डलीको पृष्ठभूमि बुझौं। कोरिन्थ एउटा धनी बहुसा

सांस्कृतिक र व्यापारिक शहर थियो। त्यहाँको मण्डलीसँग आत्मिक वरदानहरू थिए, ज्ञान थियो र शक्तिशाली प्रभुका सेवकहरूको सेवकाईको अनुभव थियो, तर उनीहरूमा आत्मिक परिपक्वताको ठूलो कमी थियो। पहिलो कोरन्थी 1:10। हे भाइ हो, हाम्रा प्रभु येशू ख्रिस्टको नाममा म तिमीहरूलाई विन्ती गर्दछु कि तिमीहरू सबै एकअर्कासँग सहमत हो र तिमीहरूका बीचमा केही फुट नहोस्, तर एउटै मन र एउटै विचारमा तिमीहरू पूर्ण रूपले एक हो। पावलले यहाँ सबै एकअर्कासँग सहमत हौ र एउटै मन र एउटै विचारमा पूर्ण रूपले एक हौ भन्दा यसको वास्तविक अर्थ के हो? के यसको अर्थ मण्डलीका हरेक विश्वासीले खानपिन, पहिरन वा प्रशासनिक सानातिना विषयमा एउटै व्यक्तिगत विचार राख्नुपर्छ भन्ने हो त? बिल्कुलै होइन। हामीले यहाँ बिब्लिकल युनिटी र युनिफर्मिटी बीचको अन्तर बुझ्नुपर्छ। युनिफर्मिटी भनेको सबै कुरामा बाहिरी रूपमा उस्तै हुनु हो, तर बिब्लिकल युनिटी भनेको सत्यमा आधारित ख्रिस्ट केन्द्रित एकता हो। यो हाम्रो प्रिफरेन्स वा पर्सनालिटीको एकता होइन, तर क्रुसको सत्य र ख्रिस्टको शिरोत्तम मुनिको एकता हो। अर्को कुरा, सत्यको मूल्यमा शान्ति कायम गर्न बिब्लिकल युनिटी होइन। विभाजन रोक्ने नाममा गलत शिक्षा, झुटा सुसमाचार वा पापलाई मण्डलीमा स्वीकार गर्नु एकता होइन, त्यो त सम्झौता कम्प्रोमाइज हो। पावलले यहाँ सैद्धान्तिक सत्यलाई पन्छाएर केवल बाहिरी मिलाप गर भनिरहेका छैनन्। उनी ख्रिस्टको सत्यमा एउटै मन र एउटै विचारको हुनको लागि आह्वान गरिरहेका छन्। पहिलो कोरन्थी 1:11-12। किनभने हे मेरा भाइ हो, क्लोएको परिवारका मानिसहरूबाट मैले तिमीहरूका बारेमा यो खबर पाएको छु कि तिमीहरूका बीचमा झगडा छ। मेरो भन्नुको अर्थ यो हो कि तिमीहरू मध्ये हरेकले भन्छ म पावलको हुँ, वा म अपोलोसको हुँ, वा म केफासको हुँ, वा म ख्रिस्टको हुँ। क्वाए वा क्लोएको परिवारका मानिसहरूले पावललाई मण्डलीभित्रको विवादको बारेमा खबर पुर्याएका थिए। कोरिन्थी विश्वासीहरूसँग आत्मिक वरदान र ज्ञानको कमी थिएन, तर समस्या के थियो भने ज्ञान भएर पनि उनीहरूमा नम्रता, प्रेम र आत्मनियन्त्रणको कमी थियो। आजको नेपाली मण्डलीको सन्दर्भमा पनि यो कुरा अत्यन्तै लागू हुन्छ। कहिलेकाहीँ हाम्रो समस्या ज्ञानको कमी मात्र हुँदैन, हामीसँग धेरै बाइबल ज्ञान हुन सक्छ, हामीले ठूला ठूला थियोलोजिकल डिग्री हासिल गरेका हुन सक्छौ, तर यदि त्यो ज्ञानसँगै हृदयमा नम्रता र प्रेम देखिँदैन भने त्यस ज्ञानले मण्डलीको निर्माण गर्दैन, बरु घमण्ड बढाउँछ। यसैले पावल पछि पहिलो कोरिन्थी 8:1 भन्छन्, ज्ञानले घमण्ड बढाउँछ तर प्रेमले उन्नति गराउँछ। सही सिद्धान्त जान्नु अनिवार्य र अत्यन्तै महत्वपूर्ण छ, तर सिद्धान्त जानेको दावी गर्ने मानिसको जीवनमा यदि प्रेम, धैर्य र क्षमा छैन भने उसको ज्ञानले आत्मिक परिपक्वता प्रमाणित गर्दैन। हामीले सत्य र प्रेमको बाइबलीय सन्तुलनलाई सधैँ कायम राख्नुपर्छ। पद 12 अझ गहिरेर हेरौं। कोरिन्थका विश्वासीहरू फरक फरक प्रभुका सेवकहरूका पछाडि लागेर समूह बनाइरहेका थिए। कसैले भने म पावलको हुँ जसले मण्डली स्थापना गरे, कसैले भने म अपोलोसको हुँ जो अत्यन्तै प्रभावशाली र विद्वान व्यक्ति थिए, म अपोलोसको हुँ जो अत्यन्तै प्रभावशाली र विद्वान वक्ता थिए, कसैले भने म केफासको हुँ जो मुख्य प्रेरित थिए, अनि अझ केही आत्मिक घमण्ड गर्नेहरूले भने म त ख्रिस्टको मात्र हुँ जसले कुनै पनि स्थानीय नेतृत्वलाई गन्दैनथे। आज यो मानसिकता हाम्रो आधुनिक नेपाली मण्डलीमा कसरी देखिन्छ? आज हामी सुन्छौँ म फलाना पास्टरको मान्छे हुँ, हाम्रो मिनिस्ट्री वा डिनोमिनेसन नै सबैभन्दा सही हो, फलानो ठूलो प्रिचरले भनेपछि त्यो नै अन्तिम सत्य हो, वा सोसल मिडियामा कुनै विशेष वक्ता वा प्रचारक प्रतिको अन्धभक्ति। विश्वासीहरूले एउटा प्रभुको सेवकलाई अर्को सेवकको विरुद्धमा उभ्याएर प्रतिस्पर्धा गराइरहेका हुन्छन्। तर यहाँ एउटा महत्वपूर्ण सावधानी बुझौं, हाम्रा पास्टरहरू, शिक्षकहरू र आत्मिक अगुवाहरूलाई आदर सम्मान गर्नु बिल्कुलै सही र बाइबलीय कुरा हो। उनीहरूको शिक्षण सुन्नु र उनीहरूबाट सिक्नु गलत होइन। समस्या तब सुरु हुन्छ जब कुनै सेवक प्रतिको हाम्रो लोयाल्टी र भक्ति स्वयं ख्रिस्ट प्रतिको लोयाल्टी भन्दा ठूलो बन्न पुग्छ। जब हामी ख्रिस्टलाई भन्दा मानिसलाई आफ्नो पहिचानको केन्द्र बनाउँछौ तब मण्डलीमा विभाजन सुरु हुन्छ। पहिलो कोरन्थी 1:13। के ख्रिस्ट बाँडिनु भएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिएको थियो? अथवा के तिमीहरूले पावलको नाममा बत्तिसमा लिएका थियो? पावल भन्छन् कि ख्रिस्ट कुनै एउटा गुट वा समूहको निजी सम्पत्ति हुनुहुन्छ? के ख्रिस्टलाई टुक्रा टुक्रा पार्न सकिन्छ र? बिल्कुलै सकिँदैन। ख्रिस्ट कुनै एउटा पास्टरको निजी ख्रिस्ट होइन।
उहाँ कुनै निश्चित डिनोमिनेसन, मिनिस्ट्री वा संगठनको पेवा हुनुहुन्न। एफिसी 4:4 र कलसी 1:18 स्पष्ट भन्छ, शरीर एउटै छ, प्रभु एउटै हुनुहुन्छ र ख्रिस्ट नै मण्डलीको शिर हुनुहुन्छ। मण्डली कुनै मानिसको राज्य होइन, यो ख्रिस्टको मण्डली हो। आज हामी प्रत्येकले आत्मा परीक्षण गर्नु परेको छ। हाम्रो मण्डली वा संगतिको केन्द्र वास्तवमै ख्रिस्ट हुनुहुन्छ कि कुनै मानिस? हामीले सेवकाई गर्दा मानिसको नाम र पहिचान ठूलो बनाइरहेका छौं कि ख्रिस्टको नाम? हाम्रो मिनिस्ट्री वा मण्डलीको प्रगति हुँदा ख्रिस्टको महिमा भइरहेको छ कि हाम्रो व्यक्तिगत प्रतिष्ठा र घमण्ड बढी प्रकट भइरहेको छ? कहिलेकाहीँ मण्डली फुट्नु वा विभाजित हुनुको पछाडि सिद्धान्तको मतभेद मात्र हुँदैन, त्यसको पछाडि पद, अधिकार र रिकग्निसनको लालसा हुन्छ। मण्डलीमा नेतृत्व गर्ने वा सेवा गर्ने इच्छा राख्नु आफैमा पाप होइन, तर म सेवा गर्न चाहन्छु र म पद वा अधिकार चाहन्छु भन्ने कुरामा आकाश पातालको फरक छ। हामीले आफ्नो कलिङलाई सही रूपमा बुझ्नुपर्छ। परमेश्वरको बोलावट भनेको अरूमाथि प्रभुत्व जमाउने वा अधिकार देखाउने लाइसेन्स होइन, टाइटल वा पोजिसन प्राप्त गर्ने छोटो बाटो होइन, पपुल्यारिटी र नाम कमाउने माध्यम होइन, आफ्नो व्यक्तिगत साम्राज्य खडा गर्ने अवसर होइन। कलिङ भनेको त परमेश्वरले सुम्पनु भएको जिम्मेवारीमा नम्र भएर विश्वासयोग्यताका साथ सेवा गर्नु हो। प्रभु येशूले मर्कुस 10:42-45 नेतृत्वलाई कसरी परिभाषित गर्नुभयो? उहाँले भन्नुभयो कि संसारका शासकहरूले मानिसहरूमाथि निरङ्कुश अधिकार चलाउँछ, तर तिमीहरूमा त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ ऊ अरूको सेवक हुनुपर्छ। क्रिस्टियन लिडरसिपको बाइबलीय नमुना पोजिसनबाट पावर प्राप्त गर्नु होइन, तर कलिङ मार्फत सेवा र बलिदान दिनु हो। हामीले समग्रमा हेर्दा मण्डली वा सेवकहरू बीच विभाजन ल्याउने मुख्य कारणहरू के हुन्छ? हामी केही मुख्य कारणहरूलाई हेर्नेछौ। पहिलो, ज्ञानको कमी। बाइबलको सही व्याख्या र अर्थ नबुझ्दा मानिसहरूले आफ्नै व्यक्तिगत विचार वा परम्परालाई अनिवार्य सिद्धान्त बनाएर अरूलाई न्याय गर्छन्। दोस्रो, गर्व। म र मेरो बुझाइ मात्र सही, अरू सब गलत छन् भन्ने घमण्डी दृष्टिकोण। तेस्रो, प्रेमको कमी। सत्यको रक्षा गर्ने नाममा कठोर बनेर अरूलाई हेप्ने र नष्ट गर्ने व्यवहार। चौथो, पोजिसन र टाइटलको लालसा। मण्डलीमा सेवा भन्दा पनि पद र मर्यादालाई ठूलो मान्नु। पाँचौ, आफ्नो बोलावट नबुझ्नु। परमेश्वरले दिएको आफ्नो भूमिका र स्थानमा सन्तुष्ट नभएर अरूको भूमिका खोज्ने वा ईर्ष्या गर्न खोज्नु। छैटौं, व्यक्ति केन्द्रित मिनिस्ट्री। ख्रिस्टको स्थानमा कुनै पास्टर वा अगुवालाई मण्डलीको केन्द्र बनाउनु। सातौं, कम्युनिकेसनको कमी। सानातिना असहमति वा असमझदारीलाई आपसमा बसेर नसुल्झाउँदा त्यसले पछि ठूलो विवादको रूप लिनु। आठौं, क्षमा र मेलमिलापको कमी। गल्ती वा चोट पुग्दा नम्र भई क्षमा माग्ने र मिलाप गर्ने भावना नहुनु। अन्तिम पोइन्ट, संसारको लिडरसिप मोडललाई मण्डलीमा ल्याउनु। राजनीति, प्रतिस्पर्धा र फलोअर्स बढाउने संसारिक तरिकालाई मण्डलीमा प्रयोग गर्नु। 1 Corinthians 1:14-17, म परमेश्वरलाई धन्यवाद दिदछु कि क्रिस्पस र गायस बाहेक तिमीहरूमध्ये कसैलाई पनि मैले बप्तिस्मा दिइन, नत्र त कसैले भन्नेछ कि मैले मेरै नाममा बप्तिस्मा दिएको थिएँ, किनकि बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्न ख्रिस्टले मलाई पठाउनु भएको। सांसारिक बुद्धिको कुरामा होइन, नत्र त ख्रिस्टको क्रुसको शक्ति व्यर्थ हुनेछ। पावलको यस भनाइलाई गलत रूपमा बुझ्नु हुँदैन। उनी बप्तिस्माको महत्वलाई घटाउँदै वा अस्वीकार गरिरहेका छैनन्। बप्तिस्मा त प्रभु येशूको स्पष्ट आज्ञा हो। पावलको मुख्य उद्देश्य यो थियो कि मानिसहरूले हामीले पावलको हातबाट बप्तिस्मा लियौं भनेर पावलको नाममा आफ्नो गुट नबनाउन्। पावल भन्छन्, सुसमाचारको केन्द्र म वा मेरो मण्डली होइन, ख्रिस्टको क्रुस हो। सेवकहरू परमेश्वरको हातमा केवल साधन हुन्, उनीहरू मण्डलीको केन्द्र वा मालिक होइनन्। साथै यहाँ सांसारिक बुद्धिको विरोध गर्दा पावलले शिक्षा, ज्ञान र बुद्धिमत्ताको विरोध गरेका होइनन्। उनी भनिरहेका छन् कि क्रुसको सुसमाचारलाई मानिसको सांसारिक भाषण कला वा घमण्डले विस्थापित गर्नु हुँदैन। हाम्रो प्रचारको केन्द्र सधैँ ख्रिस्टको क्रुस हुनुपर्छ। त्यसो भए हामी कसरी मण्डलीमा साँचो बाइबलीय र दिगो एकता निर्माण गर्न सक्छौ? हामी केही व्यवहारिक कदमहरूमा ध्यान दिउँ। पहिलो, ख्रिस्टलाई केन्द्रमा राख्ने। हरेक निर्णय, शिक्षा वा सेवकाईको केन्द्र मानिस होइन, ख्रिस्ट हुनुपर्छ। दोस्रो, बाइबलको सही ज्ञान बढाउने। परमेश्वरको वचनलाई सन्दर्भ सहित र सही रूपमा बुझ्ने प्रयत्न गर्ने। तेस्रो, नम्रता विकास गर्ने। आफूलाई अरूभन्दा श्रेष्ठ नठान्ने। चौथो, प्रेम सहित सत्य बोल्ने। सत्यलाई त्यागेर एकता हुँदैन र प्रेम बिनाको सत्यले चोट पुर्याउँछ।
पाँचौं आफ्नो कलिङलाई बुझ्ने, परमेश्वरले आफूलाई जुन स्थान र वरदान दिनुभएको छ त्यसमा विश्वासयोग्य हुने। छैटौं पोजिसन भन्दा सेवा रोज्ने, पद भन्दा सेवालाई प्राथमिकता दिने। सातौं बिब्लिकल कम्युनिकेसन प्रयोग गर्ने, मती 18:15-17 अनुसार कुनै असहमति वा गल्ती भएमा पछाडि बसेर कुरा काट्नुको सट्टा सिधै भेटेर मिलाप गर्ने। आठौं क्षमा र मिलाप खोज्ने, Ephesians 4:1-3 भने झै पवित्र आत्माकै एकतालाई शान्तिको बन्धनमा जोगाइराख्न प्रयत्नशील रहने। नौ अरू सेवकहरूको सफलतामा रमाउने, अन्य मण्डली वा सेवकहरूको आत्मिक फल देख्दा डाहा गर्ने होइन, परमेश्वरलाई धन्यवाद दिने। अन्तिम कुरा ख्रिष्टको राज्य हेर्ने, आफ्नो सानो गुट वा मण्डली मात्र होइन ख्रिष्टको सर्वव्यापी राज्यको ठूलो चित्रलाई हेर्ने। प्रिय श्रोताहरू, आजको यस वचनको अन्त्यतिर आउँदै गर्दा हामी सबैलाई विशेष गरी नेपाली मण्डलीका पास्टरहरू, शिक्षकहरू, अगुवाहरू र सम्पूर्ण विश्वासीहरूलाई नम्रताका साथ आफैलाई जाँच गर्न आह्वान गर्दछु। हामी किन नयाँ मण्डली वा मिनिस्ट्री सुरु गर्दैछौ? ख्रिस्टको महिमा गर्न कि आफ्नो नाम र पहिचान बनाउन? हामी किन नेतृत्व वा पोजिसन चाहन्छौ? प्रभुको प्रजाको सेवा गर्न कि अधिकार र मान सम्मान पाउन? हामी किन कहिलेकाहीँ अर्को मण्डली वा पास्टरको आलोचना गर्छौ? सत्यको रक्षा गर्न कि आफ्नो समूहलाई ठूलो र श्रेष्ठ देखाउन? यदि हामीले कहिले कुनै मण्डली वा संगति छोडेका छौँ भने के त्यसमा ठोस बाइबलले कारण थियो कि केवल व्यक्तिगत चोट, इगो वा पद नपाएको कन्फ्लिक्ट थियो? अन्त्यमा कुनै पनि विभाजनको निर्णय गर्नु अघि के हामीले नम्र भएर प्रार्थनासहित मिलापको लागि मिलापको बाटो खोज्यौं? याद राख्नुहोस्, मण्डलीको एकताको आधार हाम्रो पर्सनालिटी होइन, हाम्रो प्रिफरेन्स होइन, हाम्रो डिनोमिनेसन होइन र हाम्रो पास्टर पनि होइन। हाम्रो एकताको एकमात्र बलियो केन्द्र प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। 1 Corinthians 1:13 त्यो गम्भीर प्रश्नलाई फेरि सम्झौं कि ख्रिस्ट बाँडिनु भएको छ र ख्रिस्ट विभाजित हुनुहुन्न। उहाँको जीवित शरीरलाई हामीले आफ्नो व्यक्तिगत घमण्ड, गुटबन्दी र महत्वाकांक्षाद्वारा टुक्रा टुक्रा पार्नु हुँदैन। मण्डलीलाई सही ज्ञान चाहिन्छ, प्रेम चाहिन्छ र सही कलिङको बुझाइ चाहिन्छ। तर यी सबैभन्दा माथि हामीलाई ख्रिस्ट चाहिन्छ। हामी मण्डलीका मालिक होइनौ, हामी ख्रिस्टका नम्र सेवकहरू। हामीले पाएको सेवकाई हाम्रो निजी सम्पत्ति होइन, यो त परमेश्वरले सुम्पिनु भएको जिम्मेवारी मात्र हो। हामीले आफ्नो नाउँ उच्च पार्ने होइन, ख्रिस्टको नाउँ उच्च बनाउन बोलाइएका हौ। हामी पावलका होइनौ, अपोलोसका होइनौ, कुनै मानिसका होइनौ, हामी ख्रिस्टका हौ। त्यसैले हाम्रो नाम होइन, हाम्रो पोजिसन होइन, हाम्रो मिनिस्ट्री होइन, ख्रिस्टको नाम सर्वोच्च होस्। आजको यो वचनलाई अन्तिमसम्म सुनिदिनु भएको लागि धेरै धेरै धन्यवाद। म तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छु। हे कृपालु र जीवित परमेश्वर पिता, आज तपाईँको पवित्र वचनको अगाडि हामी आफ्नो हृदयलाई नम्र तुल्याउँछौँ। यदि हाम्रा हृदयमा व्यक्तिगत गर्व, पदको लालसा, गुटबन्दी गर्ने सोच, ज्ञानको घमण्ड वा प्रेमको कमी छ भने हामीलाई क्षमा गर्नुहोस्। प्रभु, सम्पूर्ण नेपाली मण्डलीहरूलाई तपाईँको सत्यमा बलियो, प्रेममा एक, सेवकाईमा नम्र र ख्रिस्टमा पूर्ण रूपमा केन्द्रित बनाउनुहोस्। हरेक सेवकले आफ्नो वास्तविक बोलावटलाई बुझ्न सकुन् र आफ्नो सेवकाईलाई निजी राज्य होइन तपाईँको राज्यको सेवाको रूपमा हेर्न सकुन्। सम्पूर्ण प्रार्थना येशु ख्रिस्टको पवित्र र उच्च नाममा, आमेन। आशा छ तपाईँहरूले आजको यो वचनबाट केही आशिष पाउनु भएको छ। यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रम बारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860694865 सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसल मिडियाहरूमा पनि जोडिन सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा अभिषेक रूपाचा सुनवार। यहाँहरूको दिन आशिषमय रहोस्। जय मसीहा।

गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: यहाँहरूले एउटा कुरा कहिले अनुभव अर्थात महसुस गर्नुभएको छ कि आज गर्नुभएको तपाईँको निर्णयले आउने भविष्यको दिनहरूमा त्यसको परिणामलाई तपाईँ हामीले देख्नु पर्ने रहेछ, त्यसको प्रभावलाई तपाईँले हामीले देख्दो रहेछौ। आज गरेको निर्णय सही छ या गलत छ, त्यो निर्णय तपाईँ र मैले गरेको डिसिसनको परिणाम चाहिँ एक दिन त्यसको प्रभावलाई हामीले देख्ने रहेछौ। सो आज मैले तपाईँलाई शुरूआतमा नै एउटा प्रश्न गर्न खोजिरहेको छु। तपाईँ र मैले आज जीवनमा ठुल्ठुलो निर्णय गर्नु परेको अवस्था छ र अहिले तपाईँले गर्नुपर्ने समय आइराखेको छ भने तपाईँ कसरी त्यसलाई तपाईँले मेन्टेन गर्नुहुन्छ, कसरी त्यो निर्णयलाई म सही निर्णय गर्छु भनेर तपाईँले कसरी त्यसलाई चाहिँ तपाईँले चाहिँ अठोटको साथमा त्यसलाई सही निर्णय गर्न सक्नुहुन्छ। हो, हामी हाम्रो जीवनमा त्यस्ता ठुल्ठुला कुराको निर्णयहरू हामीले कतिचोटि गर्नुपर्छ अनि जुन निर्णय धेरैचोटि हाम्रो जीवनमा हामीले सही पनि गर्दोरहेछौ, गलत निर्णय पनि गर्दोरहेछौ। अघि मैले तपाईँलाई सुरुमै बताएँ कि हामीले गरेको अहिले निर्णयले पछि अब आउने भविष्यको दिनमा चाहिँ त्यसको चाहिँ रिजल्टलाई हामीले देख्छौ। कतिले अहिले एकछिनबाटै देख्नु होला अहिले गरेको निर्णय एकछिनमै, कतिजनाले एक वर्ष, दुई वर्ष, तीन वर्ष, पाँच वर्ष, कतिजनाले, तर त्यसको प्रभाव र त्यसको परिणामलाई चाहिँ हामीले देख्नु पर्दो रहेछ, राम्रो होस् या नराम्रो होस्। सो आज समयमा नै मैले तपाईँलाई बताउन चाहेको चाहिँ निर्णय चाहिँ हामीले सही गर्यौं भनेदेखिलाई चाहिँ हामीले चाहिँ भविष्यमा आज अब एकछिनबाट त्यसको परिणाम चाहिँ हामीले सही निर्णय गरेको छ भने असल देख्छौ, खराब निर्णय गरेको छ भने त्यसको नतिजा पनि खराब नै हुन्छ। तर आज विश्वासीहरूको लागि चाहिँ मैले बताउन चाहेको, मेरो प्रियहरू, हामी यस्तो संसारमा छौं जुन संसार पापै पापले भरिएको छ। जुन संसारको विषयमा हामीले अध्ययन गर्ने हो भने यो संसार त हुन्छ नि एकदमै घिनलाग्दो भएर गइसकेको अवस्था छ। अब यस्तो संसारमा हामी विश्वासीहरूको लागि ठुलो चुनौती छ, तपाईँ र मेरो लागि चाहिँ ठुलो चुनौती छ, तपाईँ र मैले चुनौतीलाई सामना गर्नुपर्नेछ। पटक पटक हाम्रो जीवनमा परीक्षाहरू आउन सक्छ, पटक पटक हाम्रो जीवनमा विभिन्न प्रकारका त्यस्ता कुराहरू आउन सक्छ जुन कुराले तपाईँ र मलाई परमेश्वरदेखि टाढा पनि बनाउन सक्छ। त्यो अवस्थामा दुष्टले ल्याउँदै गरेको लोभ्याउने चिजहरू, तपाईँ र मलाई परमेश्वरदेखि टाढा बनाउने चिजहरू लिएर आउँदैछ भनेदेखिलाई चाहिँ तपाईँ र मैले यो सही हो कि गलत हो भन्ने कुरा कसरी निर्णय गर्ने? आज धेरै इसाईहरू यो कुराको दुविधामा परेको मैले महसुस गरे। त्यो कारणले गर्दाखेरि उनीहरू त्यो छडबडको मजाको कारणले गर्दाखेरि उनीहरूले आत्मिक जीवनलाई नै भ्रष्ट गरेको पनि मैले धेरैजना देखेको छु। तर प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, तपाईँ र म आत्मादेखि टाढा भएको, परमेश्वरदेखि टाढा भएको परमेश्वर मन पराउनुहुन्न, परमेश्वरको चाहना त्यो होइन। त्यही कारणले गर्दाखेरि आज तपाईँले निर्णय गर्नुपर्नेछ के कुरा चाहिँ सही हो, के कुरा गलत हो। कहिलेकाहीँ सुन्नमा आउँछ मलाई युवा युवतीहरू जुन पनि उनीहरूको त्यो भविष्यमा एउटा समय छ, विवाह गर्ने पनि समय छ, सबै कुराको लागि समय छ, तर कहिलेकाहीँ कुन जवानले चाहिँ विवाह गर्न खोजिरहेको थियो तर एकदमै त्यो विवाह गर्न लाग्दै गर्दाखेरि चाहिँ ब्रेकअप भएछ। हामी विवाह गरिसकेपछि पनि कतिजनाको त सुन्नमा आउँछ, हामी कतिजनाले सुन्नमा पनि पाएको छौँ होला, डिभोर्स भएछ भनेको हामी कहिलेकाहीँ सुन्नमा पाउँछौँ। यो किन, कसरी हुन सक्यो, के कारणले भयो यो, कहिले हामीले प्रश्न गर्यौं गरेनौ, तर हामी चाहिँ नतिजा आइसकेपछि मात्रै हामी अनि गनगन गर्छौ। तर मैले तपाईँलाई बताउन चाहेको सम्बन्धमा तपाईँ र म बस्नुभन्दा अगाडि चाहिँ के तपाईँ र मैले सही निर्णय गरे कि गरेनौ, पिताको इच्छालाई खोज्यौं कि खोजेनौ। मुख्य कुरा चाहिँ पिताको इच्छालाई खोज्दैन त गलत निर्णय गर्यो, यति बुझे हुन्छ। किन त्यो व्यक्तिको विवाह चाहिँ तुइयो त बीचमा गएर, किनभने त्यो व्यक्तिले पिताको इच्छालाई खोजेन, सही निर्णय गर्न सकेन, किन उनीहरूको परिवारमा चाहिँ उनीहरू चाहिँ विवाह गरेको 25, 30, 40 वर्ष भइसक्यो, अझै पनि उनीहरू चाहिँ लडाई झगडा गरेर बसिरहेको छ। किन? पिताको इच्छालाई खोजेन, सही निर्णय गर्न सकेन, अत्तालिएर विवाह गरे होइन, प्रार्थना गर्नुपर्ने थियो, केही समयसम्म प्रभुको इच्छालाई खोज्नुपर्ने थियो। त्यही कारणले गर्दाखेरि विवाहमा समस्या छ, परिवारमा समस्या छ, यो सबै कुरा चाहिँ प्रियहरू सही निर्णय नगरेर हो, हामीले सही निर्णय गरेनौँ भने हाम्रो जीवनमा यस्ता कुराहरू आउँछ, हामी विभिन्न प्रकारको समस्याहरूसँग तपाईँ र म चाहिँ जुझ्नु पर्ने हुन्छ। तर जसले सही निर्णय गर्दछ भनेदेखिलाई त्यसले पिताको इच्छालाई खोज्दछ, बुझ्नुभयो? अब विवाह जस्तो कुरा तपाईँको सोचको भरमा विवाह गर्ने पनि होइन। धेरैचोटि हामी जवान जवानीहरू बस्दा छौँ, मन परे त भयो, अनुहार राम्रो भयो भयो होइन, अनि जीवन चल्दै गएपछि अन्य विवाहमा समस्या हुन थाल्छ, अनि त्यहाँबाट चाहिँ प्रभुलाई हामीले गुनासो गर्छौँ, प्रभु कस्तो घोच्ने करङ चाहिँ दिनुभयो, मलाई त पटक पटक घोच्छ, पछाडि पनि घोच्छ, अगाडि पनि घोच्छ, दिमागमा पनि घोच्छ, जताततै घोच्न थाल्यो, प्रभु कस्तो करङ दिनुभयो भने हामी गुनासो गर्छौँ, पछुताउँछौँ। तर आज मैले तपाईँलाई बताउन चाहेको, अगाडि नै हामीले प्रभुलाई नै सोधेको भए, पिताको इच्छालाई खोजेको भए, सायद तपाईँ र म यो परिस्थितिसँग जुझ्न पर्थेन। अनि चाहिँ हामी कम्प्लेन गर्छौँ प्रभुलाई, कस्तो घोच्ने करङ दिनुभयो होइन, यस्तै त हुन्छ हाम्रो गुनासो। तर प्रियहरू, आज अधिकांश मानिसहरू गलत निर्णयकै कारणले गर्दाखेरि जीवनमा पछुताउँदो रहेछ, यो मैले धेरैको जीवनमा देखेको छु। हाम्रो सोचले के भन्दो रहेछ भने, राम्रो कुरो देखेपछि ओहो राम्रै हुन्छ, चलाउँदा हुन्छ, बनाउँदा हुन्छ, खेल्दा हुन्छ, बस्दा हुन्छ, तर तपाईँले देखेको असल कुरा पनि नराम्रो हुन सक्ने रहेछ, बुझ्नुभयो? तपाईँले जुन कुरालाई राम्रो भन्दै हुनुहुन्छ त्यो कुरा पनि खराब बनेर आउन सक्ने रहेछ। तर हामीले पहिचान गर्न सक्नु पर्यो अगाडि नै, पहिचान चाहिँ गर्न सक्नु पर्यो यो गलत कुरा हो, पहिचान गर्नु सक्दैन अनि पछि गलत निर्णय गरेपछि अनि समस्या भोग्न थाल्छ, अनि त्यहाँबाट प्रभुलाई गनगन गर्न थाल्छ, प्रभु यस्तो हुन्थ्यो भने मलाई किन यस्तो दिनुभयो, किन यस्तो गर्नुभयो, प्रभुले पनि भनिदिनुहुन्छ तैँले मलाई सोधिस भनेर, प्रभुले उहाँले त जवाब दिनुहुन्छ मजाले। त्यही कारणले प्रियहरू, मैले तपाईँलाई बताउन चाहेको, हरेक निर्णयको नि परिणाम हुन्छै हुन्छ, सही होस् या गलत होस्, अनि त्यो गलत र सही हामीले परिणाम त भोग्छौँ नै भोग्छौँ, त्यसको कन्सिक्वेन्स तपाईँ र मैले भोग्नु पर्छै पर्छ। तर आज मैले तपाईँलाई बताउन चाहेको चाहिँ, हामी इसाईहरू हौ, प्रभुलाई प्रेम गर्ने मानिसहरू हौ, हामी प्रभुको आफ्नै छोराछोरीहरू हौ, अनि हामीले चाहिँ गलत निर्णय गर्यो भने विचार गर्नुहोस्, यसले हाम्रो आत्मिक जीवनलाई कति धक्का पर्छ, यसले कति धेरै हामीलाई चाहिँ डिस्ट्रोय गर्छ, भ्रष्ट गर्छ भन्ने कुरालाई हामीले बुझेको भए सायद हामी सही निर्णय गर्थ्यौँ होला। मैले अघि तपाईँलाई बताएँ, सही कुरा देखेपछि हामीलाई ओ यो राम्रै हुन्छ भनेपछि हामी त्यसलाई गरिहाल्ने चलन छ, तर लेट्स वेट, त्यसको प्रतीक्षा गरौँ, प्रभुको चाहिँ चाहना छ कि छैन, प्रभुको इच्छा छ कि छैन, प्रभु यो कुरा मन पराउनुहुन्छ मन पराउनुहुन्न, त्यो कुरालाई हामीले खोजाउनु पर्यो। जिन्दगी आनन्दको छ यदि तपाईँलाई मैले सही निर्णय गर्यौँ भने, यद्यपि तपाईँ सही निर्णय गर्नै सक्नुहुन्न भने मैले तपाईँलाई बताइसके, प्रभुको इच्छालाई खोज्नुहोस्। जब तपाईँले पिताको इच्छालाई खोज्नुहुन्छ तपाईँले सही निर्णय गर्नुहुन्छ। प्रभु यीशु स्वयंले पिताको इच्छालाई खोज्नुभयो। हामीले मत्तीको पुस्तकमा हेर्छौँ भनेदेखिलाई प्रार्थना गर्नुहुँदाखेरि उहाँ आफैले भन्नुभयो, जस्तो इच्छा स्वर्गमा छ त्यस्तै इच्छा यस पृथ्वीमा पूरा होस्। हामीले पनि पिताको इच्छालाई खोजौँ। जब हामी पिताको इच्छालाई खोज्दछौँ भनेदेखिलाई स्वर्ग पनि रमाउँछ प्रियहरू। स्वर्गले पनि बुझ्दछ कि यसले चाहिँ मेरो इच्छा पालन गर्दैछ, आज्ञा पालन गर्दैछ। हामी धेरैचोटि गलत सङ्गतमा पनि फस्छौँ, किन? गलत निर्णयको कारणले। त्यही कारणले होसियार हौ। हामी वचनलाई हेरौँ, हितोपदेशको पुस्तक 3:12 हेरौँ, अझै हामी स्पष्ट हौ न होइन बाइबलबाट। वचनले यसरी भन्दछ, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्। बुझ्नुभयो? धेरैचोटि हामीलाई निर्णय गर्नुमा पनि अनुशासन चाहिन्छ, नत्र भने लापरवाही निर्णय गर्नु थाल्यो भने त्यसको परिणामलाई तपाईँ र मैले भोग्नुपर्छ। सो परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुहुन्छ भने तपाईँ र मलाई अनुशासन दिनुभएको छ, वचन अनुसार हिँड्न, उहाँको इच्छा अनुसार चल्न। सो उहाँको इच्छा र उहाँको उद्देश्यमा हामी चल्नु हो भनेदेखिलाई हामी अनुशासन चाहिँ हामीले फलो गर्नु पर्यो। तपाईँले हेर्नुहोस् त प्रहरीहरूको त्यो जीवनलाई देख्नुभयो भने, उनीहरूको त्यो अनुशासनलाई देख्नुभयो भने, माथिको कमान्डरले चाहिँ कमान्ड गरिरहेको हुन्छ होइन, सबै सशस्त्रहरूले चाहिँ पालन गरिरहेको हामी देख्छौँ कहिले काहीँ। एउटाले कमान्ड गरेपछि सबैले मान्नु पर्यो, फलो गर्नु पर्यो। सो प्रभुको वचन हाम्रो लागि एउटा प्रतिज्ञाको पुस्तक मात्र होइन, यसले हामीलाई जीवन दिन्छ। कसलाई विवाह गर्नुपर्ने, कसरी विवाह गर्नुपर्ने, कोसँगको संगतमा बस्नुपर्ने, संसारमा कसरी जिउनु पर्ने, पाप के हो, अधर्म के हो, प्रभुलाई चाहिँ मन पर्ने कुरा के हो, मन नपर्ने कुरा के हो, सबै कुरा बाइबलमा छ। तर हामीले धेरैचोटि यो कुराहरू हामीसँग हाम्रो अगाडि आँखाको सामने हुँदै गर्दाखेरि पनि हामीले आफ्नो मनलाई अनुशासनमा राखेनौँ, त्यही कारणले हामीले जताभावी निर्णय गर्छौँ होइन। अनि जुन निर्णय चाहिँ जहिले कतैले सही पनि नहुन सक्छ, प्रियहरू गलत पनि हुन सक्छ, जताभावी हृदयले गलत निर्णय गर्छ। त्यही कारणले गर्दाखेरि म आज तपाईँलाई बताउँछु प्रियहरू, आज तपाईँले गर्नुभएको निर्णयले ठुलो नोक्सानी तपाईँले भोग्न पनि पर्ने हुन्छ। सो त्यो नहुन दिनको लागि चाहिँ मैले तपाईँलाई बताउँदैछु, हामीलाई आफैले आफैलाई अनुशासनमा राखौँ। परमप्रभुले हामीलाई प्रेम गर्नुहुन्छ त उहाँले हामीलाई अनुशासन दिनुभएको छ, अनि त्यो अनुशासन हामी चल्यौँ भनेदेखिलाई हाम्रो जीवनमा तपाईँ र मैले सही निर्णय गर्छौँ। जसरी बुवाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्, प्रभुले पनि हामीलाई त्यो अनुशासन दिनुभएको छ, त्यो अनुशासन अनुसार चलौँ। हामी पाप गर्दैनौ, हामी गलत कुरामा फस्दैनौ, नयाँ कुराहरूको खोजीमा हामी चल्छौँ जब हामी पिताको इच्छालाई खोज्छौँ, सही निर्णय गर्छौँ भनेदेखिलाई। त्यही कारणले गर्दाखेरि म यहाँहरूलाई यो बताउन चाहन्छु कि तपाईँ र मैले सबैभन्दा ठूलो निर्णय गर्नु परेको अवस्थामा पनि पिताको इच्छालाई खोजौँ, हामीले सही निर्णय गर्छौँ। आमेन। वचनलाई मैले यहाँ राख्न चाहे। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: चैमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुति विभिन्न विषयवस्तुहरूमा सुनाउँदै र साथ दिँदै आइरहेको छौं र आज पनि हामी एकदमै महत्वपूर्ण विषयमा कुराकानीहरू राख्नेछौ, नाटकीय प्रस्तुति प्रस्तुत गर्नेछौ। तर यो समयमा एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र परमेश्वर बोल्नुहुन्छ तर हामी कसरी ती कुराहरूलाई महसुस गर्न सक्छौ भन्ने विषयवस्तुमा आज पनि अजी र माया बीच कुराकानीहरू भइरहेको छ। यही कुराकानी तपाईँहरू समक्ष पनि हामी कार्यक्रम मार्फत प्रस्तुत गर्न गइरहेको छौं, जुन चाहिँ एकदमै महत्वपूर्ण विषय पनि रहेको छ। हामी मध्ये धेरैजनाले भन्ने गर्छौं कि परमेश्वरले मलाई के भन्न खोजिरहनु भएको छ होला, अथवा उहाँको इच्छा मैले कसरी बुझ्ने हो, यो चाहिँ मेरो आफ्नै इच्छा हो कि परमेश्वरको इच्छा हो। यस्तै विभिन्न प्रकारको कुराहरू चाहिँ कचोटि हाम्रो मनमा दुविधा स्वरूप उत्पन्न हुने गर्दछ र आज अजी र माया बीचको रमाइलो कुराकानीहरूबाट यही प्रश्नको केही उत्तरहरूलाई चाहिँ खोज्ने हामी प्रयास गर्नेछौ। ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: ओ ओ अजी अजी हेत्तेरिका, म त आज एकदमै दुविधामा छु। के गर्दै हुनुहुन्छ तपाईँ हेत्तेरिका?
1: लैएर नानी, के भएर ल्याए फेरि टिमलाई? बिहानदेखि कसले तिम्रो दिमागलाई फेरि लट्ठ बनायो कि के भयो? के यस्तो अटारिँदै आएको यहाँ नानी, के भयो?
0: अजी हेत्तेरिका सुन्नु न, एकजना दिदीले भन्नुभयो, परमेश्वरले मलाई भन्नुभयो यो काम गर। फेरि अर्को दाइले भन्नुहुन्छ, परमेश्वरले मलाई भन्नुभयो त्यो काम नगर।
1: म त सोच्दैछु क्या, परमेश्वर सबैजनासँग बोल्नुहुन्छ भने मसँग चाहिँ किन बोल्नुहुन्न? केही भन्नुहुन्न परमेश्वरले कि? परमेश्वर चाहिँ मसँग बोल्नुहुन्न र? अनि जो जो बोल्नुहुन्छ उहाँहरूको कुरा सुनेर म छक्क पर्छु। अनि प्रभु नै मसँग बोल्नु भएको भनेर मैले कसरी पत्तो लगाउने? त्यही भएर म आति आति तपाईँकोमा आएको नि। अब तपाईँ एकजना त हुनुहुन्छ मलाई यसो सल्लाह दिने, उत्साह दिने, मेरो लागि प्रार्थना गर्ने, वचनबाट खोज्ने तपाईँ हुनुहुन्छ नि, त्यही भएर हतारिँदै आएको नि अझै। ए अनि त्यसरी आँटिनु पर्छ त एउटा सानो कुरामा? हुन त सानो त होइन, महत्त्वपूर्ण कुरा नै हो र पनि। ल नानी, अनि तिमीले चाहिँ यो विषयमा के सोचेको छौ त? आकाश नै फुटेर ठुलो आवाज निकालेर माया सुन म परम प्रभु बोल्दैछु यस्तो खालको आवाज आउँछ भनेर सोचेको कि के हो तिमीले?
0: हजुर त्यस्तो त होइन, तर केही त संकेत दिनुहुन्छ होला नि त परमेश्वर जब बोल्नुहुन्छ हामीसँग। हो, पुरानो नियमहरूमा त अब उहाँले आफ्नो जनहरूसँग प्रत्यक्ष बोल्नु भएको पनि हामीले पढेको छौँ। अब अहिले त हामी अनुग्रहको समयमा छौँ, अनि कतिचोटि हामीलाई पनि त परमेश्वरको आवाज चाहिन्छ, परमेश्वर बोल्नु भएको होस् भनेर हामी चाहन्छौँ। प्रभु बोल्नु पनि हुन्छ, तर त्यो कुरा चाहिँ कसरी अब थाहा गर्ने भन्ने कुराहरूले नै मलाई कहिलेकाहीँ कस्तो दुविधामा पार्छ क्या अजी।
1: नानी, संकेत दिनुहुन्छ परमेश्वरले, बोल्नुहुन्छ। हाम्रो परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, तर हामी धेरै जसो रेडियो गलत फ्रिक्वेन्सीमा राखेर बस्ने गर्छौ क्या नानी? बुझेर ल्यायो कुरा? भन्नाले हजुर, रेडियो हाम्रो गुड न्युज जीएफएम रेडियो 105.1 सुन्नुपर्ने ठाउँमा अर्कैतिर 90.5 अथवा अरू नै फ्रिक्वेन्सी मिलाएर बस्यो भने तिमीले रेडियो सुन्न पाए त गुड न्युज एफएम कार्यक्रम बाटुलीका कुरा सुनेर ल्याउन सक्छ त तिमीले, गलत फ्रिक्वेन्सी बजायो भने।
0: त्यो त हुँदैन, एउटा फ्रिक्वेन्सीमा आउने रेडियो अर्को फ्रिक्वेन्सीमा खोजे भने त मैले कहाँ सुन्न सक्छु त? सक्दिन नि अजी।
1: हो, त्यस्तै गरी परमेश्वर पनि बोलिरहनु भएको हुन्छ नि नानी, तर हाम्रो मन चाहिँ चिन्ता, डर, रिस, लोभ, आफ्नै योजनाहरूले भरिएको हुन्छ। अनि यो हृदयमा नाना थरी कुरा भरिएर बसिएपछि परमेश्वरको आवाज सुन्नको लागि हाम्रो हृदय खोइ त तयार भएको हो? त्यही हो, गलत गलत कुराहरूले मन भरिएपछि सही परमेश्वरको आवाजलाई कसरी सुनेर ल्याउन सक्छ त? ल तिमी आफै भन न।
0: त्यो त हो अजी। अनि अजी, सबैभन्दा धेरै कुरा चाहिँ नि मलाई बुझ्न मन लागेको, परमेश्वर कुन कुन माध्यमबाट बोल्नुहुन्छ त्यो पनि यसो अलिकति भनिदिनु न। ल ठिक छ, मेरो मनलाई अथवा मैले आवाज सुन्न चाहन्छु भने त मैले आफ्नो हृदयलाई हल्का, होइन, मेरो मनलाई हल्का बनाउनु पर्ने, खुल्ला बनाउनु पर्ने, अनि परमेश्वरको आवाज सुन्नको लागि आफूलाई तयारी गर्नुपर्ने रहेछ भनेर मैले बुझेँ। तर परमेश्वर कस्तो कस्तो माध्यमहरूबाट पनि बोल्नुहुन्छ त अजी?
1: सबैभन्दा पहिले परमेश्वर वचनबाट बोलेर ल्याउनुहुन्छ या दोस्रो टिमोटीको पुस्तक 3:16 भने जस्तै सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट नै भएको हो। त्यही भएर वचनबाट नै बोलेर ल्याउनुहुन्छ हाम्रो परमेश्वर। वचन पढ्ने बानी छ कि छैन? वचनमा खोज्ने बानी, अध्ययन गर्ने बानी छ कि छैन? अब वचन पढेर ल्याउँदैन अनि परमेश्वर बोल्नु भएन, परमेश्वरले मलाई जवाफ दिनु भएन भनेर हामी टाउकोमा हात राखेर बस्छ। परमेश्वर त बोलिरहनु भएको छ, पल पलमा हाम्रो घरिघरिहरूमा, पहिला पहिलामा परमेश्वर बोलेर हामीलाई अगुवाई गरिरहनुहुन्छ। हामीले परमेश्वरको वचन जहाँ परमेश्वर बोल्न सक्नुहुन्छ त्यहाँ सुनेको छ कि छैन, पढेको छ कि छैन, हेरेको छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ क्या नानी?
0: तर हजुर, मैले बाइबल पढ्दा कहिले काहीँ केही महसुस नै हुँदैन, यो चाहिँ किन हुन्छ होला हो यस्तो?
1: यो नानी,
0: औषधि खाँदा हरेकचोटि स्वाद मिठो हुँदैन, तर त्यसले काम गरिरहेको हुन्छ अनि झट्टै काम पनि गर्दैन नि। औषधिले समय लिएर बिस्तारी बिस्तारी शरीरमा काम गर्छ। त्यसरी नै बाइबल पनि वचन पनि त्यस्तै नै हो हाम्रो जीवनमा। तिमीलाई एउटा उदाहरण दिएर ल्याउँछु, जस्तै कि एकजना युवकले विदेश जाने कि नजाने भनेर प्रार्थना गरिरहेको थियो। ऊ बाइबल पनि पढ्दै थियो। मटित 6:33 भन्यो, पहिले परमेश्वरको राज्य खोज, त्यसपछि उसले सोध्यो विदेश जाँदा मेरो विश्वास बलियो हुन्छ कि कमजोर। त्यही वचनले उसलाई सोच्न बाध्य बनायो। परमेश्वरले उत्तर दिनुभयो, आकाशबाट होइन वचनबाट उत्तर दिएर ल्याउनु भयो। र उसले परमेश्वरको राज्य धार्मिकतालाई पहिला खोज्नुपर्छ जहाँ गए पनि भन्ने कुराको निश्चयता पाएर ल्यायो। परमेश्वर बोल्नुहुन्छ, विदेश जानुको लागि होइन भने परमेश्वरले जे गर्नको लागि बोलाउनु भएको छ त्यो कुरा भन्नुहुन्छ। विदेश जानुको लागि छ भने विदेश जानुको लागि परमेश्वर बोल्नुहुन्छ। यो केटालाई चाहिँ विशेष पहिला परमेश्वरकै राज्य धार्मिकता खोजाइ भनेको कुरा उसले महसुस गर्यो वचनबाट, र उसले आफ्नो जीवनलाई त्यसरी अगाडि बढायो। अब भने जस्तै नै यसरी नै परमेश्वर वचनबाट हामीसँग धेरैचोटि बोलेर ल्याउनुहुन्छ नानी। अनि हजुर, अनि अर्को कुन तरिकाले बोल्नुहुन्छ परमेश्वर? अब मनको शान्तिद्वारा पनि बोल्नुहुन्छ है नानी। मनमा शान्ति हुनु पनि परमेश्वरको उत्तर हो र हजी धेरै अवस्थामा यो एकदम महत्वपूर्ण हुन्छ। कलसी 3:15 भन्छ, ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा शासन गरोस्। जब कुनै निर्णय परमेश्वरको इच्छा अनुसार भएर ल्याउँछ नि, धेरै पटक मनमा गहिरो शान्ति भएर ल्याउँछ। अनि यदि अशान्ति भयो भने हजी त्यो पनि कहिलेकाहीँ परमेश्वर बाटोको चेतावनी हो भनेर हामीले बुझेर ल्याउनु पर्छ। जस्तै उदाहरणको लागि फेरि पनि एकजना युवतीले एउटा जागिर पाउने भइन्, तलब धेरै राम्रो थियो तर काममा बेइमानी गर्नु पर्ने भएछ। बाहिर सबै राम्रो देखिन्थ्यो तर मनमा शान्ति नै भएर ल्याएन त्यो युवतीलाई। पछि उसले त्यो काम अस्वीकार गरिन्। केही महिनापछि थाहा भयो त्यो कम्पनी त बन्द भएछ अरे। लिएर परमेश्वरले यसरी पनि हाम्रो लागि बोलेर ल्याउँछ। अवस्था परिस्थितिहरू राम्रो देखिए तापनि कतिचोटि मनमा शान्ति नै भएन भने त्यो तिम्रो लागि होइन भनेर बुझेर ल्याउनु पर्छ। परमेश्वरको इच्छा त्यसमा तिम्रो लागि छैन भनेर बुझेर ल्याउनु पर्छ। कतिचोटि सबै कुराहरू बिग्रिए जस्तो देखे तापनि मनमा गहिरो शान्ति छ अनि केही काम कुराहरू गर्नको लागि एकदम आनन्द मनमा छ प्रार्थना सहित भने त्यहाँ परमेश्वरको इच्छा छ भनेर पनि हामीले कतिचोटि यसरी अवस्था परिस्थिति अनुसार परमेश्वरको इच्छालाई बुझेर ल्याउन सक्छ। धेरैचोटि म पनि मनमा शान्ति अशान्ति भएको अनुसार निर्णय गरेर ल्याउँछु नि नानी, अनि मलाई आशिष पनि भएको छ। कतिचोटि अशान्ति हुँदाहुँदै पनि परमेश्वरको इच्छा रहेन रहेछ भनेर बुझेर पनि कतिवटा कामहरू गरेर म निराश पनि भएको छ। अनि परमेश्वरले शान्ति दिएको खण्डमा पनि कतिचोटि मलाई एकदमै आशिष भएको छ या नानी। त्यही भएर परमेश्वरको इच्छाहरूलाई हामीले यसरी पनि बुझेर ल्याउन सक्छ। अनि अर्को कुरा भनेको नि नानी, परमेश्वरले मानिसहरूबाट पनि बोलेर ल्याउन सक्नुहुन्छ।
2: हो र हजी, कहिलेकाहीँ एउटै कुरा धेरै मानिसले भन्न थालेका हुन्छन्
0: अनि त्यो पनि परमेश्वरको संकेत हो हुन सक्छ नानी। केटोपटेस 11:14 भन्छ, धेरै सल्लाहकार हुँदा सुरक्षा हुन्छ। यदि आत्मिक रूपमा परिपक्व मानिसहरूले एउटै कुरा भनिरहेका छन् भने त्यसलाई हल्का रूपमा नलिऊ है नानी। जस्तै कि फेरि पनि अर्को उदाहरणले नै सम्झाउँछु, तिमीहरू आजकलको केटाकेटीहरूलाई उदाहरण दिइदि बाटो देखा बुझाउनु पर्छ। म युवा युवतीकै बारेमा उदाहरण दिएर ल्याउँछु ल।
2: हुन्छ हजुर हुन्छ।
0: एउटा युवकले व्यवसाय गर्न खोज्यो, उनको पास्टरले भने अहिले अलिकति पर्खेर ल्याऊ। आमाले पनि त्यही भन्नुभयो। प्रार्थनामा पनि शान्ति आएन तर उनले कसैको कुरा सुनेर ल्याएन। पछि ठुलो घाटा भएर ल्यायो त्यो व्यवसायमा। धेरै निराश हुनु पर्यो त्यो युवा। त्यसपछि उसले बल्ल परमेश्वरले धेरैजनाबाट बोल्नु भएको रहेछ भन्ने कुरालाई बुझेर ल्यायो। यसरी पनि हामीले परमेश्वरको आवाजलाई मानिसहरूको माध्यमद्वारा प्रभु बोल्नु भएको छ भनेर छुट्याउन सक्छ। अनि अर्को कुरा भनेको चाहिँ वचनबाट पनि परमेश्वर बोलेर ल्याउनुहुन्छ। अघि हामीले सुने कि सुनेन प्रवचनहरूबाट नानी?
2: अझै
0: अनि प्रवचनहरूबाट मलाई त कहिलेकाहीँ लाग्छ जसले वचन बाँडिरहनु भएको छ त्यो त मेरो लागि मात्रै तयार गर्नुभएको, त्यो त मलाई नै भन्नुभएको त्यस्तो पनि हुन्छ कतिचोटि। त्यो घोचे घोचे जस्तो लाग्ने क्या, आज चाहिँ मेरै लागि होला जस्तो पनि महसुस हुने त्यस्तो पनि हुन्छ।
2: के गर्ने होला त्यो अनुभव धेरैजनालाई हुन्छ या नानी, किनभने पवित्र आत्माले वचनलाई हाम्रो जीवनमा लागू गरिदिनु भएको हुन्छ नि त। उदाहरणको लागि एकजना दिदी धेरै वर्षदेखि कसैलाई माफ गर्न असकिरहेको रहेन रहेछ, अनि शनिबारको दिन चर्चमा गएर वचन सुन्दा त वचनको शीर्षक रहेको रहेछ क्षमा दिनुपर्छ भन्ने विषयमा, अनि त्यो दिदी वचन सुनेर धेरै रोयो। किन थाहा छ? किनकि परमेश्वरले वचन मार्फत त्यो दिदीसँग बोल्नु भएको थियो। यसरी पनि परमेश्वरले हाम्रो जीवनमा काम गरेर ल्याउनुहुन्छ या नानी। अनि अर्को कुरा भनेको चाहिँ परिस्थितिहरूबाट पनि प्रभु बोलेर ल्याउनुहुन्छ है।
0: परिस्थितिबाट
2: जस्तै कि कस्तो कस्तो अजी, जस्तै कि अवस्थाहरूबाट नानी। कहिलेकाहीँ परमेश्वरले हुँदैन भन्नुहुन्न, उहाँले ढोका नै बन्द गरिदिनुहुन्छ किनकि उहाँलाई अगाडिको खतरा थाहा हुन्छ। हामीलाई भने अहिलेको अवसर मात्र देखा पर्छ, अहिलेको कुरा मात्र देखेर ल्याउँछ, भोलि के हुन्छ भन्ने कुराको हामीलाई थाहा हुन्न, टुङ्गो हुन्न। परमेश्वर सबै कुरा देख्ने भएको कारणले गर्दा हुँदैन भनेर नबसिकन सिधै ढोका ड्याममै बन्द गराएर ल्याइदिनुहुन्छ परमेश्वरले गर्दै। यसरी पनि परमेश्वरले आउने दिनहरूको जोखिमहरूबाट तिमीलाई मलाई बचाउनको लागि जवाफ दिएर ल्याउनुहुन्छ, अनि त्यसरी जवाफ दिएर ल्याउँदा निराश भएर ल्याउनु हुँदैन नि। फेरि परमेश्वर म त विदेश जान्छु भने विदेश जाने कुरा पनि तपाईँले बन्द गरिदियो भनेर दोष दिने होइन। त्यहाँ परमेश्वरले असल कुराको लागि मलाई सुरक्षा दिनको लागि भए पनि त्यो ढोका बन्द गरिदिएको हो, त्योभन्दा राम्रो कुरा मेरो जीवनमा अब प्रभुले दिएर ल्याउँछ भनेर विश्वास लिएर अगाडि बढ्नुपर्छ है नानी।
0: हुन्छ हजुर, हुन्छ। ल त्यसो भए के गर्ने होला त अब, कसरी थाहा पाउने कि यो चाहिँ मेरो लागि परमेश्वरले नै गर्नुभएको, परमेश्वरले नै यो कुराहरू चाहनु भएको, अथवा उहाँले चाहनुहुन्न भन्ने कुराहरूको अझै विस्तृतमा सुनौ न त।
2: त्यसैले नानी चारवटा कुरा चाहिँ तिमीले सम्झ, अब वचनसँग मिल्छ कि मिल्दैन यो अहिले भइरहेको कुरा, जुन तिम्रो मनमा प्रश्न छ नि, परमेश्वरबाट तिमीले परमेश्वरको इच्छा खोजिरहेको छ नि, त्यो वचनसँग मिलेर ल्याउँछ कि ल्याउँदैन भन्ने कुरालाई हेर। दोस्रो, पवित्र आत्माले तिम्रो मनमा शान्ति दिनुभएको छ कि छैन त्यो विषयमा भनेर सम्झेर ल्याऊ, अनि त्यो अनुसार निर्णय गर्न तिमीलाई सजिलो हुन्छ, अनि परमेश्वरको इच्छा हो रहेछ कि होइन रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तेस्रो कुरा, परमेश्वरको इच्छा हो कि होइन भनेर थाहा गर्नको लागि आत्मिक परिपक्व मानिसहरूको सल्लाह के हुन्छ त्यो कुरामा पनि सुनेर ल्याऊ, सल्लाह लिएर ल्याऊ। अनि चौथो कुरा भनेको, प्रार्थना पछि अझ स्पष्ट हुँदै जान्छ कि झन अलमल्ल बढ्छ भन्ने कुराहरूलाई पनि हेर, तिमीले प्रार्थना गर्यो यसमा परमेश्वरको इच्छा छ कि छैन भनेर बुझ्न खोजेर ल्यायो, अझ झन अलमल्ल भयो, अझ झन अशान्ति भयो भने परमेश्वरको इच्छा छैन भनेर बुझेर ल्याओ। तर बाटो खुलेको जस्तो तिमीलाई महसुस भयो भने त्यहाँ परमेश्वरको इच्छा छ भन्ने कुरालाई तिमीले बुझ्न सक्छ। यदि वचन विपरीत भएको कुराहरू छ भने त्यो परमेश्वरको आवाज हुनै सक्दैन नानी। त्यही भएर जहिले पनि जे कुरा पनि परमेश्वरको इच्छा बुझ्न चाहने हो भने वचन अनुसार छ कि छैन भन्ने कुरालाई हेरेर ल्याउनु पर्छ।
0: ओहो, हजुर आज बल्ल अलि स्पष्ट भयो मलाई, नत्र त म त के गर्ने प्रभुको इच्छा के हो, उसले एउटा कुरा भन्छ उसले एउटा कुरा भन्छ, के हो के हो भन्ने भएको थियो है। ओहो, कसो पो बुझेँ हौ मैले त, म त परमेश्वर बोल्नुहुन्न भनेर गुनासो गरिरहन्थे त कतिचोटि, तर उहाँ त बोल्नु हुँदो रहेछ, सुन्ने कान त मेरो बन्द भएको रहेछ क्या अजी, के गर्नु गाह्रो छ यसरी अब कानै बन्द गरेर अनि प्रभुको आवाज सुन्नु खोजेर पनि हुन्छ त, म नै त्यस्तै हो हेर्नु न।
2: ओ नानी ओ, परमेश्वर चिच्याएर बोल्नुहुन्न, उहाँ प्रेम गर्ने हाम्रो असल बुवा हुनुहुन्छ, बच्चाले सुन्न सक्ने गरी बोल्नुहुन्छ उहाँ, हामीले मात्र उहाँलाई सुन्न समय निकाल्नु पर्छ या नानी, प्रार्थना गर्नुपर्छ, उहाँको आवाज सुनेर ल्याउने प्रयास गर्नुपर्छ। यसरी अघि मैले भनेको कुराहरूमा ध्यान दियो भने परमेश्वर हामीसँग बोलिरहेको कुरालाई उहाँको इच्छालाई हामीले बुझेर ल्याउन सक्छ या नानी, अनि हाम्रो जीवन सुन्दर भएर अगाडि बढ्न सक्छ। ल अब अलिकति भए पनि तिमीलाई कन्फ्युजन हटेर ल्यायो नि होइन, तिमी डुबिडा मात्रै छैन नि अब।
0: छैन हजुर छैन, अब त बुझे, अब प्रभुको आवाज कसरी सुन्ने र प्रभुको इच्छा कसरी बुझ्ने भन्ने कुरा चाहिँ मैले बुझेँ, अब स्पष्टै भए। तपाईँले कति राम्रो राम्रो पोइन्टहरू पनि भनिदिनु भयो मलाई, त्यही भएर त अझैलाई खोज्दै खोज्दै हतारिँदै उफ्रिँदै चिप्लिँदै लड्दै पढ्दै आउँछु त नि म,
2: धन्यवाद हजुर, धन्यवाद। मैले धेरै कुरा बुझेँ तपाईँसँगबाट आज।
1: ल नानी, ल खुसी लाग्यो, ल ला।

आदरणीय श्रोता, परमेश्वर आज पनि बोल्नुहुन्छ। उहाँको आवाज सबैभन्दा स्पष्ट उहाँको वचनमा पाइन्छ। उहाँले पवित्र आत्माको शान्तिबाट, विश्वासयोग्य मानिसहरूको सल्लाहबाट, वचनबाट र कहिलेकाहीँ खुल्ने वा बन्द हुने ढोकाहरूबाट पनि हामीलाई मार्गदर्शन गर्नुहुन्छ। त्यसैले कुनै निर्णय गर्नु अघि प्रार्थना गरौं, वचन पढौं, आत्मिक सल्लाह लिऊ अनि परमेश्वरले दिनुहुने शान्तिलाई ध्यान दिऊ। याद राख्नुहोस्, परमेश्वर मौन हुनुहुन्न, कहिलेकाहीँ हामी मात्रै व्यस्त हुन्छौं। र यही सन्देशका साथ आज कार्यक्रम बाटुलीका कुराबाट हामीले विदा माग्नु पर्ने बेला भइसकेको छ। फेरि अर्को रोचक विषयको साथ अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनः बिताउन चाहन्छु। जय मसीह, नमस्कार।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई पोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि

0: गएको साता हामीले विश्वासको योद्धाहरूको बारेमा हिब्रू 11 अध्यायमा आधारित रहेर हेरेका थियौं। यो अध्यायको सन्देश जुन प्रेरित पौलले हिब्रू 10 अध्यायको 38 पदमा भनेका छन्, धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ भनी स्पष्टसँग वर्णन गरिएको छ। यो हिब्रू 11 अध्यायमा प्रेरित पौलले पुरानो करारबाट विभिन्न व्यक्तिहरूलाई प्रस्तुत गर्दछन्। विश्वासका योद्धाहरूको विषयमा उदाहरण दिनलाई उनले यसो गरेका छन्। सबैभन्दा पहिला हामी हाबिललाई पाउँदछौ। हिब्रू 11 अध्यायको 4 पदमा विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ गर्न योग्य बलिदान चढाए र त्यसद्वारा नै हाबिल धर्मी ठरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सहमति जनाउनु भयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। यो सूची पत्रमा हामी सबैभन्दा पहिला हाबिलको नाम पाउँदछौ, किनभने उसको अनुभव र प्राचीन समयमा विश्वास र अविश्वासको बीचमा उनको ठूलो उदाहरणले गर्दा हो। यो लडाई उनको अविश्वासी दाई कैनको साथमा हाबिलले एक्लै खडा भएर गरे। कैनले आफ्नो भाइको हत्या गरे, यसकारण यस पृथ्वीमा धार्मिकता र सत्यताको निम्ति मर्ने र शहीद हुने पहिलो परमेश्वरको सन्तान हाबिल थिए। हाबिल अरू विश्वासका योद्धाहरू भन्दा पहिलो स्थानमा भएका छन्। यो हिब्रू 11 अध्यायको 4 पदमा विश्वासको सत्यताको कुरा विचारणीय छ। यसले भन्दछ, विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ गर्न योग्य बलि चढाए र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। यसकारण यो पदमा विशेष गरी हाबिलको विश्वासलाई जोड दिएको छ। यो खण्डमा विशेष गरी हाबिल पापीको रूपमा परमेश्वरमा विश्वास गरी आएको होइन, तर बचाइसके पछिको विश्वासद्वारा मानिसले परमेश्वर प्रतिको सेवकाईको बारेमा भएको हो। यो चाहिँ उनले हासिल गरेको, प्राप्त गरेको विवरण मात्र हो। आजको अध्ययनमा हामीले उनको बारेमा हेर्नेछौ। पहिला हामी हाबिलको विश्वासको आज्ञाकारिताको बारेमा हेरौं, जसले भन्दछ, विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ गर्न योग्य बलि चढाए। यो कुरा याद गरौं, यो आराधनाको दृश्य हो। दुवै व्यक्ति कैन र हाबिल परमेश्वरको अगाडि आराधना चढाउन आए। दुवैले परमप्रभुमा बलिहरू ल्याए, तर हाबिलको मात्र गर्न योग्य भयो, किनभने उनले विश्वास योग्य साथ चढाएका थिए। यसकारण हाबिलको विश्वास चाहिँ ईश्वरीय प्रकाश अनुसारको आज्ञाकारिता थियो। यो कुरा हामीले याद गरौं कि यसो भनिएको छ, विश्वासद्वारा उनले बलि ल्याए। यो वाक्य शैलीले ईश्वरीय प्रकाशलाई जोड दिदछ। रोमी 10 अध्यायको 17 पदले भन्दछ, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो ख्रिस्टको प्रसारबाट आउँछ। यहाँ हामीलाई विश्वास कुन कुरामा उभिनु पर्दछ भने देखाइएको छ, र त्यो जग ईश्वरीय प्रकाश अनुसार परमेश्वरको वचनमा हुनु पर्दछ। हाबिलले कुनै भावनामा उनले गरेन, तर परमेश्वरको प्रकाश अनुसार असल प्रकारले उनले त्यो काम गरे, अर्थात् बलि चढाउने काम गरे। उनले के ल्याउनु पर्दछ भन्ने कुरामा सोच विचार गरेनन्। उनले बलि ल्याए जुन परमेश्वरले उनलाई देखाउनु भएको कुराहरू थियो। हामीलाई उत्पत्ति 3 अध्यायको 15 पदमा भनिएको छ, जुन स्त्रीको सन्तानले सर्पको शिर कुल्च्याउनेछ भनी प्रकाश पारिएका छन्। आउनेवाला छुटकारा दिने प्रभु येशू ख्रीष्टको बारेमा भविष्यवाणी गरिएको थियो। त्यसपछि छुटकाराले पुरानो सर्प अर्थात शैतानको शिर कुल्च्याइनेछ, र त्यो गरिसके पश्चात उहाँले पापीहरूलाई तिनीहरूको पाप र अपराधबाट छुटकारा दिनुहुनेछ। यो ईश्वरीय प्रकाश हाबिललाई जनाइदियो, र त्यो प्रकाश अनुसार हाबिल परमप्रभुकोमा आए र त्यस अनुसार उहाँलाई आराधना चढाए। त्यहाँबाट हामीलाई एउटा साँचो विश्वासको चिन्ह देखाइएको छ, जुन चाहिँ आज्ञाकारिता हो। रोमी 1 अध्यायको 5 पदमा हामीले पढ्न सक्छौ विश्वासको आज्ञाकारिताको बारेमा। ईश्वरीय स्वभाव अर्थात ईश्वरीय जानकारी अनुसार हाबिलको विश्वासको आज्ञाकारिताको बारेमा विशेष जोड दिँदैछ कि बचाइने विश्वासले उसलाई पतनतिर लाँदैन। यसले जहिले पनि सत्यताको केन्द्र परमेश्वरले प्रकट गर्नुभएको कुरामा आज्ञाकारी जनाउँदछ। तितस 1 अध्यायको 1 पदमा हामी परमेश्वरका चुनिएकाहरूको विश्वास र भक्तिसँग मिल्दो तिनीहरूका सत्यताको ज्ञानको बारेमा पढ्न पाउँछौ। दोस्रो तिमोथी 2 अध्यायको 25 पदले पश्चातापको बारेमा बताउँदछ, र पश्चाताप विश्वासको डोरी हो र यसले सत्यतालाई बुझ्ने मन दिदछ। यसले कैन र हाबिलको बीचमा भएको फरकतालाई बुझ्न सहायता गर्दछ। कैनले भिन्न स्वभावलाई अङ्गाले यो प्रमाणित गर्न कि उनमा बचाइने विश्वास थिएन। यो जानकारी दिन चाहन्छु कि परमेश्वरले राख्नु भएको कुरामा साँचो विश्वासले चढ्दै जान्छ। साँचो विश्वासले परमेश्वरले नियुक्त गर्नुभएको मुक्तिको मार्गमा आफूलाई डोर्याउँदछ। यो स्पष्ट छ कि धेरैजनाले विश्वास गरेको र विश्वास भएको दावी गर्नेछन्, तर तिनीहरू परमेश्वरबाट नियुक्त गर्नुभएको र प्रकट गर्नुभएको कुरामा आज्ञाकारी भएनन् र साँचो विश्वासले जुन सत्य छ त्यसलाई अझ शुद्ध बनाउँदछ। यो झुटो विश्वास जुन प्रयास गरी यसो भन्ने गरिन्छ, जबसम्म तिमी कुनै कुरामा ती विश्वास गर्दैनौ तिमी ठिक छौ, जुन धर्मशास्त्रले यसलाई इन्कार गर्दछ। किनभने हामी पाउँदछौ कि साँचो विश्वासले परमेश्वरमाथि विश्वास गर्दछ, ईश्वरीय प्रकाशमा विश्वास गर्दछ जुन परमेश्वरले हामीलाई पवित्र धर्मशास्त्रमा दिनुभएको छ। साँचो विश्वासले केवल विश्वास र विचार मात्र गर्दैन, यसले मानिसको विचारलाई मात्र लिँदैन, तर यसले परमेश्वरको वचनले के भन्दछ र परमेश्वरको प्रकाशले के भन्दछ भनी त्यसमा भर पर्दछ। त्यसै गरी हाबिलले विश्वासद्वारा परमेश्वरको प्रकाशमा आज्ञाकारी भए र हाबिलको विश्वासले ईश्वरीय मागलाई पनि पूरा गरे। यहाँ उनको बलि अझ गर्न योग्य भएको कुरा दिइएको छ। त्यसको मतलब यो परमेश्वरले नियुक्त गर्नुभएको बलि हो जुन उहाँको नजिकतामा आउनको लागि हो। परमेश्वरको नजिक जानुमा उहाँले के कुरा नियुक्त गर्नुभएको छ त्यो कुरा पापीहरूले आज्ञाकारिता साथ पालन गर्नु पर्दछ। यसले गर्दाखेरि कैन पूर्ण रूपमा गलत ठहरिएको हो। त्यहाँ कैनले चढाएको कुनै फलको कारणले होइन, तर यो कैनको आज्ञाकारिताको कारणले र उसको अविश्वासको कारणले भएको हो। किनभने उसले ईश्वरीय नियुक्तलाई अस्वीकार गरे जुन परमेश्वरको नजिकतामा आउनुको सम्बन्धमा थियो। यसकारण परमेश्वरले त्यसलाई ग्रहण गर्नु भएन, स्वीकार गर्नु भएन। परमेश्वरले उहाँको नजिकतामा आउनको लागि यी कुराहरू नियुक्त गरिदिनुभयो कि तिनीहरूले निष्कलङ्क पशु पंक्षी मारेर त्यसको रगत बगाएर बलिदान चढाउनु पर्दथ्यो। यी कुरा उहाँले मानिसहरूलाई प्रकाश गर्नुभयो। अब हाबिल आउँदछ र परमप्रभुमा उसले बलि चढाउँदछ। उसको भेडाको बगालबाट उसले पहिलो जन्मेका पाठाहरू ल्याउँदछ। उनले परमेश्वरको लागि होइन तर ख्रिस्टको चिन्ह हो जसले ख्रिस्टको प्रतिनिधित्व गर्दछ। एउटा पापीलाई परमेश्वरको अघि उभिन र परमेश्वरबाट ग्रहण योग्य हुन त्यहाँ उसको पापको पूरा मूल्य चुकाउनु पर्दछ र त्यहाँ ईश्वरीय न्यायलाई सन्तुष्टि दिन सक्नु पर्दछ। यसकारण आज याद राख्नुहोस्, जब हाबिलले बलि ल्याए उनले परमेश्वर पवित्र हुनुहुन्छ भनी जनाउँदैछन् र पापलाई दण्ड दिनुहुन्छ, र हाबिलले आफूलाई पापी महसुस गरे र ईश्वरीय न्यायलाई खोजे। उनले यो पनि जनाउँदैछन् कि परमेश्वर अनुग्रही हुनुहुन्छ र उहाँले सट्टामा मर्नु भएकोलाई स्वीकार गर्नुहुन्छ। यसकारण विश्वासद्वारा ख्रिस्टका गुणहरू पवित्र परमेश्वरमाथि प्रकट गरेका छन्। कैनले यो गरेनन् तर गर्न स्वीकार गरे, यसकारण उनी मरे। उसको भेटी रगत बिनाको भेटी थियो, यसकारण जब ऊ परमेश्वरको अघि आए उसलाई ग्रहण गर्नु भएन परमेश्वरले। आज म तपाईँहरूले यो जान्नु भएको चाहन्छु, हाबिलले ल्याएको भेटीलाई हेरौं र यो बुझौं कि जुनसुकै कुरा परमेश्वरबाट नियुक्त गर्नु भएको छैन ती कुराले कहिल्यै पनि ईश्वरीय न्यायलाई सन्तुष्टि दिन सक्दैन। यसकारण आज परमेश्वरमा आउनुहोस् र उहाँको मर्यादामा रहनुहोस्। प्रभु र मुक्तिदाता येशु ख्रिस्टको प्रायश्चितको मूल्यमा भरोसा राख्नुहोस् अनि तपाईँ बस्नुहुनेछ, छुटकारा पाउनुहुनेछ र तपाईँ स्वतन्त्र हुनुहुनेछ। हामी यो कुरा विचार गरौं। हाबिल विश्वास साथ आज्ञाकारी भए। हाबिलको विश्वासले यो प्राप्त गर्दछ जुन यसले भन्दछ, त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सहमति जनाउनु भयो। कसरी परमेश्वरले हाबिलको बलि उहाँको अघि गर्न योग्य भएको कुरामा सहमति जनाउनु भयो त? यो बलि आगोद्वारा नष्ट पारेर हो जुन प्राय सधैँ यसरी मानिसले ल्याएको बलिहरू परमेश्वरले ग्रहण गर्नुहुन्छ। स्वर्गबाट आगो खसे र बलिदान जलेर नष्ट भए, यसकारण त्यहाँ गर्नुभएको गवाही छ कि परमेश्वर खुसी हुनुभयो र पापीलाई स्वीकार गर्नुभयो र परमेश्वरको अघि धर्मी ठहराउनुभयो। किनभने ख्रिस्ट क्रुसमा जानुभयो, परमेश्वरको आगो उहाँमाथि खस्यो र उहाँले ईश्वरीय क्रोध सहनुभयो र ख्रिस्टले के गर्नुभयो त्यसमा भर पर्नुहोस्। त्यसपछि तपाईँ बस्नुहुनेछ, तपाईँले पापबाट छुटकारा पाउनुहुनेछ र परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुनेछ। त्यो ठूलो लाभ हो जुन परमेश्वरमा ग्रहण योग्य हुन्छ। परमेश्वरको अघि हामी धार्मिक छौ भनी कसरी गवाही दिन सक्छौ? र उत्तर चाहिँ हामी कलवरीमा हेर्छौ, जवाब चाहिँ हामीले कलवरीमा पाउन सक्छौ। हामी ख्रिस्टलाई जब हेर्दछौ जहाँ उहाँ मर्नु भएको थियो र हामी देख्दछौ परमेश्वर त्यससँग र त्यसको कार्यसँग प्रसन्न हुनुहुनेछ, हामी केवल विश्वासद्वारा भर पर्दछौ। हामी धर्मशास्त्रबाट निश्चय छौ कि जुन हरेक समय हाम्रो आत्मामा हुनेछ, यो सुसमाचार हो। हामीसँग यहाँ हाबिल छ जुन हिब्रू 11 अध्यायको सबैभन्दा अघि पाउँदछौ, जुन ख्रिस्ट येशूको कार्यद्वारा उहाँको प्रायश्चितको मृत्युद्वारा र परमेश्वरको एकमात्र प्रिय पुत्रको रगत बगाउनु भएको कारण पापी बचाइएको उदाहरण हामीले पाउँदछौ। आज म तपाईँको आवश्यकताको महसुस गर्न सल्लाह दिँदछु। तपाईँको पापको बारेमा विचार गर्न र तपाईँ कहाँ जाँदै हुनुहुन्छ, तपाईँलाई समय र जीवनले कहाँ लाँदैछ। यदि ख्रिस्ट तपाईँमा हुनुहुन्न भने तपाईँ नाश हुनुहुनेछ। उहाँले पूरा गर्नुभएको कार्यमा तपाईँ हुनु भएन भने सधैँको लागि तपाईँ परमेश्वरको क्रोध मुनि पर्नुहुनेछ। जो ख्रिस्टमा भर पर्नु भएको छ उहाँको कार्य पर्याप्त छ भन्ने कुरामा निश्चित हुनुहोस् र उहाँको रगतले हाम्रो आत्माको निम्ति प्रायश्चित गर्नेछ। आज तपाईँ आफ्नो काममा खुसी साथ जानुहुनेछ, जसरी तपाईँले ख्रिस्टको श्रेष्ठतामा र परमेश्वरको प्रिय पुत्रले सिद्धाउनु भएको कार्यमा भर पर्नु भएको छ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज यस मधुर समयमा तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। सबै मानिसलाई आफ्नो आफ्नै चिन्ता छ, होइन त? कोही भन्छन् खाइसार कि लाइसार, मरेपछि लम्पसार। कोही भन्छन् ऋण लागे नडराउनु, तर दिन लागे डराउनु। तपाईँको पनि आफ्नै चिन्ता होला। चिन्ताले गर्दा मानिसहरू यस संसारमा सन्चोले बस्न सक्दैनन्। एउटा आनन्दित जीवन जिउनको लागि हामीले चिन्ताबाट छुटकारा पाउनुपर्छ। तर हामी चिन्ताबाट कसरी छुटकारा पाउन सक्छौ? आज म तपाईँलाई चिन्ताबाट छुटकारा पाउने औषधिको बारेमा केही बताउनेछु। ओहो, माफ गर्नुहोस्, आज म तपाईँलाई चिन्ताबाट छुटकारा पाउने केही उपायहरू बताउन चाहन्छु। कृपया रेडियो नजिक आएर बस्नुहोस्। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले आत्मिक यात्रा पत्रिका प्राप्त गरेर आफ्नो प्रतिक्रिया मलाई पठाउनु भएको छ, मन पराउनु भएको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। म आशा गर्छु आउने दिनहरूमा हामी नियमित रूपले यो पत्रिका तपाईँको समक्ष प्रस्तुत गर्न सक्नेछौ। आउनु सधैं उजै आज पनि एउटा अर्थपूर्ण मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

तपाईं र म विभिन्न कारणले चिन्तित हुन्छौं। फिक्री चिन्ता पनि एक प्रकारको रोग जस्तै हो। कहिलेकाहीँ त मानिस यति धेरै चिन्तित हुन्छ कि अन्तमा गएर ऊ पगला हुन्छ, बौलाउँछ, ऊ मानसिक रोगी बन्छ। सायद तपाईँले निश्चय यस्ता मानिसहरूलाई भेट्नु भएको छ होला। प्रभु येशूले भन्नुभएको छ, यो खण्ड म तपाईँसित बाइबलको मत्तीको सुसमाचार 6 अध्यायबाट पाठ गरिरहेको छु। म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भने आफ्नो प्राणको निम्ति र के लगाउँला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन र? आकाशका चराचुरुङ्गीहरूलाई हेर त, तिनीहरूले न त छर्छन्, न अन्न कत्नी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ त? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर त, ती कसरी बढ्दछन्। तिनले न त परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये एउटा जति पनि आभूषित थिएनन्। आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी भइराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले भइराउनु हुने छैन र? यसकारण के खाउँला कि के पिउँला कि के पहिरौंला भनेर फिक्री नगर। भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। भर्खरै मैले पाठ गरेको खण्ड प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुरा हो। चिन्ताग्रस्त रहने मानिसले यो कुरा याद राख्नुपर्छ कि उसले चाहेको कुरा उसँग नभए पनि कमसे कम परमेश्वरले केही कुरा त उसलाई दिनुभएको छ। परमेश्वरले जे दिनुभएको छ त्यसको निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। परमेश्वरले गर्नुभएका उपकारहरू सम्झनुपर्छ। ससाना कुराहरू जुन परमेश्वरले गर्नुभएको छ त्यसका निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। तपाईँका वरिपरि भएका मानिसहरू जसले तपाईँसँग प्रेम गर्छन् तिनीहरूका निम्ति तपाईँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यदि तपाईँले एउटा धन्यवादको शब्द बोल्नुभयो भने त्यसले तपाईँको हृदयमा आनन्द उत्पन्न गर्नेछ। मैले बोलेको कुरामा तपाईँलाई विश्वास लाग्दैन भने आज नै कसैलाई धन्यवाद दिएर हेर्नुहोस्। आनन्दले चिन्तालाई हटाउँछ। आनन्दले तपाईँको मनको बोझलाई हलुको पार्दछ। एकजना व्यक्ति थिए, ऊ गरिब थिए, मजदूरी गरेर आफ्नो जीविका चलाउँथे। खाना लाउनु हम्मे हम्मे पर्थ्यो, पेटभरि खाना पनि पाउँदैनथे, झुप्रुमा बस्थे। तिनको जीवनमा एउटा ठूलो धोको थियो। त्यो धोको के हो भने तिनले जीवनमा कहिले पनि जुत्ता लाउन पाएका थिएनन्। तिनले मनमा नै सोच्दथे, यदि जुत्ता नै लाउन नपाए पनि कमसेकम चप्पल लाउन पाए त हुन्थ्यो। तर के गरोस्, बिचारा पैसाले पुग्दैनथ्यो। तिनलाई बडो नराम्रो लागेको थियो जीवनमा। जब चप्पल धरि पनि लगाउन नपाउँदा ऊ परमेश्वरसँग पनि गनगनाएका थिए, धेरै दुखित थिए। एक दिन दैनिक मजदूरीमा जाँदै थिए। बाटोमा जाँदै गर्दा तिनले एउटा मानिसलाई देखे जसको दुइटै खुट्टा थिएनन्। ऊ हेरेको हेरेकै भए। खुट्टामा चप्पल लाउन नपाएर त्यतिका दिनसम्म गनगनाएको ऊ खुट्टै नभएको मानिसलाई देखेर आफूलाई धन्य ठान्यो। उसले भन्यो, ओहो, म कति भाग्यमानी रहेछु है, कमसेकम मेरा खुट्टाहरू त कति राम्रा छन्। उसले परमेश्वरलाई आफ्ना खुट्टाहरूको निम्ति धन्यवाद दियो। हामी मानिसको एउटा बानी के हुन्छ भने हामीलाई आफ्नो समस्या मात्र ठूलो लाग्छ, आफ्नै कुरा पहाड़ जस्तो लाग्छ, आफैलाई मात्र चिन्ता फिक्री आइपरेको जस्तो लाग्छ। तर मित्र, यो संसारमा अरू मानिसहरू छन् जो ठूलो समस्या र चिन्तामा परेका छन्। त्यो व्यक्ति
चप्पल लाउन नपाएर गनगनाउँदै थियो, तर उसले यस्तो मानिस देख्यो जसको खुट्टा नै थिएन। हामीसँग जे छैन त्यसका निम्ति किन चिन्ता गर्नु, बरु जे हामीसित छ त्यसका निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ। जे हामीसँग छैन त्यसका निम्ति असन्तुष्ट हुनुभन्दा जे हामीसित छ त्यसमा आनन्दित हुनु असल हो। नेपालीमा एउटा भनाइ छ, कालो पोते नपाउनेलाई तिलहरीको धोको, केही नभएकाले दामी चीजको इच्छा गर्नु। यीशुले भन्नुभयो, चिन्ता फिक्री गरेर हामी आफ्नो अवस्थालाई सुधार्न सक्दैनौ, बरु बिगार्छौं। यीशुले भन्नुभयो, फिक्री गरेर हामी आफ्नो आयु बढाउन सक्दैनौ। चिन्ता गर्ने मानिसले जान्नुपर्ने एउटा कुरा यो छ कि उसित जे छ त्यसको निम्ति सधैँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। उसले पवित्र बाइबलमा भजन लेखकले परमेश्वरप्रति धन्यवादी हुँदै यसो भनेका छन्। भजन संग्रह 103 हे मेरो आत्मा परम प्रभुलाई धन्यको भन, र मम जे जति छन् ती सबैले उहाँको पवित्र नामलाई धन्यको भनुन्। हे मेरो आत्मा परम प्रभुलाई धन्य भन, र उहाँका सबै उपकारहरू नबिर्सी। तपाईँले चाहनु भएको कुरा तपाईँले प्राप्त गर्नुभएको छैन होला, तर यसो विचार गर्नुहोस्, परमेश्वरले तपाईँलाई कति धेरै कुराहरू दिनुभएको छ। जिउनको निम्ति सास दिनुभएको छ, उहाँले तपाईँलाई प्राण दिनुभएको छ। यो प्राणको मूल्य कति होला? ओहो, प्राणको मूल्य कसैले पनि जान्दैन, कसैले पनि प्राणको मूल्य तिर्न सक्दैन। सासको महत्व र मूल्य अस्पतालमा पर्सेर अक्सिजन लगाउनु पर्दा मात्रै थाहा हुन्छ। यो सित्तैमा पाएको हावा सास कति महत्वपूर्ण रहेछ। परमेश्वरले हामीलाई सास फेर्नको निम्ति सित्तैमा हावा दिनुभएको छ, खानको निम्ति भोजन दिनुभएको छ, लाउनको निम्ति लुगा फाटा दिनुभएको छ, बस्नुको निम्ति छानो दिनुभएको छ, घर दिनुभएको छ। हामी भोके र नाङ्गे बस्नु परेको छैन। परमेश्वरले कति ठूलो कृपा गर्नुभएको छ। यी सबै कुराको निम्ति हामी परमेश्वरप्रति धन्यवादी हुनु पर्दैन र? सायद तपाईँ कतिजनाले भन्नुहोला, परमेश्वरले कमाएर दिएको र मैले नै पसिना बगाएर कमाएको। भन्नुहोस् भन्नुहोस्, सबै तपाईँले नै गर्नुभएको हो। हामीले जुन कुरा पाएका छौं, यदि त्यसका निम्ति परमेश्वरलाई धन्यवाद दिन सक्यौं भने हामी अझ अरू आशिषहरू परमेश्वरबाट पाउनेछौ। परमेश्वर हाम्रा पिता हुनुहुन्छ, उहाँले सधैँ हाम्रो भलो चिताउनुहुन्छ, हामीलाई खुशी र सफल जीवन दिन चाहनुहुन्छ। हामीले जे पाएका छौं त्यो परमेश्वरले नै दिनुभएको हो। तपाईँ र मैले जिउने समय पनि परमेश्वरबाट नै हामीले पाएका छौं। यस्तो महत्वपूर्ण समय हामीले चिन्ता फिक्री गरेर बिताउनु हुँदैन। एकपल्ट प्रभु यीशुले 10 कुष्ठरोगीहरूलाई निको पार्नुभयो। निको भएका 10 मध्ये एकजना मात्र प्रभुलाई उहाँले गर्नुभएका कृपाको निम्ति धन्यवाद दिन फर्केर आयो, अरू 9 धन्यवाद दिनु जरूरी ठानेनन्। यो कस्तो व्यवहार हो? यस्तै मानिसहरू पछिबाट गएर चिन्ता फिक्रीका शिकार बन्दछन्। अधन्यवादी मानिसले नदुखेको कपाल डोरी लगाएर दुखाउँछ। मैले भन्न खोजेको कुरा सायद तपाईँले बुझ्नुभयो होला। याद राख्नुहोस्, धन्यवादी हृदय भएका व्यक्तिले जीवनमा उन्नति गर्छन्, अधन्यवादी गनगनेले मर्दा पनि हात मुठी पारेर मर्छन्। ससाना कुराको निम्ति धन्यवादी बनौं। परमेश्वरप्रति मात्र होइन, तर आफ्ना साथी मित्र छोरा छोरी श्रीमान श्रीमती बुवा आमा गुरूजन हाम्रा सबै मित्रहरूप्रति र हाम्रो सेवा गर्ने हरेकप्रति धन्यवादी बनौं। जीवन नै धन्यको बन्नेछ। श्रापित जीवनलाई त्यागेर धन्यवादी जीवन रोजौं। यही नै अर्थपूर्ण जीवन हो। कुराकानी गर्दा गर्दै प्रिय मित्र, समयले मलाई विदाई दिइसकेको छ। तर पनि यदि आजको कुराकानी सुनेर तपाईँले आफ्नो जीवनमा एउटा परिवर्तनको निम्ति अठोट लिन चाहनुहुन्छ, आफै एक धन्यवादी व्यक्ति बन्न चाहनुहुन्छ भने मलाई पनि आफ्नो खुशी बाँड्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवन निष्पक्ष देखिँदैन। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको 59 यहाँलाई स्वागत छ। जीवन सधैँ हामीलाई निष्पक्ष जस्तो लाग्दैन। धेरै पटक हामी परमेश्वरलाई अस्वीकार गर्ने मानिसहरू देख्छौ र तिनीहरू हामी भन्दा धेरै आरामदायी जीवन बिताइरहेका छन्। तिनीहरूले हामी जस्तो दुःखद घटना भोगिरहेका छैनन्। हामी परमेश्वरलाई प्रेम र सेवा गर्न वफादार छौ, तैपनि दुःख र निराशाको समाचारले हामीलाई निरन्तर सताउन सक्छ। परमेश्वरले किन यस्तो हुन दिनुहुन्छ? भजन संग्रहको पुस्तक 73 अध्यायमा आसाफ नाम गरेका एकजना मानिस पनि यही प्रश्नहरूसँग संघर्ष गरिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 5-6 पद, अरू मानिसहरू झैं तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूमाथि मानव खराबी आइलाग्दैनन्, यसकारण अहंकार तिनीहरूको सिक्री हुन्छ र तिनीहरू हिंसाको वस्त्र लगाउँछन्। आसाफले धर्मीहरूलाई दुष्टहरूसँग तुलना गरिरहेका थिए। धर्मीहरूलाई सताउँदै थियो, धर्मीहरू सताइँदै थियो, जबकि दुष्टहरू सताइँदै थिएन। दुष्टहरू घमण्डले भरिएका थिए र तिनीहरू निरन्तर हिंसात्मक कार्यहरूमा भाग लिइरहेका थिए। आसाफले आफूलाई अनुचित लागेको कुराको बारेमा गुनासो गरिरहेका छन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 12 पद, हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। आसाफ अत्यन्तै निराश थिए, किनभने उनले कुनै पनि कुरामा न्याय भइरहेका देखिरहेका थिएनन्। दुष्टहरू धनी हुँदै गइरहेका थिए, जबकि परमेश्वरलाई साँच्चै प्रेम गर्ने र उहाँको सेवा गर्न आज्ञाकारी हुनेहरूले दुःख भोगिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 13-14 पद, निश्चय मैले व्यर्थैमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु र प्रत्येक बिहान मैले दण्ड भोग्नु परेको छ। यी दुष्ट मानिसहरूले आफ्नो सम्पत्तिको आनन्द लिइरहेका बेला परमेश्वरको सामु आफ्नो हृदय शुद्ध राखेका आसाफ दिनभरि पीड़ित भइरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 16 पद, जब मैले यी सबै बुझ्ने कोसिस गरे, यो मेरो निम्ति अति गाह्रो भयो। यदि हामीले आज के भोगिरहेको छ भनेर मात्र हेर्यो भने हामी दुष्टहरूले आशिष भोगिरहेको देख्नेछौ, जबकि धर्मीहरूले कठिनाई भोगिरहेका छन्। यसले हाम्रो हृदयमा ठूलो निराशा र समस्या निम्त्याउन सक्छ, जस्तै आसाफलाई भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 17 पद, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझे। प्रिय श्रोता, भविष्यमा एक दिन येशू फर्कनुहुनेछ अनि परमेश्वरले धर्मी र दुष्ट दुवैमाथि धार्मिक न्याय ल्याउनुहुनेछ। जसले आफ्नो जीवनमा येशूलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्न समर्पित गरेका छन् उनीहरूले ठूलो इनाम पाउनेछन्। आसाफले परमेश्वरसँग आफ्नो भविष्यको लागि तत्पर रहने छनौट गरे। यसले उनलाई आफ्नो शान्तिपूर्ण प्राप्त गर्न अनुमति दियो, ताकि उनले परमेश्वरको जनहरूको सेवा गरिरहन सकुन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 23-26 पद, तैपनि म निरन्तर तपाईँ सँगै छु, तपाईँले मेरो दाहिने हात थाम्नु भएको छ, आफ्नै सल्लाहमा तपाईँले मलाई डोर्याउनुहुन्छ र पछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन। मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदा सर्वदाको निम्ति मेरो हृदयको शान्ति

यसुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टटल। अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: ढुङ्गा ख्याउनेदेखि विश्राम गर्नेसम्म। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाणा खतराका बारेमा एउटा भनाइका साथमा आएकी छु। जब म सानी केटी थिए, म ओछ्यानमा कोल्टो परेर सुत्थे र मेरो सुत्ने कोठाको ढोकामा झुण्डाएको एउटा फ्रेम गरेर राखिएको चित्रलाई निकै उत्सुकताका साथ हेर्थे। त्यो छालहरूले भरिएको अशान्त समुद्रमा एउटा सानो ढुङ्गामा प्रार्थना गरिरहेकी एउटी बालिकाको कालो आकृति थियो। मेरो लागि त्यो अलि डरलाग्दो र खतरनाक पनि देखिन्थ्यो। त्यो सानी केटी समुद्रको एउटा सानो ढुङ्गामा किन एक्लै थिइन् होला, तर त्यो चित्रमा लेखिएको उनको प्रार्थना एकदमै साधारण थियो। प्यारो प्रभु, म र मेरो सानो ढुङ्गा तपाईँको खुला समुद्रमा छौ, कृपया यी छालहरूबाट मलाई र मेरो सानो ढुङ्गालाई सुरक्षित रूपमा मार्गदर्शन गर्नुहोस्। हालै जब म यूहन्नाको सुसमाचार 6 अध्याय पढ्दै थिए, मैले त्यो चित्रको बारेमा सोचे। यीशु र उहाँका चेलाहरूले दिनभरि सेवकाई गर्नुभएको थियो अनि सूर्यास्तपछि यीशुले तिनीहरूलाई ढुङ्गामा चढेर गालिलको समुद्र पारी बेत्सेदातर्फ जान आदेश दिनुभयो भने उहाँ आफैले चाहिँ भीड़लाई विदा गर्नुभयो। अब यो विवरण पढ्दै गर्दा मैले यस्तै सोचे, चेलाहरूमा समुद्रको एउटा स्वस्थ डर थियो, होइन र? विशेष गरी गालिलको समुद्र जहाँ अचानक आँधीबेहरी आउनु सामान्य कुरा थियो। अनि जब दिनको अन्त्यमा यीशुले तिनीहरूलाई अँध्यारोमा खुला पानी पार गरेर डुङ्गा खियाउन आदेश दिनुभयो, तब तिनीहरू अवश्य पनि आँतिएका हुनुपर्छ। साँझ परिसकेको थियो र त्यस्तो समयमा डुङ्गा चढेर पानीतिर निस्कनु उचित समय थिएन। हावा चल्न र छाल उठ्नु अघि नै यो अवस्था खतरनाक थियो र म पक्का छु कि चेलाहरूले यो कुरा बुझेका थिए। तर कुरा के हो भने, के यीशुलाई यो कुरा थाहा थिएन र? अवश्य नै थाहा थियो। तर के यो परमेश्वरको स्वभाव जस्तै होइन र? हो, प्रभुले हामीलाई अँध्यारा र खतरनाक ठाउँहरूमा पठाउनुहुनेछ। कहिलेकाहीँ त उहाँले आफै हामीलाई त्यस्ता ठाउँहरूमा जान बोलाउनु पनि हुनेछ। तैपनि प्रभुको आदेशमा चेलाहरूले अँध्यारो हावाहुरी चलिरहेको समुद्रमा डुङ्गा ख्याउन थाले अनि धेरै समय नबित्दै तिनीहरूको सबैभन्दा ठूलो डर सत्य साबित भयो। पक्का पनि कडा हावा चल्न थाल्यो र छालहरूले तिनीहरूको ढुङ्गालाई उचाल्न र हल्लाउन थाले। यस्तो छालपूर्ण वा जोखिमपूर्ण परिस्थितिमा के तिनीहरूले आफूलाई डुङ्गामा चढाएर आँधीमा ख्याउन पठाउने यीशुको बुद्धिमत्तामाथि शंका गर्न थाले त? मलाई पक्का विश्वास छ तिनीहरूले अवश्य शंका गरे। तर मलाई लाग्छ यो धेरै रोचक छ कि जुन परमेश्वरले चेलाहरूलाई समुद्र पार गर्न पठाउनुभयो, उहाँ नै त्यो समुद्रलाई अशान्त बनाउनुहुने परमेश्वर हुनुहुन्छ। उहाँ सार्वभौम हुनुहुन्छ र त्यो खतराको लागि जिम्मेवार पनि हुनुहुन्छ। तर भयानक हावाहुरी र उर्लिदा छालहरूको बीचमा यीशु पानीमाथि हिँड्दै आउनुहुन्छ र खतरामाथि आफ्नो प्रभुत्व देखाउनुहुन्छ। अनि चेलाहरूलाई उहाँले के यसो भन्नुहुन्छ र? छिटो गरी यो आँधीबाट निस्केर फर्केर जाऊ, वा हावाको विरूद्धमा अघि बढ्न छोडेर देब्रेतिर मोड। के उहाँले यसो भन्नुहुन्छ? ए होइन, मैले तिमीहरूलाई यस्तो समस्यामा पारेकोमा मलाई माफ गर। अह, उहाँले ती कुराहरू भन्नुहुन्न र उहाँले परिस्थितिलाई बदल्नुहुन्न। उहाँ केवल चेलाहरूलाई भन्नुहुन्छ, म नै हुँ, नडराओ। जब ती मानिसहरूले भरोसाका साथ प्रतिक्रिया दिए र यीशुलाई डुङ्गाभित्र आमन्त्रित गरे, तब मात्र सबै खतराहरू हराएर गए। तिनीहरू तुरन्तै डुङ्गा खियाउने अवस्थाबाट अर्को किनारमा विश्राम गर्ने अवस्थामा पुगे। यो सब केवल यीशुले म नै हुँ भन्नुभएको हुनाले भयो। के तपाईँ आज कुनै कठिन वा जोखिमपूर्ण परिस्थितिमा हुनुहुन्छ? के तपाईँ नराम्रा कुराहरू हुन दिएकोमा परमेश्वरको बुद्धिमत्तामाथि शंका गर्दै हुनुहुन्छ? यदि हो भने सम्झनुहोस् कि तपाईँको जीवन, मेरो जीवन सधैँ सहज रूपमा अगाडि बढ्ने छैन। यो पनि सम्झनुहोस् कि तपाईँको सार्वभौम परमेश्वर नै उहाँले तपाईँलाई पठाउनु भएको पानीलाई अशान्त बनाउनुहुने परमेश्वर हुनुहुन्छ। अनि मेरो सुत्ने कोठाको त्यो सानो चित्रका शब्दहरू सम्झनुहोस्। प्यारो परमेश्वर, म र मेरो सानो ढुङ्गा तपाईँको खुला समुद्रमा छौं, कृपया यी छालहरूबाट मलाई र मेरो सानो ढुङ्गालाई सुरक्षित रूपमा मार्गदर्शन गर्नुहोस्। आज यीशुलाई तपाईँको ढुङ्गामा कदम राख्न आमन्त्रित गर्नुहोस् र उहाँलाई तपाईँलाई डुङ्गा खियाउने अवस्थाबाट विश्राम गर्ने अवस्थामा चिन्ताबाट आश्चर्यमा र शंकाहरूबाट उहाँप्रतिको भक्तिमा लैजान दिनुहोस् जसले केवल भन्नुहुन्छ न डराओ म नै हुँ आमेन।
1: श्रोता भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल नखु ललितपुर। हवस् त कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: गुड न्युज एफएम 105.1

0: सबै भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
0: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
5: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गीत ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।

जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ। सुर संगीत सोमबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँले सुन्न सक्नुहुनेछ। यदि तपाईँहरू रेडियो मार्फत सुन्न चाहनुहुन्छ सक्नुहुन्छ भने चाहिँ रेडियोको ब्यान्डबाट नै सुन्न सक्नुहुनेछ। त्यसको लागि फ्रिक्वेन्सीबाट सुन्नको लागि चाहिँ 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी तपाईँहरूले यदि फेसबुक युज गर्नुहुन्छ, फेसबुक युजर हुनुहुन्छ भने चाहिँ हामीलाई लाइभ पनि सुनेर साथ दिन सक्नुहुनेछ। गुड न्यूज एफएम 105.1 MHz तपाईँले फेसबुकमा गएर सर्च गर्नुहोस् र फलो गर्न सक्नुहुन्छ। फुर्सदको समयमा पछि पनि तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ भने अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि चाहिँ www.goodnewsfm.com.np तपाईँहरूले लगइन गर्नुभयो भने चाहिँ गुड न्यूज एफएमको प्रसारणलाई 24/7 नै संसारको जुनसुकै ठाउँबाट पनि सुनेर हामीलाई साथ दिन सक्नुहुनेछ। यदि तपाईँहरू हाम्रो पात्र युज गर्नुहुन्छ, एप छ भने तपाईँहरूले हाम्रो पात्रबाट पनि गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने सुनेर साथ दिन सक्नुहुनेछ। र तपाईँहरूले सुर संगीत सुन्दै आइरहनु भएको छ भने चाहिँ तपाईँहरूलाई थाहा पनि छ होला, सुर संगीतमा चाहिँ हामी सुर र संगीतको विषयमा नै कुराकानी गर्ने गर्दछौ। कसरी संगीतबाट हामीले परमेश्वरको महिमा गर्न सक्छौ, त्योभन्दा पनि ठूलो कुरा चाहिँ सुर र संगीत चाहिँ परमेश्वरले दिनुभएको हो, यसलाई चाहिँ हामीले परमेश्वर दिनुभएको वरदानको रूपमा चाहिँ प्रयोग गर्नुपर्छ उहाँको महिमाको निम्ति भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ। किन भन्दाखेरि चाहिँ हाम्रो परमेश्वरले विभिन्न किसिमको दान वरदानहरू हामीलाई दिनुभएको छ अनि त्यो मध्येको एउटा उत्कृष्ट वरदान पनि संगीत रहेको छ। यसमा संगीत लेख्ने व्यक्तिहरू पनि पढ्न सक्छन्, संगीत गाउने व्यक्तिहरू पनि पढ्न सक्छन् र उहाँहरूको लागि हामीले प्रार्थना गर्नुपर्छ, वरदानलाई बल्लो बनाउनुपर्छ। ज जसले यो वरदान पाउनुभएको छ तपाईँको परिवारमा हुनसक्छ, छर छिमेक मण्डली, आफ्नो समुदाय, देश होइन अन्य देशहरूमा जो जतिले यो वरदान पाइरहनु भएको छ, चलाइरहनु भएको छ, कतिपटक यो वरदानलाई पहिचान भएर पनि प्रयोग गर्न गाह्रो छ, कतिपटक प्रयोग भइसके पछाडि पनि उहाँहरूले सोचेको जस्तो तरिकाले अथवा परमेश्वरले जुन प्रकारले चलाउन चाहनुहुन्छ त्यो प्रकारले चल्नमा विभिन्न व्यक्तित्वहरूको आवश्यकता पर्छ। सबभन्दा ठूलो कुरा त प्रार्थनाको आवश्यकता पर्छ होइन, कहिलेकाहीँ आर्थिक आवश्यकताहरू हुन सक्छन्, उत्साहको आवश्यकताहरू हुन सक्छन्, त्यो चाहिँ हामीले गर्नुपर्छ है आफ्नो ठाउँबाट। अनि मण्डलीहरूले अथवा समुदायले परिवारले यो वरदानलाई त बुझिदिनुपर्छ है भन्ने पनि उत्साह दिनको लागि हामीले लामो समयदेखि सुर संगीत तपाईँहरूको बीचमा लिएर आइरहेका छौं। र जो जतिजनाले गुड न्यूज एफएममा अथवा अन्य मिडिया मार्फत अथवा अन्य माध्यम मार्फत प्रत्यक्ष गाएर भए पनि परमेश्वरको महिमा गरिरहनु भएको छ, यहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद। तपाईँहरूको वरदानलाई परमेश्वरले अझै बल्दो बनाउनु भएको होस् र यदि तपाईँहरूले नयाँ गीत संगीतहरू निकालिरहनु भएको छ भने चाहिँ गुड न्यूज एफएमलाई पनि सम्झिनुहोस् है, तपाईँहरूले पठाउन सक्नुहुन्छ, हामी बजाउनेछौँ र हामी एकदमै प्रतीक्षामा पनि छौँ नयाँ नयाँ गीतहरूको होइन। त्यसको लागि चाहिँ गुड न्यूज एफएम 105@gmail.com तपाईँहरूले मेल पनि गर्न सक्नुहुन्छ, अथवा वाट्सएप नम्बर रहेको छ हाम्रो 9802344646 पनि तपाईँहरूले म्यासेज गर्न सक्नुहुन्छ, मसँग चाहिँ गीत छ, मैले गीत निकालेको छु भन्न सक्नुहुन्छ। खालि हामी प्रचारको लागि मात्र होइन, परमेश्वरको महिमाको निम्ति पनि गर्छौँ होइन, त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले गाउनुभएको गीत धेरैभन्दा धेरै व्यक्तिहरूले सुन्नुभएको होस् होइन, उहाँहरू गीतहरूबाट हिल हुनुभएको होस्, गीतहरूबाट उत्साहित हुनुभएको होस्। यस्ता धेरै गीत संगीतहरू छन् जसले चाहिँ परमेश्वरको प्रेमलाई चाहिँ बोकेका हुन्छन्, जसले चाहिँ मानिसहरूलाई हिल गरिरहेको हुन्छ, मानिसहरूलाई उत्साह दिइरहेको हुन्छ होइन, सुसमाचारको एउटा ठूलो माध्यम पनि रहेको छ गीत संगीत चाहिँ। र त्यही उद्देश्यको साथ हामीले सुर संगीतमा सुर र संगीतको विषयमा कुराकानी गरिरहेका छौँ। समय मिल्यो भने हामी गीत गाउने व्यक्तिहरूसँग, गीत लेख्ने व्यक्तिहरूसँग पनि कुराकानी गर्ने जमर्को पक्कै पनि गर्ने नै छौं। र त्यो उद्देश्यको सँगसँगै हामीले चाहिँ कसले कुन गीत गाउनु भएको छ त, कुन कुन गीतहरू छन् त भन्ने विषयमा पनि जानकारी दिन चाहन्छौँ। त्यो कारणले गर्दा हरेक हप्ता नै हामीले एउटा प्रश्न राखेका हुन्छौँ, कहिलेकाहीँ चाहिँ शब्द रचनाकार को हुनुहुन्छ भन्ने प्रश्न हुन्छ भने कहिलेकाहीँ चाहिँ यो गीत कसले गाउनु भएको छ भन्ने रहेको हुन्छ, गायिका गायक हुन सक्नुहुन्छ। आज हामीले गायिका सोधेका छौँ, एउटा गीत छ, गीतहरू चाहिँ प्राय परमेश्वरको वचनहरूबाट, प्राय होइन सबैजसो नै परमेश्वरको वचनबाट
आएका हुन्छन् कि जस्तो आँखाले नदेखेको कानले नसुनेको मनले नसोचेको गहिराईमा लानुहोस् आँखाले नदेखेको कानले नसुनेको मनले नसोचेको महिमा लानुहोस् भन्ने गीतको बोल रहेको छ। यो गीतमा कसले स्वर दिनुभएको छ भन्ने हामीले गायिकाको नाम सोधेका छौं र तीनजना गायिकाहरू हामी अप्सनमा दिन्छौं। एकदमै सजिलो छ, तपाईँले एउटा अप्सन छान्न सक्नुहुनेछ, तीनवटा मध्ये एउटालाई छान्नुहोस् भन्न चाहन्छौ। अप्सन एमा हुनुहुन्छ गायिका अञ्जली हुनुहुन्छ खाती हुनुहुन्छ भने, अप्सन बीमा हुनुहुन्छ गायिका अफ्रिता खड्की, सीमा हुनुहुन्छ गायिका रोस्मी विष्ट, एउटा अप्सनलाई छानिदिनु भएको छ। यदि तपाईँहरूलाई थाहा छ भने डाइरेक्ट पनि आन्सर बताउन सक्नुहुन्छ। हामीले फेसबुकमा पनि प्रश्न पोस्ट गरेका छौं, त्यहाँ पनि कमेन्ट गर्नुहोस्। यदि तपाईँहरू कल गर्न चाहनुहुन्छ भने 4470754 हाम्रो स्टुडियोको नम्बर एकदमै खुल्ला रहेको छ। वाट्सएपमा पनि म्यासेज र फोन गर्न सक्नुहुन्छ 9802344646 9804643466 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। यो समय यही गीतको साथ म तपाईँलाई साथ दिन चाहन्छु। ध्यान दिएर गीत सुन्नुहोला र कसको स्वर जस्तो लाग्छ तपाईँले गेस गर्न सक्नुहुनेछ। गीतपछि भने म आउने नै छु।

0: हजुर निकै नै आशिष, म एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र यही गीतलाई आजको शीर्ष गीत बनाएका छौँ हामीले र कोही श्रोता हुनुहुन्छ आउनु सँगै स्वागत गर्नेछौँ। हेलो
1: हेलो नमस्ते।
2: हजुर नमस्कार राजुजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
1: हजुर आरामै।
2: हजुर कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ कि प्रश्न बताउनु पर्छ? हजुर आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस् भन्ने गीतको बोल रहेको छ। यो गीतमा कसले स्वर दिनुभएको छ? अप्सन एमा गायिका अञ्जली खाती, अप्सन बीमा गायिका अफ्रिता खड्की, सीमा हुनुहुन्छ गायिका रोश्मी बेष्ट। कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ? अप्सन एमा अञ्जली खाती, अप्सन बीमा अफ्रिता खड्की, अप्सन सीमा रोश्मी बिष्ट। हजुर अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। हजुर उहाँ हुनुहुन्थ्यो
0: राजु काप्रा विराट नगरदेखि फोन गरेर साथ दिनुभएको थियो र कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हेलो हेलो। हजुर कोही हुनुहुन्थ्यो तर उहाँ बाहिरिसक्नु भएको छ, केही छैन, यो समय तपाईँहरूकै लागि हो र तपाईँहरू मध्येबाट एकजनालाई गोला प्रथाद्वारा हामी विनर बनाउनेछौँ। यदि तपाईँ भ्यालीभित्र हुनुहुन्छ भने तपाईँहरूले वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन डोलबाट आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गर्नुपर्छ भने, यदि भ्याली बाहिर हुनुहुन्छ असम्भव छ गिफ्ट कलेक्ट गर्नको लागि भ्यालीभित्र आएर भने चाहिँ तपाईँहरूलाई हामीले रिचार्ज कार्ड दिनेछौँ र आजको विनर तपाईँ पनि हुन सक्नुहुन्छ। विनर भन्दा पनि सहभागिता चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो, तपाईँको सहभागिताले नै एक घण्टाको अवधिलाई त आशिषमय बनाउँछ नै, यहाँबाट परमेश्वरको पनि पक्कै पनि महिमा हुनेछ। हामी सबैजनालाई गीत संगीत मनपर्छ होइन, गीत संगीत यस्ता गीत संगीतहरू जसले चाहिँ परमेश्वरको महिमा गर्दछन्, परमेश्वरका वचनहरूबाट निकालिएका गीत संगीतहरू चाहिँ एकदम आशिषमय पनि हुन्छन्। कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हेलो हजुर जय मसी कुमारजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ? हजुर हेलो
3: एकदमै अहिले सम्बन्ध आनन्दी हाम्रै छौँ, एकदमै परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद। धेरै दिनको बादमा म आज आउँदैछु फेरि।
0: हजुर फेरि पनि एकदमै स्वागत छ, धेरै लामो समय पछाडि आउनुभयो। हामीले प्रार्थना गरिरहेका थियौँ आशा सहित तपाईँ ठिक हुनुहुन्छ भन्ने आशा चाहिँ थियो। र के छ तपाईँहरूकोतिरको हालखबर, सेवा संगतिहरू, मौसमहरू? हिजो अस्ति निकै पानी पर्यो यता हाम्रो नेपालतिर चाहिँ, तपाईँहरूकोतिर कस्तो रह्यो मौसम? हेलो हजुर हजुर कुमारजी,
3: हजुर पनि एकदमै सेवा सङ्गतिहरू राम्रो चलिरहेको छ, राम्रै छ, एकदम गाउँ घरहरू राम्रै छ, एकदमै अहिलेसम्म एकदमै राम्रै हुनुहुन्छ होला भन्न चाहन्छु।
0: हजुर हामी पनि सबै एकदमै राम्रै छौँ, आरामै छ।
3: हेलो
0: हजुर हजुर सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ कुमारजी?
3: ए हजुर हजुर
0: हजुर त्यति राम्रोसँग त हजुर त्यति राम्रोसँग तपाईँको आवाज आइरहेको छैन र जो अलिअलि त हामीले सुनि नै रहेका छौँ र आजको प्रश्नतिर लागौ न त हामी। आजको प्रश्न कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर?
3: अप्सन बताइदिनुहोस् न हजुर।
0: हजुर अप्सन रहेको छ, अप्सन एमा हुनुहुन्छ गायिका अञ्जली खातीजी हुनुहुन्छ, बीमा हुनुहुन्छ गायिका अफ्रिता खड्का खड्की, सीमा हुनुहुन्छ गायिका रोश्मी बिष्ट।
3: हजुर
0: अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, हामीले तपाईँको लागि प्रार्थना गरिरहेका छौँ सबै कुरामा परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस्। छुट्टौँ है त अहिलेलाई, हजुर उहाँ हुनुहुन्थ्यो भारतको पुणेबाट कुमार राईज्यू, त्यति मजाले उहाँको आवाजलाई हामीले सुन्न त पाएनौ तर अन्त अन्ततिर चाहिँ उहाँको आवाज अलि राम्रोसँग सुनिएको थियो र आगामी समयहरूमा फेरि पनि कुराकानी गर्ने नै छौँ। आजलाई भने हामीले कुराकानी गरिसकेका छौँ तपाईँहरूसँग, अब हामी कुराकानी गर्न चाहन्छौ तपाईँहरू जहाँ हुनुहुन्छ जे गरिरहनु भएको छ। आज लामो समय पछाडि घाम लागेको छ होइन, नेपालको कतिवटा भागहरूमा चाहिँ पानी पानी पानी पश्चात काम लागेको छ। आज एकदम घमाइलो दिन पनि रहेको छ। कोही हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हेलो बहिनी, जयमसी।
2: जयमसी पुनाजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
4: धन्यवाद, म आरामै छु बहिनी, खुसी छु, आनन्दै छ।
2: हजुर एकदमै खुसी लाग्यो। थानकोटको हालखबर ठिक छ?
4: घमाइलो, कस्तो रमाइलो घाम लाखा। म चाहिँ रेडियोको तारै बिग्रियो, फेरि त्यसलाई चाहिँ अर्कै चाहियो, यता फेर्न पर्यो, फेरि है खोज्दै म पसलतिर जाँदैछु, पटक्कै बजेन है।
2: ए हजुर, रेडियोको लागि पनि प्रार्थना गर्नु पर्ने भयो।
4: हजुर, जान्दै हिँडेको छु, मान्छे सातवटा हेर्छ नि मलाई, हिजो अस्तिसम्म ओसिलो जाडो, आज घाम ताप्छु भनेर छातै नओढी हिँडेको।
2: हजुर एकदम राम्रो, भिटामिन डी पनि चाहिन्छ नि त, होइन, घाम पनि चाहिन्छ।
4: छाता ओढेर हिँड्नु परेको त नि मान्छेलाई।
2: हजुर हजुर, जी होस्, छाता ओढ्न मनलाई छाता ओढ्ने, नओढ्न मनलाई नओढ्ने, अप्सन अप्सन दिनुभएको छ हामीलाई परमेश्वरले है।
4: हो त नि, ओढ्न मन लागेर ओढे नि त।
2: हजुर,
4: बाटो बनाउँदा हिँड्नु मन लाग्छ।
2: हजुर, रमाइलो कुराकानी गरिदिनु भएको लागि एकदमै धेरै धन्यवाद पुनाजी। अनि आजको सुर संगीतमा राखेको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर अप्सन छान्नुहुन्छ? हजुर
4: प्रश्न राखियो न, मैले त अब मिठो त्यहाँ बोलेको शब्द मिठो लाग्छ मलाई।
2: हजुर,
4: अनि त्यही कारणले गर्दा मलाई सुन्न नि मन लाग्छ,
2: हामीलाई पनि तपाईँले बोलेको एकदमै मिठो लाग्छ, राम्रो लाग्छ, त्यसको लागि एकदमै धेरै धन्यवाद। आजको गीतको बोल रहेको छ, आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस्। यसलाई मैले गीत गाएर त सुनाइन, तर पढेको जस्तो सुनाइदिएँ। गीतको बोल चाहिँ यही नै छ, र गाउने गायिका को हुनुहुन्छ भन्ने आजको प्रश्न। अप्सन एमा हुनुहुन्छ गायिका अञ्जली खाती, बीमा हुनुहुन्छ गायिका अफ्रिता खड्की, सीमा हुनुहुन्छ गायिका रोश्मी विष्ट। कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ?
4: म हाम्रो त्यो नानीलाई अस्मी के अरे खड्की नाम
2: अफ्रिता खड्की भन्न चाहनुहुन्छ?
4: हजुर हजुर
2: हजुर, एकदमै खुसी लाग्यो, बाटोमा हिँड्दा हिँड्दै पनि हामीलाई सम्झिनु भयो, फोन गरिदिनु भयो, जहाँ पुग्दै हुनुहुन्छ एकदमै गन्तव्यमा राम्रोसँग पुग्नुहोस्, त्यो रेडियो राम्रोसँग बनोस् र फेरि गुड न्युज एफएम गुन्जियोस्। हजुर धेरै धन्यवाद, जयमसी।
4: जयमसी बहिनी।
0: हजुर, उहाँ हुनुहुन्थ्यो थानकोटदेखि पुना थापा, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आउनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हेलो, जयमसी ज्ञान मिस। हजुर
0: जयमसी अर्जुनजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
5: म आरामै छु, हजुरहरूलाई कस्तो छ नि?
0: हजुर हामी पनि एकदमै आरामै छौ। र अर्जुनजी, के छ तपाईँहरूको सिक्किमतिरको हालखबर, के गर्दै हुनुहुन्छ?
5: सिक्किमतिरको हालखबर एकदम ठिकै छ, घाम आज मजाले लागेछ, हिजो पनि मजाले लाग्यो है,
0: रमाइलो पनि अनि घमाइलो पनि दुवै भइरहेछ।
5: हजुर दुवै भइरहेछ, सेवा सङ्गतिहरू पनि रमाइलो भइरहेछ।
0: एकदमै खुसी लाग्यो रमाइलो भएर फोन गरिदिनु भएको लागि। र अर्जुनजी, अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर अप्सन छान्नुहुन्छ?
5: हजुर प्रश्न बताइदिनुहोस् न एकपल्ट।
0: हजुर प्रश्न रहेको छ, आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस्। आँखाले नदेखेको, कानले नसुनेको महिमामा लानुहोस् भन्ने गीतको बोल रहेको छ। यो गीत गाउने गायिका को हुनुहुन्छ? अप्सन एमा गायिका अफ्रिता, गायिका अञ्जली खाती, बीमा अफ्रिता खड्की, सीमा रोश्मी विष्ट।
5: यो प्रश्न त तपाईँले पहिला एकखेप पनि उठाउनु भएको थियो जस्तो लाग्यो मलाई, यसो विचार गर्दा जहाँसम्म
0: भनेपछि लामो समय पछाडि दोहोरिएछ के अरे, मलाई चाहिँ त्यस्तो लागेको थिएन। जी होस् हुन सक्छ है,
5: लागेको अनुसार चाहिँ जस्तो अनुभव भयो, तर हो होइन त्यति कन्फर्म है, जे भए पनि अब मिले पनि नमिले पनि अब गेस गर्छु होइन, सहभागी नै ठुलो कुरा हो,
0: मिल्ने एकदमै असल कुरा।
5: हजुर म अप्सन बी अफ्रिता खड्की भन्न चाहन्छु।
0: हजुर अप्सन बी अफ्रिता खड्की भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। अहिले भने छुटौ है त हजुर।
5: हुन्छ हजुर, जयमसी। हजुर
0: हजुर जयमसी, उहाँ हुनुहुन्छ सिक्किमदेखि अर्जुन प्रधानज्यू, र अप्सन बी अफ्रिता खड्की भनेर जानुभएको छ। र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
6: नमस्ते हजुर.
2: नमस्कार हजुर, स्वागत छ. कुन्ठाबाटको बोल्दै हुनुहुन्छ?
6: श्रीराम दाहाल बोल्दैछु, भक्तपुरबाट.
2: हजुर श्रीरामजी, हजुर आरामै हुनुहुन्छ?
6: म आराम छु म्याडम, हजुरलाई कस्तो छ?
2: हजुर म पनि एकदमै ठिक छु. भक्तपुरतिरको हालखबर त घमाइलो नै होला.
6: आज बिहानबाट घाम लागेको छ भन्नुपर्छ.
2: हजुर अनि आजको अप्सन हजुरको लागि राख्नुपर्छ प्रश्न, के अप्सन बताउनुहुन्छ?
6: मैले सुनिरहेको छु म्याडम, अब अप्सन ए भन्न चाहन्छु.
2: हजुर अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो. यसलाई पनि छुटौँ है त हजुर.
6: नमस्ते.
0: नमस्कार हजुर, उहाँ श्री राम दाहालजी हो, भक्तपुरदेखि फोन गरेर साथ दिनुभएको थियो. कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
7: हजुर, नमस्कार.
0: नमस्कार हजुर, स्वागत छ. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
7: धन्यवाद, म पर्वतपुरी राधाराम आचार्य.
0: हजुर राधारामजी, हजुर आरामै हुनुहुन्छ?
7: हजुर म एकदम ठिक छ हजुरहरू.
0: हजुर हामी पनि एकदमै ठिक छौ. र आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
7: म सुनिरहेको छु, अप्सन ए.
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद सहभागिताको लागि, छुटौँ है त अहिलेलाई. नमस्कार हजुर, राधाराम आचार्यज्यू हुनुहुन्थ्यो पर्वतदेखि, र कोही स्वागत आउनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो
8: हेलो हजुर, जय बसी, नमस्कार.
2: हजुर चाहिँ म श्री जीवन बर्तौलाज्यू.
8: हजुर म विराटनगरबाट जीवन बर्तौला बोल्दै.
2: हजुर आरामै हुनुहुन्छ?
8: आरामै होइन, अलिकति स्वास्थ्यमा समस्या.
2: हजुर अलिकति मौसममा समस्या आएको कारणले गर्दा होला.
8: होइन मेरो यो क्या ढाड ब्याक पेन दुखिरहेछ क्या त्यो.
2: ए हजुर, तपाईँको सँगाईको लागि हामी प्रार्थनामा याद गरिदिनेछौ. र जीवनजी आजको प्रश्न राख्नुपर्छ.
8: प्रश्न राख्दैन, मैले अघि ट्राई गरिरहेको
2: थिएँ. हजुर केही छैन, म हजुरको लागि प्रश्न राखिदिनेछु. प्रश्न यस प्रकार रहेको छ, आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस् भन्ने गीतको बोल चाहिँ कसले सोधिदिनु भएको, गायिका को हुनुहुन्छ भन्ने प्रश्न. अप्सन एमा अञ्जली खाती हुनुहुन्छ, अप्सन बीमा हुनुहुन्छ अफ्रिता खड्की, सीमा हुनुहुन्छ रोशनी बिष्ट.
8: म पनि अप्सन ए अञ्जली खाती भन्छु.
2: हजुर अप्सन ए अञ्जली खाती भन्न चाहनुहुन्छ. सहभागिताको लागि एकदमै धेरै धन्यवाद. चङ्गाईको लागि हामी प्रार्थनामा याद गर्नेछौ, छुटौँ है त. नमस्कार. नमस्कार जमेशी. हजुर उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला विराटनगरदेखि, र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
9: हेलो, जयमसी.
0: जयमसी हजुर स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
9: अतीत अञ्जन राई, घर उदयपुर बसाई त काठमाडौँ.
0: अतीत अञ्जन राई, धेरै लामो समय पछाडि आउनुभयो कि तपाईँ?
9: हजुर हजुर, लामो समय पछि भन्नु.
0: हजुर आरामै हुनुहुन्छ?
9: हजुर एकदमै आरामै. हजुरहरूलाई कस्तो छ?
0: हामी पनि एकदमै ठिक छौँ. अनि तपाईँको सेवा सङ्गतिहरू यताउता के भइरहेको छ हजुर?
9: सेवा सङ्गति राम्रै चलिरहेछ भन्नुपर्छ.
0: हजुर आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
9: आज प्रश्न राखिदिनु है, म त प्रोग्राम सुन्न पाएको.
0: ए हजुर केही छैन, म हजुरको लागि प्रश्न राखिदिन्छु. प्रश्न यस प्रकार रहेको छ, आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस् भन्ने गीतको बोल रहेको छ. यो गीतमा कुन गायिकाले स्वर दिनु भएको छ? अप्सन एमा हुनुहुन्छ गायिका अञ्जली खाती, बीमा हुनुहुन्छ गायिका अफ्रिता खर्की, सीमा हुनुहुन्छ गायिका रोशमी बेस्ट. कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ हजुर?
9: अञ्जली खाती हुनुहुन्छ कि गायिका?
0: अञ्जली खाती अप्सन ए भन्न चाहनुहुन्छ.
9: हजुर
0: एकदमै खुसी लाग्यो, लामो समय पछाडि तपाईँले यसरी फोन गरेर साथ दिनुभयो. सहभागिताको लागि एकदमै धेरै धन्यवाद. अहिलेलाई भने छुटौँ है त हजुर. जयमसे. हजुर उहाँ हुनुहुन्थ्यो अतीत अञ्जन रायज्यू, हाल काठमाडौँमा हुनुहुँदो रहेछ. र अप्सन ए बताएर जानुभएको छ अञ्जली खाती भनेर. र तपाईँहरूलाई पनि कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले बताउन सक्नुहुन्छ. मौसमको अलिकति चेन्ज नै छ, घाँटीहरूमा कतिजनाको समस्या हुन सक्छ. र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो हजुर. जय मसे. हजुर पासवानज्यू
10: धन्यवाद चिन्नु भएको.
2: हजुर धर्मेन्द्र पासवानज्यू आरामै हुनुहुन्छ?
10: आरामै छु, अहिले त आजसम्म आरामै छु. परमेश्वरको हजुर
2: हामी पनि एकदमै आरामै छौँ अनि तपाईँहरूकोतिर पनि घाम लागिरहेको छ होला आजदेखि त
10: एकदम धेरै चर्को घाम छ आज
2: त्यहाँ हजुर जियोस् धेरै दिन पानी परे पछाडि चाहिँ घाम जियोस् प्यारो पनि हुन्छ होइन र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ हजुर अप्सन ए भन्न चाहनुहुन्छ अञ्जली खाती भन्न चाहनुहुन्छ हजुर एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो धर्मेन्द्रजी अहिले गर्ने छुटौँ है त जयमसी हजुर उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवानज्यू र कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ मेरो चाहिँ एकदमै घाँटीमा समस्या भइरहेको छ हजुर
11: हेलो दिदी नमस्कार
2: हजुर नमस्कार उमेश रेग्मी हजुर आरामै हुनुहुन्छ स्वागत छ हजुरलाई
11: धन्यवाद म आरामै छु तपाईँलाई कस्तो छ
2: हजुर म पनि ठिकै छु र तपाईँहरूकोतिर पनि घमाइलो रमाइलो नै होला
11: घाम लागेछ पानी अस्तिदेखि रह्यो होइन
2: हजुर हो नि
11: बिहानदेखि गर्मी छ अब दिउँसो पनि झन् गर्मी होला जस्तो लाग्छ
2: हजुर जिउस हरेक मौसममा होइन हामीले आफूलाई कसरी राख्ने भन्ने कुरा पनि छ र उमेश आजको प्रश्न बताउनु पर्छ कि उत्तर बताउनुहुन्छ
11: म जवाब भन्छु अप्सन ए भन्छु
2: हजुर अप्सन ए भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि हजुर एकदमै धेरै धन्यवाद उमेश रेग्मीज्यू हुनुहुन्थ्यो समाएर गीतको साथ दिन चाहन्छु गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउनेछु

0: हजुर, निकै नै आश्रिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हेलो,
0: जय मसी, स्वागत छ। कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
1: हजुर, म तपाईँकै कहिलेको हराउँदै कहिलेको मिसिँदै गरिन्छ।
0: हजुर, सिक्किमदेखि बोल्दै हुनुहुन्छ, कहिले हराउने कहिले निस्किने। हजुर आरामै हुनुहुन्छ नि? हजुर
1: हजुर आरामै। मेरो नाम त चिन्नुहुन्छ नि मेमले?
0: हजुर, एकदमै मनमा छ, यहाँ मुखबाट आएन, एकचोटि भनिदिनु पर्यो। हजुर
1: ए, मेरो उयो अलिकति बोल्दाखेरि लटिहाल्छ, अड्किहाल्छ कि। अनि उयो तपाईँले चिन्नुहुन्छ त्यो?
0: हजुर, टेक गदालज्यू, हजुर एकदमै याद छ हामीलाई तपाईँको आवाज। हामी सुन्ने बित्तिकै तपाईँलाई चिन्छौँ, भन्न खोजेको मतलब आवाजमा पनि हामी चिन्छौँ, तर यसो फ्याक्टर नाम भन्न नआएको मात्रै हो, सम्झिरहेका छौँ हामीले कहाँ जानुभएछ भनेर। हाम्रो धेरै श्रोताहरूले पनि सम्झिरहनु भएको थियो तपाईँलाई, र तपाईँ सम्झि हुनुहुन्छ नि?
1: हजुर, म पनि सम्झिरहन्छु। अनि अस्तिको यसो पुरा ठुलो घटना भएको हामीले सुनेको थियौँ नेपालमा, र तपाईँको भएको चाहिँ उता काठमाडौँ राजधानी होला जस्तो लागेर अनि कतिजना हामीले सुर्ता पनि लाग्यो बिचरा। अनि यहाँनिर हाम्रो उठ्ने स्टेसनमा बोल्नुहुने मेमहरूको ठाउँमा कस्तो के भयो होला त्यति भनेर हामीलाई पनि सुर्ता लागिरहेको थियो। जे पनि हामी पढ्न सक्यौँ जनहरू त्यति गर्दाखेरि हामीले सुर्ता लाग्छ भन्ने अस्ति अचेल सबै कुनै पनि छुट्याउँदैन त्यस्तो कुराले हो त्यो जति पनि त्यो
0: हेरिरहनुहुन्छ। हामी एकदमै ठिक छौँ। हजुर टेकजी, हामी एकदमै ठिक छौँ। तपाईँले भनेको जस्तै हामी चाहिँ अलिकति यता राजधानीतिर छौँ र पनि ठिक छौँ भन्दा पनि आफ्ना मानिसहरूलाई पीड़ा हुँदा गाह्रो हुँदा पक्कै पनि हामीलाई पनि गाह्रो भएको थियो, र पनि यो ठाउँमा भन्दा पनि हामी बसेको ठाउँबाट अलिकति पर त्यो घटना घटेको कारणले गर्दा हामी कतिजना चाहिँ त्यहाँ जान सफल पनि भयौं, कतिजना व्यक्तिहरूलाई उत्साह दिनको लागि र तपाईँहरूको प्रार्थना सुर्ता वास्ता फिक्रीको लागि एकदमै धेरै धेरै धन्यवाद टेकजी। र साँच्चीकै तपाईँले भनेको जस्तै हामी एउटै परमेश्वरको छोराछोरीहरू हौ, एउटै परमेश्वरको सन्तानहरू हौ। एक ठाउँमा घाउ लाग्दा फेरि अर्को ठाउँको व्यक्तिहरूलाई पनि दुख्छ, गाह्रो हुन्छ। प्रार्थनाको लागि एकदमै धेरै धेरै धन्यवाद हजुरलाई। र हामी ठिकै छौँ र प्रार्थना गरिरहेका छौँ, सबै अवस्थाहरू बिस्तारै बिस्तारै ठिक पनि हुँदैछ। र टेकजी, आज सुर संगीतमा छौँ, एउटा गीतको बोल राखेको छु मैले, एउटा अप्सन छान्नु पर्ने हुन्छ, ए बी सी मध्ये एउटा कुन चाहिँ छान्न चाहनुहुन्छ तपाईँ? जुनै भयो भने ए भन्न चाहनुहुन्छ? हजुर
1: हजुर
0: हजुर, धेरै खुसी लाग्यो, लामो समय पछाडि आउनुभयो, कता हराउनु भएछ टेकजी भन्ने चाहिँ थियो हामीलाई, तर हामीले प्रार्थना पनि गरिरहेका थियौँ र विश्वास पनि थियो हामीलाई तपाईँ ठिक हुनुहुन्छ भनेर, र यसरी नै आउँदै गर्नुहोला, धेरै नहराउनु होला, र विशेष धन्यवाद चाहिँ तपाईँले राखिदिनु भएको जुन वास्ता थियो त्यसको लागि हामीलाई एकदमै खुसी लाग्यो। परमेश्वरले तपाईँलाई पनि तपाईँको ठाउँमा एकदमै धेरै सुरक्षा र शान्ति अनि आनन्द दिनुभएको होस्। अहिले भने छुटौँ है त टेकजी। हजुर, उहाँ त सिक्किमदेखि टेक गदालजी, एकदमै आशिषमय कुरा, एकदमै उत्साहको कुरा हामीसँग बाँडिदिनु भयो। हामी हाम्रो एउटा सम्बन्ध छ जहाँ चाहिँ हामी एकअर्कालाई सम्झिरहेका हुन्छौँ, केही भयो कि होइन, कस्तो हुनुहुन्छ होला भन्ने फिक्री हामीलाई एकअर्काको बारेमा हुन्छ र हामी प्रार्थना गर्छौँ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हजुर नमस्कार।
0: हजुर नमस्कार, हजुर स्वागत छ, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
2: हजुर धन्यवाद, म चितवनबाट सूर्य मिजार बोल्दैछु।
0: हजुर सूर्यजी, हजुर आरामै हुनुहुन्छ?
2: एकदम आराम छु। हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै ठिक छु। चितवनतिरको हालखबर त ठिकै छ होला, अहिले त घाम लागिरहेको छ होला है?
2: अहिले राम्रै घाम लागिरहेको छ।
0: हजुर आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर अप्सनीमा हुनुहुन्छ गायिका अञ्जली खाती, बीमा हुनुहुन्छ गायिका अफ्रिता खड्की, सीमा हुनुहुन्छ गायिका रोश्मी बिष्ट।
2: अप्सन ए अञ्जली खाती
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद सहभागिताको लागि। छुट्टाउँ है त अहिलेलाई। नमस्कार हजुर।
2: नमस्ते
0: हजुर। उहाँ हुनुहुन्थ्यो सूर्य मिजाजी, चितवनदेखि फोन गरेर साथ दिनुभएको थियो। यसरी नै तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ। सुर संगीतमा हुनुहुन्छ, एउटा प्रश्न तीनवटा जवाफ राखिरहेका छौं। र 4470754 हाम्रो स्टुडियोको नम्बर एकदमै खुल्ला छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हजुर,
0: जय मसे, स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ हजुर?
2: म चाहिँ तपाईँलाईबाट कृष्णजी बोलामी बोल्दछ होइन?
0: हजुर कृष्णजी, हजुर आरामै हुनुहुन्छ?
2: आराम छु मामा, आराम छु। हजुरलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै ठिक छौँ। बलम्बो भन्नुभयो हजुर?
2: सीता पाइलाबाट
0: हजुर कृष्णजी, अनि आजको कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुनिरहेको छु म्याम।
0: हजुर अप्सन कुन चाहिँ भन्न चाहनुहुन्छ हजुर?
2: अप्सन मैले ए नै भन्न चाहे।
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद कृष्णजी फोन गरेर साथ दिनुभयो। अहिलेलाई भने छुटौँ है त हजुर।
2: जयमसी
0: हजुर। उहाँ हुनुहुन्थ्यो सीता पाइलाबाट कृष्ण बलामीजी, हो हामीलाई फोन गरेर साथ दिनुभएको थियो। र अप्सन ए अञ्जली खाती भनेर जानुभएको छ। आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस् भन्ने गीतको बोलमा कुन गायिकाको स्वर रहेको छ भन्ने आजको प्रश्न। कोही हुनुहुन्छ आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो जयमसी म्याम।
0: हजुर जयमसी, स्वागत छ हजुरलाई। लक्ष्मीजी बोल्दै हुनुहुन्छ?
3: होइन म्याम, म पुष्प कुमार पहाडी।
0: हजुर पुष्प कमाल भन्नुभयो, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: म बडीखेलबाट।
0: हजुर आरामै हुनुहुन्छ हजुर?
3: हजुर आरामै छु म्याम।
0: बडीखेल भनेको चाहिँ उता लगनखेल पर्यो?
3: होइन यता टाउखेल साइट।
0: टाउखेल साइट पर्यो हजुर। र कार्यक्रम सुन्नुहुन्छ हजुर गुड न्युज एफएम कतिको सुन्नुहुन्छ?
3: ठिकै सुन्छु म्याम।
0: हजुर आजको कार्यक्रम हजुरलाई थाहा छ कि प्रश्न राख्नुपर्छ हजुर?
3: प्रश्न राख्नु पर्दैन, म सुनिरहेको छु।
0: हजुर
3: म अञ्जली खाती भन्न चाहन्छु।
0: अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै खुसी लाग्यो हजुरले फोन गरेर साथ दिनुभयो। पुष्पजी यसरी साथ दिँदै गर्नुहोला, अहिले भने छुटौँ है त हजुर। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो बरीखेलबाट पुष्पाजी, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अप्सन ए बताएर जानुभएको छ, यसरी नै तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुनेछ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हेलो
0: हजुर जयमसी हजुर, हजुर स्वागत छ हजुरलाई। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर अनुजी गोर्खाबाट फोन गर्दै हुनुहुन्छ। आरामै हुनुहुन्छ?
4: हजुर आरामै।
0: गोर्खा कुन ठाउँबाट गर्दै हुनुहुन्छ हजुर?
4: गोर्खा च्याङलिङबाट।
0: च्याङलिङबाट हजुर, गुड न्युज सुनिन्छ त्यहाँ? अनलाइन अनलाइनबाट, फेसबुकबाट, केबाट सुन्दै हुनुहुन्छ हजुर? हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ। एकदमै खुसी लाग्यो अनुजी फोन गरेर साथ दिनुभएको छ। अनि आज के कार्यक्रम छ, के गर्नुपर्छ हजुरलाई थाहा छ?
4: हजुर थाहा छ।
0: हजुर प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर? अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो गोर्खादेखि फोन गरेर साथ दिनुभएको लागि। आगामी समयहरूमा पनि मौका मिल्यो भने फोन गर्नुहोला, गुड न्युज एफएम सुन्नुहोला। धेरै धन्यवाद, अहिले भने छुटौँ है त हजुर। नमस्कार हजुर। हजुर उहाँ हुनुहुन्थ्यो अनु कोइरालाज्यू, गोर्खादेखि फोन गरेर साथ दिनुभएको थियो। र अप्सन ए बताएर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। कोही श्रोता आउनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हजुर जयमसी।
0: जयमसी हजुर, स्वागत छ हजुरलाई।
5: हजुर धन्यवाद।
0: हजुर कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
5: म अर्जुन थापा हो, कलङ्गीबाट।
0: हजुर अर्जुनजी, हजुर आरामै हुनुहुन्छ?
5: हजुर एकदम आराम कुशल छु, राम्रो छ मेरो खबर। अनि हजुर खबर के छ?
0: हजुर मेरो पनि एकदमै ठिक छ, हामी पनि एकदमै आरामै छौ। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
5: मैले भर्खर सुन्न पाएँ, अब के कसो मलाई
0: केही छैन, सहभागी त सबभन्दा ठुलो कुरा छ। अर्को कुरा सजिलो चाहिँ हजुरहरूलाई अप्सन छ, अप्सन बताइदिनु भए हुन्छ, एबीसीमा एउटा कुन चाहिँ छान्न चाहनुहुन्छ?
5: ए भने अब
0: हजुर, हुन्छ हुन्छ, धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, अहिले भने छुटौँ है त हजुर। जय मसी। हजुर, उहाँ त्यो कलङ्कीदेखि अर्जुन थापाज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अप्सन ए बताएर जानु भएको छ, यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
6: हेलो, जयमसी।
0: हजुर जयमसी, हजुर स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
6: म पोखराबाट मनोज थापा मगर।
0: हजुर पोखराबाट मनोजी, धेरै लामो समय पछाडि हजुरसँग कुराकानी भयो जस्तो लाग्यो।
6: हजुर अहिले चाहिँ म यहाँ हुन्न अनि याकुबलाई स्याहार्न सिके भ।
0: ए हजुरको ट्विन बेबी भयो के हो?
6: हजुर हजुर,
0: ए ल, एकदमै बधाई छ गुड न्युज एफएमको तर्फबाट अनि हाम्रो तर्फबाट, परमेश्वरले एकदमै हुर्काई बढाईमा आशिष दिनुभएको होस्, सहायता गर्नुभएको होस्,
6: सुनिरहनु भएको छ, सहायता दिनुहुनेछ भन्ने आशा अनि अपेक्षा गरेको छु।
0: हजुर हो नि, एकदमै खुसीको खबर पनि सुनाउनु भयो, लामो समय पछाडि आउँदा पनि खुसीको खबर लिएर आउनु भएछ, एकदमै धेरै खुसी लाग्यो। हजुरको परिवारलाई एकदमै धेरै बधाई छ। अनि मनोजी, आजको कार्यक्रममा रहेको प्रश्न बताउनु पर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
6: म त ए नै भन्छु, अप्सन नम्बर ए।
0: हजुर अप्सन नम्बर ए भन्न चाहनुहुन्छ। फेरि पनि धन्यवाद सहभागिताको लागि, आगामी समयहरूमा समय मिल्यो भने सहभागिता जनाउँदै जानुहोला। अल्ला भने छ तपाईँ
6: विशेष गरी यहाँ र याको बेसरी रुन्छ
0: है,
6: सम्पूर्ण जो जसले सुन्नु भएको छ सबैजनाले प्रार्थना गरिदिनु होला यहाँ अनि याकुब।
0: हजुर एकदम मिठो नाम राख्नु भएछ, उहाँहरूको लागि हामी प्रार्थनामा याद गर्नेछौ। धेरै धेरै धन्यवाद, छुटौँ है त अहिलेलाई।
6: जयमसी।
0: हजुर, उहाँ हुनुहुन्थ्यो पोखराबाट मनोजी, उहाँले प्रार्थनाको विषय पनि राख्नु भएको छ, उहाँको ट्विन्स छोराहरू पनि हुनुभएछ र एउटा आशिषको कुरा पनि हो। कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
7: हेलो,
0: हजुर जयमसी। हजुर
7: जयमसी।
0: अमिताजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
7: हजुर ठिकै छु।
0: ठिकै हुनुहुन्छ, जो अलि ठिक हुनु पर्यो, हामी प्रार्थनामा याद गरिरहेका छौँ हाम्रो अमिताजीको लागि।
7: धन्यवाद, एकदम धन्यवाद।
0: हजुर घरतिरै हुनुहुन्छ, कतातिर हुनुहुन्छ हजुर?
7: हजुर घरमै छु आज।
0: हजुर, अनि अमिताजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
7: शीर्ष गीत एकचोटि सुन्न पाए हुन्थ्यो, तर पनि
0: म सुनाइदिन्छु नभए, रेडियोबाट नसुने म सुनाइदिउँला नभए, आँखाले नदेखेको कानले नसुनेको भन्दा फेरि ज्ञानले हाम्रो अमिताजीले सुरुवातदेखि सुन्नु भएर छ।
7: हजुर सुनेको छ होइन?
0: पक्रिहालेँ मैले
7: मैले मैले स्वर सुन्न पाए चाहिँ एकदम
0: ठ्याक्कै पार्थे भन्ने भयो,
7: भन्न सकिन्छ
0: समयको
7: अञ्जली खाटी नै भन्न चाहन्छु।
0: तर पनि अप्सन ए नै भन्न चाहन्छु भन्नुहुन्छ हजुर, एकदमै
7: अप्सन ए नै भन्न चाहन्छु, हामीले हुर्काएको छोरी हो अञ्जली खाटी।
0: ए हजुर हजुर, भनेपछि आफ्नै छोरी नै चुज गर्ने आज,
7: आफ्नै के छोरी,
0: सबै आफ्नै छोरीहरू नै हुनुहुन्छ परमेश्वरको छोरीहरू।
7: हजुर छोरीहरू हामीले संगतिमा हुर्काएको छोरी हो, अनि मैले गीत चाहिँ यो गीत आज चाहिँ सुन्न पाए छैन।
0: ए त्यही भएर हजुरले सुन्नु पाए चाहिँ म पत्ता लगाइदिन्थे भन्न खोज्नु भएको।
7: हजुर हजुर
0: हजुर, एकदमै धेरै धन्यवाद, खुसी लाग्यो। सबैजना गायिकाहरूको लागि, गायकहरूको लागि प्रार्थना गर्दै पनि रहनु भएको छ, गरिदिनु होला। धेरै धन्यवाद अमिताजी, हामीले प्रार्थना गरिरहेका छौँ तपाईँको लागि, अहिलेलाई
7: हुन्छ अझै पनि प्रार्थना गरिदिनु होला। मलाई घरिघरि एकदम घाँटीमा समस्या आइ नै रहेछ।
0: हजुर हामी प्रार्थनामा याद गर्नेछौ अमिताजी, धेरै धन्यवाद सुनिरहनु भएको, श्रोताले पनि गरिदिनु हुनेछ, अहिले भने छुटौ है त हजुर।
7: हुन्छ, धन्यवाद, जय मसी।
0: जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो अमिता महर्जनज्यू, पाटनदेखि फोन गरेर साथ दिनुभएको थियो। 10:50 गएको छ र तपाईँहरू जहाँ हुनुहुन्छ कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ, फोन गरेर साथ दिइरहनु भएको छ। अझै पनि 9 मिनट जस्तो बाँकी छ, हामी 5 मिनट जति चाहिँ तपाईँहरूको फोन कल लिनेछौँ। यदि फटाफट फोन गर्नुभयो भने अझै पनि तपाईँहरूसँग कुराकानी गर्न पाउँछौ कि भन्ने हाम्रो आशा छ है। आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस् भन्ने गीतको बोल कुन गायिकाले गाउनु भएको हो? अप्सन एमा अञ्जली खाती, बीमा अफ्रिता खड्की, सीमा हुनुहुन्छ, रोशमी विष्ट कोही श्रोत आइसक्नु भएको छ। आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
8: हेलो, जय मसी हजुर।
0: जय मसी चन्द्रमायाजी, स्वागत छ हजुरलाई।
8: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ?
8: खोकी लाग्नेछ म्याम।
0: ए हजुर, अब हामीलाई मात्रै कति खोकी लाग्ने भन्यो, चन्द्रमायाजीलाई पनि लाग्यो होला।
8: आरामै छु भन्दै आज म त है।
0: हजुर हजुर, आरामै छु तर खोकी लागिरहेछ भन्नुपर्ने अवस्था भयो। हजुर, खोकी लाए पनि अब हामीले बोल्न छोडे पो होइन, बोलाएको बोलाइ गरेपछि आउनै पर्यो। हजुर, एकदमै खुसी लाग्यो प्रयास गर्नुभएको लागि, तपाईँलाई परमेश्वर चङ्गाई दिनुभएको होस्। अस्वस्थताको बावजुद पनि आउनु भएको छ। र चन्द्रमायाजी, सबै कुरा ठिकै छ हजुरको?
8: हजुर म्याम, म ठिकै छु, म काम गरिरहेको छु, खोकी चाहिँ लागिरहेको छु, त्यति गाह्रो त्यस्तो छैन म्याम, काम गरिरहेको छु।
0: हजुर, मौसम नै त्यस्तो भइरहेको छ, त्यो कारणले गर्दा पनि होला, अलिकति ख्याल राख्नु होला आफ्नो। अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
8: धन्यवाद म्याम, म अप्सन ए भन्छु म्याम।
0: हजुर, अप्सन ए भन्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो चन्द्रमायाजी, र यसलाई भने सुनौ है त हजुर। हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगरज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो चौमतीबाट, अप्सन ए बताएर जानुभएको छ। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
9: हजुर, नमस्कार।
0: हजुर नमस्कार, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ हजुर?
9: पर्वतदेखि गोविन्द आचार्य।
0: हजुर पर्वतदेखि गोविन्दजी, हजुर आरामै हुनुहुन्छ? हजुर, अनि आजको प्रश्नको उत्तर कुन चाहिँ भन्न चाहनुहुन्छ? अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, अहिलेलाई पनि छुटौँ है त गोविन्दजी। हजुर, उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य पर्वतदेखि। अब भने म तपाईँहरूको फोन कल लिने छैन र एउटा गीतको साथ भन्दा पनि शीर्ष गीतकै साथ दिन चाहन्छु म, कतिजनाले सुन्न पनि चाहनु भएको छ। र आजको राइट आन्सर कुन रहेको छ भनेर गीत पछाडि भने म लिएर आउनेछु, तपाईँहरू पनि कार्यक्रम सुन्दै गर्नुहोला।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: प्रधान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: हजुर, निकै नै श्रीषमय गीत र छोटो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब नै हामी कार्यक्रमको अन्ततिर आएका छौं। अन्य कार्यक्रमहरू त पक्कै पनि छ, तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई सुन्दै गर्नुहोला र यो घण्टाको अवधिभरि सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। र आज सदा चाहिँ मैले एउटा प्रश्न राखेकी थिएँ, आँखाले नदेखेको, कानले नसुनेको, मनले नसोचेको गहिराईमा लानुहोस् भन्ने गीत चाहिँ कुन गायिकाले गाउनु भएको हो? अप्सन एमा हुनुहुन्थ्यो गायिका अञ्जली खातीज्यू, बीमा हुनुहुन्थ्यो गायिका अफ्रिता खर्कीज्यू, सीमा हुनुहुन्थ्यो गायिका रोश्मी बेस्ट। धेरैजना श्रोताले टाढा नजिकबाट फोन गरेर साथ दिनुभयो। एक घण्टाको अवधिलाई नन स्टप तपाईँहरूसँग कुराकानी गर्न पाउँदा मलाई पनि एकदमै आशिषमय महसुस भएको छ, उत्साहित भएको छु। र तपाईँहरू सम्पूर्णलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। सहभागिता एकदमै महत्वपूर्ण कुरा रहेको थियो, छ र हुनेछ पनि। र एकजनालाई उत्साहको लागि हामीले विनर बनाउने गर्छौं र तपाईँले रिचार्ज कार्ड अथवा तपाईँले गिफ्ट ह्याम्पर पाउनुहुनेछ। यदि काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ भने तपाईँ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन डोलमा जानुपर्छ भने भ्याली बाहिर हुनुहुन्छ, असम्भव छ भ्यालीभित्र आउनु भने रिचार्ज कार्ड पाउनुहुनेछ। गोला प्रथा गर्दा आज विनर हुनुभएको छ विराटनगरदेखि फोन गरेर साथ दिनुहुने उमेश रेग्मीज्यू, यहाँलाई एकदम बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। तपाईँ विराटनगर हुनुभएको कारणले गर्दा तपाईँलाई हामी रिचार्ज कार्ड नम्बर पठाइदिनेछौँ। यदि काठमाडौँ आउँदै हुनुहुन्छ, आउनुहुन्छ भने चाहिँ तपाईँले फेरि यहाँबाट पनि गिफ्ट ह्याम्पर कलेक्ट गर्न सक्नुहुनेछ। सम्पूर्ण श्रोतालाई हृदयबाट धन्यवाद दिन चाहन्छु। तपाईँहरूलाई यो कार्यक्रम कस्तो लागिरहेको छ तपाईँहरूले सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। 4470-7154 फोन कल गर्न सक्नुहुन्छ। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानो बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला
1: भने? यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो।

0: थियो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ।

0: निर्विघन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेदविखन मुक्त समाज,
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
4: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश।
5: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा। आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म लगभग एक घण्टा हामी तपाईंसँग रहने गर्दछौं र तपाईंको रोजाईमा रहेका मीठा मीठा भजन गीत संगीतहरू तपाईँलाई सुनाउँदै आइरहेको छौं र आज पनि यो समयमा तपाईँलाई कुनै भजन गीत संगीतहरू एकदमै सुन्न मन लागिरहेको छ, एकदमै मन परेका भजन गीत संगीतहरू तपाईँ यो समयमा सुन्न पनि चाहनुहुन्छ र आफ्ना प्रियजनहरूलाई सुनाउन डेडिकेट गर्न पनि चाहनुहुन्छ, उहाँलाई सम्झिन पनि चाहनुहुन्छ भने कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ र हामी तपाईँको रोजाना रहेका गीत संगीतको साथ लगभग एक घण्टा कार्यक्रम अवधिभर दिनेछौ र त्यसको लागि फोन गर्न सक्नुहुनेछ 01-4470-7054 01-4470-7054 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ र तपाईँले आफ्नो रोजाईमा रहेका भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ र कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु म। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

निकनेमिटर गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम रिफ्रेस तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम मार्फत यस्तै मीठा मीठा गीत संगीतहरू हामी तपाईँलाई सुनाएर साथ दिने गर्दछौं र तपाईँको यो समयलाई एकदमै रिफ्रेस बनाउने प्रयास गर्दछौं। फोन गर्न सक्नुहुनेछ, कुनै भजन गीत संगीतहरू छन् जो तपाईँ सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गरेर तपाईँले साथ दिन सक्नुहुनेछ र तपाईँले रोज्नुभएका, तपाईँले सुन्न चाहनुभएका भजन गीत संगीतहरू तपाईँले आफ्ना प्रियजनहरू जसलाई तपाईँ यो समयमा सम्झिरहनु भएको छ उहाँहरूलाई डेडिकेट गर्न, उहाँहरूलाई सुनाउन तपाईँले सक्नुहुनेछ। फोन गर्नुहोला, हामी गीत संगीतको साथ तपाईँलाई कार्यक्रम मार्फत दिने गर्दछौं र तपाईँले फोन गर्दै गर्नुहोला। यो समयमा अर्को एउटा यस्तै मिठो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसीह पुनम
0: राम। जय मसीह अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु। हजुरलाई कस्तो छ? हामी
0: हजुर हामी पनि एकदमै आरामै छौँ। र अर्जुनजी, आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: आज यो भजन संख्या 68 नम्बरको राजा
0: हजुर, राजा यीशु आए, हालेलुया आए। र यो गीत हामी एकदमै राख्ने प्रयास गर्नेछौ। तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ सर, प्रथम त हजुरलाई सुनाउन चाहन्छु, होल्डलाई सुनाउन चाहन्छु।
0: धन्यवाद।
1: जतिजना फोन गर्नेवाला फोन गरेर जानुभयो, सम्पूर्णको लागि सुनाउन चाहन्छु हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई फोन गरेर साथ दिनुभएको लागि। र यसलाई छिटौँ हामी, जय मसी।
1: हुन्छ हजुर, जय मसी।
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, र उहाँको रोजाइमा रहेको यो भजन गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

निकै नै अर्थपूर्ण भजन गीत हाम्रो अर्जुन प्रधानजीको रोजाईमा तपाईँको लागि कार्यक्रम रिफ्रेश मार्फत हामीले राखेको छौं र अवश्य पनि तपाईँ हाम्रो जीवनमा हामीलाई विजय प्रदान गर्नुहुने परमेश्वर चाहिँ हाम्रो जीवनमा आउनु भएको छ र यो कुरालाई के तपाईँले महसुस गर्नुभएको छ यी समयहरूमा विभिन्न प्रकारको कुराहरूले तपाईँलाई निराश बनाइरहेको छ होला तर नबिर्सिनुहोस् हाम्रो जीवनमा प्रभु येशू ख्रीष्ट विजय सामर्थ्य परमेश्वर अलरेडी नै आएर हाम्रो हृदयमा हाम्रो जीवनमा विराजित भइसक्नु भएको छ र उहाँ सँगसँगै हुँदाखेरि हामी आत्तिनु पर्दैन. एउटा अभिभावकसँग सानो बच्चा ढुक्क भएर हिँड्ने जस्तै नै हामी पनि ढुक्क भएर हिँड्न सक्छौ कारण हाम्रो परमेश्वर हामीसँग हुनुहुन्छ. र कार्यक्रममा तपाईँले रोज्नुभएका गीत संगीतहरू राखिरहेको छौ र कुनै पनि भजन गीत संगीतहरू सुन्न र तपाईँ सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ. फोन लाइन एकदमै खुला छ. 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44 हाम्रो वाट्सएप नम्बर रहेको छ. फोन गर्न सक्नुहुनेछ र यो समयमा अर्को एउटा मिठो गीतको साथ म तपाईँलाई दिन चाहन्छु.

निकै नै मिठो गीत तपाईँको लागि हामीले राखेको छौं। भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम रिफ्रेशमा तपाईँ हुनुहुन्छ। हामी आशा गर्दछौ भजन गीत संगीतहरूको साथद्वारा तपाईँको यो समय एकदमै आशिषित आनन्दमय र तपाईँ आफैले आफूलाई एकदमै रिफ्रेश महसुस गरिरहनु भएको छ र अझै हामी तपाईँलाई साथ दिँदै जानेछौ भजन गीत संगीतहरूको र तपाईँले पनि रोज्न सक्नुहुनेछ सुन्न सुनाउन सक्नुहुनेछ फोन गरेर साथ दिनुहोला र यो समयमा अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौ। व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो हेलो हेलो हेलो हजुर, जय मिसी हजुर, एकदमै तपाईँको खानपिन भयो हजुर, हजुर। र आज तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ?

0: नै भजन
1: हजुर दुःखमा पनि हाँस्न सिकिदिनु हजुर कसलाई सुनाउन चाहनुहुन्छ
0: सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् यो भजन रच्ने गाउने सुभाष सुब्बा लिम्बू सरलाई धेरै धन्यवाद मलाई साह्रै मनपर्छ उहाँको भजन अनि गुड न्युज एफएम फ्यामिली पुरै सबैलाई सुनाउन चाहन्छु म एकमुष्ट मलाई कसैलाई नछुटाइकन अनि हजुरहरूले यसरी सुनाउनुहुन्छ हामीलाई है सबैलाई सुनाउनुहुन्छ देशदेखि लिएर सम्पूर्ण सबैले जति सुनिरहनु भएको छ सबैलाई मैले नाम नभने पनि नाम भन्नलाई अग्मकिन्छु म त्यही भएर अनि मलाई अप्ठ्यारो लाग्छ म एकमुष्ट म कसैलाई पनि नछुटाइकन सुनाउन चाहन्छु सुन्नुहोस् भन्न चाहन्छु अनि हाम्रो अगापे मण्डली परिवार सबैलाई पास्टरदेखि लिएर सबैलाई सुनाउन चाहन्छु अनि पहिला मैले विश्वास गरेको सालम मण्डलीको परिवार सबैलाई दिदी बहिनी दाजुभाइ जतिले सुनिरहनु भएको छ उहाँहरू पनि सुन्छु भन्नुहुन्छ अनि उहाँहरूलाई नै सुनाउन चाहन्छु अनि कृतज्ञ मण्डली यहाँ मेरो छिमेकी मण्डली हुनुहुन्छ उहाँहरूलाई पनि त्यहाँको जतिले सुन्नु भएको छ सुनाउन चाहन्छु सबैलाई नछुटाइकन गुट्ने च्याफ्याम सुन्ने जति सबैलाई नछुटाइकन म सम्झिन चाहन्छु है मैले नाम नभने पनि सम्पूर्णको नाम समेटेर परमेश्वरले चाहिँ सबैलाई नाम कारी बोलाउनु हुन्छ अनि यो पनि एउटा वरदान हो है अनि कसैले चाहिँ मजासँग बोल्नुहुन्छ अनि मलाई चाहिँ यो वरदानै हो कि नौवटा वरदानमा यो सबैलाई नाम नछुटाइकन बोल्ने वरदान पनि दिनुभएको छ मलाई चाहिँ अहिलेसम्म दिनुभएको छैन म माग्दैछु प्रभुलाई धन्यवाद भएको होस् माग तिमीलाई दिनेछु भन्नुभएको छ एक दिन म अवश्य नै सबैको नाम उच्चारण गरेर बोल्नेछु है
1: हस् तपाईँलाई जयमसी र हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई यो समयमा दिन चाहन्छौ

0: निकै नै अर्थपूर्ण गीत तपाईँको लागि राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता आउनु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी,
0: जय मसी। हाम्रो दिल कुमारजी कस्तो हुनुहुन्छ तपाईँ?
1: धेरै दिनको बादमा म आज आउँदैछु है मेडम हजुर, एकदमै सुविस्तै छु, आरामै छु, एकदमै परमेश्वरले धन्यवाद भइहोस् है हजुरहरूको प्रार्थना सबै सबैद्वारा अहिलेसम्म चाहिँ आरामै छु है, राम्रै छु, जाति नै छु, परमेश्वरलाई प्रार्थ
0: हजुर, प्रभुलाई धन्यवाद भएको छ। एकदमै खुसी लाग्यो दिलकुमारजी, धेरै दिनपछि तपाईँसँग कुराकानी गर्न पाउँदा। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: भजन चाहिँ बाइबल हातैमा भन्ने भजन राखिदिनुहोस् न।
0: हजुर, एकदमै यो मिठो भजन गीत तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ?
1: यो भजन एकदमै एकदमै मजा लाग्यो कि हाम्रो अब्राहम सर, तारण सर हजुर, अनि ज्ञानु मेडमलाई, अनि सबैलाई यो गाना यो भजन सुनाउन चाहन्छु, अनि हाम्रो सुमन साथीलाई पनि सुनाउन चाहन्छु, उहाँको परिवार, अनि रुबेन साथीलाई, अनि माधव शर्म साथीलाई, यीशु भक्तजी साथीलाई सुनाउन चाहन्छु भजन, अनि पम्फाको पारी बहिनी चन्द्रमाया नानालाई पनि, पम्फा नानालाई सुनाउन चाहन्छु, अनि हाम्रो एली शिवालाई सुनाउन चाहन्छु, सिक्किमबाट अर्जुन प्रधानलाई सुनाउन चाहन्छु, अनि टेक बहादुर गदा साथीलाई सुनाउन चाहन्छु, सिक्किमबाट दिलीप कुमार साथीलाई सुनाउन चाहन्छु, अनि हाम्रो कतिजना छोडिएको छ, म धेरै दिनको बादमा म आएको कारणले गर्दा कतिजनाको नाम छुटेको छ, र म अलिकति कामको व्यस्तले गर्दा र त्यस्तै भएर चाहिँ अलिकति म आउन सकिनँ, र धेरै दिन छुट्टी हो, त्यही भएर चाहिँ एकदमै सबैलाई सम्झिन्छु, र एकदमै हजुरहरूले मेरो परिवारको निम्ति पनि एकदमै प्रार्थनामा राखिदिनुहोस् है भनेर भन्न चाहँदैछौँ है हजुर।
0: एकदमै हुन्छ, धेरै धेरै धन्यवाद दिलकुमारजी, फोन गरेर साथ दिनुभयो, एकदमै खुसी लाग्यो। र अहिलेलाई चाहिँ हामी छुटौँ है, जय मसी। हजुर, हाम्रो दिल कुमार राईजी हुनुहुन्थ्यो यता इन्डिया गान्तोकबाट, मलाई जहाँसम्म लाग्छ त्यताबाट नै उहाँले हामीलाई फोन गर्नुभएको हो, र एकदमै मिठो तरिकाले आफ्नो मनपर्ने भजन गीत उहाँले रोजेर चोइस गरेर गइसक्नु भएको छ। उहाँको रोजामा रहेको भजन गीतको साथ यो समय हामी तपाईँलाई दिन चाहन्छौ, गीत पछि उपस्थित हुने नै छौं।

जौला हामी यीशुसँगै स्वर्ग साथैमा निकै नै अर्थपूर्ण गीत तपाईँको लागि राख्यौं। हाम्रो देवकुमारजीले रोज्नु भएको थियो र अझै पनि हामीसँग समय छ। कुनै भजन गीत संगीतहरू तपाईँ सुन्न र सुनाउन चाहनुहुन्छ भने फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र हाम्रो फोन लाइन एकदमै खुला रहेको छ। कार्यक्रम रिफ्रेश मार्फत गीत संगीतको साथ हामी तपाईँलाई निरन्तर दिइरहेको छौं र यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत नै तपाईँको लागि म राख्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राखेर श्रोता, अब चाहिँ मैले हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नु पर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने श्रोता, कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
1: टाइम चेक, यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार।

0: किशोर श्रेष्ठ,
1: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
4: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
1: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई गुड न्यूज टॉक शोमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज टॉक शोमा हामी कहिलेकाहीँ विभिन्न व्यक्तित्वहरूसँग अन्तर्वार्तामा जोडिने गर्छौं र कहिलेकाहीँ भने हाम्रो जीवनमा नभई नहुने महत्वपूर्ण कुराहरू कार्यक्रममा पस्कने गर्छु र आज पनि यस्तै प्रस्तुतिको साथ म उपस्थित भइसकेको छु। म तपाईँलाई अब एक घण्टा भरि साथ दिनेछु। तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

परमेश्वरको सेवा गर्ने व्यक्तिलाई सम्बोधन गर्न विभिन्न शब्दहरू प्रयोग भएका छन्, जस्तै दास, कोठालो, बिशप, एल्डर, डिकन, पुजारी, प्रचारक, मिनिस्टर आदि। यी शब्दहरूको अर्थ कार्यहरू फरक फरक छन्, तर सबैको काम परमेश्वरको सेवा गर्नु नै हो। यी सबै शब्दहरू भन्दा गोठालो र दास दुईवटा शब्द ज्यादै महत्वपूर्ण छन्। अक्रिस्चियनहरूको निम्ति यी दुई शब्दहरू मूल्य नभएका तल्लो स्तरका काम गर्ने व्यक्तिहरूलाई सम्बोधन गर्न प्रयोग हुन्छन्, तर येशु ख्रिस्टको राज्यमा गोठालो वा दासको विशेष स्थान र महत्व छ। यसकारण परमेश्वरले चुनेका र उहाँलाई साँचो प्रेम गर्ने व्यक्तिहरू मात्र असल गोठालो र दास भन्न पुग्छन्। जस्तो एल्डर, यो शब्द पुरानो करारमा 119 पटक र नयाँ करारमा 60 पटक प्रयोग भएको छ, जसले अधिकार प्राप्त आदरणीय व्यक्तिलाई जनाउँछ, उत्पत्ति 50:7। यसै गरी इजरायलीहरूको बीचमा भएका व्यक्तिहरूको पद तह पनि यसले जनाउँछ, प्रस्थान 3:16 र 24:1 मोसाको जिम्मा मिलेर पूरा गर्न 70 जना चुनिएका थिए, गन्ती 11:15 र 17। इजरायलको इतिहास अध्ययन गर्दा एल्डरहरूको शासक व्यवस्था 31:28 स्थानीय शासक न्याय गर्ने व्यक्तित्वको भूमिका पूरा गरेको पाइन्छ। समाजमा यिनीहरूको राम्रो प्रभाव थियो। नयाँ करारमा यिनीहरूले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका पूरा गरेको पाइन्छ। नयाँ करारमा एल्डरहरूलाई बगालको पास्टर, हेरचाह गर्ने व्यक्ति, अगुवा र शासक पनि भनिन्छ। यसरी बिशप र एल्डरको काम कर्तव्य नयाँ करारमा बगालको हेरचाह र नेतृत्व गर्नु नै

बिशप, यो शब्द नयाँ करारमा चार पटक प्रयोग भएको छ। ग्रीक शब्दबाट शुरू भएको जसको काम एथेन्सका राज्यहरूमा हेरविचार, शासन, सुरक्षा गर्नु थियो। यो शब्द अन्य जातिबाट ग्रीसमा आएका चर्चमा बढ़ी प्रयोग भएको छ। यसको मुख्य काम बगालको हेरविचार गर्नु हो। यो शब्द पावलले पहिलो पटक प्रेरित 20:28 प्रयोग गरेका छन्। साथै फिलिपी 1:1 पनि पाइन्छ। र डिकन, यो शब्द नयाँ करारमा दुई पटक प्रयोग भएको छ। डिकनको अर्थ दास, वाहक, सन्देश लैजाने व्यक्ति। नयाँ करारको चर्चमा विधवाहरूको रेखदेखमा समस्या देखा परेको कारण प्रेरितहरूले पवित्र आत्माले र बुद्धिले भरिएका एवं सबैबाट आदर पाएका 7 मानिसहरू छान्न लगाए। डिकनहरूलाई 7 पनि भनिन्छ। यिनीहरूमा हुनुपर्ने गुणहरूमा सिकाउन सक्ने पनि हो। दास, यो शब्द पुरानो करारमा 415 पटक र नयाँ करारमा 515 पटक, जस्तै यहोशु मोसाको दास थिए। यसै गरी दासलाई सेवक पनि भनिन्छ। पहिलो राजा 20 सन्दर्भमा दास भनेको मालिकको सेवा गर्ने कमारा, कमारी वा कामदार पनि हो, पुजारी। पुरानो करारमा 427 पटक र नयाँ करारमा 71 पटक यो शब्द प्रयोग भएको छ। बलिदान चढ़ाउने व्यक्तिलाई पुजारी भनिन्छ। शुरूमा हरेक व्यक्ति आफ्नो बलिदान चढ़ाउने व्यक्तिको रूपमा पुजारी हुन्थ्यो। पछि घरको मूली परिवारको पुजारी हुन थालियो। जस्तै नोहा, अब्राहम, इसाक, याकूब, अयुब। पुरानो करारमा मल्किसेदकले पुजारीको काम गर्थे। पुजारी करारमा लेवीका कुल हारूनका वंशले मात्र पुजारीको काम गर्थे। जसको गुणहरू, पोसाकहरू, समर्पण गर्ने तरिकाहरू बारे पुरानो करारमा वर्णन गरिएको छ, उनीहरूको कार्यविधि हुन्थे। उनीहरूले मानिसको कुरा परमेश्वरमा पुर्याउँथे, विभिन्न बलिदानहरू चढ़ाउँथे। दाऊदको समयमा पुजारीलाई 24 वर्गीकरण गरिएको थियो। पहिलो इतिहास 24:7-18 यिनीहरू तितरबितर होइन एक ठाउँमा बस्थे। पुजारीको कार्यशैली र परिचालनले चर्चको छाया प्रकट गर्दछ। हाम्रा प्रधान पुजारीले सधैँको निम्ति एक पटक पापको बलिदान गर्नुभयो। नयाँ करार अनुसार पुजारी शब्द विश्वासीलाई प्रयोग भएको छ। सबै साँचो विश्वासीहरू र परमेश्वरको पुजारी र राजाहरूका हुन्। एक कुरा तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु, यसको महत्व पनि राखिरहेको छु। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

पुरानो करारमा 427 पटक र नयाँ करारमा 71 पटक पुजारी शब्द प्रयोग भएको छ। बलिदान चढ़ाउने व्यक्तिलाई पुजारी भनिन्छ। शुरूमा हरेक व्यक्ति आफ्नो बलिदान चढ़ाउने व्यक्तिको रूपमा पुजारी हुन्थ्यो। पछि घरको मुली परिवारको पुजारी हुन थाल्यो, जस्तै नोहा, अब्राहम, इसाक, याकूब आदि। पुरानो करारमा मल्किसेदकले पुजारीको काम गर्थे। पुरानो करारमा लेवीका कुल हारूनका वंशले मात्र पुजारीको काम गर्थे, जसको गुणहरू, पोसाकहरू, समर्पण गर्ने तरिकाहरू बारे पुरानो करारमा वर्णन गरिएको छ। उनीहरूको कार्यहरू विधि हुन्थे। उनीहरूले मानिसको कुरा परमेश्वरमा पुर्याउँथे, विभिन्न बलिदानहरू चढाउँथे। दाउदको समयमा पुजारीहरूलाई 24 तहमा वर्गीकरण गरिएको थियो। पहिलो इतिहास 20:7-18 यिनीहरू तितर बितर होइन एक ठाउँमा बस्थे। पुजारीको कार्यशैली र परिचालनले चर्चको छाया प्रकट गर्दछ। हाम्रा प्रधान पुजारीले सधैँको निम्ति एकपटक पापको बलिदान गर्नुभयो। नयाँ करार अनुसार पुजारी शब्द विश्वासीहरूलाई प्रयोग भएको छ। सबै 700 विश्वासीहरू परमेश्वरको पुजारी र राजाहरू हुन् र प्रचारक। यो शब्द पुरानो करारमा 7 र नयाँ करारमा 4 पटक प्रयोग भएको छ। प्रचारक शब्द खुशीको खबर सुनाउने व्यक्ति, घोषणा गर्ने व्यक्ति, योना अथवा प्रचार गर्ने व्यक्ति, प्रचारसँग बताउने कुरा वा विषय हुन्छ। अगमवक्ताहरू, प्रेरितहरू, यीशु ख्रीष्ट र हामी विश्वासीहरूले प्रचारको काम गर्दछौ। प्रचारकको वरदान पाएको व्यक्ति आफ्नो बोलावटमा सप्रमाण निश्चित भएको हुन्छ। ख्रीष्टको खबर व्यक्तिगत वा सामूहिक रूपमा घोषणा गर्दछ। वचन प्रचार गरेपछि शैतान थरथरी हुन्छ भन्ने कुराको लुथरले भनेका थिए। प्रचारक ख्रीष्टको मुख पात्र मात्रै हो। परमेश्वरको भवनमा सेवा गर्नेलाई मिनिस्टर पनि भनिएको छ र यो शब्द यीशु ख्रीष्ट र पावलको निम्ति प्रयोग भएको छ। यसै गरी वचनको सेवा गर्ने पनि मिनिस्टरहरू हुन् र बोलावट पाएका अभिषिक्त जनहरूले सेवा गर्छन्। तर पनि चर्चहरूमा बोलावट बिना पनि मानिसहरू मिनिस्टर बन्दछन्। गोठालो यो शब्द पुरानो करारमा 29 र नयाँ करारमा 14 पटक प्रयोग भएको छ। भेडाहरू चराउने वा हेरविचार गर्ने व्यक्ति गोठालो हो। उसले बिहानै भेडाहरू गोठबाट चराउन लैजान्छ। आफू अघि अघि गएर बोलाउँछ। चरनमा पुर्याएपछि कुकुरहरूको सहयोगले निरीक्षण गर्छ। कुनै भेडो हराएको भने नपाउँदासम्म खोजी गर्छ। उसले मुहानमा लैजान्छ वा डोडमा पानीमा उपलब्ध गराउँछ। बेलुकी ती सबै भेडाहरूलाई गोठमा ल्याउँछ। तर कुनै टुट्यो कि भनेर अथवा कुनै छुट्यो कि भनेर डौरो मुनि छिराएर गन्ती गर्छ। रातभरि गोठको बाहिर पहरा बसेर पालेले चाहिँ भेडाहरूको सुरक्षा गर्छ। नेहेमिया 3:18 उसले कमजोर र पाठाहरूको वास्ता गर्छ। खास गरी ऊ चराउन लैजान धेरै होसियार हुन्छ। गोठालोको जीवन कठिन परिश्रम गर्नुपर्ने, खतरा झेल्नुपर्ने, अति जाडो र गर्मीमा जानुपर्ने, भोजन प्रकृतिमा भर पर्नुपर्ने अथवा सलह खानुपर्ने, जंगली जनावरको आक्रमण हुन सक्छ, जस्तै बाघ, चितुवा, ब्वाँसो, भालु, चोर डाकाहरूको खतरा सामना गर्नुपर्छ। यी सबै कुराको प्रतिरक्षा गर्नको निम्ति गोठालोले निम्न कुराहरूको व्यवस्थापन गर्नुपर्छ। खाना बोक्ने झोला, घुहेत्रो, लट्ठी वा लौरो, हल्का त्रिपाल, सुरक्षाको निम्ति निर्माण गर्ने ओढार र गुफामा सुत्न सक्ने तर बढी छाप्रोमा, र मिश्रीहरूले गोठालोलाई घृणा गर्थे। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: जय मसी म कलाकार चिप्ले बाजे तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.5 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट म त सुन्छु तपाईँहरू पनि सुन्नुहोस् है ग्याटे
1: ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने
2: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
2: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
1: ए हो र बाबु
2: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
1: हस् हस् बाबु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: यसले भन्नुभयो आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर
5: हेलो
2: हेलो बहिनी सन्चै छौ
5: हजुर सन्चै छु हजुरलाई कस्तो छ
2: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
5: आहा अनि हुलाकमा पो जानु
2: हो नि हुलाकमा जाऊ न
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
2: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
5: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
2: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
5: ए सहरमा मात्र होला नि
2: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
5: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: होइन यो झोलाभित्र के छ
7: होइन हौ यो झोलाभित्र चाहिँ के छ
6: यो झोलाको पोकाहरूमा के छ
7: होइन यो झोलाभित्र चाहिँ के छ छिटो खोल्नु न खोल्नु
8: हजुर कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला
9: प्रस्तोता कुमार अब्राहमको साथमा
7: झोलाभित्र भएको पोकाहरू खोल्नुहोस् आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर
10: नमस्कार सेनसेविका दिदी
11: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
11: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
11: हो त
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
11: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
13: सुन्नु न बाजे कता
7: सामान नभेटेर बेपत्ता
13: होइन सामान चाहिँ के चारो ल्याएको
7: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
13: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि
7: कहाँ छ यो
13: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
14: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
15: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
14: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
15: र फोन नम्बर 01513010 छ। 01513010 छ।
14: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
7: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
16: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
17: गाउन भाडामा,
18: गाउन भाडामा,
17: हे गाउन भाडामा।
19: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
20: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
21: अधिक जानकारीको लागि मोबाइल 9141-87-68-02, 9141-87-68-02
15: र 9818-25-12-40, 9818-25-12-40।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर भेडाहरूको गुणहरू बताउन गइरहेको छु। लजाउने, डराउने, चाँडै हताश हुने, अति नै मूर्ख, चाँडै छलिने, भ्रममा पर्ने, सजिलै ठगिने, डरसँग जुझ्न नसक्ने, हताश हुने, महामारीले लाग्ने एवं भोक खप्न नसक्ने, लिडर वा गोठालोलाई पूरै भरोसा गर्ने, डरले एकसाथ दौड़िने, प्रतिरक्षा नगर्ने, केवल दौड़िने, शत्रुले सजिलै मार्न सक्छ, अरूलाई दमन गर्न डाहार प्रतिस्पर्धा गर्ने, ताजा पानी र चरम नियति रूपमा आवश्यक पर्छ, पानी र चरण छुटाउन नसक्ने वा कमजोर, पानीको उत्तम स्रोत बिहानको शीत भएको घाँसको चरण, अत्याधिक अटेरी, आफ्नो मार्गमा हिँड्न जिद्दी गर्ने, विषालु घाँस र दूषित पानी पिउन पनि पछि नपर्ने, अति नै चाँडै बाटो परिवर्तन गर्ने अनि आफै ठिक बाटोमा आउन नसक्ने अनि गोठालोले नफर्काएमा भोकले मर्न सक्ने, सजिलो ठाउँमा बस्न र आराम गर्न रुचाउने, उन नकत्रेमा धेरै समस्या शुरू हुने, थुप्रै प्रकारका बानीहरू हुन्छन्। सबै पशुहरूभन्दा बढी पालन पोषण र संरक्षण चाहिने, कसैले अघि बढ़ाउनु पर्ने, चरणको पूर्व योजना गर्नुपर्ने, सबै आवश्यकता पूरा गर्न गोठालोमा निर्भर, अघि बढ़ाउन लट्ठी र लौरो आवश्यक। र मैले केही भेड़ाका लक्षणहरू गुणहरू तपाईँलाई बताए र भेड़ाका बानीहरू समूहमा जम्मा हुने, अनुकरण गर्न र समूहमा चर्ने अद्भुत क्षमता हुन्छ, डर त्रासबाट छिट्टो भाग्ने अनि सुरक्षाको निम्ति ठूलो समूहमा एकीकृत हुने, यो नै चोरबाट बस्ने उपाय हो। एउटा अघि पछि सबैले पछ्याउने र भेड़ाहरू अत्यन्त सामाजिक हुन्छन्। चरणमा चढ्दै गर्दा एउटाले अर्कोलाई हेरिरहन्छन्, त्यो सुरक्षाको चिन्ह हो। भेड़ा एक्लै रहन सक्दैन, कम्तीमा पाँचवटा आवश्यक पर्छ। यसरी उनीहरू एक ठाउँमा चर्ने र अनुकरण गर्ने गुण भएको कारण एउटै गोठालोले धेरै भेड़ाहरूको देखरेख गर्न सक्छ। भेड़ाहरूमा मुख्य गरी पाँच प्रकारका इन्द्रियहरू जस्तै दृष्टि, आवाज, गन्ध, स्वाद र स्पर्श सक्रिय हुन्छन्। भेड़ाहरूमा दृष्टिको क्षमता धेरै हुन्छ, यिनीहरूको आँखा ठूलो हुन्छ जसले धेरै भाग देख्न सक्छन्। लगभग 191 देखि 206 डिग्री देख्न सक्छन्, तर उन कत्रिनु पर्दछ। प्रष्ट नदेखेको ठाउँतिर जान हिचकिचाउँछन् र रंगीन कुराहरू छुटाउन सक्दैनन्। उनीहरूमा सुन्ने क्षमता ज्यादै राम्रो हुन्छ, चर्को र अपरिचित आवाजसँग धेरै डराउँछन्। जस्तो बेलामा तनाव हर्मोन परिचालन हुन्छ, उनीहरूमा गन्ध छुटाउने क्षमता पनि धेरै हुन्छ, शत्रुको पहिचान गन्धबाट गर्न सक्छन्। उनीहरूलाई स्पर्श धेरै मनपर्छ, गन्धद्वारा खर्कको पहिचान गर्न सक्छन्। भेड़ा एक्लो रहन परेमा बिरामी हुन थाल्छ। स्वास्थ्य भेड़ाले खाना खाने र पचाउने कार्य गर्दछ, खाना खान उत्सुक हुन्छन् र सधैँ भोकाए चाहिँ खान्छन्। अन्नहरू खुवाउनाले भेड़ा गोठालोसँग घनिष्ठ हुन थाल्छ। स्वास्थ्य भेड़ाहरू हरेक दिन 8-12 घण्टा सुत्छन्, सकेसम्म आमाको नजिक आराम गर्छन् र सुत्छन्। धेरै उफ्रन र खेल्न मन पराउँछन्, अग्लोमा चर्न मन पराउँछन्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, उहाँले लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन तर परमेश्वरको तत्परतालाई समात्नु हो रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ प्रार्थना भनेको

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि हेर त। अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
1: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्यौरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनुहुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच

0: जय मसीह। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।

छैमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन हामी वचनहरूबाट तपाईँको लागि उत्साह राख्छौं, मिठा मिठा गीत संगीतको साथहरू दिँदै आइरहेको छौं र खाली समय अथवा ब्रेक टाइमहरू जब हामीले पाउँदछौं कचेरी कार्यालयहरूमा पढ्ने ठाउँहरूमा अथवा यतिकै पनि आफ्नो व्यक्तिगत जीवनमा हामी एउटा खाली समय अनि एउटा रेस्टको समय ब्रेकको समयहरू हामीले बिताउँदै गर्दा त्यो समयलाई एकदम अर्थपूर्ण बनाउने प्रयास गर्नुहोस् र अनावश्यक कुराहरू सोचेर बोलेर अनावश्यक होइन कुराकानीहरू गरेर समय खेर फाल्नुभन्दा पनि हामीले अर्थपूर्ण कुराहरू गरेर एकअर्कालाई उत्साह दिने आफ्नो जीवनलाई एकदम आशिषित बनाउने प्रकारका कुराहरूमा बढी चाहिँ हामी ध्यान केन्द्रित हौं भन्ने उत्साह पनि हामी तपाईँलाई दिने गर्दछौ। मिठा मिठा गीत संगीतको साथ कार्यक्रम अवधिभर तपाईँले पाउनु नै हुनेछ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक तपाईँ सुन्दै हुनुहुन्छ र उदारका गीत भन्ने शीर्षकमा म केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 100 अध्यायको दुई पदले भन्दछ, हर्षका गीत गाउँदै उहाँको सामान्य आओ। र भजनकारले चाहिँ लेखेका छन् कि आनन्द साथ परम प्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामान्य आओ र उहाँको भवनका द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर, उहाँलाई धन्यवाद चढ़ाऊ र उहाँको नाउँको प्रशंसा गर। जब तपाईँ राजाको नजिक जानुहुन्छ एक निश्चित मर्यादा पालन आवश्यक छ, अनि दाउदले राजाहरूको राजाको उपस्थितिमा आउनको लागि हामीलाई मर्यादा पालनको निर्देशिका दिन्छन्। उहाँको भवनको द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। प्रश्न चाहिँ के छ भन्दाखेरि कि चर्चमा तपाईँले व्यक्तिगत रूपमा त्यस्तो अनुभव गर्नुभएको छ वा वाद्यवादन बजाउनेहरू आराधकहरूको दल वा गायकहरूले गाइरहँदा के तपाईँ चाहिँ दर्शकको रूपमा उभिएर सुन्नु मात्रै हुन्छ? हामी सबैलाई प्रशंसामा प्रवेश गर्न बोलाइएको छ। आराधना भनेको चाहिँ तपाईँले कानले सुन्नुहुने कुराहरू मात्रै होइन, तपाईँ यसलाई आफ्नो ओठ र आफ्नो हृदयले व्यक्त गर्नुहुन्छ। जब तपाईँ त्यसो गर्न चुक्नुहुन्छ तब परमेश्वरको सम्बन्ध स्थापित हुँदैन। तपाईँले व्यक्तिगत रूपमा परमेश्वरको आराधना गर्नुपर्छ, अनि तिनीहरू जतिसुकै प्रतिभाशाली र क्षमतावान भए तापनि अरू कसैले पनि तपाईँको लागि त्यो काम गर्न सक्दैन। तपाईँले भन्नुहोला, तर कहिलेकाहीँ मलाई परमेश्वरको प्रशंसा गर्न मन लाग्दैन, बाइबलले भन्दछ। यसकारण हामी परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाउ। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो भनेर चाहिँ हिब्रु 13:15 भन्दछ। परमेश्वर बलिदानी प्रशंसा चाहनुहुन्छ, त्यो के हो त? तपाईलाई मन नलागेको बेला पनि परमेश्वरको प्रशंसा गर्नुहोस्। तपाईँ कठिन समयबाट गुज्रनु हुँदा पनि प्रशंसा गर्नुहोस्। त्यस्तो समयमा पनि प्रशंसा गर्नुहोस् जब मानवीय रूपमा भन्नुपर्दा परमेश्वरको प्रशंसा गर्नको लागि तपाईँले एउटै पनि कुराको बारेमा सोच्न नै सक्नुहुन्न। परमेश्वरको निम्ति मूल्य चुकाउनु अथवा चुकाइएको प्रशंसा मात्रै गन्ती हुन्छ। र भजन संग्रहको पुस्तक 34:1 भन्दछ, हर समय म परम प्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। यसकारण परमेश्वरको महिमा र प्रशंसाको गीत गाउने आदत बसाल्नु चाहिँ लाभदायी हुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र यो समयमा परमेश्वरले तपाईँको जीवनका विवरणहरूको चाहिँ ख्याल गर्नुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। लुका 12 7 भन्दछ, तिमीहरूको त शिरका केश समेत गनिएका छन्। यदि तपाईँ परमेश्वर कति बुझ्न नसकिने महान हुनुहुन्छ भनेर जान्न चाहनुहुन्छ भने तपाईँले चाहिँ यसैया 48:13 पढ्नुहोस्। मेरो हातले पृथ्वीको जग बसालेको छ र मेरो दाहिने हातले आकाश फैलाएको छ भनेर त्यहाँ लेखिएको छ। के त्यस्तो परमेश्वरले तपाईँको दैनिक दुःख र कष्टहरूको वास्ता गर्न सक्नुहुन्छ? अवश्य पनि गर्नुहुन्छ। र वचनले यो पनि भन्दछ कि दुई पैसामा 5 भंगेरा बिक्दैनन्, तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न। तर तिमीहरूको त शिरको केश समेत गनिएका छन्, यसकारण नडराओ, तिमीहरू धेरै भंगेरा भन्दा बढी मोलका छौ भनेर लुका 12:6-7 हामीलाई बताउँदछ। परमेश्वरले भंगेराहरूलाई मूल्यवान ठान्नुहुन्छ, तपाईँलाई थाहा भए भन्दा बढी उहाँले तिनीहरूलाई खुवाउनुहुन्छ। अनि तिनीहरूलाई चाहिँ गुडको लागि रूख र हाँगा बिंगा र जोडीको लागि अन्य भंगेराहरू पनि उपलब्ध गराउनुहुन्छ। उहाँ तिनीहरूको यति धेरै वास्ता गर्नुहुन्छ कि उहाँले हरेक क्षण तिनीहरूको खाँचोमा उपलब्ध गराउनुहुन्छ। अनि तपाईँको बारेमा नि, तिमीहरूको त शिरका केश समेत गनिएका छन्। जब तपाईँ कसैको वास्ता गर्नुहुन्छ, तपाईँले विवरणहरू अवलोकन गर्नुहुन्छ। जब कुनै बच्चा जन्मन्छ, आमा बाबुले पहिलो पटक उसको हात र खुट्टाका साना औलाहरू देख्दा के गर्छन्? तिनीहरूले तिनलाई गन्छन्। वर्षौंपछि प्रत्येक पटक त्यो बच्चा घर आउँदा, यदि तिनीहरूले ती हात वा खुट्टाका 10 औलाहरू मध्ये एउटा गुमेको छ भने आमा बुबाले त्यो कुरा देख्छन्। असिद्ध अभिभावकहरूले पनि यसो गर्छन्। यसोले यसो भनिरहनु भएको थियो, परमेश्वरले तिमीहरूको हात खुट्टाका औंलाहरू मात्रै गर्नुहुन्न, उहाँले तिमीहरूलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले तिमीहरूको शिरका केस पनि गर्नुहुन्छ। उहाँले तिनीहरूको संख्या गर्नुहुन्छ, उहाँले तिनीहरूको रंग याद गर्नुहुन्छ। हितोपदेश 16:31 हामीलाई बताउँछ, फुलेको केस शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ। परमेश्वरले तपाईँलाई कति प्रेम गर्नुहुन्छ अनि तपाईँको जीवनको विवरणहरू सहित तपाई उहाँको निम्ति कति महत्वपूर्ण हुनुहुन्छ भन्ने कुरा चाहिँ क्रुसले प्रमाणित गर्दछ। यसकारण आज तपाईँले उहाँमा भरोसा गर्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ हामी मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं र जतिसुकै सानो भए तापनि यीशुले चाहिँ यसलाई प्रयोग गर्न सक्नुहुन्छ भन्ने शीर्षकमा एउटा महत्वपूर्ण कुरा तपाईँको लागि म राख्न गइरहेको छु र युहन्नाको पुस्तक 6:9 पदले भन्दछ यहाँ एकजना ठिटो छ त्यससँग जौका 5 रोटी र 2 माछा छन्। यदि परमेश्वरले तपाईँलाई प्रयोग गर्न सक्नुहुने गरी तपाईँ प्रतिभाशाली हुनुहुन्न जस्तो लाग्छ भने उहाँले 5,000लाई खुवाउनु भएको कथा पढ्नुहोस्। वास्तवमा त्यहाँ 5,000 पुरूषहरू थिए। महिला र बालबालिका थप्ने हो भने त्यो संख्या 20,000 भन्दा पनि बढ़ी हुन सक्थ्यो। अनि त्यो केटाको खाजा तपाईँले सोच्नु भएको भन्दा धेरै कम थियो। उसको रोटी एउटा सानो प्यानकेक जत्रै थियो। माछा भन्ने शब्दले सार्डिन नामको सानो आकारका माछा जस्ता समुद्री जीवलाई बुझाउँछ। तर जब यीशुले त्यो केटाबाट उसको खाजा माग्नुहुँदा उसले जे गर्यो त्यसले त्यो थोरै खाजालाई ठूलो भोज बनायो। उसले स्वेच्छाले दियो। उसले यसो भनेन, प्रभु तपाईँले एउटा माछा लिन सक्नुहुन्छ तर म अर्को चाहिँ म राख्नेछु, तपाईँ 3 वटा रोटी लिनुहोस् ताकि 2 वटा चाहिँ म राख्नेछु। उहाँले माग्नुभएका सबै कुरा उसले यीशुलाई दियो। अब उसको बलिदानी दयाको कार्यको नतिजाको बारेमा सोच्नुहोस् त, पहिलो चाहिँ उसको खाजा एक डालोभरि पनि थिएन, तर मानिसहरूले खाइसकेपछि उब्रिएको खाजाले 12 डाला भरियो। यसै धर्मशास्त्रमा सिकाइएको फसलको नियमलाई चित्रण गर्छ। जब तपाईँले परमेश्वरलाई दिनुहुन्छ, दिएको भन्दा तपाईँले सधैँ फिर्ता बढ़ी फिर्ता पाउनुहुन्छ। लुका 6:38 तपाईँले हेर्न सक्नुहुन्छ। अनि जब तपाईँले दिनुहुन्न, तपाईँले उहाँको आशिष आफैलाई आशिषबाट चाहिँ आफैलाई वञ्चित गर्नुहुन्छ। हितोपदेश 11:24 भन्दछ, कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन र दरिद्रतामा पर्छ। दोस्रो भनेको अरूको आवश्यकता पूरा गर्दा उसको आफ्नै आवश्यकताहरू पूरा भए। युहन्ना 6:11 भन्छ, तब येशूले रोटी लिनुभयो र परमेश्वरलाई धन्यवाद चढ़ाउनु भएपछि बस्नेहरूलाई बाँडिदिनु भयो र त्यसै गरी माछा पनि बाँडिदिनु भयो। तिनीहरूले चाहे जति खाए। सत्यता के हो कि जब तपाईँले आफूसँग जे छ त्यो कुरा परमेश्वरलाई दिनुहुन्छ, उहाँले त्यसबाट के गर्नुहुन्छ त्यो देखेर तपाईँ छक्क पर्नुहुनेछ।

निगेने मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता यस्तै अर्थपूर्ण गीतहरू सँगसँगै परमेश्वरको वचनबाट तपाईँको लागि हामी उत्साहका कुरा राखिरहेको छौं। वचनबाट विशेष गरिकन र परमेश्वरको उपस्थितिमा पर्खनुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न चाहन्छु। भजन संग्रहको पुस्तक 33:20 भन्दछ, हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ र हाम्रो बाहिरी व्यक्तित्व तनावपूर्ण र जवाफहरूको लागि चिन्ताग्रस्त भए तापनि हाम्रो भित्री आत्मालाई परमेश्वरमा प्रतीक्षित गर्न सकिन्छ। द्रुत गतिमा रहेको हाम्रो समाजमा यसो गर्न सजिलो छैन, जहाँ प्रभुमा पर्खने आत्मिक अनुशासनको अक्सर अभाव छ। हामी सबै थोक चाहन्छौ, अहिले नै चाहन्छौ, तर यदि हामी सबै हतारमा छौं भने हामीले परमेश्वरसँगको घनिष्ठ संगति गुमाउनेछौ, जसको लागि समय चाहिन्छ। यदि हामीले सुन्ने धैर्य राख्यौं भने उहाँ हाम्रो हृदयसँग बोल्नुहुनेछ। बालका अगमवक्ताहरूलाई मारेपछि एलियाले परमेश्वरलाई पर्खने बारे एउटा महत्वपूर्ण पाठ सिके। परमप्रभुले उनलाई पहाड़मा गएर उभिन भन्नुभयो। एउटा ठूलो बतास आयो, त्यसपछि भैंचालो आयो, त्यसपछि आगो, तर परमप्रभु यी मध्ये कुनैमा पनि हुनुहुन्नथ्यो। बाइबलले भन्दछ, अनि आगो पछि एउटा मधुरो काने खुशी आयो। पहिलो राजा 19:12 तपाईँले हेर्न सक्नुहुन्छ। बतास, भैंचालो र आगो पछि प्रभु शान्त सानो आवाजमा बोल्नुभयो। यदि एलिया अधीर भएका भए उनले प्रभुको आवाज सुन्ने थिएनन्। दाउदले परमेश्वरलाई पर्खन र उहाँको मन्दिरमा रहन र उहाँको सुन्दरतालाई हेरिरहन र उहाँलाई खोज्न सिकेका थिए। प्रभावकारी रूपमा प्रार्थना गर्नको लागि हामीले धैर्यपूर्वक पर्खने र उहाँको वचन सुन्ने छनौट गर्नुपर्छ। पर्खने र सुन्ने कामले हाम्रो ध्यान हामीबाट हटाउँछ र उहाँमा राख्छ, जो हाम्रा सबै खाँचोहरूको जवाफ हुनुहुन्छ। प्राय मौनतामा नै परमेश्वरको शक्तिले सबैभन्दा शक्तिशाली रूपमा काम गर्छ। त्यसकारण उहाँको उपस्थितिमा कसरी प्रतीक्षा गर्ने भनी तपाईंलाई सिकाउन पवित्र आत्मालाई अनुमति दिनुहोस्।

निकै नै सुमधुर गीतको साथ हामीले तपाईँलाई दियौं एकदमै आशिषमय अर्थपूर्ण गीत। हामी आशा गर्दछौं तपाईँ आशिषित भइरहनु भएको छ र हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका हरेक कुराहरूबाट तपाईँ उत्साहित भइरहनु भएको छ र यो समयमा फोहोरबाट मोहोरमा रूपान्तरण गरिएको भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छ। हिब्रू 7:25 भन्छ, उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। एक क्रिश्चियन अगुवाले यस्तो लेखेका छन्, इटालियन भायोलिन निर्माता एन्टोनियो स्ट्राडिवरी गरीब मानिस थिए, तापनि उनका भायोलिनहरू तिनीहरूले उत्पन्न गर्ने गहिरो र सुमधुर ध्वनिका कारण सबैभन्दा बहुमूल्य भायोलिनहरू हुन् र स्ट्राडिवरीले बनाएका भायोलिनहरूको अद्वितीय ध्वनि नकल गर्न सकिँदैन। तपाईँलाई अचम्म लाग्न सक्छ कि यी बहुमूल्य वाद्य वादनहरू चुनिएका काठका टुक्राहरूबाट बनाइएका थिएनन्, तिनीहरू त फालिएका काठबाट बनाइएका थिए। स्ट्राडिवरीले असल काठ किन्न सक्दैनथे, त्यसकारण उनले आफ्नो अधिकांश काठ आफू बसोबास गर्ने फोहोर बन्दरगाहबाट प्राप्त गर्थे। पानीमा डुबेका ती काठका टुक्राहरूलाई उनले आफ्नो पसलमा लान्थे, तिनीहरूलाई सफा गर्थे र सुकाउँथे। त्यसपछि ती फालिएका काठका टुक्राहरूबाट उनले दुर्लभ सौन्दर्यका वाद्य वादनहरू सृजना गर्थे। ती फोहोर बन्दरगाहहरूमा काठ तैरिरहेको बेलामा सूक्ष्म किटाणुहरू काठभित्र पसेर तिनका केन्द्रीय भाग खाइदिन्थे भन्ने कुरा पत्ता लागेको छ। यसले गर्दा काठको रेसादार संरचना मात्रै बाँकी रहन्थ्यो, जसले गुञ्जयमान संगीतको लागि खाली ठाउँ सृजना गर्थ्यो। यसरी कसैले पनि नचाहेर फालेको काठबाट स्ट्राडिवरीले भायोलिन बनाए, जुन अब सबैले चाहन्छन्। तपाईँ भन्नुहोला कि यो कुरा मसँग कसरी सम्बन्धित छ? जसरी यो भायोलिन निर्माताले फोहोरलाई बहुमूल्य वस्तुमा परिणत गरे, त्यसरी नै परमेश्वरले तपाईंलाई वास्तवमा जे हुनुपर्ने हो त्यसमा रूपान्तरण गर्न सक्नुहुन्छ। तपाईँले भन्नुहोला, तर म कति तल झरेको छु वा मैले के गरेको छु भन्ने कुरा तपाईँलाई थाहा छैन। मलाई शंका छ कि येशूले म जस्तो कसैलाई बचाउन र रूपान्तरण गर्न सक्नुहुन्छ। एकपटक उहाँसँग प्रयास गरेर हेर्नुहोस्, उहाँलाई जाँचेर हेर्नुहोस्। उहाँले तपाईँलाई निराश तुल्याउनुहुने छैन। बाइबलले भन्दछ, उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। यसकारण परमेश्वरको रूपान्तरणकारी शक्ति जाँचेर हेर्नुहोस् अनि तपाईँले थाहा पाउनुहुनेछ उहाँले तपाईँलाई कसरी अनमोल तुल्याउनुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोताहरू भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र आशा गर्दछौ आज प्रस्तुत गरिएका कुराहरूबाट तपाईँ आशिषित र उत्साहित हुनुभएको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 9841687602 9841687602
6: र 9818251240 9818251240

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्मे 105.5 मेगाहर्ज काठमाडौँबाट र गुनी जस्मे 105.6 मेगाहर्ज पुनाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्मेको अफिसियल फेसबुक पेजमा
0: सरकार विज्ञापन बोर्ड।
2: तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य

0: 那我不能和他黑。
1: Shaman na betera be patta.
2: When is Saman Tiki guitar lego?
1: Yes, Sulo. Rice cooker. Pani patone bado.
2: A taste will like it in the Nogar Nuna Baje. Amri Chris, Electro Wall, a third is honey.
1: Catch yo.
2: Kalanki Karka Gao, LRI School, Kunajike.
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याक्कै पारेर।
5: पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
2: जय मसिरी, नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार भएको हुनाले हामी 2-3 बजीसम्म यो कार्यक्रममा रहनेछौं र साथमा निकै मिठा मिठा भजनहरू पनि मैले ल्याएको छु र विशेष गरी परमेश्वरले दिने उदयका कुरा, आशाका कुरा, अनन्त जीवनका कुराहरू नै बाइबलमा निहित रहेर हामी बोल्ने गर्छौं र शुरूआतमा निकै मिठो भजन म राख्न चाहन्छु विज्ञान बरालीको आवाजमा र त्योभन्दा अगाडि चाहिँ प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै यो गीत राख्न चाहन्छु।

प्रिय श्रोता, निकै नै अर्थपूर्ण भजन मैले तपाईँमा आज राखेँ विज्ञान बरालीज्यूको आवाजमा। र अब हामी अगाडि बढ्नेछौँ। दुःखको विषयमा आज केही कुराकानी गर्न मन लागेको छ मलाई। दुःख, समस्या, अप्ठ्यारो परिस्थितिहरू त सधैँ नै हामीले भोगिरहनु पर्छ, होइन? सुखभन्दा दुःख धेरै हाम्रो जीवनमा आइरहेको हुन्छ र दुःखले एकदमै हामीलाई छोड्दैन, सुखले चाहिँ छोडेर गइहाल्छ। र बाइबलले दुःखलाई जीवनको अन्तिम कुरा होइन, परमेश्वरमाथिको भरोसा, धैर्य र आशाको यात्राको रूपमा प्रस्तुत गर्दछ। जसरी हामीले थाहा पाउनुपर्छ कि दुःख बाइबलले कस्तो किसिमले दुःखलाई प्रस्तुत गरेको छ भन्दाखेरि, जीवनको अन्तिम कुरा होइन, परमेश्वरमाथिको भरोसा, धैर्य र आशाको यात्राको रूपमा प्रस्तुत गर्छ। र भजनसंग्रह 34:18 पनि भन्दछ, परमप्रभु भाँचिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ, दुःखमा परमेश्वर टाढा हुनुहुन्न। योहन्ना 16:33 भन्दछ, येशूले भन्नुभयो, संसारमा तिमीहरूलाई दुःख हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। दुःख आउन सक्छ, तर त्यसमा आशा हराउनु पर्दैन, आशा हराउँदैन पनि, किनभने हाम्रा परमेश्वर दयालु परमेश्वर, हाम्रो परमेश्वर जुटाउनुहुने परमेश्वर, हाम्रो परमेश्वर हाम्रो वास्ता गर्नुहुने, हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर, हामीलाई बचाउनुहुने। त्यसै कारणले गर्दा हामीले दुःख मान्नु पर्दैन रहेछ, हामीमा ठूलो आशा रहेछ भन्ने कुरा चाहिँ थाहा पाउँछौ। रोमी 8:18 पनि भन्दछ, अहिलेका दुःखहरू भविष्यमा प्रकट हुने महिमासँग तुलना गर्न योग्य छैन। अहिलेको पीड़ा नै सम्पूर्ण कथा होइन। हुन त मलाई यो वचन पढिराख्दाखेरि कस्तो लाग्छ भन्दाखेरि, अहिले भोगिरहेको, जस्तै अहिले शारीरिक रूपमा अलिकति म बिमार छु, अलिकति कष्ट भोगिरहेको छु, मलाई कस्तो लाग्छ भनेदेखि, आफूलाई मात्रै दुःख पर्यो अनि यो दुःख चाहिँ किन परमेश्वरले हटाउनु भएन भन्ने जस्तो प्रश्नहरू खेलिरहन्छन् मनमा। तर यहाँ भनिएको छ, अहिलेका दुःखहरू भविष्यमा प्रकट हुने महिमासँग तुलना गर्न योग्य छैन। महिमा कस्तो किसिमको महिमा हुँदछ अनि परमेश्वरको राज्यमा कस्तो किसिमको हामीले मुकुटहरू पाउँदछौ, कस्तो किसिमको हामीले पुरस्कारहरू पाउँदछौ, त्योसँग त अहिलेको दुःखलाई तुलना गर्नै सक्दैनौं। तर हाम्रो यो शारीरिक जीवनले चाहिँ सहन गाह्रो हुन्छ कहिलेकाहीँ, तर त्यो भविष्यको आशालाई देखेर नै कति आज मानिसहरू जिइरहेका छन् र तपाईँले म पनि जिउनु पर्ने रहेछ। दोस्रो कोरिन्थी 4:17 पनि भन्दछ, अहिलेको हल्का र क्षणिक कष्टले अझ ठूलो अनन्त महिमा उत्पन्न गर्छ, परमेश्वरले दुःखको बीचमा पनि उद्देश्य र आशा दिन सक्नुहुन्छ। र दुःख आउँछ, कष्ट आउँछ, मैले एक ठाउँमा पढेको थिएँ, परमेश्वरले दिनुभएको दुःख चाहिँ दुःख भन्दाखेरि पनि परमेश्वरले चाहिँ हामीलाई जाँच गर्नुहुन्छ भन्ने कुराहरू मैले थाहा पाएको थिएँ। परीक्षा र दुःख कष्ट कहिलेकाहीँ हाम्रो आफ्नै कारणले पनि आउँछन्, किनभने याकूबको पुस्तकले पनि भन्दछ, परीक्षा चाहिँ हामी आफैले ल्याउँदछौँ, तर परमेश्वरले यो मेरो छोराछोरी कस्तो किसिमको छ भनेर चाहिँ हाम्रो विश्वासको जाँच गर्नको निम्ति कहिलेकाहीँ परीक्षा जाँच पनि परमेश्वरले ल्याउनुहुन्छ। त्यसैले गर्दाखेरि परमेश्वरले दुःखको बीचमा पनि एउटा उद्देश्य र आशा दिन सक्नुहुने रहेछ भन्ने कुरा हामीले थाहा पाएका छौं। भजनसंग्रह 23:4 भन्दछ, म मृत्युको छायामा उपत्यकाबाट हिँडे तापनि म कुनै खराबीसँग डराउने छैन, किनकि तपाईँ मसँग हुनुहुन्छ, दुःखको बाटो पनि परमेश्वरको साथ रहने विश्वासका कुराहरू यहाँ गरिएको छ। र त्यसैले गर्दा यस्ता वचनहरूले तपाईँ र मलाई साहस दिन्छ श्रोता। आज हामी शारीरिक रूपमा, आत्मिक रूपमा, मानसिक रूपमा पीड़ित होला, होइन, गाह्रो भएको होला, हामीले समस्या भएको होला, अभाव होला, दुःख होलान्, तर हामी निराश नहौ, दुःखको बाटोमा पनि परमेश्वरको एउटा उद्देश्य छ भन्ने कुरा थाहा पाऊ र दुःखको बाटोमा पनि परमेश्वरले चाहिँ साथ छोड्नुहुन्न भन्ने विश्वास पनि हामीले राखिराख्नुपर्छ। र आज मलाई यही कुराहरू गर्न मन लाग्यो। जीवनमा आउने कष्टका कुराहरू हामी गर्दै गर्छौं। अहिले एउटा निकै मिठो गीत सुनाउँछौ।

गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम नयाँ उदयमा। एउटा कुरा विशेष महत्वपूर्ण छ, बाइबलले दुखी हुनु भनेको विश्वास कमजोर हुनु हो भन्दैन। जस्तै अयुब, दाऊद र स्वयं येशूले पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ। त्यसैले दुःख हुँदा परमेश्वरसँग आफ्नो वास्तविक भावना प्रकट गर्न सक्छौं र उहाँसँग रोई कराई गर्न सक्छौं, उहाँसँग माग्न सक्छौं, उहाँसँग प्रार्थनामा सबै कुराहरू हामीले गर्न सक्छौं। एउटा मित्र जस्तो, एउटा बुबा जस्तो, एउटा भनौं न अभिभावक जस्तो जे पनि हुन सक्छन् प्रभु येशु। यदि अहिले तपाईँ र मलाई एउटा भारी छ, भारी बोक्न गाह्रो भइरहेको छ अथवा समस्याका पहाड़हरूले घेरेको छ भने हामीले यसरी प्रार्थना पनि गर्न सक्छौं, प्रभु येशु हाम्रो दुःख तपाईँ जान्नुहुन्छ, हामी आफैले सम्हाल्न नसकेको कुरा तपाईँको हातमा राख्दछौ, हामीलाई आजको दिनका लागि शक्ति, शान्ति र आशा दिनुहोस्, हामी कमजोर हुँदा तपाईँ हाम्रो साथमा रहनुहोस्, आमेन भनेर भन्न सक्छौ। एकदमै राम्रो कुराहरू हो यो। हामी जसरी परमेश्वरलाई एउटा निराशाको अवस्थामा, अप्ठ्यारो परिस्थितिमा यो कस तरिकाले प्रार्थना गर्छौं, उहाँले पक्कै पनि हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ। र जब पनि मैले यो पदहरूलाई अथवा यो कुराहरूलाई हेर्दै थिएँ, म आफै पनि प्रार्थना गर्नको लागि उत्प्रेरित भए र यसरी गर्नुपर्ने रहेछ, पक्कै पनि परमेश्वरले हाम्रो दुःखमा चाहिँ मलमपट्टी गर्नुहुन्छ भन्ने कुरा मैले पनि थाहा पाएको छु। र दुःख, चिन्ता, निराश, कठिन समयबारे बाइबलमा धेरै कुराहरू लेखिएका छन्। जस्तै मत्ती 11:28 भन्दछ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मन थाकेको बेला येशू कहाँ आउने निम्तो पनि गरिएको छ यहाँ, होइन? मन थाक्दाखेरि कहाँ जाने त? मन थाक्दाखेरि चाहिँ हामीले मन परेको साथीलाई रोज्छौं, होइन? समाजलाई रोज्छौं, अनि आफ्नो परिवारलाई रोज्छौं, ठूला ठूला व्यक्तित्वहरूलाई रोज्छौं होला। हामीलाई क्षणिक सुखको लागि यसरी संसारलाई हामीले रोजिरहेका हुन्छौं। तर परमेश्वरले चाहिँ भन्नुभएछ, मन थाकेको बेला येशू कहाँ आउनुपर्छ भनेर भनिएको छ। र आज यसरी नै हामीले येशू कहाँ जान नसकेको कारणले नै हाम्रो मन हल्का नभएको हो। हाम्रो मन जहिले पनि भारीपनामा छ, किनभने येशू कहाँ हामीले त्यो हाम्रा सम्पूर्ण फिक्रीहरू राख्न सकेका छैनौँ। मत्ती 11:28 वचनले चाहिँ भनेको छ, त हाम्रो जीवनमा लागू भएको छैन। भजनसँग 55:22 पनि भन्दछ, आफ्नो भार परमप्रभुमाथि राख, उहाँले तिमीलाई सम्हाल्नुहुनेछ र सबै कुरा आफैले बोकेर हिँड्नु पर्दैन। र परमेश्वरले भन्नुभएको छ, मेरो जुवा हल्को र सजिलो छ, मसँग आऊ, मसँग सँगै हिँड भनेर भन्नुहुन्छ। यीशु ख्रीष्टले जहिले पनि तपाईँ र मलाई एउटा साथीको रूपमा प्रयोग गर्नुहुन्छ कहिलेकाहीँ, र एउटा पुत्रको रूपमा पनि प्रयोग गर्नुहुन्छ। मलाई साथीको रूप चाहिँ साह्रै मनपर्छ, किनभने साथीलाई जे पनि भन्न सकिन्छ है। साथीलाई कहिलेकाहीँ हामीले त तेरो पनि भन्न सक्छौँ, तर मैले त्यो किसिमले सम्बोधन गर्नुपर्छ भनेको त होइन। तर एउटा क्लोजनेसको लागि, एउटा नजिकताको लागि हामीले आफ्ना मिल्ने साथीहरूलाई चाहिँ त तेरो भन्ने कुराहरू पनि गर्छौ, होइन? त्यस्तो किसिमको सम्बोधन पनि गर्छौ। हाम्रो प्रभु साथीभन्दा पनि अत्यन्त प्रेमी, त्यसैले गर्दाखेरि उहाँलाई पनि हामीले चाहे जति मनका कुराहरू पोख्न सक्छौ। हामीले आफैले बोकेर हिँडिरहनु पर्दैन। परमेश्वरले भन्नुभएको छ, नडराउ, म तिमीसँग छु, म तिमीलाई बल दिनेछु, म तिमीलाई सहायता गर्नेछु। र डर र कमजोरको समयमा परमेश्वरको साथ यसरी हामीले पाउँछौ भन्ने कुरा यसै 41:10 हामीलाई प्रष्टसँग भनेको छ। भनिएको छ, नडराउ, म तिमीसँग छु, म तिमीलाई बल दिनेछु। हामीलाई चाहिएको बल त हो नि, होइन श्रोता? हामीलाई बल भएन, शक्ति भएन भन्दाखेरि भने धन सम्पत्ति हाम्रा सबै यावथोकले मात्र केही हुँदैन। हामीमा एउटा स्वस्थ शरीर अनि बल शक्तिले भरिएको शरीर भयो भने त परमेश्वरको काम हामी गर्न सक्छौ नि, होइन? र परमेश्वरले भन्दै हुन्छ, म तिमीलाई बल दिनेछु, म तिमीलाई सहायता गर्नेछु। र डर र कमजोरीको समयमा परमेश्वरले यसरी बल दिन्छु भन्दाखेरि हामीलाई चाहिँ एकदम ठूलो साहस पनि मिल्दछ। त्यस्तै यसाया 43:2 भन्दछ, त पानीबाट भएर जाँदा म तँसँग हुनेछु, आगोबाट भएर जाँदा त जल्ने छैनस्। कठिन परिस्थिति आए पनि परमेश्वरले साथ छोड्नुहुन्न भन्ने कुरा यहाँबाट हामीले थाहा पाउँछौ। आज धेरै कुराहरू बाइबलबाट हामीले थाहा पाउँछौ। मैले अघि नै भने, दुःखको सन्दर्भमा धेरै कुराहरू, धेरै पदहरू हामीले हेर्न सक्छौ। यो किन लेखियो भन्दाखेरि चाहिँ एउटा ऐतिहासिक रूपमा लेखिएको छ। जति हाम्रा पुर्खाहरूले जुन कुरा गरे, कस्तो किसिमको क्यारेक्टरमा जिए भन्ने कुराहरू पनि हामीले थाहा पाउँछौ भने, आज हामीले कुन कुरालाई अनुसरण गर्ने, कुन कुरालाई चाहिँ फ्याँक्ने भन्ने कुराहरू पनि थाहा पाउँछौ भनेर, राम्रा नराम्रा पक्ष दुइटै पक्ष परमेश्वरले चाहिँ बाइबलमा लेखिदिनु भएको छ। र कसैले गरेको पापलाई पनि त्यहाँ जनाइदिनु भएको छ। किन भन्दाखेरि जस्तै दाऊदले
बेतसेवासँग जसरी व्यभिचार गरे होइन, अनि ती कुरा पनि लेखिएको छ। अब परमेश्वरले यदि छुपाउने हुने लुकाउनु हुने भएदेखि त राम्रा राम्रा कुरा मात्रै लेखेर त्यस्ता कुराहरू राख्नुहुन्न थियो नि त। तर हामीलाई एउटा लेसनको निम्ति, हामीलाई एउटा शिक्षाको निम्ति दाउदले यसो गरे तर तिमीले गर्नु हुँदैन भनेर परमेश्वरले एउटा चेतावनी दिनुभएको हामीलाई। त्यसैले गर्दा हामी जस्तो अब परिस्थितिमा हिँडे पनि, कठिन परिस्थिति आए पनि परमेश्वरले साथ छोड्नुहुन्न भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौ। र त पानीबाट भएर जाँदा तर्सित हुनेछु भन्ने वचन साह्रै राम्रो लाग्छ। र भजन संग्रह 30:5 भन्दछ, साँझमा रुवाई बस्न सक्छ तर बिहान आनन्द आउँछ। दुःख सधैँभरि रहँदैन भन्ने कुरा यसले थाहा पाउँछौ हामीले। भजन संग्रह 30:5 हामीलाई यति राम्रो भनेको रहेछ, रुवाई केही क्षणको लागि मात्र हुन्छ तर बिहान आनन्द आइहाल्छ। हुनु पनि हो, केही क्षणको लागि हामी रुन्छौं कराउँछौ समस्या पर्दाखेरि, अनि परमेश्वरले फेरि पनि हामीलाई उम्कने बाटो अनि फेरि आनन्द र शान्तिको माहौल बनाइदिनुहुन्छ। हामीले यो भोगेका पनि छौं। गुड न्यूज एफएमको प्रसारमा हामी कार्यक्रम नयाँ उदयमा छौं। हामी दुःखका कष्टका कुराहरू आज गरिरहनेछौ। यतिखेर एउटा निकै नै मिठो गीत राख्छु, त्यसपछि म आउने नै छु।

हजुर, साँच्चै नै श्रोतामित्र, जब संकष्ट आउँछ परमेश्वरले हामीलाई बोक्नु हुने रहेछ भन्ने यशायाको पुस्तकमा मैले देखेको छु त्यो वचन, तिमीलाई म बोक्नेछु, बोकेर हिँड्नेछु, कपाल फुलेको अवस्थामा पनि म त्याग्ने छैन, छोड्ने छैन भन्नुभयो। अनि यस्ता कुराहरू हामीले जब सुन्छौं र हामीलाई एकदमै आनन्द एउटा भनौँ न ओतप्रोत भएर आउँछ हाम्रो हृदय, किनभने परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। बिलाप गीतले भन्दछ 3:22-23, परमप्रभुको करूणा समाप्त भएको छैन, उहाँका कृपाहरू प्रत्येक बिहान नयाँ हुन्छन्, हरेक बिहान नयाँ आशाको सम्भावना हुन्छ भनेर भनेको छ। त्यसैले आज मेरो दिन बिग्रियो, भोलि पनि बिग्रन्छ, पर्सि पनि बिग्रन्छ भन्नुपर्ने रहेनछ, किनभने भोलिको दिन नयाँ आशा लिएर परमेश्वरले हामीलाई राख्नुहुने रहेछ। रोमी 8:28 भन्दछ, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले सबै कुरालाई भलाइको निम्ति काम गर्नुहुन्छ। सबैभन्दा राम्रो चाहिँ एउटा भरपर्दो वचन मलाई यो लाग्छ, रोमी 8:28, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले सबै कुरा भलाइको निम्ति नै काम गर्नुहुन्छ भनेर भनिएको छ। हाम्रो जीवनमा जे भए पनि परमेश्वरले अन्तत भलाइको लागि नै गर्नुहुन्छ भनेर भनिएको छ। र फिलिपी 4:6-7 पनि भन्दछ, कुनै कुरामा चिन्तित नहौ, प्रार्थना र धन्यवाद सहित आफ्नो मागहरू परमेश्वर समक्ष राख, त्यसपछि परमेश्वरको शान्तिले हृदय र विचार तपाईँको हृदय र विचारको रक्षा गर्नेछ भनेर भनिएको छ। चिन्ता आउँदा प्रार्थनामा राख्ने कोसिस पनि गर्नुपर्छ अनि प्र्याक्टिस पनि गर्नुपर्छ। कहिलेकाहीँ चिन्ता आउँदाखेरि हामीले, मैले अघि नै भने, नजिकको मित्रलाई होइन, आमा बुबालाई, गार्जियनलाई, जसलाई विश्वास गरिन्छ उसलाई सुनाउँछौं। हो, ठिक छ, उहाँहरूले पनि सान्त्वना दिनुहुन्छ, तर उहाँहरूमा सान्त्वना पर्मानेन्ट अथवा सधैँलाई स्थायी रूपमा दिने सान्त्वना चाहिँ पक्कै छैन। र येशु ख्रिस्टमा हामीले यी सबै कुराहरू भन्यो भने चाहिँ हामीलाई स्थायी रूपमा उहाँले चाहिँ सान्त्वना दिनुहुन्छ भन्ने कुरा थाहा पाएका छौं। पहिलो पत्रुस 5:7 पनि भन्दछ, तिमीहरूका सबै चिन्ता उहाँमाथि सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँको वास्ता गर्नुहुन्छ। तपाईँ मेरो वास्ता गर्नुहुने परमेश्वरले हुनुहुन्छ भनेदेखि किन चिन्ता गर्ने भन्ने कुरा आउँछ, होइन? तर पनि हामी मानिस हौ, सदा हाम्रो मन मान्दैन र हामीले चिन्ता गर्न छोडिरहेका हुँदैनौ। तर यसै वचनद्वारा पनि तपाईँले मैले एउटा परिवर्तित जीवन जिउन सकौं, किनभने मैले जति वचनहरू यहाँ हेर्दैछु ती वचनहरू अत्यन्तै हाम्रो लागि लाभकारी छन्। ती वचन तपाईँले मैले हाम्रो जीवनमा अनुसरण गर्न सक्यौं भने पक्कै नै धेरै हामीले फलहरू पाउनेछौं। प्रकाश 21:4 पनि भन्दछ, परमेश्वरले मानिसहरूका आँखाबाट सबै आँसु पोछिदिनुहुनेछ, फेरि मृत्यु, शोक, रुवाई, पीड़ा हुने छैन। कति मजाको कुरा छ, होइन? यो चाहिँ अब अन्तिमको समयमा हो सता, र पनि परमेश्वरले यति असल असल कुराहरू तपाईँले मेरो लागि भन्नुभएको छ। र बाइबलको अन्तिम आशा नै दुःख र पीड़ाको अन्त्य हो, होइन? अहिले दुःख छ, पीड़ा छ, तर बाइबलको अन्तिम उद्देश्य र आशा के रहेछ भन्दाखेरि दुःख र पीड़ाको अन्त्य हो। अनि जहाँ चाहिँ परमेश्वरसँग जब हामी हुन्छौ, उहाँले सबै आँसु पुछिदिनुहुनेछ, मृत्यु, शोक, रुवाई र पीड़ा हुने छैन भनेर भनिएको छ। त्यसैले गर्दाखेरि आज हाम्रो चित्त बुझाउने ठाउँ मात्रै नभएर एउटा स्थायी रूपमा नै ग्यारेन्टीका साथ परमेश्वरले बोल्नुभएका वचनहरू तपाईँ र मैले पढ्न पाउँछौ। र ती कुराहरू पढेर मात्रै होइन, एउटा ऐतिहासिक रूपमा एउटा कथा होइन, यो चाहिँ घटेको घटना हो, कुनै काल्पनिक घटना पनि होइन, यो चाहिँ एकदमै विशेष अनि साँच्चैकै जीवित घटनाहरू बाइबलमा लेखिएको छ। र भजनसँग 34:18, मत्ती 11:28, यो जुन हामीले दुःखमा विशेष गरी जुन वचनहरू पढ्यौं, टुटेको हृदय भएको मानिसको नजिक छु, थाकेको मानिस कहाँ म कहाँ आऊ भन्नुहुन्छ परमेश्वरले, यो चाहिँ एकदम असल कुराहरू हामीले थाहा पाएका छौं आज। र त्यसैले दुःख आउँछ, कष्ट आउँछ, मैले अघि पनि भने दुःख चाहिँ धेरै दिनको पाहुना हो, सुख थोरै दिनको पाहुना हो। हामी रमाइरहेका छौँ, सुख भइरहेको छ भन्दाखेरि क्षणिक हुन्छ त्यो, कहिलेकाहीँ गइहाल्छ, होइन? र दुःख चाहिँ घरमा आउँछ, भावनाको रूपमा धेरै समयसम्म बस्ने, हामीलाई दुःख दिने, अप्ठ्यारो परिस्थितिमा राख्ने, परमेश्वरदेखि टाढा राख्ने काम पनि हुँदछ। त्यस्तो के कारणले भयो अनि त्यसको मुख्य जड चाहिँ के हो भनेर हामीले बुझ्नुपर्छ। कहिलेकाहीँ दुष्टको तर्फबाट र सांसारिक कुराहरूबाट पनि हाम्रो जीवनमा यस्ता अप्ठ्यारा परिस्थितिहरू ल्याउन सक्छौ। त्यसैले गर्दा हामीले सबै कुरामा सजग हुँदै परमेश्वरलाई नै महिमा दिँदै अगाडि बढ्नुपर्छ। हामी कार्यक्रम नयाँ उदयमा छौँ, अब यतिखेर फेरि पनि एउटा भजन नै सुन्छौं।

हजुर सतामिक, योसेफले जीवनमा धेरै ठूलो दुःख भोगेका थिए र विभिन्न किसिमका दुःखमा परेर आफ्नो गन्तव्यलाई उहाँले पार गर्नुभएको छ र आफ्नो भनौँ न गन्तव्यमा पुग्नु भएको छ। योसेफले परमेश्वरसँग सपना मारेका थिएनन्, ती सपनाहरू परमेश्वरले उनलाई सुम्पनु भएको थियो। उनको यात्रा एक ईश्वरीय प्रशिक्षणको मैदान थियो, निखारिने शुद्धिकरणको प्रक्रिया पनि थियो भनेर हामीले भन्न सक्छौ। जब याकुबले योसेफलाई हेब्रोनबाट उनका दाजुहरूलाई भेट्न सकेममा पठाए, त्यसबेला परमेश्वरले योसेफको जीवनको अर्को चरणको योजना बनाइरहनु भएको थियो। यद्यपि त्यो कुरा उनले त्यति बेला बुझ्न सकेका थिएनन्। यहुदाले येशूलाई क्रुससम्म पुर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेल्यो। गोलियतले दाउदलाई उनको उद्देश्य र बोलावटतर्फ डोर्यायो। दाउदको राजा हुने अभिषेक जंगलमा प्रमाणित भयो, आरामदायी र सहज वातावरणमा होइन। योसेफका दाजुहरूको क्रूरताले उनलाई मिश्रमा पुर्यायो, जहाँ उनी कालान्तरमा त्यो देशको दोस्रो शक्तिशाली शासक बन्न पुगे। त्यसैले गर्दाखेरि आज यो योसेफको जीवनबाट पनि हामी योसेफको जीवनबाट के थाहा पाउँछौ भन्दाखेरि, उहाँले दुःख भोग्नुभयो, कष्ट भोग्नुभयो, तर विजय चाहिँ उहाँले नै पाउनुभयो। उहाँले शक्तिशाली शासक बन्ने मौका पाउनुभयो। सपना परमेश्वरले दिनुभएको थियो, तर कति अवस्थामा उहाँले विश्वास पनि गर्न सक्नु भएन होला, किनभने जब मानिसको जीवनमा कष्ट आउँछ परमेश्वरले छोड्नु भयो कि जस्तो हामीलाई लाग्छ, अनि योसेफलाई यस्तै पनि लाग्न सक्छ। तर पनि उहाँले एउटा दृढता, विश्वासमा दृढ भएर अगाडि बढ्नु भएको कारणले गर्दाखेरि परमेश्वरले चाहिँ एउटा शक्तिशाली शासक बनाउनु भयो, दोस्रो शासक पोतिफरको घरमा हामीले देख्छौं। होइन, एकदमै अचम्मको ठूलो कुरो, अनि परमेश्वरले दिनुभने एउटा पुरस्कार त यति ठूलो रहेछ नि। जसरी योसेफलाई दिनुभयो, तपाईँ र मलाई पनि त दिन सक्नुहुन्छ, तर तपाईँ र म पनि आज्ञाकारी भएर योसेफ जस्तै भयौं भने मात्रै परमेश्वरले हामीलाई त्यो सपना दिन सक्नुहुन्छ, त्यो भिजन दिन सक्नुहुन्छ होला। योसेफलाई परमेश्वरको सर्वोच्च योजनाको लागि नियुक्त गरिएको थियो। उनलाई हानि गर्न खोज्नेहरूले उनलाई घायल बनाए। दासत्वको जीवन र कैदको रूपमा समय बिताउँदा उनको सपना पूरा हुने कुनै छाँटकाट थिएन। यद्यपि योसेफले प्रक्रियाको परमेश्वरमा भरोसा राखे, परमेश्वरले काम गरिरहनु भएको थियो, त्यो प्रक्रियालाई उहाँले विश्वास गरे। यदि परमेश्वरले हाम्रा समस्याहरू तुरन्तै समाधान गर्नुहुन भने उहाँले तिनलाई आफ्नो महान उद्देश्यको कथामा रूपान्तरण पनि त गर्नुहुन्छ होला। त्यसैले गर्दा यहाँबाट के पनि बुझ्छौं भन्दाखेरि, कहिले त्यहाँ दुःख गएन, रहिरह्यो, पीड़ा रहिरह्यो भनेदेखि चाहिँ एउटा उद्देश्यको लागि पनि त परमेश्वरले यो गर्नुभएको हुन सक्छ नि भनेर भनेको छ, यो पक्कै हो। त्यसैले गर्दाखेरि हामीमा जति पनि परिस्थितिहरू आउँदछन्, ती परिस्थितिहरूलाई विजय पाउनको लागि चाहिँ हामी योसेफ जस्तै आज्ञाकारी बन्नुपर्ने हुन्छ। मिश्रबाट दासत्वको रूपमा फर्किँदाखेरि इजरायलीहरूलाई कस्तो किसिमले परमेश्वरले डोर्याउनु भएको थियो, उनीहरू दासत्वको रूपमा मिश्रमा थिए। होइन, यी सबै अनज्ञाकारिताको कारणले गर्दाखेरि उनीहरूले पाएको दुःख हामी पढ्छौं। जब फारोले ती मानिसहरूलाई जान दिए अथवा इजरायलीहरूलाई जान दिए, तब पलिस्टिनहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनु भएन, किनकि परमेश्वरले भन्नुभयो यी मानिसहरू लड़ाई गरेर देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्किजालान्। यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इजरायलीहरू सशस्त्र भई मिश्रबाट हिँडे। प्रस्थान 13 अध्यायमा हामीले कुराहरू पाउँछौं। इजरायलीहरूको बानी पूर्व निर्धारित योजनामा थियो। मूसाले प्रतिज्ञाको भूमिको बारेमा परमेश्वरले अब्राहम, इसहाक र याकुबलाई गर्नुभएको प्रतिज्ञा उनीहरूलाई सुनाएका थिए, तापनि उनीहरूले लाल समुद्र र मरूभूमिको अप्रत्याशित बाटोको सामना गर्नु पर्यो। परमेश्वरले त्यहाँ पुग्ने सम्पूर्ण प्रक्रियालाई जानी जानी लुकाउनुभयो। मिश्रबाट कनान देशमा पुग्नु पूर्व निर्धारित योजना थियो। परमेश्वरसँग 430 वर्षको दासत्वबाट पुत्रत्व र प्रभुत्वमा पुर्याउने योजना थियो। तथापि यो योजना अचानक आउने अवरोधहरू बिना थिएन। परमेश्वरले उनीहरूलाई युद्धको निम्ति तयार गर्न विभिन्न युद्धहरूको बाटो हुँदै लैजानु पनि भयो, र उहाँले मरूभूमिमा उनीहरूको सोच परिवर्तन र पुननिर्माण गरिरहनु भएको थियो, ताकि उनीहरू वीर योद्धाहरू बन्न सकुन् र उनीहरूले सफलता प्राप्त गरून् भन्ने परमेश्वरको योजना थियो। र
अन्तत हामीले के देख्छौं भन्दाखेरि बचाउने कुरा, रक्षा गर्ने कुरा, परमेश्वरले डोर्याउने कुरा नै हामी देख्छौं। हो, त्यो बीचमा अन्तरालमा जति दुःखहरू भयो होला, तर अन्त्यमा परमेश्वरले सुख दिन्छु भन्नुभएको छ। प्रकाशको पुस्तक 21 अध्यायमा हामीले अघि पढिसकेका छौं। त्यसले गर्दा जीवनमा आएका दुःख कष्टहरूले हामीलाई धेरै गाह्रो बनाउँछ। कहिलेकाहीँ सदा शारीरिक पीड़ा हुँदा, हामी रोग बिमार लाग्दाखेरि एकदमै मेरो जीवन सकिन्छ कि जस्तो लाग्छ, हामीलाई पक्कै त्यस्तो लाग्छ। हाम्रो मनोबलहरू घट्छ अनि हामी मानसिक रूपमा पनि एकदम विक्षिप्त हुन्छौं। तर अलिकति बलियो भएर विश्वासमा परमेश्वरलाई भरोसा राख्नुपर्ने रहेछ। त्यो गर्न सक्यौं भने चाहिँ हामीले पनि विजयको बाटोतिर लम्कन पक्कै पनि सक्छौं। हामी कार्यक्रम नयाँ उदयमा छौं, गुड न्यूज एफएमको प्रसारमा, अनि हामीले परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै गरिरहेका छौं। र यो समय भने फेरि पनि मिठो गीत राख्न चाहन्छु, त्यसपछि फेरि पनि आउँछु।

आज सभामित्र हामीले निकै अर्थपूर्ण अनि मिठो गीत सुनेका छौं। कुन बाटो हिँड्दैछौ? हो, हामी साँच्चै नै आज मानव जातिहरू कुन बाटो हिँड्दैछौ, मार्गदर्शन कस्तो लिएका छौं, होइन? हाम्रो डोरम्याप कस्तो छ? डेस्टिनेशनमा पुग्ने अथवा गन्तव्यमा पुग्ने हाम्रो बाटो कस्तो छ? है, त्यसैले गर्दा एउटा सत्य बाटोलाई अप्नाएर सत्य जीवन, पवित्र जीवन व्यतीत गरेर मात्रै परमेश्वरलाई हामीले खुशी तुल्याउन सक्छौं। बाइबल अनुसार यीशु ख्रिष्टको महान उद्देश्यको कारणले गर्दा नै संसारमा उहाँ आउनुभएको थियो। जस्तै यीशु ख्रिष्टको उद्देश्य मुख्य रूपमा मानिसलाई परमेश्वरसँग मिलाप गराउनु र उद्धार दिनु थियो। यीशुको उद्देश्यबारे बाइबलमा धेरै कुराहरू लेखिएका छन् अनि हामीलाई मनपर्ने वचन अथवा एउटा यति अचम्मको वचन छ, हराएकालाई खोज्न र बचाउन भनेर भन्नुभएको छ। लुका 19:10 यो भन्दछ, मानिसको पुत्र हराएकोहरूलाई खोज्न र बचाउन आएको हो। एउटा उद्देश्य अनुरूप परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भएको रहेछ। एउटा उद्देश्य अनुरूप चाहिँ येशु ख्रिष्ट आउनुभएको रहेछ, देहधारी बन्नुभएको रहेछ। हामीले योहन्नाको पुस्तक 1:14 पढ्छौं नि, वचन देहधारी हुन्छ, होइन? देहधारी किन भयो भन्दाखेरि यति ठूलो महान उद्देश्य रहेछ नि त परमेश्वरको, र मानिसहरूको पाप क्षमा र उद्धारका लागि आफ्नो जीवन दिन पनि उहाँ आउनुभयो, र मानिसको पुत्र सेवा लिन होइन, सेवा गर्न र धेरैका निम्ति आफ्नो प्राण फिरौती दिन आउनुभएको हो। र आज तपाईँ हामीले संसारमा देख्छौं आफ्नै सेवा लिन खोज्छन् मानिसहरू, होइन? मलाई नै असल भए हुने थियो, मलाई नै सबै कुरा पुगिसरी भए हुने थियो भन्ने भन्छौ, होइन? हामी पनि भन्छौं कति अवस्थामा, किनभने हामी स्वार्थी छौं कति अवस्थामा, तर त्यस्तो गर्नु हुँदैन भनेर परमेश्वरले भन्नुहुन्छ। हामीले सेवा लिने होइन, सेवा दिन खोज्नुपर्छ भनेर भनिएको छ, किनभने यीशुको पाइलामा टेकेर हिँड्ने मानिसले चाहिँ यीशुको जस्तै जीवन जिउन कोसिस गर्नुपर्छ। हामी यसो जस्तै त भन्न सक्दैनौ, तर पनि हामीले कोसिस भने पक्कै गर्न सक्छौ, पर्सेन्टेजमा काम गर्न सक्छौ। जस्तै यीशु ख्रिस्टले 100% गर्नुभयो भने तपाईँ र मैले 50% अथवा 25% त गर्न सक्छौ। त्यसैले यीशु ख्रिस्टको अनुसरण गर्नको निम्ति हामीले व्यवहारले पनि गर्नुपर्ने हुँदो रहेछ, र मानिसलाई परमेश्वरको सत्य देखाउन मनै बाटो हो भनेर पनि, सत्यतालाई देखाउनको लागि मनै बाटो हो भनेर पनि योहन्ना 14:6 समय यीशुले भन्नुभयो। र टुटेका र दुखी मानिसहरूलाई आशा दिन येशूले गरीब, बिरामी, दुखी र समाजबाट तिरस्कृत मानिसहरूलाई प्रेम र करूणा देखाउनुहुन्छ। र यति महान येशू यहाँ भनिएको छ, उहाँको काम के रहेछ भन्दा टुटेका र दुखी मानिसहरूलाई आशा दिन। येशूले गरीब, बिरामी, दुखी र समाजबाट तिरस्कृत मानिसहरूलाई प्रेम र करूणा देखाउनुभयो। त्यसरी नै आज येशु ख्रिष्टले देखाउनु भएको करूणाद्वारा नै धेरै विश्वासीहरूले आज श्रमदानको कामहरू, होइन, अनि राहतका कामहरू गरिरहेका छन्। र हाम्रै गुड न्युज एफएमबाट पनि हाम्रो अब्राहमज्यूहरूले चाहिँ एकदम असल काम गरिरहनु भएको छ। यो सबै चाहिँ येशु ख्रिष्टले गर्नुभएको कुराहरूलाई हामीले पनि अनुसरण गर्न खोजिएको हो। केही पर्सेन्ट भए पनि हामी गरौं, केही पर्सेन्ट भए पनि हामीले गर्न सकौं अरूको सेवा भनेर भनिएको हो। एउटा व्यक्तिले सबै कुरा गर्न सक्दैन, सबै कुरा गर्न सक्दैन पनि सबै मिलेर गर्नुपर्ने हुन्छ। त्यसैले एकजनाले जे गर्यो उसको क्षमता अनुसार गर्छ। त्यसैले गर्दा हामीले सकेको सेवा, सकेको मद्दत चाहिँ गर्नुपर्ने हुन्छ। जब हाम्रो देशमा बाढ़ी पहिरोले धेरै ठूल्ठूला घटनाहरू घटाए, मानिसहरू बेपत्ता भए, हाम्रो विश्वासी दाजुभाइ दिदीबहिनी पनि बेपत्ता हुनुभयो, र हामी एकदम दुखी छौं, मर्माहत छौं, तर के गर्ने, होइन? अब मानिस एक दिन त जानै पर्छ, तर विभिन्न तरिकाले हामीले यो संसारलाई छोड्नुपर्ने हुन्छ, तरिका मात्रै फरक हो, होइन? त्यसैले गर्दाखेरि अन्त त तपाईँ र मेरो लुक्ने ठाउँ छ, अन्त त तपाईँ र मेरो ठूलो आशा छ, जुन आशाले गर्दाखेरि नै तपाईँ र म बाँचिरहेका छौं। अब भने श्रोतामित्र, कार्यक्रमको अन्ततिर म आएको छु। धेरै कुराहरू, दुःखका कुराहरू गर्यौं, कस्तो लाग्यो तपाईँलाई, अनि कष्टका कुराहरू गर्यौं, तर पनि परमेश्वरका कुराहरू चाहिँ हामीले कसरी गर्यौं त, होइन? परमेश्वरले कस्तो छुटकारा दिनुहुन्छ भन्ने कुरा हामीले थाहा पायौं। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय श्री।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिष।

0: यो आशिषित भजन पछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब ढिला नगरिकन कार्यक्रमको विशेष प्रश्न उत्तरतर्फ लागौं। आजको कार्यक्रममा हामीले धर्मशास्त्र बाइबलमा आधारित रही तपाईहरूले नै पठाउनु भएका जिज्ञासा तथा प्रश्नको उत्तरहरू समेट्ने हाम्रो छुट्टै सेगमेन्ट जीवनको वचन प्रश्न उत्तर लिएर आएका छौं। अब प्रस्तुत छ प्रश्न उत्तर सेगमेन्ट।
1: जय मसीह अनि नमस्कार यहाँहरू सम्पूर्णलाई, म प्रस्तुत गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको एउटा महत्वपूर्ण श्रृंखला हो प्रश्न उत्तर श्रृंखला, र आजको कार्यक्रम जीवनको वचनको यो प्रश्न उत्तर श्रृंखलामा हामीसँग तपाईँका विभिन्न मनमा लागेका जिज्ञासा तथा प्रश्नहरू हामीले आजको यस कार्यक्रममा जोन एम पिटर मेमोरियल ट्रेनिङ सेन्टरका प्रधानाध्यापक सुमन राईज्यूसँग तपाईँका प्रश्न हुनेछन् र उहाँको उत्तर हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गर्नेछौ। सर, तपाईँलाई स्वागत छ।
2: हुन्छ, जय मसीह।
1: अहिले आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: हजुर, म एकदमै आराम छु प्रभुको अनुग्रहमा।
1: अहिले जोन एम पिटर ट्रेनिङ सेन्टरमा तालिम केन्द्रमा कसरी पठन पाठनहरू अगाडि बढ़िरहेका छन्?
2: अहिले हाम्रो राम्रो भइरहेछ, जो द्रुत गतिमा नै गइरहेको छ। सबै विद्यार्थीहरूले एकदमै राम्रोसँगले परमेश्वरको वचनलाई अध्ययन गरिरहनु भएको छ।
1: हजुर, हुन्छ, हामी सिधै कार्यक्रममा अगाडि बढ्नेछौ। तयार हुनुहुन्छ?
2: एकदमै।
1: कार्यक्रम यो जीवनको वचनको प्रश्न उत्तर श्रृंखलामा विशेष गरी विभिन्न समसामयिक प्रश्नहरू र विशेष गरी बाइबल अध्ययन गरिरहनु भएको र ज जसले बाइबल अध्ययन गरिरहँदाखेरि विभिन्न मनमा लागेका प्रश्नहरू चाहिँ लिएर आउने गर्दछौ, र त्यसै क्रममा आज यो हामीले चाहिँ मुक्ति र उद्धारको विषयमा विशेष गरी स्याल्वेसनको बारेमा चाहिँ हामीले सम्बन्धित प्रश्नहरू लिएर आएका छौं, र ती प्रश्नहरूको जवाफ दिनको लागि हामीले हजुरलाई निम्ति आएका छौं। म पहिलो प्रश्नतिर अगाडि बढ्न चाहन्छु। पहिलो प्रश्न यसरी चाहिँ सोधिएको छ, स्याल्वेसन एउटा इज स्याल्वेसन बाई फेथ एलोन अर बाई फेथ प्लस वर्क, अर्थात हाम्रो उद्धार चाहिँ केवल एउटा विश्वासको कारणले हाम्रो उद्धार हुन्छ अथवा विश्वास सँगसँगै हामीले काम पनि गर्नुपर्छ, यो काम र विश्वास यो दुईटालाई चाहिँ विश्वासीले कसरी बुझ्ने एउटा मुक्ति र उद्धारसँग सम्बन्धित रहेर?
2: हजुर, हुन्छ, धन्यवाद प्रश्नको लागि। यो अति नै सान्दर्भिक प्रश्न र एकदमै महत्वपूर्ण प्रश्न पनि यो अर्थमा छ, किनकि मुक्ति भनेको यो साल्वेसन भनेको एकदमै यो हाम्रो जीवनसँग सम्बन्धित छ, जीवन र मृत्युसँग सम्बन्धित छ, त्यो पनि अनन्तको जीवन अनन्तको मृत्युसँग सम्बन्धित विषय भएकोले यो एकदमै महत्वपूर्ण छ विश्वासीको जीवनमा। र यो साल्वेसनलाई अथवा मुक्तिलाई प्राप्त गर्नलाई कि हामीले भरोसा यीशुमाथिको भरोसाले मात्रै पुग्छ कि वा हाम्रो काम पनि त्यसमाथि पर्दछ भन्ने अथवा काम पनि गर्नुपर्छ भन्ने खालको प्रश्नमा बाइबलले चाहिँ हामीलाई एकदमै स्पष्टसँग उत्तर दिन्छ।

0: मुक्ति चाहिँ परमेश्वरबाट हो, परमेश्वरबाटको मुक्तिलाई चाहिँ मानिसको काम, कुनै पनि प्रयास, मानिसको कुनै पनि इच्छाले अथवा मानिसको हरेक अनि आफ्नो प्रयासले एफर्टले चाहिँ हुँदैन, किनकि यो परमेश्वरबाटकै हो र परमेश्वरबाट नै हुन्छ। अनि बाइबलले हामीलाई केही क्राइटेरिया दिएको छ, विशेष गरी एफिसीको पत्रमा हामीले 2:8-10 पदमा हामीले हेऱ्यौँ भने अनि यो चाहिँ विश्वासद्वारा मात्र हो भनेर भन्दछ, यीशु माथिको विश्वासद्वारा मात्र।
1: हजुर, जस्तो याकुबको पुस्तक हामीले पढ्ने हो भने पनि हामीलाई चाहिँ विश्वास सँगसँगै काम पनि भन्ने कुराहरू चाहिँ गरिएको छ। त्यसमा चाहिँ विश्वास, तिमीले विश्वास गरेको तिम्रो आस्था होइन, काम बिनाको विश्वास चाहिँ मरेतुल्य रहन्छ भन्ने खालको एउटा सिद्धान्तलाई चाहिँ याकुबले अगाडि सार्नु भएको छ। अनि धेरैजना क्रिस्चियनहरूले चाहिँ विश्वास गरेर मात्र हुँदैन, हामीले चाहिँ चर्चमा आउँदाखेरि हाम्रो व्यक्तिगत जीवनमा क्रिस्चियनहरूले चाहिँ गर्ने कामहरू चाहिँ महत्वपूर्ण छ र त्यसैको आधारमा उद्धार सुनिश्चित हुन्छ भन्ने खालका कुराहरू पनि उठ्छन् नि त। याकुबको पुस्तकलाई विशेष गरी हजुरले कसरी बुझ्नुहुन्छ?
0: हजुर, यो चाहिँ विशेष गरेर एउटा हामीले बुझ्नुपर्ने कुरा हुन्छ। याकुबको पत्रलाई हामीले कसरी अध्ययन गर्ने, विशेष गरेर याकुबले अघि नै भन्नुभयो जस्तै तपाईँले काम बिनाको विश्वास चाहिँ मरेतुल्य अथवा व्यर्थ छ भने, अब यो चाहिँ विश्वास याकुबले कहिले लेखेको पुस्तक र कसलाई लेखेको र किन लेखेको भन्ने कुरालाई अध्ययन गर्नुपर्छ। याकुबले चाहिँ विशेष गरेर सबैभन्दा नयाँ करारको सबैभन्दा पहिलो पुस्तक चाहिँ याकुब पुस्तक हो, अनि यो एकदमै पहिला लेखेको पुस्तक हो यो उसको। अनि प्रापकहरू अथवा कसलाई लेख्यो भन्दा चाहिँ विशेष गरेर अनि 12 यहुदीहरूलाई, कुललाई लेखेको, छरपष्ट रहेका यहुदीहरूलाई लेखेको हो। अनि याकुबको जीवन कस्तो थियो त्यसलाई पनि अध्ययन गर्नुपर्छ। याकुबको जीवन भनेको एकदमै ऊ चाहिँ एउटा कर्मठ, एउटा कट्टरपन्थी यहुदी त्यो उसको चाहिँ समसामयिक त्यो अवस्थामा चाहिँ हुर्किएको छ। अनि त्यसले गर्दाखेरि उसको हरेक दिन प्रार्थना गर्थ्यो, उसलाई चाहिँ ऊ पनि भन्थ्यो है, एउटा नाम पनि दिएको छ, घुँडा टेकेर प्रार्थना गर्ने है, एकदमै काठ जस्तो अब चाहिँ निश्चल बस्ने प्रार्थना गर्ने त्यो खालको थियो उसको। अनि उसले चाहिँ अलिकति यहुदीहरूको सेरो फेरमा रहेर लेख्दछ यो पत्र चाहिँ। अनि तर हामीले बाइबललाई चाहिँ जहिले पनि माथिबाट हेर्नुपर्छ है, एउटा कन्टेक्स्ट लिएर एउटा सन्दर्भ लिएर सबै कुरालाई हामी व्याख्या गर्न मिल्दैन बाइबलले। याकुबको त्यो एउटा पद लिएर चाहिँ अनि काम पनि चाहिँदो रहेछ विश्वासको लागि भनेर त्यसरी व्याख्या गर्न मिल्दैन, हामीले सर्वाङ्गीन तरिकाबाट बुझ्नुपर्छ। त्यसले गर्दा याकुबको चाहिँ त्यो अर्कै प्रसङ्गमा लेखिएको छ होइन, अनि उसले चाहिँ भन्नु खोजेको, वास्तवमा याकुबले भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि पावलले भनेकै जस्तो सहमत हुन खोजेको, विश्वास चाहिँ एउटा प्रमाण हो भन्नु खोजेको याकुबले चाहिँ है, के यो काम चाहिँ प्रमाण हो भनेको है, विश्वासद्वारा मुक्ति सुनिश्चित छ र अनि मुक्ति पाइसकेको मानिसको जीवनमा चाहिँ त्यो काम चाहिँ असल कामहरू चाहिँ एउटा प्रमाण हो भन्न खोजेको वास्तवमा याकुबले चाहिँ है। यदि उसको जीवनमा विश्वासी भन्छ तर उसको जीवनमा त्यो विश्वासीको जस्तो कामै छैन, विश्वासीले जस्तो एउटा गर्नुपर्ने उसले कर्तव्य नै निर्वाह गर्दैन भने उस चाहिँ मरेतुल्य जस्तो ऊ चाहिँ खोज्छ।
1: यो कुराले चाहिँ कामले चाहिँ उसको उद्धारमा मुक्तिमा, अझै हामी सुरुकै प्रश्नमा जाउँ, मुक्ति र उद्धारमा के फरक पार्दैन भन्न खोज्नु भएको?
0: कामले भन्दा पनि काम चाहिँ उसको जीवनमा देखिनुपर्छ
1: हजुर,
0: त्यो चाहिँ एउटा व्यवहारिक एउटा पक्षबाट हेर्दाखेरि पनि, अनि मुक्ति पाएको छु भन्ने तर मुक्ति पाएको जस्तो नै काम गरेन भने त उसको जीवनमा भएन नि। मुक्ति पाएको मानिसले त राम्रो काम गर्नु पर्यो नि, जस्तो एपिसीको पत्रमा लेखेको छ नि त
1: हजुर,
0: अनि हामी चाहिँ एउटा सृष्टिकर्ताको एउटा सुन्दर एउटा सिपको एउटा हातको सिप हौ भनेको छ नि
1: हजुर,
0: भने चाहिँ हामी चाहिँ राम्रो काम गर्नुपर्छ, विश्वासीहरूले चाहिँ असल काम, भलाइको काम होइन सधैँ, अनि एउटा ख्रिस्टलाई चरित्र गर्ने काम, ख्रिस्टलाई प्रतिबिम्बित गर्ने काम चाहिँ विश्वासीको जीवनमा हुनुपर्छ। याकुबले भन्नु खोजेको पनि त्यही हो है, हामीलाई न त कामले न त व्यवस्थाले मुक्ति दिन्छ तर हामीलाई केले चाहिँ दिन्छ भने विश्वासद्वारा नै मुक्ति हुन्छ, तर काम चाहिँ देखिनुपर्छ, एउटा प्रमाणको स्वरूपमा देखिनुपर्छ, त्यही भन्नु खोजेको।
1: अहिले जस्तो मान्छेहरूले चाहिँ क्रिस्चियनहरू प्राय हाम्रो मण्डलीभित्र पनि विभिन्न खालका विधि विधानहरू हुन्छन्, चालचलनहरू हुन्छन्, मण्डलीको आफ्नै सिद्धान्त हुन्छ, कसैले चाहिँ मण्डलीमा आउँदाखेरि एउटा वस्त्रहरूको कुराहरूलाई हेरेर अथवा दान दिनेदेखि कुराहरूलाई हेरेर त्यसपछि मण्डलीमा आउँदाखेरि यो हुने र विश्वासीको जीवनको एउटा पहिचान यस्तो हुने भनेर चाहिँ एउटा कुनै एउटा सिद्धान्त नै प्रतिपादन गरेको एउटा खाका नै तयार गरेको हुन्छन्। ती सबैलाई चाहिँ उनीहरूले मुक्ति र उद्धारसँग जोडिराखेको अवस्था हामीले पाउँदछौँ। यदि हामीले यस्ता कुराहरू पालन गरेनौँ भने हामी चाहिँ परमेश्वरको लागि अयोग्य हुन्छौँ अथवा उहाँको एउटा अन्तिम न्यायमा हामी चाहिँ चुक्छौँ भन्ने खालका कुराहरू पनि गर्नुहुन्छ नि, यो कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: यो बाहिरी पोसाक भित्री पोसाक कस्तो लाउनुपर्छ अनि के हुनुपर्छ भन्ने यो सबै विवादहरू मात्रै हुन्। अनि बाइबलले हामीलाई केही पनि भन्दैन यो बारेमा। बाइबलले के भन्छ त, हाम्रो पोसाक चाहिँ अनि मोडेस्ट हुनु पर्यो, है, सुहाउँदो
1: हुनु पर्यो,
0: त्यति मात्रै भन्छ। क्रिस्चियनहरूलाई कस्तो कपडा पहेँलो लाउने कि सेतो लाउने कि होइन मफलर लाउने कि होइन जामा लाउने कि क्रुसको चिन्ह राख्ने कि सबै कुराहरू चाहिँ सबै मानिसले बनाएको एउटा सिद्धान्त मात्रै हुन्। त्यसमा हामी लडेर बस्नु पर्दैन। तर हामीले गर्नुपर्ने कुरो चाहिँ के हो भने एउटा सुहाउँदो अनि कपडा पोसाक लाउनुपर्छ विश्वासीले, जसले चाहिँ अरूलाई पनि एउटा एउटा पोजिटिभ अथवा सकारात्मक एउटा सन्देश दिन सकोस्। अरू चाहिँ बाँकी रह्यो त्यो जम्मै यो डाइभर्सिटी अथवा विविधता मात्रै,
1: विविधता मात्रै हो। काम र विश्वासको विषयमा नै एउटा अन्तिम प्रश्न सोधे, कतिपय चर्चहरू यस्ता छन् जुन चर्चले चाहिँ एउटा दिनको पालना गर्नुपर्छ, जस्तो उदाहरणको लागि सेभेन डे एडभेन्टिस्ट चर्चहरूले चाहिँ कतिपय समयमा हाम्रो शनिबारको परिपालना गर्नुपर्छ, शनिबारमा कुनै काम गर्नु हुँदैन भन्ने खालको कुराहरू पनि गर्नुहुन्छ भने एउटा त्यो दिनलाई चाहिँ महत्वपूर्ण एउटा कामको हिसाबले हामीले कुनै पनि कामहरू आफ्नो जीवनमा हामीले छ हप्ताभरिमा चाहिँ छ दिन धेरै काम गर्यौँ तर एक दिन चाहिँ हामीले परमेश्वरको लागि छुट्याउनु पर्छ भन्ने कुराहरूलाई चाहिँ जोड दिनुहुन्छ, यो विषयमा के भन्नुहुन्छ तपाईँ?
0: यो सबै कुरा चाहिँ जस्तो सबातको कुरा आयो
1: हजुर,
0: अनि यो सबै चाहिँ व्यवस्थाको कुराहरू आयो। अनि व्यवस्था पुरानो करारमा इजरायली जातिसँग परमेश्वरले गर्नुभएको बाचा बन्धनहरू थिए। इजरायली जातिहरूले के गर्नुपर्छ के गर्नु हुँदैन प्रोटोकल्सहरू थिए त्यहाँनिर, होइन, उनीहरू केमा उनीहरूको आधार थियो, होइन, परमेश्वरको वचनमा आधार थियो, व्यवस्था उनीहरूले मान्नु पर्थ्यो, हुबहु मान्नु पर्थ्यो। तर यीशु ख्रीष्टको समयमा आएर हेऱ्यौँ भने जुन इजरायलीहरूले फरिसी सदुकीहरूलाई विशेष यीशु ख्रीष्टले एड्रेस गर्नु भएको छ, अनि फरिसी सदुकीहरूले चाहिँ जुन व्यवस्थालाई चाहिँ उनीहरूले अर्थ चाहिँ अर्कै बङ्गाइरहेको थियो क्या, है, अनि अनि त्यसलाई चाहिँ यीशु ख्रीष्टले सच्याउनु भयो, है, एकदमै उहाँले चाहिँ एकदमै एउटा एक प्रकारको रिभोल्युसन जस्तो, है, क्रान्ति जस्तो त्यहाँनिर देख्छौँ हामीले, होइन, किनभने उहाँले सबातको दिनमा निको बनाउनु भयो नि,
1: थुप्रै काम गर्नु,
0: योना छमा हेर्नु भने व्यवस्थामा एउटा कोजोलाई चाहिँ सबातको दिनमा चाहिँ यीशु ख्रीष्टले निको बनाउँदाखेरि त्यहाँ फरिसीहरू चाहिँ निकै चर्किएको अवस्था छ यीशुलाई, अनि किन चाहिँ त्यो आश्चर्य कर्म नहेरेर उनीहरूले चाहिँ व्यवस्थालाई हेरिरहेछ क्या, यो दिन चाहिँ कामै गर्नु नपर्ने, होइन, थुकै निल्नु हुँदैन, त्यो खालको कट्टरपन्थीहरू पनि छन् अहिले, होइन, तर यो चाहिँ एकदमै गलत हो, झुटो शिक्षा हो यो सबै कुरा। यदि हामीले व्यवस्थालाई जोड्छौँ भने चाहिँ यदि हाम्रो मुक्ति र उद्धारको सन्दर्भमा यदि कुनै पनि व्यवस्था कुनै पनि काम कुनै मानिसको प्रयासद्वारा कर्मद्वारा जोड्छौँ भने चाहिँ यो सबै झुटो शिक्षा हुन सक्छ, किनभने बाइबलले एकदमै हामीलाई देखाउँछ कि यीशु ख्रीष्टको बलिदान चाहिँ अन्तिम बलिदान हो, कुनै पनि उहाँले यी व्यवस्थालाई सबैलाई पूरा गरिदिनु भएको छ, ख्रीष्ट व्यवस्था हो अहिले, है, त्यसले गर्दा अनि मानिसले कुनै हालतमा ना त व्यवस्थालाई पालन गर्न सक्छ अनि त्यही सक्ने नसक्ने अवस्थाको कारणले गर्दा ख्रीष्टको बलिदान नै अपरिहार्य थियो।
1: भनेपछि हामी यसको कन्क्लुजनमा चाहिँ यीशु ख्रीष्टमा विश्वास नै सबैभन्दा ठूलो कुरा हो र मुक्ति चाहिँ उहाँमा विश्वास गरेपछि मात्रै पाइन्छ, उहाँद्वारा मात्रै मुक्ति पाइन्छ र कामको कुरा चाहिँ चर्चभित्र गर्ने र एउटा विश्वासीको आफ्नो जीवनमा नैतिकता देखाउने कामहरू अथवा एउटा बाइबलले भने जस्तै नुन र ज्योति चाहिँ चम्किनुपर्ने कुराहरू चाहिँ यो एउटा हाम्रो दायित्व हो, कर्तव्य हो, तर त्यसले चाहिँ मुक्ति र उद्धारमा केही फरक पार्दैन भन्ने नै रह्यो
0: एकदमै, किनभने salvation is by faith alone, ग्रेस एलोन, क्राइस्ट एलोन भनेर जुन एउटा मुक्तिद्वारा मुक्ति चाहिँ विश्वासद्वारा अनि ख्रिस्टद्वारा भन्ने चाहिँ यो सुधारवादीहरूको एउटा स्लोगन, उनीहरूको एउटा नारा पनि त्यही थियो
1: है।
0: किनभने त्यो बेला मण्डलीले के सिकाइरहेको थियो, उनीहरूले चाहिँ काम पनि, मुक्तिको लागि चाहिँ काम पनि चाहिन्छ भन्ने खालको त्यो झुटो शिक्षाहरू सिकाइरहेको थियो। त्यसले गर्दा चाहिँ सुधारवादीहरू अनि चाहिँ महत्वपूर्ण उनीहरूले भूमिका खेले। उनीहरूले भने कि साल्वेसन, मुक्ति चाहिँ केवल ख्रिस्टद्वारा अनि उहाँमाथिको विश्वासद्वारा मात्र।
1: हस्, कार्यक्रम जीवनको वचनमा आफ्नो अमूल्य समय दिएर कतिपय हाम्रा श्रोताहरूको मनमा लागेका प्रश्न तथा जिज्ञासाहरूको उत्तर दिएर एउटा असल तरिकाले हामीले आज यो जीवनको वचनको कार्यक्रममा समय व्यतीत गर्न पायौँ र हजुरले समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
0: हस् त, धन्यवाद छ मलाई पनि यो अवसर दिनुभयो केही प्रश्नहरूको उत्तर दिनलाई। यो अवसरको लागि सर्वप्रथम परमेश्वरलाई धन्यवाद र कार्यक्रम जीवनको वचन र अनि हाम्रो गोविन्द सरलाई पनि धेरै

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510 38516, 98511 56864 र 98642 54683 र फेसबुकमा www.facebook.com/ncc-program.com मा लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र कार्यक्रम रोचक जानकारीमा केही रोचक जानकारी नै म तपाईँको निम्ति राख्ने गर्छु। र आज भने यो सुन्दर देश नेपालको बारेमा केही रोचक सामग्री तपाईँको लागि। सगरमाथा नेपालमै छ, समुद्री सतहबाट 8,848 मिटर उचाइमा रहेको सगरमाथा विश्वकै अग्लो हिमाल हो र यो नेपालीहरूको लागि एउटा गर्वको ठाउँ पनि हो नेपाल, यो सगरमाथा। र विश्वलाई नेपाल चिनाउने एउटा भरपर्दो एउटा शक्तिशाली एउटा गवाई भनेकै सगरमाथा हो जस्तो लाग्छ मलाई। जसले पनि भन्नुहुन्छ म सगरमाथाको देशबाट अथवा जन्मेको भन्दाखेरि मान्छेले ओ भने कयौं घटनाहरू हामी सुनेका छौं। र संसारमा नि नेपालको झण्डा चाहिँ अनौठो छ, अरू देशको झण्डा भन्दा नेपालको झण्डा चाहिँ एकदमै अनौठो छ। संसारका देशहरूको राष्ट्रिय झण्डा मध्ये नेपालको झण्डा मात्र आयातकार छैन, अनि यो कुरा हामी पाउन सक्छौ। र सानो क्षेत्रफलमा ठूलो भौगोलिक विविधताले भरिएको देश, तराईको समथर भूभागदेखि हिमालयका अग्ला चुचुरासम्म नेपालमा अत्यन्त विविध भूगोल पाइन्छ। यो अचम्मको देश नेपाल होइन। र एकसिङे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङे गैंडाको लागि प्रसिद्ध छ। नेपालमा बाघ, हिउँ, चितुवा, रेड पाण्डा जस्ता दुर्लभ वन्यजन्तु पनि पाइन्छन्। एकसिङे गैंडा चाहिँ एउटा नेपालको पहिचान नै हो, यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा, काठमाडौँ, पाटन, भक्तपुर, दरबार क्षेत्र, मन्दिरहरू, स्तूपहरू नेपालको समृद्ध कला तथा वस्तुकला झल्काउँछन्। यसका सांस्कृतिक सम्पदाहरू एकदमै अचम्महरू देखेका छन्, समृद्ध कलाले भरिएका छन्। र नेपाल बहुभाषिक बहुसांस्कृतिक देश, नेपालमा धेरै जात जाति, भाषा, धर्म, संस्कृति र परम्पराहरू छन्। र नेपालमा मोमोको लोकप्रियता, मोमो नेपालमा अत्यन्त लोकप्रिय परिकार हो, यसको विभिन्न स्थानीय शैली पनि भेटिन्छन् होइन। जुन सबैले भन्नुहुन्छ मोमो मोमो खाने मोमो, यो मोमो चाहिँ एकदमै फेमस हो नेपालमा। र अन्नपूर्ण एभरेस्ट लाङटाङ क्षेत्र विश्वभरका पदयात्रीहरूको लागि एकदमै आकर्षक ठाउँ। नेपाल सरकारी तथा दैनिक जीवनको विभिन्न क्षेत्रमा विक्रम सम्वत प्रयोग गरिन्छ, जुन पात्रो भन्दा फरक छ। र आज कार्यक्रममा नेपाल सम्बन्धी केही रोचक जानकारी नै राखिरहेको छु, अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। नेपाल भूगोलमा तराई, पहाड, हिमाल तीन प्रमुख भौगोलिक क्षेत्रहरू छन्। यो एकदमै रोचक कुरा नै हो हाम्रो लागि, सुन्दर लाग्छ हामीलाई। तराई, पहाड, हिमाल होइन जोडिएको छ नेपाल। एकदमै तराई जान मन लाग्ने तराई छ, पहाड़मा जान मन लाग्ने पहाड छ, हिमालमा जान मन लाग्ने हिमाल छ। यी तीन प्रमुख भौगोलिक क्षेत्रले सजिएको छ यो सुन्दर देश नेपाल। अनि त्यस्तै गरेर नेपालमा बंगाल बाघ र एकसिङे गैंडा दुवै पाइन्छन्। अनि रेत पाण्डा नेपालको हिमाली तथा पहाड़ी वन क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु हो। अनि डाँफे चाहिँ नेपालको राष्ट्रिय चरा हो। लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। र हामी देख्न सक्छौ नेपालमा भक्तपुर, पाटन, काठमाडौँका ऐतिहासिक क्षेत्रहरू यिनीहरू र पर्यटकलाई निकै नै प्रसिद्ध बनाउने ठाउँहरू पनि हुन् यिनीहरू। र एभरेस्ट बेस क्याम्प ट्रेक संसारकै चर्चित पदयात्रा मध्ये एक हो। राराताल नेपालको सबैभन्दा ठूलो ताल हो र कोशी, गण्डकी र कर्णाली नेपालका प्रमुख नदी हुन् र यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र नेपालमा क्षेत्र अनुसार लोकगीत, नृत्य, बाजागाजा र परम्पराहरूमा ठूलो जस धनी छ नेपाल यी कुराहरूमा। र क्षेत्रफलमा सानो भए पनि नेपालका अत्यन्त ठूलो जैविक तथा सांस्कृतिकले भरिएको छ नेपाल र यी एकदमै महत्वपूर्ण कुराहरू छ। र तपाईँ र मैले जति पनि अब सुन्छौ हामी विभिन्न नेपालमा घुम्ने ठाउँहरू पनि यति धेरै छन्, जस्तो मुस्ताङका गुफाहरू होइन, सिद्ध गुफाहरू होइन, चट्टान पहाडमा बनेका हजारौँ पुराना गुफाहरूले मुस्ताङलाई एकदमै अत्यन्त रोचक बनाएको छ। कतिपय गुफाको वास्तविक प्रयोग र निर्माणबारे अझै अध्ययन भइरहेको छ। यो गुफाहरू कसरी बने होइन, मुस्ताङमा त्यस्ता गुफाहरू छन् क्या, चट्टानभित्रका गुफाहरू, अनि जस्तो सिद्ध गुफा तनहुको होइन, नेपालका ठूला प्राकृतिक गुफामध्ये एक मानिने सिद्ध गुफा, विशाल चट्टानी संरचना र अध्ययारो भित्री भागमा निकै रोचक छ यो। र त्यस्तै गरेर राराताल होइन, नेपालको सबैभन्दा ठूलो ताल रारा आफ्नो निलो पानी तथा वरिपरिको शान्त वातावरणको लागि प्रसिद्ध छ। मौसम प्रकाश अनुसार तालको रंग फरक देखिन सक्छ। एभरेस्ट क्षेत्र सगरमाथा शेर्पा संस्कृतिमा अत्यन्त सम्मानका साथ हेरिन्छ। हिमालसँग सम्बन्धित यी कुराहरू पनि एकदमै रोचक छन्। र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, मैले नेपालको बारेमै केही महत्वपूर्ण कुरा बताइरहेको छु र नेपालबाट विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने केही महत्वपूर्ण व्यक्तिहरूको बारेमा पनि म बताउन गइरहेको छु। उहाँहरूको योगदानलाई चाहिँ नेपालले मात्र होइन संसारले स्वीकारेको छ र यसलाई एप्रिसिएट पनि गरेको छ। डाक्टर सम्दुक रोहित नेत्र डाक्टर हुनुहुन्छ, मोतीबिन्दुको उपचारलाई कम लागतमा विकासशील देशका मानिसहरूसम्म पुर्याउन महत्वपूर्ण योगदान उहाँको कामले नेपाल बाहिर पनि ठूलो प्रभाव पारेको छ। डाक्टर सम्दुक जो धेरैले चिन्नुहुन्छ, जो नेपालको पनि हुनुहुन्छ र महावीरपुन प्राविधिक तथा सामाजिक क्षेत्रमा दुर्गम नेपालमा वायरलेस इन्टरनेट विस्तार गर्ने अभियानको लागि प्रसिद्ध। उहाँले अनुसन्धान र आविष्कारलाई प्रोत्साहन गर्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका हुन्छन्। आवास मास्के र उहाँ चाहिँ अन्तरिक्ष प्रविधि इन्जिनियरिङमा काम गरेका नेपाली अनुसन्धानकर्ता, नेपालमा सेटेलाइट तथा अन्तरिक्ष प्रविधि प्रति रूचि बढ़ाउन योगदान गरेका छन् र त्यस्तै गरेर डाक्टर भगवान कोइराला मुटुको विशेषज्ञको रूपमा नेपालमा आधुनिक मुटु उपचारको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्, जसको चर्चा परिचर्चा देशभित्र र देश बाहिर पनि हुने गर्छ। डाक्टर उपेन्द्र देवकोटा नेपालमा आधुनिक न्यूरोसर्जरी सेवाको विकासमा अग्रणी अथवा पहिलो भूमिका खेलेका चिकित्सक, उहाँले नेपालमा जटिल तथा स्नायु शल्यक्रियालाई स्थापित गर्न योगदान दिनुभयो। यी पाँचजना व्यक्तिको बारेमा हामी नेपालमा मात्र होइन देश विदेशमा पनि उहाँहरूको चर्चा परिचर्चा र आवश्यकता हुने गर्छ र उहाँहरू यो ठाउँमा पुग्नु नै एउटा नेपाललाई चिनाउने एउटा व्यक्तिको रूपमा पनि उहाँहरूलाई हामी लिन सक्छौं। त्यस्ता धेरै व्यक्तिहरू छन् नेपालमा र कति देखेका छन् कति नदेखेका छन् त्यति मात्र फरक हो र नेपाल पनि अबको दिनमा विकासमा तीव्र गतिले अगाडि बढ़ने संकेतहरू देखिरहेको अवस्थाहरू छ, किनभने अहिले नेपालले एउटा सक्षम अथवा एउटा भिजन पोकेको सरकार पाएको कारणले पनि अबको केही वर्षमा हामी केही विकासका अचम्मका उद्योगका कामहरू पक्कै पनि देख्नेछौ। यो चाहिँ नेपालले आशा गरेको छ, नेपाली जनताले आशा गरेका छन्, किनकि आजको दिनसम्म जे भयो भयो, अब चाहिँ नेपाल अगाडि बढ्नुपर्छ, किनभने नेपालमा यति सुन्दर देश परमेश्वरले हामीलाई दिनुभएको छ होइन। यहाँका पर्यटक यहाँ पर्यटकहरू आउने त्यस्ता ठाउँहरू छन् जसलाई प्राकृतिक कुराले लोभ्याउँछ, एकचोटि आएपछि ऊ फेरि पनि आउँ आउँ लाग्ने बनाउँछ भनेपछि यो देशमा पर्यटक हामी अथाह पर्यटक भित्र आउन सक्छौ। तर त्यसको लागि के चाहियो? बाटो चाहियो, त्यसको लागि जति पनि कुराहरू चाहिन्छ हामीलाई, सरकारले यसलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ़ायो भने नेपालमा पर्यटकले पनि धेरै आर्थिक उन्नति हामी गर्न सक्छौ भन्ने कुरा विज्ञहरूले पनि बताउनुहुन्छ। यो सुन्दर देश नेपाललाई अब सरकारले मात्र होइन, हामी सबै मिलेर यो देशलाई सिंगार्नुपर्छ। हामीले देश त पाइसकेका छौं तर यसलाई सिंगार्न मात्र बाँकी हो र सबैजना भएर यसलाई सुन्दर अनि विश्वमै एउटा पहिचान दिने प्रकारको देश बनाउनु तपाईँ र मेरो आवश्यकता हो। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ा मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 98 41 53 54 02 98 41 53 54 02 र 98 10 33 64 06 98 10 33 64 06 फोन नम्बर 01 43 92 511 01 43 92 511 र 01 43 92 510 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित
4: सामान नभेटेर बेपत्ता
5: होइन सामान चाहिँ के चारो ल्याएको
4: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि
4: कहाँ छ यो
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
6: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
7: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 98 5 10 74 2 36 98 5 10 74 2 36
7: र फोन नम्बर 01 513 010 छ 01 513 010 छ
6: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
4: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर
7: र फोन नम्बर 01 513 010 छ 01 513 010 छ

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम सरगम।
2: जय मसिंह, नमस्ते। गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज फेरि पनि कार्यक्रम सरगम लिएर आइसकेको छु। म चारदेखि पाँच बजीसम्म आउने यो कार्यक्रम सरगममा सांगीतिक कार्यक्रम भएको हुनाले हामी विशेषतः भजनहरू नै सुन्ने गर्छौं। कहिले हामी एल्बमहरूबाट सुन्छौं भने कहिले ख्रिष्टीय पुस्तकबाट पनि हामीले सुन्ने गरेका छौं। र आज विविध भजनहरू नै मैले लिएर आएको छु, निकै मिठा मिठा भजनहरू। प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै शुरूआतमा निकै मिठो राख्छु गीत, त्यसपछि म आउनेछु।

हजुर श्रोता मित्र, हामीले अर्थपूर्ण भजन सुनेका छौं। कार्यक्रम सरगम मार्फत हामीसँग निकै मिठा मिठा भजनहरू रहेका छन् र संगीत चाहिँ परमेश्वरलाई महिमा दिने माध्यम पनि हो भनेर हामीले थाहा पाएका छौं। हामी संगीतद्वारा नै परमेश्वरलाई उचाल्दछौ, महिमा दिदछौ। कार्यक्रम सरगम फेरि पनि अर्को भजनको पालो भएको छ।

हजुर श्रोता मित्र, हामीले प्रज्वल रामतेलको आवाजमा निकै नै अर्थपूर्ण भजन सुनिरहेका थियौं। कार्यक्रम सरगम मार्फत यस्तै मिठा मिठा भजनहरू हामीले परमेश्वरको निम्ति गाएर सुनेर गरिरहेका छौं। यहाँ भजन संग्रहको 96 भन्दछ, परमप्रभुको निम्ति नयाँ गीत गाओ, हे सारा पृथ्वी परमप्रभुको निम्ति गीत गाओ। आओ हामी परमप्रभुको निम्ति आनन्दले गाउँ, हाम्रो उद्धारको चट्टानको लागि जय जयकार गरौं भनेर भनिएको छ। र परमेश्वरलाई महिमा दिनको निम्ति गीत संगीत चाहिँ महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यतिखेर हामी फेरि पनि भजनलाई सुन्छौं।

हजुर, हामीले एलबी बराइलीज्यूको आवाजमा निकै मिठो भजन हामी सुनेका छौँ श्रोता मित्र। वचनले भन्दछ कि कोही आनन्दित छ उसले भजन गाओस् भनेर भनेको छ। भजन कतिखेर गाउने भन्दा आनन्दित हुँदाखेरि पनि गाउने, दुःखमा परेको बेला पनि गाउन सक्छौँ है हामीले, किनभने परमेश्वरको इच्छा चाहिँ सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो भन्ने नै इच्छा हो। र आज एउटा इच्छा प्रकट गर्ने अथवा आनन्द प्रकट गर्ने माध्यम चाहिँ गीत पनि हो। कार्यक्रम सरगममा हामीले आज निकै मिठा मिठा भजनहरू लिएर आएका छौं। ढिला नगरीकन अर्को भजन राख्न चाहन्छु।

श्रोता मित्र, हामी गुड न्यूज एफएमको प्रसारणमा छौं। कार्यक्रम सरगम सुनिरहेका छौं र संगीतको बारेमा नै बाइबलबाट हामीले हेरिरहेका छौं। संगीतको केन्द्र गायक मात्र होइन तर परमेश्वर हुनुहुन्छ भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन, किनभने संगीत गाउने परमेश्वरको निम्ति संगीत गाउने मान्छे कस्तो हुनुपर्छ भन्दाखेरि उसले जीवन कस्तो जिउनुपर्छ भनेर पनि बाइबलले भन्दछ। हृदय शुद्ध भएको व्यक्ति हुनुपर्छ, परमेश्वरको आराधक बन्नुपर्छ पहिले, र नम्र हुनुपर्छ, र परमेश्वरको वचनमा बलियो हुनुपर्छ, र आफ्नो वरदान परमेश्वरको महिमाका लागि प्रयोग गर्नुपर्छ। मानिसलाई होइन, परमेश्वरलाई प्रसन्न पार्नुपर्छ। दुःखमा पनि स्तुति गर्न सिक्नुपर्छ, अरूलाई परमेश्वरतर्फ लैजानुपर्छ, धन्यवाद गर्ने हृदय हुनुपर्छ, सबैभन्दा महत्वपूर्ण यीशुलाई केन्द्रमा राख्नुपर्छ। यसरी परमेश्वरको निम्ति गाएर मात्रै हुँदैन, विभिन्न किसिमका क्वालिटीहरू चाहिन्छन् त्यहाँ, होइन? के चाहिन्छन् भन्दाखेरि मैले भनिसके, नम्रतादेखि लिएर परमेश्वरले मानिसलाई फर्काउने, होइन, दुःखमा पनि स्तुति गर्न सिक्ने व्यक्ति हामी बन्नुपर्छ। यसरी चाहिँ परमेश्वरको भजन हामीले गाउन सक्छौँ। अरू गीत जस्तो, संसारमा गाइएको गीत जस्तो पक्कै पनि होइन। परमेश्वरको निम्ति गाइएका भजनहरू चाहिँ आत्मिकी हुन्, स्वर्गीय हुन्, जुन आत्माबाट निस्कन्छ, अन्तस्करणबाट निस्कन्छ अनि मानिसलाई जीवन दिँदछ। हामी फेरि पनि भजन नै सँगसँगै एउटा भजन राख्छौँ।

यतिन्जेल सुन्दै हुन्थ्यो कार्यक्रम सरगम. अब छुटिनु भन्ने हुन्छ, समय सकिएको छ. प्राविधिक मित्र विजयजीलाई धन्यवाद, अनि सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म बिदा हुन्छु. धन्यवाद जयश्री.

0: ख्रिस्टको खोजी गर्नुहोस्। तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
6: र 9818-25-12-40, 9818-25-12-40।

0: इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
1: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30-7 सुन्न नभुल्नुहोस् है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: यसुले भन्नुभयो,

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

0: हेलो नमस्कार, जय मसिंह। गुड निज एफएम 105 थुप्ले 1 मेगाहर्जको रेडियो तरंगलाई ट्युन गरेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा तपाईँहरू समक्ष उपस्थित भइसकेको छु प्रविधिमा विजयजीको साथमा। र 6 बजेसम्म हामी तपाईसँग रहनेछौ र तपाईले पनि कार्यक्रम सुनेर भाग लिनु भएर साथ दिन सक्नुहुनेछ र हाम्रो कार्यक्रममा के कस्तो हुन्छ भन्ने बारेमा त तपाईँहरू धेरै श्रोताहरूलाई जानकारी छ नै र कतिजना श्रोताहरू आज मात्र सुनिरहनु भएको छ भने तपाईँको लागि चाहिँ छोटो जानकारी म राख्न चाहन्छु। हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौ, 3 विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी, र तपाईँले 3 अप्सनहरू मध्येमा एउटा छान्न सक्नुहुनेछ। र कार्यक्रममा भाग लिनको लागि तपाईँले 4770754777754 र वाट्सएपको लागि नम्बर रहेको छ 9803444446 रहेको छ र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9806636774 रहेको छ, यसमा तपाईँले भाग लिन सक्नुहुनेछ। र तपाईँ जतिजना भाग लिनुहुन्छ तपाईँहरूबाट सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता चाहिँ स्वतः विजेता बन्नुहुनेछ। र अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। अर्को रहेको छ प्राविधिक मित्र विजयजीको तर्फबाट हामीले एकजनालाई विजेता घोषणा गर्नेछौ। र त्यसै गरी आज जतिजना प्रत्यक्ष रूपमा भाग लिनुहुन्छ कल मेसेज मार्फत र उहाँहरूबाट गोला प्रचार गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी 4 श्रोताहरू हाम्रो कार्यक्रममा विजेता बन्नुहुनेछ। र अब भने तपाईँ समक्ष आजको कार्यक्रमको प्रश्न म राख्न चाहन्छु। आजको कार्यक्रम भाग 345 प्रश्न यस प्रकार रहेको छ, बाबेलको धरहरा कहिले बनेको थियो? बाबेलको धरहरा कहिले बनेको थियो? अप्सन एमा नुहाको जल प्रलय पछि, अप्सन बीमा नुहाको जल प्रलय अघि, अप्सन सीमा रहेको छ अब्राहमको पालामा रहेको छ है त, अप्सन एमा रहेको छ नुहाको जल प्रलय पछि, अप्सन बीमा रहेको छ नुहाको जल प्रलय अघि, र अप्सन सीमा रहेको छ अब्राहमको पालामा रहेको छ। अप्सन एबीसीमा तपाईँलाई कुन सही जस्तो लाग्छ तपाईँले भाग लिन सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही श्रोता हुनुहुन्छ भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
1: हेलो, नमस्ते।
0: नमस्कार हजुर, राजुजी बोल्नुभयो?
1: हजुर राजू सर,
0: कस्तो हुनुहुन्छ?
1: ठिक छ हजुर।
0: ल, खुसी लाग्यो, आज सुरुमै कल लाग्यो धेरै पछि है।
1: हजुर,
0: अनि प्रश्न सुन्न पाउनुभयो?
1: प्रश्न सुन्न पाएन, एकपटक भन्नुहोस् न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, बाबेलको धरहरा कहिले बनेको थियो? अप्सन एमा रहेको छ नुहाको जल प्रलय पछि, अप्सन बीमा रहेको छ नुहाको जल प्रलय अघि, अप्सन सीमा रहेको छ अब्राहमको पालामा।
1: यो
0: अप्सन ए भन्छु। हस, मैले अप्सन ए टिपाएँ। कार्यक्रम आउनुभयो राजुजी, आउँदै गर्नुहोस् छुटाउ। हस, उहाँ हुनुहुन्थ्यो राजु काब्रा, हुनुहुन्थ्यो विराटनगरबाट, उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ। र अब पालो रहेको छ तपाईँको, र यतिखेर दोस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो
0: हजुर, सुरजजी
2: हजुर
0: नमस्कार, कस्तो हुनुहुन्छ?
2: सन्चै छु हजुरलाई।
0: हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ। खाजा खानुभयो?
2: भइसक्यो हजुरको भयो
0: हजुर, बाँकी छ। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
2: फेरि भनिदिनु प्रश्न एकचोटि, बुझिन।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, बाबेलको धरहरा कहिले बनेको थियो? अप्सन एमा रहेको छ नुहाको जल प्रलय पछि, अप्सन बीमा रहेको छ नुहाको जल प्रलय अघि, र अप्सन सीमा रहेको छ अब्राहमको पालामा।
2: अप्सन बी।
0: हस, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो सुरजजी, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो सुरज पन्त, हुनुहुन्थ्यो उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौ। अब पालो तपाईँको रहेको छ र यतिखेर तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
3: हेलो, जय मसी।
0: जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर, म सानु नगरको यो बरिकेलबाट।
0: सानुजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर सुन्दै हुनुहुन्छ सानुजी? हजुर तपाईँ हजुर, प्रश्न सुन्न पाउनुभयो सानुजी?
3: प्रश्न त सुने, म चाहिँ बी नै भन्न
0: चाहन्छु सर। मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सानो नगरकोटी, हुनुहुन्थ्यो उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर 4 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: म अन्जु रेग्मी, विराटनगरबाट।
0: अन्जुजी कस्तो हुनुहुन्छ तपाईँ?
4: ठिकै हुनुहुन्छ।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
4: सुन्दैछु।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
4: अप्सन ए।
0: धन्यवाद कार्यक्रममा आउनुभयो अन्जुजी, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो अन्जु रेग्मी हुनुहुन्छ र उहाँले अप्सन ए टी पाएर जानुभएको छ, विराटनगरबाट हुनुहुन्थ्यो। र यतिखेर भने म चौथो नम्बरको श्रोता पाँचौ नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
5: हेलो नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: सर्लाहीबाट उपासना घिसिङ।
0: उपासना जी कस्तो हुनुहुन्छ तपाईँ?
5: म राम्रै छु।
0: ल खुसी लाग्यो। अनि प्रश्न सोध्न पाउनु भयो त?
5: प्रश्न अप्सन ए
0: राखिदिनुहोस् न। अप्सन ए राखे, कार्यक्रममा आउनुभयो उपासनाजी, आउँदै गर्नुहोस् छुटौ।
5: हुन्छ नमस्ते।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सर्लाहीदेखि हुनुहुन्थ्यो, उपासना घिसिङ हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ। र यतिखेर म छैटौ नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
6: हजुर नमस्कार।
0: नमस्कार हजुर, राधा रामजी।
6: हजुर
0: हजुर, हामी एकदम आरामै छौ, तपाईँ कस्तो हुनुहुन्छ?
6: म पनि एकदम ठिक छु नि।
0: ल खुसी लाग्यो। अनि पर्वततिरको हालखबर ठिकै छ होला है?
6: ठिकै छ, अलि हाम्रो क्षेत्रमा चाहिँ अलि बढी नै क्षति गर्यो।
0: हजुर,
6: अझै लाइन आएको छैन, अब त्यस्तै छ। दियोस्, हाम्रो पालिकाभित्र चाहिँ अलिक बढी नै क्षति गरे, घरहरू चाहिँ लगभग लगभग 80-90 घर चाहिँ उनी भइसके
0: पहिरोको जोखिममा।
6: होइन, यो काली गण्डकीले बगाएर लग्यो।
0: धन्यवाद बताइदिनु भएकोमा। र अब हिजो अस्तिको पानीले होइन धेरै ठाउँमा असर गरेको छ,
6: एकदम चाहिँ छेड्छ हाम्रो चाहिँ पालिकाभित्र, एकदम चाहिँ हाम्रो गाउँ नै उनी भइरहेछ। अब हेरौँ, अब यस्तै छ, के गर्नु, प्रकृतिको उसलाई कसैले छेक्न नसकिने।
0: हजुर हजुर, तपाईँहरू पनि सजग हुनुहोस् है त। अनि राधारामजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो?
6: हजुर, अप्सन ए।
0: मैले अप्सन ए टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो राधारामजी हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानुभएको छ र पानीले चाहिँ उहाँकोतिर पनि धेरै असर गरेको छ भन्ने बारेमा उहाँले बताउँदै हुनुहुन्थ्यो र हामी उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने सातौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हजुर, उहाँको फोन लाइन काटिएको छ र फेरि तपाईँले ट्राई गर्न सक्नुहुनेछ, तर म यतिखेर भने व्हाट्सएप मार्फत आउनुहुने सातौं नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
7: हेलो
0: हजुर, जयमसी हजुर, नैनाजी बोल्दै हुनुहुन्छ?
8: हजुर दाजु।
0: हजुर, कस्तो हुनुहुन्छ नैनाजी तपाईँ? हजुर, हामी पनि एकदमै सन्चै छौ। नैनाजीको आज नेट अलिक स्लो जस्तो छ, ठिकै छ। अनि प्रश्न सुन्न पाउनुभयो?
7: मेरो प्रश्न मलाई थाहा छ, एन्सर भन्छु ल। अप्सन ए।
0: हजुर, मैले अप्सन ए टिपाएँ, कार्यक्रममा आउनुभयो नैनाजी, आउँदै गर्नुहोस् छुटौ।
7: हजुर,
0: उहाँ हुनुहुन्थ्यो नैना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र अब पालो रहेको छ तपाईँको। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने आठौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
9: हेलो दाई, नमस्कार।
0: नमस्कार हजुर, उमेशजी।
9: उमेश रेग्मी, विराटनगरको बाँसवारीबाट।
0: हजुर, अनि कस्तो हुनुहुन्छ तपाईँ?
9: ठिकै छ, अलिक दिउँसो गर्मी थियो, अहिले त अलिक ठण्डा ठण्डा भइरहेछ।
0: पानीले त्यति त असर गरेन होला है तपाईँकोतिर?
9: असर परेन होइन।
0: हजुर,
9: तर सुस्ते जस्तो पानी पनि ठुलो परेन होइन।
0: हजुर,
9: तर कोशी ब्यारेजमा चाहिँ अलिकति बढी पानी पहाडतिर आएकोले गर्दा अलिकति तनाव चाहिँ भयो होइन।
0: हजुर,
9: खेती चाहिँ त्यति सुनिएको छैन।
0: ल बताइदिनु भयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
9: सुने, अप्सन ए नै भन्छु।
0: हस्, मैले अप्सन ए टिपाएँ, कार्यक्रममा आउनुभयो उमेशजी, आउँदै गर्नुहोस् छुटौ।
9: ल बाई बाई।
0: बाई बाई हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानुभएको छ र विराटनगरबाट हुनुहुन्थ्यो उहाँ पनि। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ, आउनुहोस् र मिठो कुराकानी गर्दै तपाईँले टिपाउनु भएको अप्सन म टिप्नेछु, त्यसरी नै हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ है। त यतिखेर नौ नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
10: नमस्कार हजुर, जयमसी।
0: नमस्कार हजुर, जयमसी हजुर, नाम बताइदिनुहोस् न।
10: हजुर सर, मैया परिया, नयाँ बजारबाट।
0: मैयाजी कस्तो हुनुहुन्छ तपाईँ?
10: हामी सब ठिक छौँ सर, हजुरहरू आरामै पनि?
0: हजुर, हामी एकदमै सन्चै छौँ। अनि खाजा खानुभयो?
10: खाजा भइसक्यो सर, हजुरहरू बाजुबाले।
0: हजुर, बाँकी छ, अब कार्यक्रम सकेपछि विचार गर्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
10: हजुर सर, म सुनिरहेको छु।
11: हजुर, अप्सन ए विषयमा कुन टिप्न चाहनुहुन्छ?
10: हजुर सर, म चाहिँ सी भन्छु।
11: हस्, मैले अप्सन सी टिपाए कार्यक्रममा आउनुभयो। मैयाजी आउँदै गर्नुहोस्।
10: हस्, नमस्कार। जय मसिंह।
11: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो मैया परियारजी हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। नयाँ बजारबाट हुनुहुन्थ्यो र हामी उहाँप्रति धेरै धन्यवादी छौ र कृतज्ञ पनि छौ। र यतिखेर वाट्सएप मार्फत आउनुहुने दशौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
12: हेलो, जय मसिंह हजुर।
11: जय मसिंह हजुर, अर्जुनजी बोल्दै हुनुहुन्छ?
12: हजुर हजुर, सिक्किमबाट। हजुर
11: हजुर, अनि कस्तो हुनुहुन्छ अर्जुनजी? अनि सिक्किमतिर पानीले कस्तो असर पार्यो?
12: सिक्किमतिर कति ठाउँ चाहिँ अब असर पारेछ, यता हाम्रोतिर त ठिकै छ भन्नुपर्छ। हजुर
11: ल, बताइदिनुभयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो त?
12: प्रश्न हजुर सुनिसके, अप्सन ए भन्न चाहन्छु। हजुर
11: हस्, मैले अप्सन ए टिपाए कार्यक्रममा आउनुभयो अर्जुनजी, आउँदै गर्नुहोस्।
12: हुन्छ
11: हजुर, उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान हुनुहुन्थ्यो, सिक्किमबाट हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति धेरै कृतज्ञ छौं र आभारी छौं। र यतिखेर भने म अब एघारौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
13: हजुर,
11: जय मसिंह हजुर, थापा अर्जुनजी बोल्दै हुनुहुन्छ अहिले चाहिँ?
13: हजुर, एकदमै एकदमै।
11: कस्तो हुनुहुन्छ तपाईँ अनि कतातिर हुनुहुन्छ?
13: हजुर ठिक छु, राम्रो छ। मेरो खबर भन्नुभयो, म अहिले कलङ्कीमै हो।
11: ल, बताइदिनु भयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो त?
13: हजुर, म पनि ए नै हो, ए नै राखिदिन्न।
11: हस्, मैले अप्सन ए राखिदिए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। हजुर जयमिश हजुर, उहाँ हुनुहुन्थ्यो थापा अर्जुन, उहाँले नै त्यसरी बोलाउनु भन्नुभएको भएर हामीले राख्यौं, किनभने उहाँभन्दा अगाडि अर्जुन आउनुभएको थियो, अर्जुन अर्जुन नाम भएको कारणले गर्दाखेरि। र उहाँ चाहिँ प्रधान हुनुहुन्छ, सिक्किमबाट आउनुहुने चाहिँ र यहाँ हाम्रो नेपालबाट आउनुहुने चाहिँ थापा हुनुहुन्छ र त्यसैले यसरी हामीले बतायौं। र यतिखेर भने म बाह्रौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
14: हेलो, जयमिश्री हजुर।
11: हजुर जयमिश्री हजुर, साराजी कस्तो हुनुहुन्छ?
14: ठिक ठाक छु, प्रभुको अनुग्रहले अनि हजुरहरूको प्रार्थना।
11: हजुर हामी पनि एकदमै सन्चै छौ, स्वस्थ छौ, कुशल छौ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त?
14: हजुर
11: प्रश्न चाहिँ यस प्रकार रहेको छ हाम्रो कार्यक्रममा आज, बाबेलको धरहरा कहिले बनेको थियो? अप्सन एमा रहेको छ नोआको जल प्रलय पछि, अप्सन बीमा रहेको छ नोआको जल प्रलय अघि, अप्सन सीमा रहेको छ अब्राहमको पालामा। अप्सन ए टिप्न चाहनुहुन्छ है? हस्, धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो साराजी, आउँदै गर्नुहोस्। हजुर, उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र अब पाला तपाईँको। र यतिखेर भने म तेह्र नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
15: नमस्कार।
11: नमस्कार हजुर, गोविन्दजी हजुर, कस्तो हुनुहुन्छ तपाईँ? अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले? हस, मैले अप्सन ए टिपाइदिए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौँ। हस, उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति पनि कृतज्ञ छौं। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने चौध नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
16: हेलो
11: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
16: म दोलखाबाट मन्जिता लामा।
11: मन्जिताजी, अनि दोलखादेखि भन्नुभयो?
16: हजुर।
11: के गर्नुहुन्छ मन्जिताजी तपाईँ?
16: ए, म त घरै चाहिँ काम गर्छु।
11: ल, बताइदिनु भयो, धन्यवाद। तपाईँ हाम्रो कार्यक्रममा पहिलोचोटि हो होइन नि है?
16: हजुर।
11: ल, तपाईँ हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुँदो रहेछ मन्जिताजी, आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ, तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त? लगायो हाम्रो कार्यक्रमको 345 एपिसोडमा आइपुग्दै गर्दाखेरि तपाईँ पहिलोचोटि आउनु भएको कारणले गर्दाखेरि हामीले तपाईँलाई स्वागत गरिसकेका छौँ। र प्रश्न सुन्न पाउनु भयो?
16: प्रश्न चाहिँ ए राखिदिनुहोस् न है?
11: प्रश्नको जवाब अप्सन ए राखिदिउँ है?
16: हजुर,
11: धेरै धन्यवाद, कार्यक्रममा आउँदै गर्नुहोस्। सोमबार 5 बजे 6 बजे सम्झिराख्नुहोस्, अहिलेलाई छुटौँ।
16: हुन्छ
11: हुनुहुन्थ्यो मन्जिता लामा हुनुहुन्थ्यो दोलखाबाट र उहाँले आफ्नो एटी पार जानु भएको छ र आज पहिलोचोटि भन्दै हुनुहुन्थ्यो र हामीले उहाँलाई स्वागत गरिसकेका छौँ। र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
15: हेलो नमस्ते दादा।
11: नमस्कार हजुर।
15: ताराजी
11: कस्तो हुनुहुन्छ तपाईँ? हजुर नाम आउँदै थियो। ल खुसी लाग्यो। अनि खाजा खानुभयो? ल अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले? हजुर मैले अप्सन ए टी पाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो ताराजी। आउँदै गर्नुहोस् छुटौँ। उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन ए टी पाएर जानु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही श्रोता हुनुहुन्छ भन्नुभएको छ। 16 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु यतिखेर। हेलो जय मसी हजुर, रूपन्देहीबाट आउँदै हुनुहुन्छ। तपाईँको नाम?
17: धर्मेन्द्र हो।
11: धर्मेन्द्रजी कस्तो हुनुहुन्छ? हामी पनि एकदमै सन्चै छौ। अनि प्रश्न सुन्न पाउनु भयो त? तपाईँको लागि प्रश्न राख्न चाहन्छु र कार्यक्रम यतिखेर आउँछ भनेर आउनुभयो नसुने पनि, तपाईँलाई धेरै धन्यवाद है त।
17: र पछि म फोन गरेर फेरि सोच्छु के आएछ कि नै फेरि एन्सरहरू
11: हस्। म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ। बाबेलको धरहरा कहिले बनेको थियो? अप्सन एमा रहेको छ नुहाको जल प्रलय पछि, अप्सन बीमा रहेको छ नुहाको जल प्रलय अघि, अप्सन सीमा रहेको छ अब्राहमको पालामा।
17: म पनि सर अब एक नम्बर
11: अप्सन एट भन्न चाहनुहुन्छ है?
17: हजुर
11: हजुर। कार्यक्रमको अन्तिममा हामी सबै सही जवाब बताइहाल्छौँ र कार्यक्रममा भाग लिनुभयो, जिते पनि नजिते पनि। ल हजुर धेरै धन्यवाद, तपाईँको भनाइप्रति हामी कृतज्ञ छौँ है। ल आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ। जय मसी हजुर। उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट र उहाँले अप्सन ए टिपाएर जानु भएको छ। हाम्रो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ, टाढादेखि आउनुहुन्छ र हामी उहाँप्रति धेरै कृतज्ञ छौं। र यतिखेर भने 17 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
18: हेलो
11: हजुर नमस्कार। जय मसी, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
18: म गडरीबाट पवित्र नगरको।
11: पवित्रजी कस्तो हुनुहुन्छ तपाईँ? अनि हाम्रो कार्यक्रममा त पहिलोचोटि हुनुहुन्न है तपाईँ? पहिलोचोटि हो ल, तपाईँलाई पनि उसो भए हामी दुई हात फैलाएर स्वागत गर्न चाहन्छौँ। पवित्रजी आउने दिनहरूमा हाम्रो कार्यक्रममा आउन सक्नुहुनेछ है? सोमबार 5-6 बजेसम्म प्रसारण हुने गर्दछ र हाम्रो कार्यक्रममा प्रश्न राख्ने गर्छौँ र अप्सनहरू पनि हुन्छन् र तपाईँले छान्न सक्नुहुनेछ एउटा। आज आज चाहिँ कुन टिफोन चाहनुहुन्छ? ए हस् मैले अप्सन ए टिपाए र कार्यक्रममा आउनुभयो पवित्रजी, आउँदै गर्नुहोस् छुटौँ। उहाँ हुनुहुन्थ्यो पवित्र नगरकोटी हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानुभएको छ र उहाँ पनि हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्थ्यो। 345 हप्ता पार गर्दै गर्दाखेरि गर्नै लाग्दाखेरि पहिलो श्रुति आउनु भएको थियो, त्यसैले हामीले उहाँलाई स्वागत गरेका हौ। र यतिखेर भने म 18 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
19: हेलो जय मसी सर।
11: जय मसी हजुर, चितलाङदेखि आउनुभयो जस्तो लाग्यो पम्फाजी।
19: पक्कै पनि हो सर।
11: अनि कस्तो हुनुहुन्छ? चितलाङतिर पानीले के कस्तो असर पार्यो?
19: यता त खासै असर परेको छैन सर।
11: ल बताइदिनु भयो धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
19: अप्सन ए भन्न चाहन्छु।
11: हस् मैले अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो चितलाङदेखि, आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ पम्फाजी।
19: हुन्छ सर। जय मसी।
11: जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो चितलाङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र हामी उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौ र उहाँप्रति हामी धेरै कृतज्ञ छौं। र यतिखेर विजयजीले कोही श्रोता हुनुहुन्छ भन्नुभएको छ, 19 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
20: हेलो जय मसी हजुर।
11: हजुर जय मसी हजुर, पुनाजी कस्तो हुनुहुन्छ तपाईँ?
20: हजुर म एकदम सन्चै छु। हजुरहरूको प्रार्थना डिएसका आवाजहरूले मनाली पैसाले म सन्तै छु अहिले। धन्यवाद हजुरहरूलाई।
1: हजुर, खुसी लाग्यो एकदमै बताइदिनु भयो। अनि प्रश्न सुन्न पाउनु भयो त?
20: हजुर, म सुनिरहेको छु। अलमल नगरिकन म यसलाई गेस्ट गर्छु
1: है। अलमल नगरिकन यही नै ठिक चाहनुहुन्छ? ल, कार्यक्रम आउनुभयो सहिद बाबा। हामी कार्यक्रमको अन्तिमा बताउने नै छौँ, सुन्दै गर्नुहोस्। अहिलेलाई छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो पुना थापा हुनुहुन्थ्यो। उहाँले अप्सन ए टिपाएर जानुभएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र वाट्सएपको लागि नम्बर चाहिँ 9803444646 रहेको छ है। त र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 20 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर।
21: हेलो दादा, नमस्ते।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
21: लक्ष्मी रेग्मी, विराटनगरबाट।
1: हजुर, कस्तो हुनुहुन्छ लक्ष्मीजी तपाईँ?
21: हजुर, ठिकै छु।
1: ल, खुसी लाग्यो बताइदिनु भयो। अनि प्रश्न सुन्न पाउनुभयो त लक्ष्मीजीले?
21: हजुर।
1: अप्सन ए विषयमा कुन टिप्न चाहनुहुन्छ?
21: अप्सन ए।
1: हस्, मैले अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो लक्ष्मीजी, आउँदै गर्नुहोस् छुटाउँ। हस, उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो। उहाँले अप्सन ए टिपाएर जानु भएको छ र हामी लक्ष्मी रेग्मी प्रति पनि हामी धेरै आभारी छौ र कृतज्ञ छौ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 21 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
22: यो मेरो जीवन आज नै सुम्कन्छु।
1: संगीताजी,
22: मैले गरेका विकता सबै गल्तीलाई सिकार्छु।
1: हजुर संगीताजी, स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रममा। अनि
22: पाँच मिनट हुँदाखेरि गरेको, बल्ल बल्ल 40 पाएँ।
1: हजुर,
22: धन्यवाद प्रभुलाई आशीर्वाद दिनुभएको।
1: अहिले त 42 मिनट गइसक्यो, भनेपछि 5 मिनटदेखि तपाईँले ट्राई गर्नुभएको रहेछ त्यति धेरै मेहनतको लागि। अब त्यो माफ गर्नुहोस्, त्यो मेहनतको प्रतिफल त हामी दिन नसकौँला र तपाईँप्रति हामी एकदमै कृतज्ञ छौँ है त।
22: हस् हजुर, धन्यवाद। सौभाग्य हुनु नै राम्रो हो नि।
1: हजुर,
22: पनि त्यस्तै भयो त्यही भएर।
1: हजुर, ल, अनि प्रशंसा पाउनुभयो तपाईँले?
22: भन्नु न हजुर।
1: प्रश्न चाहिँ यस प्रकार रहेको छ, अब ट्राई गर्दा गर्दाखेरि प्रश्न पनि बिर्सिसक्नु भयो होला, म बताइदिनेछु फेरि। प्रश्न यस प्रकार रहेको छ, बाबेलको धरहरा कहिले बनेको थियो? अप्सन एमा रहेको छ नोआको जलप्रलय पछि, अप्सन बीमा रहेको छ नोआको जलप्रलय अघि, अप्सन सीमा रहेको छ अब्राहमको पालामा। मैले अप्सन ए टिपाए। कार्यक्रम आउनुभयो, आउँदै गर्नुहोस् छुटौँ। धन्यवाद तपाईँलाई पनि है त। उहाँ हुनुहुन्थ्यो संगीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754। र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860666374 चाहिँ तपाईँले टेक्स्ट मेसेज गर्न सक्नुहुनेछ, अथवा वाट्सएपमा तपाईँले पनि गर्न सक्नुहुनेछ, मेसेज पनि गर्न सक्नुहुनेछ, कल पनि गर्न सक्नुहुनेछ वाट्सएपमा चाहिँ। त्यसको लागि नम्बर रहेको छ 9802344646 रहेको छ, 9803444646 रहेको छ है त। यो चाहिँ वाट्सएपको लागि नम्बर रहेको छ, तपाईँले टिप्न सक्नुहुनेछ र सेभ पनि गरिराख्न सक्नुहुनेछ। यतिखेर भने म 22 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
23: हेलो हजुर, जय मसी। आज त एकैचोटि ड्रइङ रिङ गरेको लागिहालो भन् त।
1: हजुर, 22 नम्बरमा तपाईँको लागि आज कहिले काहीँ चाहिँ त्यस्तो हुन्छ, हाम्रो तपाईँभन्दा अगाडि आउनुहुने श्रोताले
23: एक घन्टाको त फोन गर्दा नि लाग्दैन। हजुर,
1: तपाईँभन्दा अगाडि आउनुहुने श्रोताले चाहिँ 5:05 ट्राई गर्नुभएको थियो,
23: 5:40 लाग्यो भन्दै हुन्थ्यो।
1: ए, सुन्नुभएको रहेछ, ल, खुसी लाग्यो। अनि तपाईँको चाहिँ ढ्याङ्गै लागिहाल्यो, ठ्याक्कै लागिहाल्यो, अनि
23: एकैचोटि गर्दा लागिहाल्यो।
1: अनि जीवनजी कस्तो हुनुहुन्छ तपाईँ?
23: कहिले के अरे, अस्ति पनि 4-5 मिलाइसक्यो, अहिलेसम्म पुरस्कारै पर्दैन के हो?
1: हजुर, गोला प्रथामा त्यो पनि अब कहिले काहीँ चाहिँ ढ्याङ्गै पर्न सक्छ,
23: के भयो
1: पर्छ कहिले काहीँ चाहिँ कहिले काहीँ पर्नु सक्छ। हजुर,
23: 5-6 भइसक्यो हजुर परेको छैन।
1: ए हजुर, कोला प्रसार गर्दाखेरि होइन कहिले को पर्छ फेरि, त्यही भएर हामीले चारवटा तरिकाले विजेता घोषणा गरिरहेका छौँ होइन।
23: गर्नुहुन्छ त्यही त, अब कहिले पर्छ कहिले पर्दैन।
1: हजुर हजुर,
23: 5-6
1: भइसक्यो। ल, तपाईँ पर्नु भएको होस् भन्ने हाम्रो कामना पनि छ। अनि जीवनजी, प्रश्न सुन्न पाउनु भयो त?
23: ए, म मैले प्रश्न सुनिसकेँ, अप्सन ए नै हो।
1: हस्, मैले अप्सन ए टी पाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो जीवनजी, तपाईँको प्रतिक्रियाको लागि धन्यवाद है।
23: हस् नमस्कार,
1: नमस्कार जयमिसी। उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला, हुनुहुन्थ्यो विराटनगरबाट हुनुहुन्छ उहाँ पनि, र विजेता बनेको नबनेको धेरै भयो भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। त्यसै कारणले गर्दाखेरि हामीले चारजना श्रोताहरू विजेता घोषणा गरिरहेका छौं, किनभने धेरैजना श्रोताहरू भाग लिनुहुन्छ र धेरैजना श्रोताहरूलाई नै विजेता बन्ने चाहना पनि हुन्छ होइन। र त्यस कारणले गर्दाखेरि चाहिँ हामीले चारजना हामीले गर्ने कोसिस गरेका छौं। कसरी भन्दाखेरि सबैभन्दा सुरुमा सही जवाफ टिपाउनुहुने श्रोता, त्यसपछि सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोता, त्यसपछि हाम्रो प्राविधिक मित्रको तर्फबाट उहाँले पनि नम्बर छान्नुहुन्छ एउटा, त्यसपछि जो आज प्रत्यक्ष रूपमा आज कल गर्नुहुन्छ उहाँहरूबाट गोला प्रथा गरिकन उहाँ विशेष विजेता चाहिँ हामी बनाउँछौ। यसरी चारजना श्रोताहरू हामीले विजेता घोषणा गरिरहेका छौं। र यतिखेर कोही हुनुहुन्छ विजयजी? हजुर हुनुहुन्न, त्यसैले तपाईँ आउन चाहनुहुन्छ भने टेलिफोन लाइन एकदमै खुल्ला छ, 4770754 रहेको छ, र वाट्सएपको लागि नम्बर रहेको छ 9803044646 रहेको छ, 9803044646 रहेको छ। र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860606374 9860606374 रहेको छ टेक्स्ट मेसेजको लागि चाहिँ है। र यतिखेर म प्राप्त मेसेजलाई पढ्न गइरहेको छु। 23 नम्बरको श्रोता हुनुहुन्छ उहाँ चाहिँ, उहाँले चाहिँ उहाँ हुनुहुन्छ पम्पा रोका हुनुहुन्छ, र म चाहिँ ए भन्न चाहन्छु भन्नुभएको छ। पम्पाजी तपाईँलाई पनि अभिवादन, र तपाईँले टिपाउनु भएको अप्सन ए मैले 23 नम्बरमा तपाईँको नाम सहित टिपेको छु है। त कार्यक्रममा भाग लिनुभएको लागि धेरै धन्यवाद, र आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ, र मेसेज मार्फत आउनुभएको लागि धन्यवाद भन्न चाहन्छु। तर तपाईँको नाउँ चाहिँ 23 नम्बरमा छ है त पम्पाजी। र यतिखेर भने म 24 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कस्तो हुनुहुन्छ धर्म
2: विनोदजी?
1: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त? हस्, मैले अप्सन ए टी पाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो धर्म विनोदजी, आउँदै गर्नुहोस् छुटौँ।
2: धन्यवाद।
1: जय मिश्र हजुर, उहाँ हुनुहुन्थ्यो धर्म विनोद बराल, हुनुहुन्थ्यो पाटनबाट, हुनुहुन्थ्यो पाटन ललितपुरबाट, र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र यतिखेर तपाईँले गाडीमा बस्नु भएर, पसलमा बस्नु भएर, घरमा बस्नु भएर, अथवा काम गर्दै तपाईँले सुनिरहनु भएको छ, कतिजना हुनुहुन्छ पैदल यात्रा गर्दै गर्नुहुँदाखेरि सुन्दै हुनुहुन्छ, र तपाईँहरूप्रति हामी धेरै कृतज्ञ छौं, र तपाईँहरूलाई पनि एकदमै सम्झिरहेका छौं है त हामीले। र यतिखेर भने म 25 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
3: हजुर सर, जयमसी है? जयमसी
1: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म सीतापाइलाबाट कृष्णजी बोलामी बोल्दैछ है सर।
1: हजुर, कस्तो हुनुहुन्छ कृष्णजी हजुर तपाईँ?
3: म एकदम ठिक छु सर, एकदम ठिक छु। हजुरलाई के कस्तो छ?
1: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न पाउनु भयो त?
3: म यो सुनिरहेको छु सर।
1: अप्सन ए विषयमा कुन टिप्न चाहनुहुन्छ?
3: मैले
1: अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो कृष्णजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
3: जयमसी
1: हजुर, उहाँ हुनुहुन्थ्यो कृष्ण बलामी, हुनुहुन्थ्यो अप्सन ए टिपाएर जानु भइसकेको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई पनि, र तपाईँ पनि आउन सक्नुहुनेछ। हामीले 5:53 मात्र फोन कल लिने गर्छौ, त्योभन्दा पछाडि चाहिँ हामी लिने छैनौ, र त्यसैले 5:53 जानुभन्दा अगाडि तपाईँले कल गर्न सक्नुहुनेछ। यतिखेर काठमाडौँ स्थित नामनगरमा रहेको हाम्रो स्टुडियोको टाइम रहेको छ, अथवा यहाँ चाहिँ कति बजिरहेको छ भनेर बताउनु पर्ने हुन्छ। मैले 5:49 गइसकेको छ है त। तपाईँ अब विश्वभरि जहाँ इन्टरनेटको पहुँच छ त्यहाँ पनि बसेर सुनिरहनु भएको छ, र यहाँको टाइम र त्यहाँको टाइम धेरै फरक छ, यहीँको टाइम र छिमेकी राष्ट्रको टाइम पनि धेरै फरक छ, त्यसैले मैले यहाँको टाइम बताएको छु। र यतिखेर चाहिँ 49 गएको छ, अब तपाईँसँग कुराकानी गर्ने समय भनेको 4 बाँकी छ, त्यसैले तपाईँले यदि आउन चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ है। र यतिखेर मसँग प्राप्त भएको मेसेज म फेरि पढ्न जाँदैछु। 26 नम्बरको श्रोता हुनुहुन्छ उहाँ चाहिँ, र 26 नम्बरको श्रोता हुनुहुन्छ, 26 नम्बरको सायद उहाँले मेसेज कल गर्नु भइसकेको छ। हाम्रो
0: धर्म विनोदजी नै हुनुहुन्छ, सायद उहाँ नै हुनुहुन्छ होला, त्यसैले उहाँको कल चाहिँ मैले लिइसकेको रहेछु, मेसेज चाहिँ मैले ढिला पढेँ, माफ गर्नुहोस् है त, डबल नाम परेको कारण गर्दाखेरि। कोही हुनुहुन्छ विजयजी, उहाँले हुनुहुन्छ भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
4: नमस्ते सुनिल सर, गुड इभिनिङ।
1: गुड इभिनिङ, नमस्कार, कस्तो हुनुहुन्छ?
4: म ठिक छु, श्रीराम दाहाल भक्तपुरबाट।
1: हजुर, ल खुसी लाग्यो। अनि खाजा खानुभयो?
4: खाजा भइसक्यो सर, हजुरको भयो।
1: हजुर, राम्रो पनि बाँकी छ भन्नुपर्छ, अब कार्यक्रम सकेपछि विचार गर्नुपर्छ। अनि श्रीरामजी, प्रश्न सुन्न पाउनुभयो?
4: सुनि, मैले अप्सन ए भन्छु सर।
1: मैले अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो श्रीरामजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौ,
0: नमस्कार। हजुर, उहाँ हुनुहुन्थ्यो श्रीराम दाहाल हुनुहुन्थ्यो, र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ, र हामी उहाँप्रति पनि धेरै कृतज्ञ छौं र धन्यवादी छौं। र जतिजनाले कमेन्ट बक्समा पनि भाग लिनुभएको छ, प्रत्यक्ष प्रसारण कार्यक्रम सुन्नु भएर र वाट्सएप मार्फत पनि भाग लिनुहुने श्रोताहरूको नाउँ चाहिँ मलाई प्राविधिक मित्र विजयजीले चाहिँ अनियरमा पठाउँदै हुनुहुन्छ, र उहाँहरूको नाउँ चाहिँ म केही छिनमा वाचन गर्नेछु। र तपाईँ भने भाग लिँदै गर्न सक्नुहुनेछ, 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र वाट्सएपको लागि नम्बर 98023446 रहेको छ, 98023446 रहेको छ वाट्सएपको लागि नम्बर। र हाम्रो कार्यक्रममा चाहिँ एउटा प्रश्न राख्ने गर्छौ, तीनवटा विकल्पहरू हुनेछन्। जस्तै आजको कार्यक्रममा प्रश्न चाहिँ यस प्रकार रहेको छ, बाबेलको धरहरा कहिले बनेको थियो? यो धरहरा चाहिँ खास स्वर्गसम्म हामी पृथ्वीमा भएको मानिसहरूले चाहिँ हामी स्वर्गसम्मै जाउँ भनेर चाहिँ बनाएको घटना छ त्यहाँनिर चाहिँ, अनि तर पृथ्वीमा चाहिँ मानिसहरू रहनको लागि चाहिँ परमेश्वरले सृष्टि गर्नुभएको कुरा छ, तर मानिसहरू चाहिँ धरहरा बनाएर एकैचोटि स्वर्गसम्म आउन चाहेको कुरा अनि चाहिँ त्यहाँ देखिएको कारणले गर्दाखेरि चाहिँ, अनि परमेश्वर चाहिँ त्यहाँ ती धरहराबाट ओर्लिनु भएर माथि आकाशबाट आउनु भएर अनि भाषा खलबलाइदिनु भएको घटना चाहिँ त्यहाँ छ। त्यसैले बाइबलको इतिहासमा हामीले हेर्ने हो भने त्यो बेलादेखि चाहिँ पृथ्वीमा भएको मानिसहरूले चाहिँ आआफ्नो भाषा अनुसारको नै छुटिएर बसेको भन्ने घटनाहरू चाहिँ बताइएको छ। न त्योभन्दा अगाडि चाहिँ एउटै भाषा थियो, जस्तो अब अहिले विश्वलाई एउटै भाषा अंग्रेजी गर्न लागेको जस्तै, अंग्रेजी भाषा बनाउन लागेको जस्तै, बनाउन लागेको होइन, प्रायले अंग्रेजी भाषा नै विश्वमा प्रयोग गरिन्छ, अब कतिले चाहिँ आफ्नो देशको आफ्नै भाषा गरिन्छ, अनि त्यस कारणले गर्दाखेरि त्यतिखेर एउटै भाषा थियो, अनि जब भाषा खलबलियो, खलबलिसकेपछि त्यो बाबेलको धरहरा बनाउने कुरै भएन, त्यसपछि किनभने मैले बोलेको भाषा मेरो नजिकको साथीले नबुझ्ने भयो, उहाँले बोलेको भाषा मैले नबुझ्ने भयो, नबुझ्ने भएपछि भाषा खलबलिएपछि चाहिँ छुटिएको छ क्या, त्यहाँबाट चाहिँ ग्रुप छुटिएको छ, अनि त्यस कारण गर्दाखेरि अनि भाषा चाहिँ त्यहाँबाट चाहिँ सृजना भएको विभिन्न भाषाहरू भन्ने कुरा चाहिँ बताइएको छ। र कार्यक्रममा अब भने हामी फोन कल लिने छैनौं, र जतिजनाले भाग लिनुभएको छ म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। र सामाजिक सञ्जाल मार्फत टिपाउनु हुने श्रोताहरूको नाउँ चाहिँ म यतिखेर टिप्न गइरहेको छ, हाम्रो प्राविधिक मित्रले गीत रेडी गर्नुभन्दा अगाडि। र 27 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ। रमेशजी, तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा भाग लिनुभएको लागि। र रमेशजीले अप्सन ए टिपाउनु भएको छ। सञ्जित गुइडेलजीले वाट्सएप मार्फत टिपाउनु भएको छ, 28 नम्बरमा छ। र सञ्जितजी हाम्रो कार्यक्रमको शुरूको दिनदेखि नै अहिलेसम्म कन्टिन्यू हुनुहुन्छ, र उहाँ चाहिँ पालुङबाट हुनुहुन्छ, र उहाँले वाट्सएपमा मेसेज गर्नुभएको थियो, सञ्जितजी तपाईँको नाउँ चाहिँ मैले 28 नम्बरमा राखेको छु है। र त्यसै गरी हुनुहुन्छ गंगा आचार्य हुनुहुन्छ, उहाँले पनि वाट्सएपमा मेसेज गर्नुभएको रहेछ। गंगाजी, तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा वाट्सएप मार्फत मेसेज मार्फत भाग लिनुभएको लागि। र तपाईँले टिपाउनु भएको अप्सन ए मैले 29 नम्बरमा टिपेको छु है त गंगाजी। त्यसै गरी हुनुहुन्छ जीवन बर्तौलाजी, उहाँसँग कुराकानी भइसकेको छ। शोभाजी हुनुहुन्छ, शोभा आचार्य हुनुहुन्छ, र शोभाजीले टिपाउनु भएको छ अप्सन ए टिपाउनु भएको छ, उहाँको नाउँ चाहिँ मैले 30 नम्बरमा राखेको छु। र शोभा आचार्यजीले टिपाउनु भएको अप्सन ए चाहिँ मैले 30 नम्बरमा राखेको छु है त। त्यसै गरी हुनुहुन्छ लक्ष्मी आचार्य हुनुहुन्छ, अनि सँगै मनिषा आचार्य हुनुहुन्छ। र 31 नम्बरमा मैले लक्ष्मीजीको नाम राखेको छु भने 32 नम्बरमा मैले मनिषाजीको नाम राखेको छु र उहाँ दुवैजनाले अप्सन ए ए टिपाउनु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ र केही छुटेको नाउँहरू रहेछ भने चाहिँ हामी कार्यक्रमको अन्तिममा म लिएर आउने नै छु तर यतिखेर भने चाहिँ म यो अन्तिम गीत तपाईँको लागि राख्न चाहन्छु र शैजबाप र विजेताको नाउँ लिएर म आउने नै छु।

हजुर यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। प्राविधिक मित्र विजयजीको साथमा हामी तपाईँसँग छौं कार्यक्रममा, र अब भने म सही जवाब तपाईँ समक्ष राख्न चाहन्छु र विजेताको नाउँ पनि म घोषणा गर्न जाँदैछु। र आजको कार्यक्रममा प्रश्न थियो, बाबेलको धरहरा कहिले बनेको थियो? अप्सन एमा रहेको छ नुहाको जलप्रलय पछि, अप्सन बीमा रहेको थियो नुहाको जलप्रलय अघि, अप्सन सीमा रहेको थियो अब्राहमको पालामा रहेको थियो। है त भनेपछि सही जवाब चाहिँ के होला भन्दाखेरि, तपाईँले उत्पत्तिको पुस्तक तपाईँले पल्टाउन सक्नुहुनेछ। त्यहाँ के लेखिएको छ भन्दाखेरि, लेखिएको त म पुरै त बताउँदिन, तर त्यहाँ म अलिकति शीर्षक चाहिँ बताइदिन्छु। उत्पत्ति छ अध्यायमा हामीले हेर्यो भने नोआ र जल प्रलय छ है, अनि उत्पत्ति एघारमा आउँदाखेरि चाहिँ बाबेलको धरहरा छ। भनेपछि छ अध्याय र एघार अध्याय भनेपछि त्यहाँनिर धेरै अन्तर छ, त्यसकारण गर्दाखेरि एघार अध्यायमा आइसकेपछि मात्र बाबेलको धरहरा बनेको छ। भनेपछि छ अध्यायमा हेर्ने हो भने चाहिँ नोआको जल प्रलय थियो। भनेपछि बाबेलको धरहरा चाहिँ कहिले बनेको थियो भन्दाखेरि चाहिँ अप्सन सी अब्राहमको पालामा होइन, अप्सन बी नोआको जल प्रलय अघि पनि होइन, अप्सन सी ए अप्सन ए चाहिँ नोआको जल प्रलय पछि चाहिँ बाबेलको धरहरा बनेको थियो है। एघार अध्यायमा गएर तपाईँले पढ्न सक्नुहुनेछ। अब आज 32 जना श्रोताहरूको सहभागिता थियो। सबैभन्दा शुरूमा कसले भाग लिनुभएको थियो भन्दाखेरि विराटनगरबाट हुनुहुन्थ्यो राजु काब्रा हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाउनु भएकोमा चाहिँ उहाँ श्रोत विजेता बन्नुभएको छ। र सामाजिक सञ्जाल मार्फत चाहिँ विजेता घोषणा गर्न पर्दाखेरि लक्ष्मी माया पुरी हुनुहुन्छ, आज लक्ष्मी नाम गर्नुहुने धेरै श्रोताहरू हुनुहुन्थ्यो रहेछ होइन, र सामाजिक सञ्जालमा पनि उहाँ एकजना श्रोता लक्ष्मी नाम गर्नुहुने श्रोता हुनुहुँदो रहेछ र उहाँ चाहिँ विजेता बन्नुभएको छ है। र प्राविधिक मित्रले मलाई अन इयरमा 25 नम्बर पठाउनु भएको छ। 25 नम्बरमा को हुनुहुन्छ भन्दाखेरि 25 नम्बरमा कृष्ण बलामी हुनुहुन्छ र उहाँले अप्सन ए टिपाउनु भएको छ र उहाँ विजेता बन्नु भएको छ। र अब चौथो नम्बरमा आजको विशेष विजेता को बन्दै हुनुहुन्छ हेरौँ है त। र मेरो हातमा चाहिँ नम्बर परेको छ, प्राय अन्तिम अन्तिमको नम्बर पर्थ्यो भने आज अलि अगाडि अगाडिको नम्बर छ। आज 9 नम्बरको श्रोता हुनुहुन्छ र उहाँले अप्सन 9 नम्बर परेको रहेछ, माफ गर्नुहोस् है, उहाँले सी टिपाउनु भएको रहेछ। म नाम 9 नम्बरको श्रोताले टिपाउनु भएको, म यहाँ परिवार हुनुहुन्थ्यो, सी टिपाउनु भएको रहेछ, त्यसकारण गर्दाखेरि फेरि हामी अर्को नम्बर तान्न गइरहेका छौं। र मसँग नम्बर यतिखेर परिसकेको छ, 21 नम्बर परिसकेको छ, 21 नम्बरको श्रोता हुनुहुन्छ र उहाँले अप्सन ए टिपाउनु भएको छ, संगीता रिमाल हुनुहुन्छ, तपाईँलाई धेरै धेरै बधाई छ। हजुर कार्यक्रममा आज चाहिँ अलिकति नयाँ तरिकाले भयो, आज लास्ट विजेता चाहिँ दुईचोटि कोला प्रता गर्न पर्ने भएको भएर है, माफ गर्नुहोस्। र झन्डै झन्डै मयाजीले अप्सन ए टिपाउनु भएको भए उहाँ चाहिँ विजेता बन्नुहुने थियो रहेछ, तर केही छैन, ठिकै छ, संगीताजी बन्नुभयो। र अब भने हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला भइसकेको छ। सुनेर साथ दिनुभएको लागि धन्यवाद, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद, र तपाईँ सम्पूर्ण जो जतिले एकदमै भाग लिनुभयो, भाग लिएर कोशिश गर्नुभयो, भाग लिन कोशिस गर्नुभयो, तपाईँलाई पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत सुनिल राजलामा बिदा हुन चाहन्छु। गुड निज एफएम सुन्दै गर्नुहोस्।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक पक्षबाट प्राविधिक मित्रको साथ। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतको साथसाथै बाइबल धर्मशास्त्रका विश्लेषणात्मक रूपले अध्ययनबाट प्राप्त निष्कर्षहरूलाई तपाईँको बीचमा श्रृंखलाबद्ध रूपमा र विषयगत रूपमा हामी राख्दै आइरहेका छौं। आदरणीय श्रोता, त्यही अनुरूप आज पनि हामी तपाईँको बीचमा अबको आधी घण्टासम्मको लागि यही कार्य गर्नको लागि आएका छौं। श्रोता, रेडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, आज पनि हामी कार्यक्रमको शुरूआत गरिसकेका छौ र यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई उचित सल्लाह, सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ। आदरणीय श्रोता, अब भने आजको यो कार्यक्रममा आरम्भमा एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि पुनः आउनेछौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने आजको कार्यक्रमको विषय वस्तुभित्र हामी प्रवेश गरौं। श्रोता, तपाईँ हामीले धेरै अगाडिदेखि सुन्दै आइरहेको कुरा हो, हामीले मुक्ति पाउनु पर्छ। मुक्ति के हो? मुक्ति एक प्रकारको स्वतन्त्रता हो र मानिसले वास्तवमा भन्नुपर्दा जब बन्धनमा परेको हुन्छ वा बन्धनमा परेको महसुस गर्छ, त्यसपछि त्यसबाट त्यो मानिसले छुटकाराको अपेक्षा गर्छ र आफूले आफूलाई छुटाउनको लागि, आफूले आफूलाई बचाउनको लागि हर तरिकाको उसले कार्यहरू गर्दछ। र मुक्ति यस संसारमा मात्रै पाएर हुँदैन, मुक्ति आत्माको पनि हुनुपर्छ। यो मान्यता केवल बाइबलको मात्र नभएर सम्पूर्ण धर्मशास्त्रको हो। फरक यति छ कि बाइबलमा मुक्तिको लागि एउटा अनौठो तर अलग्गै कुराहरू बताइएको छ भने अन्य धर्मशास्त्रहरूमा, कतिपय धर्मशास्त्रहरूमा एउटै कुरा हो तर फरक ढंगले प्रस्तुत गरिएको हामी पाउँछौ। आदरणीय श्रोता, बाइबल धर्मशास्त्रले मुक्ति र उद्धार परमेश्वरको दया र करुणाको उपज हो भनेर भन्दछ भने अन्य धर्मशास्त्रहरूले मुक्ति पाउनु छ भने असल कर्म गर्नुपर्छ भनेर सिकाउँदछ। बाइबलले मुक्ति पाउनु छ भने यीशु ख्रीष्टमा विश्वास गर्नुपर्छ भनेर बताउँछ। हामीले गत हप्ताभन्दा अगाडिका श्रृंखलाहरूमा मुक्ति किन आवश्यकता छ भन्ने विषयले हेरेका थियौं। सायद तपाईँले कार्यक्रमलाई निरन्तर रूपले सुन्नुभयो भने मुक्तिको खाँचो तपाईँले आफ्नो जीवनमा भएको पनि महसुस गर्नुहुनेछ। आदरणीय श्रोता,

0: त्यसो भने यो मुक्ति भनेको के हो? मुक्तिलाई हामीले परिभाषा गर्नु पर्दा यसलाई हामी दुई तरिकाले परिभाषित गर्न सक्छौ, एउटा भौतिक जीवनको मुक्ति र अर्को आध्यात्मिक जीवनको मुक्ति। भौतिक जीवनको मुक्ति जहाँ चाहिँ कुनै राजाले अथवा कुनै साम्राज्यले बन्धक बनाएर राखेको छ वा दास बनाएर राखेको छ, त्यसबाट छुटकारा प्राप्त गर्नु चाहिँ भौतिक रूपमा साँचो मुक्ति भनेर मानिन्छ। र अर्को प्रकारको मुक्ति शारीरिक मुक्ति, तपाईँको शरीरमा दीर्घ रोग थियो र त्यो रोग अब फेरि पनि नबल्झनी गरी निको भयो भने तपाईँले शरीरको रोगबाट मुक्ति पाउनुभयो, छुटकारा पाउनुभयो भन्न सकिन्छ। र अर्को रहेको छ आत्माको मुक्ति। आदरणीय श्रोता, हामी पाप गर्छौ तर त्यसको प्रत्यक्ष असर हाम्रो आत्मामा पर्न जान्छ। हामी भौतिक कुराहरूको पछि लाग्छौ र त्यो परमेश्वरको नजरमा नराम्रो ठहरिएको हुन्छ, अनि हामी त्यस पापलाई पखाल्नको लागि अर्को प्रयास गर्दछौ, अनि हामी ठान्दछौ परमेश्वरको क्रोध एकदमै शान्त भएको छ, यसकारणले गर्दा मैले मुक्ति पाएँ र मुक्ति पाउनको लागि यो सब गरिरहेको छु भनेर हामीले गर्ने गर्छौ। आदरणीय श्रोता, वास्तवमा यसरी मानिसले आफ्नो आत्माको उद्धारको निम्ति गरिएका कुनै पनि प्रयासहरू प्रशस्त हुन सक्दैनन्। आदरणीय श्रोता, त्यही कारणले गर्दा मानिसहरूले के भन्दैछन्? जति धन सम्पत्ति खनाए तापनि मुक्ति र उद्धारको निश्चितता नपाइसकेपछि अब चाहिँ मानिसहरूले भन्न थाले, मुक्ति त राम्रो कुरा हो तर यो प्राप्त गर्न अत्यन्तै दुर्लभ छ। सायद हामीले हाम्रो यो संसारमा खडामा राखेको पानी बदलेर हामीले गरियो भने चाहिँ मुक्ति पाइन्छ होला अथवा मुक्ति हाम्रो घर आँगनमा आउँछ होला भन्ने विचार गर्दछौँ। प्रेसता, चाहे हामी घडामा राखिएका पानीहरू बदलौं वा फेरि हामी कुनै तीर्थ स्थानहरूमा गएर नुहाउ, फेरि पनि जबसम्म हामीले हाम्रो जीवनबाट हाम्रा पाप र अधर्मका कुराहरूलाई बदलेर धार्मिकता र न्यायका कुराहरूलाई हामी स्थान दिन्छौ, तब मात्रै हामीले मुक्ति र उद्धारको योजनामा प्रवेश पाएको हामी थाहा गर्न सक्दछौ। आदरणीय श्रोता, त्यसकारणले गर्दा मुक्ति के हो भन्ने विषयमा थुप्रै यस्ता परिभाषाहरू छन् र सायद तपाईँको आफ्नै पनि परिभाषा होला प्रेसवता, अनि यो मुक्तिको बारेमा अब हामी यिनै विषयमाथि कुराकानी गर्न गइरहेका छौँ र आजदेखि श्रृङ्खलाबद्ध रूपमा हामी मुक्ति के हो भन्ने विषयमा तपाईँसँग बातचित गर्नेछौ। र यदि तपाईँले यो हाम्रो कार्यक्रमलाई नियमित सुन्नुहुन्छ भने मुक्तिको बारेमा तपाईँले एकदमै गहिरो रूपमा सुन्नुहुनेछ। मुक्ति के हो र हामीले के गर्नु पर्दछ र त्यसको प्रतिउत्तर स्वरूप हामीले कस्तो प्रकारको जवाफ दिनु पर्दछ भन्ने यी र यस्ता अनगिन्ती सवालहरूको जवाफ दिने जवाफको हाम्रो कार्यक्रममा रहनेछ। आदरणीय श्रोता, अब नै हामी आजको यो विषयवस्तुलाई शुरूवात गरौं। धर्म एउटा प्रणाली हो जहाँ असल कार्यहरू गरेर र धर्मी जीवन जिएर ईश्वरलाई खुसी पार्न सकिन्छ र जीवनपछि इनामको भागीदार हुने आशा मानिसहरूले गर्ने गर्दछन् र ईश्वरलाई खुसी पार्न सकिन्छ भनेर ठान्दछन्। के यसले तपाईँको जीवनमा केही मतलब राख्दछ? त्यसको विपरीत सुसमाचारको सन्देशले भन्दछ कि मानिस सम्पूर्ण खराबी र पापले भरिएको छ र ऊ आफैले बाँच्ने पाउने अधिकार आर्जन गर्न सक्दैन। त्यसैले परमेश्वर येशु ख्रिस्टको रूपमा मानिसको ठाउँमा ओर्लनु भयो र मानिस जातिको लागि चुकाउनु पर्ने भयानक मूल्य उहाँले चुकाउनु भयो। यसकारण इसाई विश्वासले भन्दछ कि सम्पूर्ण मानवले परमेश्वरले अघि नै गरिसक्नु भएको उहाँसँग रहने अधिकारलाई विश्वास गर्नु पर्दछ। आदरणीय श्रोता, यो चाहिँ अनुग्रहको सुसमाचार हो जसको आशिषहरू हामी विश्वासद्वारा प्राप्त गर्न सक्दछौ। त्यो विश्वास जसले येशु ख्रिस्टलाई तपाईँ हाम्रो जीवनमा आउन र उहाँको शक्ति हामीमा सञ्चारित गर्नलाई सहायता गर्छ। त्यसो त विश्वासका थुप्रै पाटाहरू छन् र थुप्रै पूर्ण रूपले मान्यताहरू छन्, तर हामीले कस्तो प्रकारको विश्वास गर्नुपर्छ? हामीले बचाउने विश्वास गर्नु पर्दछ श्रोता। र त्यही विश्वासद्वारा जब हामी बचाउने विश्वास गर्छौ, त्यसपछि हामी अरू कुराहरूको आशिषका निम्ति हामीले ढोकाहरू खोल्न सक्दछौ। श्रोता, यहाँ हामीले हेर्दै गर्ने हो भने तिमीहरू आफ्ना अपराध र पापद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो र तिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनाज्ञाकारिताको सन्तानमा अहिले चल्ने काम गर्ने आत्मा अनुसार तिमीहरू एकपल्ट चल्दै थियौ। तर परमेश्वर जो कृपाको धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेको भए तापनि उहाँले हामीलाई ख्रीस्टसँग जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई पनि उठाउनु भयो र ख्रीस्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँ अर्थात उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानमा येशु ख्रीस्टसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट येशुमा हामी प्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउने युगहरूमा देखाउनको लागि हो, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो भनी एफिसी एक अध्यायदेखि तल हामीले सात पदसम्म लेखिएको हामी पाउँदछौ। तदनि श्रोता, यसबाट हामीले के बुझ्नु पर्दछ भन्दा सृष्टिकर्ता परमेश्वर हाम्रो उद्धारक हुनुभएको कारणले गर्दा हामीले मुक्तिको लागि मार्ग प्रशस्त गरेका हौ। हामी अपराध र पापमा मरेका थियौं। विश्वासीहरूलाई कुन सम्पूर्ण पापमयता र हराईबाट छुटकारा दिएको छ, त्यसको एउटा गम्भीर सम्झना छ, जसमा यसो भन्नाले त्यो क्षेत्र वा दायरालाई जनाउँछ जसमा अपुनर्जीवित पापीहरू बाँचिरहेका हुन्छन्। यिनीहरू मरेका छैनन्, किनकि पापी कार्यहरू गरिएको छ, तर तिनीहरू पापी स्वभावको कारणले गर्दा यिनीहरू मारिएका छन्। मत्ती 12:35 भनेको छ, असल मानिसले आफूभित्र भरिएको असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्दछ भनेर प्रभु यीशुले भन्नुभएको छ। मत्ती 15:18 पनि भनेको छ, तर जुन कुराहरू मुखबाट बाहिर आउँछ ती हृदयबाट निस्कन्छन् र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन् भनेर उल्लेख गरिएको छ। प्रेसवता, अब हामीले यहाँ बुझ्न पर्ने कुरा मुख्य कुरो के छ भने, हामीले यो 19 पदलाई पनि हेरौं भनेदेखि त्यहाँ 19 पदमा पनि यसरी नै लेखिएको छ, किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्री गमन, व्यभिचार, चोरी र झुटो गवाही बाहिर निस्कन्छ, ईश्वर निन्दा बाहिर निस्कन्छ भनेर उल्लेख गरिएको छ। श्रोता, यस्तो प्रकारको परिस्थिति तपाईँ हाम्रो छ, हामी असल गर्न चाहन्छौ तर हामी असल गर्न सक्दैनौ, यही कारणले गर्दा हामी पापी छौ र तपाईँ हामीलाई मुक्ति चाहिन्छ, उद्धार चाहिन्छ, पापको क्षमा चाहिन्छ र जसकोमा प्रत्यक्ष सहभागिता प्रभु येशू ख्रीष्टको रहन्छ। श्रोता, हामीले संसारको मार्गलाई छोड्नु पर्छ। यूहन्ना 1:9 पदमा भनेको छ, हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो, उहाँ त्यो ज्योति हुनुहुन्छ र यसले संसारको व्यवस्थालाई जनाउँछ, अर्थात परमेश्वर र ख्रीष्ट बाहेक मानवताका मूल्यहरू र मापदण्डहरूलाई जनाउँछ। दोस्रो, हामीले 2 कोरिन्थी 10:4-5 पावलले यी विचारधाराहरूको सन्दर्भमा यसरी दिदछन्, जुन किल्लाहरू जस्तै छन् र जसमा मानिसहरू कैद छन् स्वतन्त्र गराउनु आवश्यक छ र ख्रीष्ट र सत्यप्रतिको आज्ञाकारितामा कैद गराउनु आवश्यक छ। प्रेसरता, आकाशको शक्तिको राजकुमार भन्नाले यसले अन्धकारको शक्तिलाई जनाउँदछ। यूहन्ना 12:31 लेखिएको छ, यस संसारको न्याय हुन्छ र संसारको शासक बाहिर फालिनेछ भन्नाले जो चाहिँ दियाबोलस हो त्यसको न्याय हुने कुरा तय गरिएको छ। यूहन्ना 14:30 भनिएको छ, म तिमीहरूसँग अब धेरै बेर रहने छैन किनभने यस संसारको शासक आइरहेको छ र त्यसको ममाथि कुनै पनि शक्ति छैन भनेर यीशुले भन्नुभएको छ। अनि त्यसै गरेर 16:11 भनिएको छ, त्यसलाई दण्डाज्ञा भइसकेको छ। अनि दोस्रो कुरन्थी 4:4 भनेको छ, तिनीहरूको विषयमा भनौं भने ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समाजलाई अन्धो तुल्याइदिएको छ भनेर उल्लेख गरिएको छ। वास्तवमा यो सब कुरा सत्य हो। जब हामी प्रभु येशूको सुसमाचार सुन्छौ त्यसले हाम्रो हृदयमा खासै त्यस्तो प्रभाव पार्दैन र हामी कतिपय अवस्थामा बुझ्दा पनि बुझ्दैनौ। परिणाम स्वरूप यही नै हो प्रमाण कि हाम्रो समझ शक्ति चाहिँ बन्द गरिएको छ र हामीले सृष्टिकर्ता परमेश्वरका एकलौटे पुत्रको जो महिमा छ त्यो महिमा हामी नदेख्ने गरी बन्द गरिएको छ। श्रोता, हामीले एफिसी 2:4 हेर्ने भने मुक्ति परमेश्वरको महिमाको लागि हो जुन उहाँको असीम दया र प्रेमलाई प्रदर्शनमा राखेर तिनीहरूका लागि यो बनाउनु भएको हो जो आफ्नो पापमय स्वभाव र पापीपनको कारण आत्मिक रूपमा मृत हुन्छन्। आदरणीय श्रोता, अरू सबै कुरा भन्दा धेरै एक आत्मिक रूपमा मरेको व्यक्तिलाई परमेश्वरले जीवित पारिदिनु आवश्यक छ। मुक्तिले मृतकहरूमा आत्मिक जीवन ल्याउँछ, विश्वासीहरूलाई मृत्युबाट उठाउने र तिनीहरूलाई जीवित बनाउने शक्ति त्यही शक्ति हो जस्तो रोमी 6:1-7 भन्दछ, जसले इसाई जीवनको हरेक पक्षलाई सशक्त बनाउँदछ। श्रोता, रोमी 6:11-13 लेखिएको छ, यसै गरी तिमीहरूले पनि आफू आफूलाई पापको लेखि मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको महिमाको लागि जीवित भएको ठान्नु पर्दछ। यसकारण परमेश्वरका शरीरका अभिलाषाहरू अनुसार चल्नु नपरोस् भनी तिनीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेऊ र आफ्नो शरीरका अङ्गहरू दुष्टताको साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वरका दिहाल र शरीरका अङ्गहरूलाई धार्मिकताको साधन जस्तै परमेश्वरका समर्पण गर भनेर उल्लेख गरिएको छ। श्रोता, अब हामीले अझै हेर्दै जाने हो भने उहाँले हामीसँगै उठाउनु भयो र हामीलाई सँगै बसाल्नु भयो भन्ने कुरालाई हेर्ने भने उठाउनु भयो र बसाल्नु भएको काल वा संकेत के गर्दछ कि यी मुक्तिका तत्कालीन र प्रत्यक्ष पुनर्स्थापनाका मार्फत पापप्रति मरेका र धार्मिकताप्रति जीवित मात्र होइन तर उसले आफ्नो प्रभुको उपस्थितिमा आफ्नो आनन्द लिन सक्नु पर्दछ। अनि हामी देख्दछौ कि ख्रीष्टको पुनरुत्थान मार्फत पाप प्रतिको र धार्मिकता प्रतिको जीवित प्रमाण मात्र होइन तर उसले आफ्नो प्रभुको उच्चताको आनन्द लिन्छ र उहाँको श्रेष्ठ महिमामा सहभागी हुँदछ। स्वर्गीय सिंहासनहरू भन्नाले जसले अलौकिक क्षेत्रहरूलाई जनाउँछ जहाँ परमेश्वरले शासन गर्नुहुन्छ, एफिसी 3:10 यसरी बताइएको छ, ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान र स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारहरूका माझमा प्रकट गरियोस्। 1 पत्रुस 1:4 अनुसार तिनीहरूको उत्तराधिकार स्वर्गमा छ, तिनीहरूलाई स्नेहपूर्वक हेर्नुपर्छ, कलोसी 3:3, र जहाँ तिनीहरूसँग प्रभुसँगै संगति गर्छन् र त्यो क्षेत्र हो जहाँबाट सबै ईश्वरीय प्रकाश आएको छ र सबै त्यहाँ परमेश्वरको स्तुति महिमा गर्छन्। निसन्देह मुक्ति विश्वासीहरूको आशिषको लागि धेरै हो तर यो विश्वासीहरूमा उहाँको अनन्त र असीम अनुग्रह र दयालुता प्रदान गर्नु भएकोमा परमेश्वरलाई अनन्त महिमा दिने उद्देश्यको लागि अझ बढी हो र सारा स्वर्गले उहाँलाई पापीहरूलाई बचाउनु भएकोमा महिमा दिदछ। श्रोता, प्रकाश 7:1 हामीले 10:10-12 हेर्नु यसरी लेखेको छ, हामी यसरी पाउन सक्छौ 10:12 तिनीहरू उच्च स्वरले कराए, सिंहासनमा विराजमान हुने हाम्रा परमेश्वर र थुमाको मुक्ति छ, अनि सिंहासन र धर्मगुरूहरू र 4 जीवित प्राणीहरू वरिपरि सबै स्वर्गदूतहरू उभिए र तिनीहरूले सिंहासनको सामु घोप्टो परि यसो भन्दै परमेश्वरलाई दण्डवत गरे। आमेन। हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्य सदा सर्वदा होस्। आमेन। धर्मगुरूहरू मध्ये एकजनाले मलाई सोधे, यी सेता पोसाक लगाएकाहरू को हुन् र कहाँबाट आएका हुन्? अनि मैले भने, हजुर तपाईँले जान्नुहुन्छ। तिनले भने, यिनीहरू तिनै हुन् जो महासंकष्टबाट आए भनेर उल्लेख गरिएको छ। श्रोता, अब त्यो मुक्ति सम्पूर्ण अघिल्लो कथनलाई जनाउने कुरा म तपाईँलाई बताउँछु। केवल अनुग्रहबाट मात्रै मुक्ति हुन्छ, तर विश्वास पनि चाहिन्छ। यद्यपि मानिसहरूले मुक्तिको लागि विश्वास गर्नु आवश्यक छ, र त्यो विश्वास पनि परमेश्वरको वरदानको एउटा अंश हो जसले बचाउँछ र आफ्नै शक्तिद्वारा प्रयोग गर्न सकिँदैन। अनुग्रह मुक्तिको हरेक पक्षमा परमेश्वरको अनुग्रह सर्वोपरि रहेको हुन्छ। गलाती 2:16 प्रेरित पावल भन्छन्, र पनि हामी जान्दछौ व्यवस्थाको कामद्वारा हामी धर्मी ठहरिँदैनौ, तर येशु ख्रिस्टको विश्वासद्वारा धर्मी ठहरिन्छ। यसकारण हामी पनि हाम्रा विश्वासबाट ख्रिस्ट येशूमा विश्वास राखौं, ताकि हामी विश्वासका कामद्वारा हामी धर्मी ठहरिन सक्ने, व्यवस्थाको कामद्वारा होइन। किनकि व्यवस्थाको कामद्वारा कोही पनि धर्मी ठहरिँदैन भनेर उल्लेख गरिएको छ। साधारण श्रोता, मुक्ति भनेको सबै पाप र अधर्मको बन्धनबाट छुटकारा पाउनु वास्तविक मुक्ति हो, र यो मुक्तिमा यूहन्ना 3:16 अनुसार परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई पठाउनु भयो। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। श्रोता, त्यसै गरेर हामीले रोमी 8:1-13-16 हेर्ने हो भने लेखिएको छ, यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डाज्ञा छैन, पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनको आत्मामा ख्रिस्ट येशूले मुक्त पार्नु भएको छ, अथवा ख्रिस्ट येशूमा मुक्त पारेको छ भनेर उल्लेख गरिएको छ। यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। 2 कोरिन्थी 5:17, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। वास्तवमा यी सबै कुराहरूलाई मध्यनजर गर्ने भने मुक्ति भनेको यही नै हो। त्यसकारण जसले मुक्ति पाएको छ ऊ नयाँ सृष्टिको एउटा रूपमा अर्को जीवन शुरू गर्ने मौका पाउँछ, यो आशामा कि तिनीहरूको जीवन महिमित र परमेश्वरमा सदा सर्वदाको योग्य हुनुपर्दछ। श्रोता, यसकारणले गर्दा तपाईँ हामी पापबाट छुटकारा पाउनु अनि हाम्रो सबै प्रकारका डर र त्रासबाट छुटकारा पाउनु र अनन्त जीवन प्राप्त गर्नु वास्तवमा मुक्ति हो, र यो परमेश्वरको दया र अनुग्रहद्वारा हुन्छ, र यो कुनै बल, शक्ति र चमत्कारी कुराहरूबाट हुने कुरा होइन। यो विशुद्ध सृष्टिकर्ता परमेश्वरबाट हामी मानिसहरूको लागि हुने कुरा हो। तादृश श्रोता, यदि तपाईँ पनि मुक्ति प्राप्त गर्न चाहनुहुन्छ भने यसको लागि तपाईँले ख्रिस्ट येशूलाई आफ्नो जीवनको प्रभु र मुक्तदाता भनेर विश्वास गर्नुहोस्। उहाँद्वारा तपाईँले सित्तैमा मुक्ति र उद्धार प्राप्त गर्नुहुनेछ भन्दै अब नि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ, र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम आत्मजागरण गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605 नामनगर काठमाडौँ नेपाल, र इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो इमेल पठाउन सक्नुहुनेछ। हवस् श्रोता, भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ, र आजको दिन आशिषमय रहोस् र परमेश्वरले यहाँलाई आशिष दिनुभएको छ। हवस् त, जय मसीह।
1: गुड न्यूज एफएम 105.1। अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ, र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस्, अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दयाजुको दिन शुरू गर्नुभन्दा अगाडि मेरो हृदयमा चाहिँ एउटा प्रश्न छ, जुन सायद आज धेरै मानिसहरूको हृदयमा पनि हुन सक्छ।
2: भाइ भन्नुहोस् न, कस्तो प्रश्न हो त्यो?
1: कहिलेकाहीँ मलाई लाग्छ दाइ, मैले धेरै गल्तीहरू चाहिँ मेरो जीवनमा गरेको छु, अनि यी सबै कुराहरूको बावजुद पनि के परमेश्वरले चाहिँ मलाई साँच्चै नै स्वीकार गर्नुहुन्छ होला त? र मैले गरेका खराब कुराहरूको कारण म आफैलाई एउटा प्रश्न आउँछ कि साँच्चै नै म उहाँको नजिक जान चाहिँ योग्यको छु र
2: भाइ तपाईँले अत्यन्तै महत्वपूर्ण र गम्भीर प्रश्न गर्नुभयो र आजको अध्ययनले यही प्रश्नको अत्यन्तै सुन्दर तरिकाले उत्तर दिनेछ।
1: साँच्चै नै भाइ त्यसो भए मेरो लागि आजको अध्ययन धेरै नै महत्वपूर्ण हुने रहेछ।
2: अवश्य पनि भाइ अघिल्लो अध्ययनमा हामीले मानिसको पुरानो अवस्थाबारे सिकेका थियौं। पाप र अपराधको कारण मानिस परमेश्वरबाट अलग भएको थियो। हामीले आफ्नो जीवन जाँच्नुपर्छ र ख्रिस्टले दिनुभएको नयाँ जीवनमा अघि बढ्नुपर्छ भन्ने कुरा हामीले बुझेका थियौं।
1: साँच्चै हो नि दाइ। तर यदि हामी कमजोर अवस्थामा थियौं भने परमेश्वरले हामीलाई कसरी चाहिँ बचाउनु भयो त
2: भाइ? यहीबाट आजको सुन्दर सत्य चाहिँ शुरू हुन्छ। परमेश्वरले हामीलाई हाम्रो योग्यताको कारण बचाउनु भएको होइन, उहाँ कृपामा धनी हुनुहुन्छ। उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो।
1: त्यसो भए परमेश्वरको प्रेम हाम्रो कर्ममा निर्भर छैन
2: भाइ? परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। हामी पापमा मरेका भए तापनि उहाँले ख्रिस्टसँगै हामीलाई जीवित पार्नुभयो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामीले उद्धार पाएका छौं। असल काम उद्धार पाउने मूल्य होइन, उद्धार पाएपछि देखिने जीवनको फल हो। परमेश्वरले हामीलाई ख्रिस्ट येशूमा नयाँ जीवनका लागि सृष्टि गर्नुभएको ताकि हामी असल काममा हिँडौं।
1: दाइ तपाईँले जति पनि कुराहरू बताउँदै हुनुहुन्छ त्यसबाट मैले बुझ्दैछु कि म परमेश्वरको प्रेम पाउन योग्य भएर होइन, उहाँ प्रेमले भरिपूर्ण हुनुभएको कारणले चाहिँ उहाँको नजिक आउन सक्छु। साँच्चै हो त?
2: बिल्कुलै हो भाइ। परमेश्वर प्रेममा र अनुग्रहमा धनी हुनुहुन्छ अनि उहाँले हामी सबैलाई प्रेम गर्नुहुन्छ। त्यसैले आउनुहोस् अब परमेश्वरको वचनमा ध्यानपूर्वक जाउँ र उहाँको महान प्रेम अनुग्रह र उद्धारको सुन्दर सत्यलाई अझ गहिरो गरी बुझौं।
3: मित्र प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र आज हामी बाइबल अध्ययन एफिसी 2:4-10 देख्न गइरहेका छौं अनि हामीले अघिल्लो दिनमा चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत देखिरहेका थियौं मन्दिर निर्माणको लागि सामानहरू अनि हामी यही विषयलाई आज निरन्तर आगे जारी राख्दछौ। सबभन्दा पहिले म एफिसी 2:1-3 पढिदिन्छु जुन हामीले अघिल्लो दिनमा अध्ययन गरेका थियौं। त्यसपछि हामी आगे बढ्नेछौ। एफिसी 2:1-3 भनिएको छ, अनि तिमीहरूलाई अर्थात अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। ती पापमै तिमीहरू बितेका समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक तथा त्यो आत्मा अनुसार हिँड्दथ्यौ जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्दछ। तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरूलाई पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं र स्वभावैले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं। मित्र यही नै हरेक मानिसको अवस्था थियो प्रभुलाई पाउनुभन्दा पहिले। आगे पद 2:4-6 भनिएको छ, तर परमेश्वर जो दया गर्नमा धनी हुनुहुन्छ आफ्नो महान प्रेमको कारणले जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो, हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। मित्र यहाँ पद 4 उल्लेखित सानो संयोजक शब्द तर अति नै धेरै महत्वपूर्ण शब्द छ। तर परमेश्वर दया गर्नमा धनी हुनु भएकोले गर्दा उहाँको महान प्रेमको कारण उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। परमेश्वर दया कृपामा धनी हुनुहुन्छ। उहाँले ममा दया कृपा गर्नुभयो, उहाँले तपाईंमा पनि दया कृपा गर्नुभयो। यो पहिला तीन पदहरूबाट खास मौलिक परिवर्तनहरू हुन् जुन ती पदहरू असह्य आशारहितका थिए। मानिस पूर्ण असफल हो, उनी पूर्ण रूपमा आफैलाई उद्धार गर्ने काममा अयोग्य छन्। परमेश्वर मृत्युको यो दृश्यमा आफ्नो दया कृपासँग आउनुहुन्छ। उहाँसँग यो अति नै कम थोरै छैन, उहाँसँग चाहिएको भन्दा अझ धेरै छ, किनकि उहाँ अपरिमित असीम परमेश्वर हुनुहुन्छ जो अपरिमित दयामा कृपामा धनी हुनुहुन्छ। तपाईंलाई के को र कति कुराको आवश्यक छ त्यो उहाँसँग छ। उहाँसँग मानिसलाई चाहिने हरेक कुरा अधिक मात्रामा छ। केवल तपाईं र मैले गर्नुपर्ने काम यही हो, उहाँमा विश्वास गर्नु। एकजना दुर्गम पहाड़ी इलाकामा रहने अशिक्षित वृद्ध आमालाई एकपल्ट सागरको समुद्रको तटमा छुट्टीमा कसैले लगेथ्यो, अनि तिनले जीवनमा पहिले अघि कहिले पनि सागर यानि समुद्रको देखेकी थिइनन्। तब जब तिनले त्यो महान समुद्र देखिन्, तिनी रुन थालिन्। तिनको वरिपरि रहने मानिसहरू छक्कै परे, यो सोच्दै कि तिनलाई त्यति आरामदायक मनोरञ्जनको छुट्टीमा पिकनिकमा ल्याइँदा पनि रुन्छिन्। तिनलाई मिठो मिठो खाना दिइएको थियो। तिनीहरूले त्यस वृद्ध स्त्रीलाई सोधे, आमै तिमी किन रोइरहेकी? समुद्रतिर देखाउँदै तिनले उत्तर दिन, मैले जीवनमा कहिले पनि अघि यस्तो देखेको थिइन कि त्यहाँ त्यति धेरै त्यति पर्याप्त पानी हुन्छ। मित्र, परमेश्वरसँग दयाको कृपाको सागर छ, त्यो पर्याप्त भन्दा धेरै पर्याप्त छ। उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। अनुग्रहद्वारा उद्धार पाउनुको मतलब के हो? हामी अधर्महरू र पापहरूमा मरेका थियौं र हामी आफैलाई उद्धार गर्ने काममा पूर्ण रूपमा अयोग्य थियौं। तब परमेश्वर दृश्यमा आउनुहुन्छ र अनुग्रहद्वारा उहाँ हामी कहाँ पुग्नुहुन्छ। किन उहाँले त्यो गर्नुहुन्छ? उहाँले हामीमा कारणको पाउनुहुन्न, उहाँले यसको कारण आफैमा पाउनुहुन्छ। जब परमेश्वर इसरायललाई छुटकारा दिन आउनुभयो, यो यस कारणले थिएन किनभने तिनीहरू असल र सुन्दर थिए र परमेश्वरलाई सेवा गरिरहेका थिए। तिनीहरू त्यस्ता असल थिएनन्, तिनीहरू हट्टी ढिट मानिसहरू थिए अनि तिनीहरू मूर्ति पूजकहरू थिए। तिनीहरूले उजाड स्थानमा सुनको बाछाको पूजा गरे, तर परमेश्वरले भन्नुहुन्छ उहाँले तिनीहरूको दुःखको यातनाको कष्टको चित्कारको पुकाराको सुन्नुभयो। किन त्यसले उहाँको ध्यान आकर्षण गर्यो? किनभने उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँले तपाईं र मलाई प्रेम गर्नुहुन्छ, तर उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न, उहाँले हामीलाई आफ्नो अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मैले एउटा जवान केटालाई भेटेको थिएँ जो हिप्पी पृष्ठभूमिबाट का थिए। उसले येशूलाई प्रेम गर्थे, आदर गर्थे। उसको ह्याट टोपीमा ज्याकेटमा पेन्टमा सबैतिर लभ लभ लभ प्रेम प्रेम शब्द लेखिएको थियो। मैले उसलाई सोधे किन तिमीले पूरा पोसाकहरूभरि यो शब्द लभ लभ लभ यानि प्रेम प्रेम लेखेको? उसले भन्यो मान्छे परमेश्वर प्रेम हुनुहुन्छ। मैले भने यस कुरामा म 100% तिमीसँग सहमतमा छु, त्यो बिल्कुल सत्य कुरा हो। त्यसपछि उसले यो कुरा थपे, परमेश्वरले प्रेमद्वारा उद्धार गर्नुहुन्छ। मैले उत्तर दिए यस कुरामा चाहिँ म तिमीसँग सहमतमा छैन, परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार दिनुहुन्न। के तिमी मलाई एउटा पद दिन सक्छौ शास्त्रबाट जहाँ लेखिएको छ प्रेमद्वारा परमेश्वर उद्धार गर्नुहुन्छ? उसले आफ्नो केस कन्याउँदै केही समय सोचे, त्यसपछि उसले यो कुराको बारेमा एउटा पद पनि सोच्न सकेनन्। उसले भन्यो, यदि परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न भने तब उहाँले कसरी हामीलाई उद्धार गर्नुहुन्छ? मैले उत्तर दिए, तिमीले मलाई यो प्रश्न सोधेकोमा म धेरै खुशी छु, किनभने बाइबलले भन्छ 2:8-9 पदमा, एफिसी 2:8-9 पदमा, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ। परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। त्यसपछि त्यो केटाले भिन्नताको जान्न चाह्यो। मैले यसरी उसलाई त्यो भिन्नताको वर्णन गरिदिए, परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ, यस कुराको नभुलौं। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ, तर परमेश्वरले हामीलाई उहाँको प्रेमको आधारमा स्वर्गको पछाडिपट्टिको ढोका अन्धारोबाट सुटुक्क छिरी जान खोलिदिनुहुन्न। उहाँले आफ्नो प्रेमको कारण हामीलाई भित्र ल्याउन स्वर्गको अघिल्लो सामनेको ढोकालाई निज गर्नुहुन्न। परमेश्वर ज्योति पनि हुनुहुन्छ, परमेश्वर यो ब्रह्माण्डको विश्वको नैतिक शासक पनि हुनुहुन्छ। उहाँ धर्मी परमेश्वर हुनुहुन्छ, उहाँ धार्मिकता हुनुहुन्छ, उहाँ पवित्र र उहाँ अति असल हुनुहुन्छ। त्यसकारण परमेश्वरले त्यो कुराहरू गर्न सक्नुहुन्न जुन गलत छन्, मतलब उहाँको आफ्नै स्तर अनुसारको गलत हो, त्यो गर्न सक्नुहुन्न। यसरी परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन। युहन्ना 3:16 पदमा हेरौं, यहाँ भनिएको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नै एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। के यसले कि यो भन्छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले संसारलाई उद्धार गर्नुभयो, के यहाँ यो भनिएको छ? यसले कति पनि त्यो भनेको छैन, तर यो लेखिएको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो। देख्नुभयो, परमेश्वरले संसारलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन र गर्नुहुन्न, किनभने उहाँ निरन्तर आफ्नो कथनलाई जारी राख्नुहुन्छ, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन। तपाईं र म नष्ट हुन गइरहेका छौं, हामी निन्दित गुमेका पापी मानिस हौ, तर पनि परमेश्वरले हामीलाई अझै प्रेम गर्नुहुन्छ। तर परमेश्वरको प्रेमले हामीलाई स्वर्गमा लान सक्दैन। परमेश्वरले उद्धारको प्रदान गर्नु पर्दथ्यो र उहाँले हाम्रा पापहरूको निम्ति दण्डको तिर्नु पर्थ्यो। अहिले प्रेमको परमेश्वर आफ्ना हातहरू गुमेका निन्दित पापी संसारमा फैलाएर भन्न सक्नुहुन्छ, यदि तिमीहरूले मेरा पुत्रमा विश्वास गर्छौ भने, किनभने उनी तिमीहरूको निम्ति मरे, यदि तिमीहरू त्यस आधारमा आउनेछौ भने म तिमीहरूलाई उद्धार गर्न सक्छु। मित्र, परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार गर्न सक्नुहुन्न, परमेश्वरले हामीलाई उहाँको अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मित्र, यो यस तरिकामा आज धेरै अद्भुत कुरा छ। जब म सानो बच्चा थिएँ, मैले कहिलेकाहीँ गलत काम गरेकोले गर्दा कहिलेकाहीँ मेरा आमा बुबाहरूको दया कृपा पाउन सक्दिन थिए, तर म परमेश्वरको दया कृपाबाट बाहिर हुन सक्दिन। म उहाँसँगको मेरो संगतिको गुमाउन सक्छु, किनभने पापले संगतिको तोड्दछ, तर म उहाँको दया कृपाबाट कहिले पनि बाहिर हुन सक्दिन। म परमेश्वरको आत्मालाई दुखित पार्न सन्ताप दिन सक्छु, तर म सधैँ उहाँ कहाँ आउन सक्छु। पहिलो युहन्ना 1:9 पदले भन्छ, हामीले आफ्ना पापहरूको स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। पहिलो युहन्ना 1:7 पदमा भनिएको छ, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, उसरी नै हामी ज्योतिमा हिँड्छौ भने एक अर्कासँग हाम्रो संगति हुन्छ अनि उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। यदि म परमेश्वरको वचनको ज्योतिमा हिँड्छु र म आफैमा केही कमजोर कुरा केही पाप देख्छु भने परमेश्वर पुत्र ख्रीष्टको रगतले सबै पापबाट मलाई निरन्तर शुद्ध गर्दछ। किन? परमेश्वरले यो उहाँको अनुग्रहद्वारा गर्नुहुन्छ। उहाँ कृपा दया र अनुग्रहमा धनी हुनुहुन्छ। परमेश्वरले आफ्नो अंगालो गुमेका निन्दित संसारमा फैलाएर भन्नुहुन्छ, तिमी आउन सक्छौ यदि तिमी मेरो तरिकामा आउँछौ भने। मित्र, म तपाईँलाई स्मरण दिन चाहन्छु कि यो परमेश्वरको विश्व हो, यो उहाँ आफ्नै तरिकामा गरिरहनु भएको छ, चलाइरहनु भएको छ। तपाईँ सोच्न सक्नुहोला तपाईसँग उत्तम बाटो छ, तरिका छ, तर तपाईसँग शासन गर्ने विश्व छैन। उहाँले यो विश्वमा नियमहरू बनाउनुहुन्छ र तपाईँ उहाँको तरिकामा आउनुपर्नेछ। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई प्रेम गर्ने कुराबाट तपाईँ उहाँलाई दूर राख्न सक्नुहुन्न, न तपाईँ सूर्यलाई ताप दिने कामबाट दूर राख्न सक्नुहुन्छ, तर तपाईँ सूर्यको तापबाट आफूलाई छिपाउन सक्नुहुन्छ। मित्र, तपाईँ आफैलाई निरन्तर पाप मुनि छिपाएर लुकाएर परमेश्वरको प्रेमको अनुभव गर्ने कामबाट दूर राख्न सक्नुहुन्छ। यदि तपाईँ उहाँमा ख्रीष्टद्वारा आउनुहुनेछ भने उहाँले तपाईँलाई उद्धार गर्नुहुनेछ र तपाईँले उहाँको प्रेमको अनुभव गर्नुहुनेछ। परमेश्वर दयामा कृपामा धनी हुनुहुन्छ। परमेश्वरले हामीलाई आत्मिक चिहान घाटबाट माथि उठाउनु भएको छ। हाम्रो वर्तमान स्थिति यो हो भनिएको छ छ पदमा, अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। हाम्रो भविष्य के हो? सात पदमा भनिएको छ, ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति। मतलब कुनै दिन म प्रदर्शनी गरिन गइरहेको छु। स्वर्गीय दूतहरूले भन्नेछन्, हेर त्यो फुचे प्रचार, ऊ गुमेको निन्दित पापी थियो, उसलाई उद्धार गर्न कति पनि योग्यका थिएन, तर ऊ यहाँ आज स्वर्गीयमा छ। उनी केवल परमेश्वरको दया र अनुग्रहद्वारा मात्र उद्धार गरिएका थिए र आज यहाँ ल्याइएको छ। त्यो पूरा अनन्तता भरि, अनन्तकाल भरि परमेश्वरको स्तुतिको निम्ति हुन गइरहेको छ। म कुनै श्रेय प्रशंसा पाउन गइरहेको छुइन, तर म त्यहाँ हुन गइरहेको छु अनि त्यो मेरो निम्ति काफी कुरा हो, पर्याप्त कुरा हो। म त्यो स्वर्गीय दलहरूसँग परमेश्वरको स्तुति प्रशंसा गाउने कुरामा सम्मिलित हुनेछु, किनभने उहाँले मलाई उद्धार गर्नुभयो। जहाँसम्म मलाई थाहा भइन्जेल त्यो हामीसँग भएको सबभन्दा उत्तम अद्भुत आशा छ। यो अनुग्रहद्वारा हो, यो अचम्मको अनुग्रह, अमेजिङ ग्रेस हो, जुनले म र तपाईँ जस्तो तुच्छलाई उद्धार गर्नुभयो। भनेको छ आठ र नौ पदमा, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। यिनीहरू महान पदहरू हुन् जुनले विश्वासीहरूको भूत वर्तमान र भविष्यको यो खण्डको पूर्णतामा पुर्याउँछ। हामी अपराधहरू र पापमा मरेका थियौं, परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार मुक्ति गर्नुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो र कुनै दिन हामी स्वर्गीयमा परमेश्वरको अनुग्रहको प्रदर्शन गर्न हुनेछौ। यिनै कुनै पनि हाम्रा आफ्नै कामहरू वा योग्यताहरूमा आश्रित छैनन्, किनकि भनिएको छ तिनीहरू अनुग्रहद्वारा उद्धार पाएका छौ। अनुग्रह, कृपा, दया पाउनु अयोग्यलाई प्रदान गरिने कृपा दया हो। अहिले मलाई यो नभन्नुहोस् कि म उद्धार पाउन आशा गर्दछु। यदि तपाईँले ख्रीष्टमा आफ्नो विश्वास र भरोसा राख्नुहुन्छ भने तपाईँ ठोकेर भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। कसैले यो प्रश्न गर्ला, ओ म त्यस्तो कथन बनाउने साहस गर्दिन किनभने मलाई थाहा छैन कि मेरो भविष्य के हुनेछ। मित्र, तपाईँको उद्धार परमेश्वरको अनुग्रहमा आश्रित छ, तपाईँको विश्वास योग्यतामा होइन। तपाईँ यो तथ्यमा पूर्ण रूपमा निश्चय हुन सक्नुहुन्छ। फिलिपी 1:6 पदमा भनिएको छ त्यो तथ्यको, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नु भएको छ उहाँले येशु ख्रिष्टको दिनसम्ममा त्यो पूरा गर्नुहुनेछ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ उहाँबाट टाढा भौतारी जान सक्नुहुन्छ, तर उहाँले सधैँ तपाईँलाई वापस आउनको निम्ति ढोका खुला राख्नुहुन्छ, किनभने यो उहाँको अनुग्रह र अनुग्रहद्वारा मात्र तपाईँले उद्धार पाउनु भएको छ। तपाईसँग पूरा गरिएको उद्धार छ, फिनिस्ड साल्भेसन छ, किनकि ख्रिस्टले सम्पूर्ण उद्धारको काम कलवारी क्रुसमा पूरा गरिसक्नु भएको छ। अहिले पवित्र आत्माको परमेश्वरको वचनद्वारा कायलता र दोष सिद्धिमा उहाँको वचनमा विश्वास र भरोसा गर्नुभएकोले गर्दा त्यस आधारमा तपाईँ भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। तपाईँ ठोकेर भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु, म आशा गर्दछु वा म उद्धारको कोशिश गर्नेछु। अह, यो होइन। यो उद्धार विश्वासको माध्यमद्वारा परमेश्वरको अनुग्रहबाट हो, यो तपाईँ स्वयंबाट होइन, यो परमेश्वरको उपहार हो, वरदान हो। परमेश्वरको अनुग्रहलाई, ग्रेसलाई यसरी थियोलोजिकल्ली यानि आध्यात्मिक विज्ञान अनुसार परिभाषा दिइएको छ, अनमेरिटेड फेभर। ग्रेसको अर्थ हो, यानि अनुग्रहको अर्थ हो अनमेरिटेड फेभर। यसको नेपालीमा अर्थ हुन्छ अनुचित कृपा, अनुचित दया। अर्को शब्दमा, हामी दया उद्धार पाउन कति पनि योग्यका थिएनौ, तर पनि परमेश्वरको अपार कृपाको कारण हामीमा दया देखाउनुभयो, त्यो अनुग्रह हो। अहिले विश्वास उद्धारको साधनको रूपमा मूल आधार हो, यो मात्र एक वस्तु हो। पापी उद्धारको महान कार्य सम्पादनको निम्ति ल्याउँछ र ल्याउनु पर्छ, अनि यो विश्वास पनि परमेश्वरको वरदान हो। म जान्दछु कसैले यो मलाई भनेछ, जबकि विश्वास परमेश्वरको वरदान भएकोले गर्दा परमेश्वरले मलाई यो विश्वासको वरदान दिनुभएको छैन, तब मलाई लाग्छ कि यदि म विश्वास गर्दिन भने मलाई दोष दिन आवश्यक छैन, निन्दित गर्न आवश्यक छैन। उत्तर यो हो, परमेश्वरले यो अति नै स्पष्ट बनाउनुभयो कि विश्वास सुनैबाट र सुनै परमेश्वरको वचनद्वारा आउँछ। यदि तपाईँ परमेश्वरलाई विश्वास गर्न चाहनुहुन्छ भने तपाईँले परमेश्वरको वचनको सुन्नुपर्नेछ। परमेश्वरले सबैलाई विश्वास दिनुहुनेछ जसले सुसमाचारको सन्देशमा ध्यान दिन्छ। कसैले यो भन्दै विरोध गर्ला, हुन सक्छ मलाई विश्वासको वरदान दिइएको छैन, त्यो तपाईँको समस्या होइन। तपाईँको समस्या वास्तवमा यो हो कि तपाईँ आफ्ना पापहरूको त्याग्न चाहनुहुन्न, जुन बाइबलले निन्दा गर्दछ, विरोध गर्दछ। त्यसकारण यस्ता तार्किक कुराहरू भनेर बहाना बनाउनुहुन्छ। जब तपाईँ आफ्ना पापहरूबाट वाक्क हुनुहुन्छ, जब तपाईँ आफै स्वयंबाट फर्किन चाहनुहुन्छ, वा संसारको कुराहरूबाट, वा धर्मबाट, वा बाइबलले निन्दा गर्ने हरेक कुराहरूबाट।
4: आदरणीय श्रोता, आजको कार्यक्रममा स्पेशल गीत सुन्न गइराखेका छौं,
3: तब तपाईँलाई विश्वास दिनेछ, तपाईँ उहाँलाई विश्वास गर्न सक्नुहुन्छ। विश्वास उद्धारको साधन हो। स्पर्जनले भन्छन्, ख्रिस्टमा तिम्रो हर्षले तिमीलाई उद्धार दिँदैन, तर ख्रिस्टले मात्र। ख्रिस्टमा तिम्रो आशाले तिमीलाई उद्धार दिँदैन, तर ख्रिस्टले मात्र। ख्रिस्टमा तिम्रो विश्वासले मात्र तिमीलाई उद्धार गर्दैन, यद्यपि त्यो एक साधन माध्यम भए तापनि, तर ख्रिस्टको रगत र उहाँको योग्यताद्वारा मात्र। त्यहाँ शक्ति छ र त्यहाँ नै उद्धार छ। पाउल विश्वासको बारेमा कुरा गरिरहेका छैनन्। जब उसले भन्छ यो तिनीहरू आफैबाट होइन, उसले उद्धारको बारेमा कुरा गरिरहेका छन्। उद्धार त्यो वरदान हो जुनले घमण्डको रद्द गर्दछ। यो सबै परमेश्वरको हो, हाम्रो होइन, यो परमेश्वरको वरदान हो। दश पदमा भनिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नु पर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नु भएको छ। हामी उहाँका हातका कारिगरी हौं। पाउल यहाँ स्थानीय मण्डलीको बारेमा कुरा गरिरहेका छैनन्, तर पेन्टिकोस्टको दिनदेखि लिएर स्वर्गीय यात्रा र्याप्चरसम्मको विश्वासीहरूको शरीरको बदनको बारेमा कुरा गरिरहेका छन्, वा वास्तविक विश्वासीहरूको शरीरको यानि बदनको बारेमा बोलिरहेका छन्। अनि तिनीहरूमध्ये प्राय चाहिँ स्थानीय कलिसियाको सदस्यहरू हुन्। यो विश्वासीहरूको शरीर ख्रीष्टमा उहाँका नयाँ सृष्टि र उहाँका हातका कारिगरी हुन्। हामी के को लागि सृष्टि गरिएका छौं भन्दा असल कामहरूको निम्ति। जब हामी यो पत्रको अन्तिम भागमा आउँछौ, हामीलाई भनिनेछ कि हामी परमेश्वरलाई खुशी पार्ने र ग्रहण योग्य चालमा हिँड्नु पर्नेछ। जब हामी येशू ख्रीष्टमा स्वर्गीय स्थानहरूमा बसार लिएकोले गर्दा हामी यहाँ पृथ्वीमा त्यस तरिकाले हिँड्नुपर्छ जसले उहाँको नाउँमा महिमा ल्याउनेछ।
1: दाई, आजको अध्ययनपछि चाहिँ मेरो मनबाट एउटा ठूलो बोध चाहिँ हटेको छ। मैले सोचेको थिएँ म योग्य छु कि छैन, तर आज मैले बुझे कि मेरो उद्धार मेरो योग्यतामा निर्भर छैन।
2: हो भाइ, आज हामीले परमेश्वरको हृदय कस्तो छ भन्ने कुरा देखेका छौं। उहाँ कृपामा धनी हुनुहुन्छ र महान प्रेमले हामीलाई प्रेम गर्नुहुन्छ।
1: अनि हामी पापमा मरेका भए पनि उहाँले ख्रीष्टसँगै हामीलाई चाहिँ जीवित पार्नुभयो।
2: हो, यही नै सुसमाचारको सुन्दरता हो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामी उद्धार पाएका छौं।
1: तै मलाई सबैभन्दा धेरै छोएको कुरा यही हो कि उद्धार मैले आफ्नो असल काम गरेर कमाएको होइन, यो त परमेश्वरको वरदान हो।
2: बिल्कुलै भाइ, उद्धार अनुग्रहबाट विश्वासद्वारा पाइने हो, त्यसैले कसैले आफ्नो उद्धारको विषयमा घमण्ड गर्न सक्दैन। हाम्रो घमण्ड गर्ने ठाउँ हाम्रो आफ्नै काममा होइन, ख्रीष्ट येशूमा हुनुपर्छ।
1: तर दाइ, यदि असल कामले उद्धार दिँदैन भने हामीले असल काम चाहिँ किन गर्ने त त्यसो भए?
2: भाइ, धेरै नै महत्वपूर्ण प्रश्न गर्नुभयो। हामी असल काम गरेर उद्धार पाउने होइनौ, उद्धार पाएका कारण असल काममा हिँड्ने हो। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा असल कामका निम्ति सृष्टि गर्नुभएको हो, त्यसैले हाम्रो नयाँ जीवनले हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।
1: साँच्चै नै दाई, अब यी सबै कुराहरू चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ लागू गर्न सक्छौ, र परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ भने हामी पनि अरूलाई प्रेम गर्न चाहिँ सक्नुपर्छ। उहाँले हामीलाई अनुग्रह गर्नुभएको छ भने हामीले पनि अरूप्रति अनुग्रहको स्वभाव चाहिँ देखाउनुपर्छ, र उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ भने हामीले पुरानो जीवनमै फर्केर चाहिँ बस्नु हुँदैन अथवा त्यही चाहिँ बस्नु हुँदैन।
2: र आजको लागि हाम्रो अध्ययनको यात्रा यति नै। एउटा कुरा सम्झनुहोस्, परमेश्वर प्रेममा धनी हुनुहुन्छ, अनुग्रहमा धनी हुनुहुन्छ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। आज हामी उहाँको अनुग्रहद्वारा उद्धार पाएका छौं, यो कुरालाई हृदयमा राख्नुहोस्।
1: हजुर, यही अनुग्रहमा भरोसा गर्दै नयाँ जीवनमा असल काम गर्दै अघि बढौं। परमेश्वरको अनुग्रह र शान्ति हामीहरू सबैको जीवनमा प्रशस्त मात्रामा रहिरहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
5: यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ झैं यो आत्मिक भजनद्वारा।

0: सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि पनि एकपटक स्वागत गर्दछु। परमेश्वरलाई धन्यवाद होस्, परमेश्वरले उहाँको वचन पढ्ने मौकाहरू दिनुहुन्छ अनि हामी परमेश्वरको वचनलाई नियालेर हाम्रो जीवनलाई कसरी सही तरिकाले व्यतीत गर्न सक्छौ भन्ने कुरालाई मनन गर्न सक्छौ र साथसाथै हामीले जीवनमा आइपर्ने विभिन्न समस्याहरूको समाधान पनि त्यहाँ पहिल्याउन सक्छौ र विभिन्न प्रश्नहरूको जवाब पनि हामी त्यहाँ पाउन सक्छौ। आउनुहोस्, सत्यको खोजी नामक हाम्रो वचन अध्ययनमा विभिन्न शीर्षकमा रहेको हाम्रो एउटा अर्को नयाँ शीर्षक जुन साँचो आनन्दको रहस्यलाई हामी बुझ्ने प्रयास गर्नेछौ र यही अध्ययनलाई निरन्तरता दिनेछौ आज फेरि एकपटक यो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँले विश्राम बनाउनु भएको छ ताकि हामी छ दिन काम गरेर हप्ताको सातौं दिन विश्राम गर्न सकौं, परिवारसँग समय व्यतीत गर्न सकौं अनि यो भागदौड़ पूर्ण संसारमा हामी तपाईसँग पनि एउटा गुणस्तरीय समय बिताउन सकौं भनेर। पिता परमेश्वर, तपाईँ जीवनको स्रोत हुनुहुन्छ र तपाईँसँग जोडिएर नै हामीले जीवन प्राप्त गर्ने गर्दछौं, जसर्थ हामीलाई यो वचन अध्ययनको समयमा तपाईँले नै समझ र बुद्धि दिनुहोस् भनी विन्ती गर्छौ। यो संसारभरि धेरै मानिसहरू दुःख र कष्टमा छन्, कोही रोगहरूले पिल्चिएका छन्, कोही अभावले, कोही मानसिक तनावले, कोही विभिन्न परिस्थितिहरू जुन उनीहरूका नियन्त्रणभन्दा बाहिर रहेको छ त्यसबाट आक्रान्त समस्यामा ग्रसित मानिसहरूलाई त्यो समस्याहरूबाट पार लगाउनुहोस् भनी विन्ती गर्छौ। संसारमा अमन चयन र शान्ति कायम रहोस् भनी हामी विन्ती गर्छौ। तपाईँको महिमित दोस्रो आगमन चाँडो भएको होस् भनी विन्ती गर्छौ यो अध्ययनको समयमा प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले साँचो आनन्दको रहस्य वा आनन्दमय विश्रामको रहस्यको बारेमा अध्ययन गर्दै गर्दाखेरि एउटा रोचक कुरा के छ भने यो कति गहिरो रूपमा हाम्रो आत्मिक जीवनसँग, मानसिक जीवनसँग, शारीरिक सामाजिक जीवनसँग जोडिएको रहेछ भनेर पनि हामी थाहा पाउन सक्छौ कि विश्रामले मानवीय जीवनलाई सरल बनाउनलाई र परमेश्वरसँगको हाम्रो सम्बन्धलाई अझ न्यानो बनाउनलाई कति ठूलो भूमिका खेल्दो रहेछ प्रभुको अनुकम्पामा भनेर थाहा गर्न सक्छौ। यो अध्ययनहरूको क्रममा जब प्रभु येशु ख्रीष्टले कलवरीको क्रुसमा अब सिद्धियो भनी आफ्नो प्राण त्याग्नुभयो तब उहाँले तपाईँ र मलाई म तिमीहरूलाई विश्राम दिनेछु भनी गर्नुभएको प्रतिज्ञालाई हाम्रो निम्ति एक सुन्दर यथार्थको रूपमा स्थापित पनि गर्नुभयो। पाप पूर्ण जीवनबाट विश्राम, संसारको भागदौड़ पूर्ण जीवनबाट विश्राम, खिचातानीहरूबाट विश्राम अनि संसारको विभिन्न चिन्ता र फिक्रीको बोझले हामीलाई थिच्दाखेरि त्यो खिचाईबाट, त्यो बोझबाट हामीलाई हल्लोको बनाएर दिनुहुने विश्रामको बारेमा पनि उहाँले बताउनु भएको हो। सबभन्दा ठूलो कुरा, उहाँले संसारको पापको बोझबाट हामीलाई उद्धार दिनुहुने र त्यो उद्धारबाट आउने विश्रामको कुरा गर्नुभयो। हाम्रो मानवीय पापी प्रवृत्तिसँग र हाम्रो विभिन्न आफ्नो स्वार्थका क्रियाकलापहरूसँग जोडिएको पाप र यसको अनन्त मृत्युको परिणामलाई वा यसले लिएर आउने समस्यालाई उहाँले आफ्नो जीवन त्यागद्वारा सदाको निम्ति तपाईँ र म प्रति प्रभुको सुन्दरतापूर्ण जुन प्रेम छ र उहाँको सुन्दरतापूर्ण जुन असल योजना छ तपाईँ र म प्रति हो त्यसले गर्दा नै उहाँले यो समस्यालाई समाधान गर्न सक्नुभयो कलवरीमा। हाम्रो उद्धारसँग सम्बन्धित कामलाई कलवरीको क्रुसमा शुक्रबारको दिन हप्ताको छैटौं दिन सम्पन्न गरेर संचरबार अर्थात पवित्र सवातको दिन उहाँले छिहानमा विश्राम गरी आइतबार अर्थात हप्ताको पहिलो दिन पाप र मृत्युमाथि विजय प्राप्त गरी बौरी उठ्नुभयो। यसैले हामी उहाँको उद्धारको काममा विश्वास गरी अनन्त जीवन प्रति आश्वस्त भई जीवन जिउन सक्छौ बिना कुनै चिन्ता र फिक्री उहाँको विश्राम परमप्रभुको

0: चरणमा निडर भई हामी पाप क्षमा बुद्धि र शक्तिको निवेदन पुत्र परमेश्वर थुमाको नाउँमा हाम्रो नभए उहाँको सत त्यागको कारण आउन सक्छौं भनी हिब्रूको पुस्तकको 10 अध्यायको 19-24 चौबिसले यस्तो भन्दछ। यसै कारण प्रिय हो, येशूको महान पवित्र त्यागद्वारा परमप्रभुको महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हाम्रो निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण उहाँ मार्फत हामी भित्र पस्न सक्छौं। परमेश्वरको घरानामा हाम्रो एक जना महान पुजारी हुनुभएको हुनाले हाम्रा हृदय खराब छर्कोद्वारा चोख्याएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप छौं। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामी राखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। श्रोता मित्रहरू, हामीलाई कति असल आज्ञा दिएको छ कि एउटाले अर्कोलाई असल र प्रेमको कामको निम्ति कसरी उत्साहित प्रेरित गराउने त्यो कुरामाथि हामीले विचार गरौं। तर यो संसारमा कसरी मैले एकले अर्कोलाई उछिन्ने भनेर मात्रै मान्छेहरू सोचमग्न भइरहेका हुन्छ। त्यसैले संसारमा मान्छेले जति कमाए पनि उसलाई कम भइरहेको उसले महसुस गर्छ, किनभने मान्छेलाई एकअर्कालाई उछिन्नु जो छ। तर त्यसको विपरीत हामीलाई परमेश्वरको वचनले प्रभु येशू ख्रीष्टको यो वाणी भन्दछ कि एकले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यो कुरामा ध्यान दिनु भनेर बताइएको छ। भर्खरै वाचन गरिएको यी हरफहरूमा जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ भन्ने शब्दावलीले हामी ख्रीष्टले प्रतिज्ञा गर्नुभएको उद्धारको विश्राममा बिना कुनै चिन्ता र फिक्री प्रवेश गर्न सक्छौं भन्ने निश्चितता प्रदान गर्दछ। जुन स्थिरता, शान्ति र विश्राम हामीले परमेश्वरको पुत्रमा प्रत्येक दिन अनुभव गर्न सक्छौं त्यो हामीले केही महान काम गरेको कारणले भन्दा पनि उहाँले कलवरीमा के वा कस्तो महान त्याग गर्नुभयो भन्ने कारणले नै हो। यसको अर्थ के पनि हो भने परमेश्वरले जति पनि असल कुराहरू हामीलाई दिनुहुन्छ त्यो उहाँको पुत्र मार्फत भएर व्यक्त छ हामीतर्फ। उहाँले आफ्नो सम्पूर्ण जीवन कलवरीमा दिनुभएको हुनाले सिद्ध भेटीको रूपमा परमेश्वरलाई तपाईँ र मेरो निम्ति उहाँले अर्पण गर्नुभएको हुनाले परमेश्वर पिताले हरेक असल कुरा हामीतर्फ बग्न दिनुहुन्छ। तसर्थ जीवनको जस्तो सुकै कठिन परिस्थितिहरूमा पनि हामी उहाँमा जीवनको जस्तो सुकै अप्ठ्याराहरूमा पनि हामी उहाँमा विश्राम गर्न सक्छौं, किनभने हाम्रो उद्धार हामीले भन्दा पनि उहाँ स्वयंले सृष्टिकर्ता, उद्धारकर्ता, न्यायकर्ता परमेश्वर आफैले आफ्नो पुत्रमा निश्चित गरिसक्नुभएको छ भन्ने कुराले सबै सतकार्य र सतविचारमा अघि बढ्न हामी हरेकलाई प्रेरणा प्रदान गर्दछ विनम्रतापूर्ण आत्मिकी बुझाइले। श्रोता मित्रहरू, उहाँको यो प्रेरणा र निश्चितताले हामीलाई उहाँको प्रेमका आज्ञा, वचन, प्रतिज्ञा र अगमवाणी वचनमा विश्वास गरी समर्पित र आज्ञाकारी प्रेमिलो जीवन व्यतीत गर्न अग्रसर गराउँदछ। हरेक दिन उहाँसँग गुणस्तरीय क्षणहरू प्रार्थनामा बिताउँदै स्वर्गीय वचनको आत्मिकी भोजन ग्रहण गर्दै एक असल जीवन व्यतीत गर्ने मनसायले प्रेरित व्यक्तिमा परमेश्वरीय उद्धार र विश्रामको निश्चितता, कुनै वाद, तर्क वा संयोग नभएर एक यथार्थ बन्न पुग्दछ। परमप्रभु परमेश्वरका ख्रीष्टसँग एक स्थिर सम्बन्ध, शान्तिपूर्ण मिलाप र सांसारिक भन्दा पनि स्वर्गीय उद्देश्यमूलक प्रेमको योजनामा आधारित हुन्छ। त्यस्तो जीवन जिउनको लागि उहाँको प्रतिज्ञा जो हरेक दिन नयाँ हुँदछ त्यसमा भर पर्ने व्यक्तिमा देखा पर्नुको पछाडि उहाँको जीवन अमृत वाणीलाई आत्मसात गर्नु पनि हो। उदाहरणको लागि मत्तीको सुसमाचारीय पुस्तकको 6:33-34 भन्दछ, सबैभन्दा पहिले परमप्रभुको इच्छा र उहाँको धार्मिकता वा पवित्रताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्छ र आजको दुःख आजको निम्ति पर्याप्त छ। मित्रहरू, हामी मानिसहरू धेरै कुराको चिन्ता र फिक्री गर्ने गर्दछौ र कैयौं पटक हामी यो बिर्सन्छौ कि चिन्ता वा फिक्री गरेर हाम्रा समस्या र आवश्यकताहरूको समाधान पनि हुँदैन र यसको परिपूर्णता पनि हुँदैन। बरु चिन्ता र फिक्रीले त हाम्रो समस्यालाई थप जटिल पो बनाउँछन्। अधिक समय हाम्रा हरेक समस्या र फिक्रीलाई विश्वासमा प्रभुमा प्रार्थनापूर्वक राख्यौं भने प्रभुले ती समस्याहरूको समाधान गर्न उहाँ सक्षम हुनुहुन्छ भनी हामीलाई बताउनु भएको छ। श्रोता मित्रहरू, परमेश्वरले हाम्रो हरेक यात्रामा हामीलाई दिशानिर्देश र पथ प्रदर्शन गर्न सक्नुहुन्छ र उहाँले हामीलाई पवित्र तुल्याउन पनि सक्नुहुन्छ। उहाँले हाम्रो पापहरूबाट हामीलाई त्यो स्वार्थी पापपूर्ण जीवनलाई त्यागेर असल व्यक्ति बनेर जीवन बिताउन उहाँले हामीलाई डोर्याउन पनि सक्नुहुन्छ भन्ने कुराको पनि सवास दिनको विश्रामको आज्ञाले हामीलाई सम्झना गराउँदछ भन्ने आजको यो अध्ययनबाट म विदा हुन्छु। परमप्रभुले तपाईँ र मलाई यो भागदौडपूर्ण जीवनबाट यदि तडक भडक युक्त जीवनको बीचमा पनि चिन्ता र फिक्रीले हामी थिचिएको बेला पनि उहाँलाई हेरेर उहाँको आनन्दमय विश्रामको रहस्यलाई जान्न सक्ने र उहाँमा आनन्दित भएर विश्राम गर्न सक्ने हामीलाई बनाउनु भएको होस् भन्ने प्रार्थनाको साथ जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमबानीय पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमबानीय आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमबानीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमबानीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

प्रिय श्रोता, तपाईँ अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईँलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रागिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29, थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
3: 40225544 40225 72 40225 72।
6: पैसा र हात हतियार बिना नै नास्रतका यसुले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवन बारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

0: टाइम चेक। यति बेला रातिको 8 बज्यो।
1: गुड न्यूज FM 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज नयाँ आवाज।
3: न्यानो अभिवादन जयमसीको साथमा म नेहा उपस्थित भइसकेको छु कार्यक्रम गुड न्यूज नयाँ आवाज लिएर। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज FM 105.1 मेगाहर्ज। अबको एक घण्टा म तपाईँहरूको साथमा रहनेछु। कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु तपाईँमाझ अति नै सुमधुर र आस्मय संगीत।

श्रोता, यतिखेर तपाईँ के गर्दै हुनुहुन्छ? कोही यात्रा गर्दै हुनुहुन्छ होला, कोही खाना बनाउँदै खाँदै, कोही आराम गर्दै। पक्कै पनि हामी अहिले केही न केही काम वा अल्झिरहेका छौ। जीवनमा हामी केही गर्न चाहन्छौ, केही बन्न चाहन्छौ, असल छाप छोड्न चाहन्छौ, असल कुरा खान लाउन प्रयोग गर्न चाहन्छौ, सबै असल उत्कृष्ट अब्बल थोक आफू र आफ्नो होस् भन्ने सबैले चाहन्छौ। यी सबै कुराहरूको बीचमा हामीले नचाहे पनि नभागे पनि जति भाग्न खोजे पनि एउटा कुरा हाम्रो भागमा निश्चित छ, जो चाहेर पनि टाढ सकिँदैन, जो अकाट्य छ, ठूलो सानो, धनी गरीब, भाषा धर्म राष्ट्र परिवेश सबैलाई एकै समान व्यवहार गरी सबैको जीवनमा एकचोटि पक्कै आउँछ। कुरा ढिलो र चाँडोको मात्र हो, त्यो कुरा हो मृत्यु। हो प्रिय, हाम्रो मृत्यु। अचानक मृत्युको कुरा अर्थात् मृत्यु भन्ने शब्द सुन्दा तपाईँलाई अलिक खल्लो लाग्दैछ होला, मलाई पनि लाग्दैछ। न म यसबाट अछुतो छु न तपाईँ। एक दिन हामी यो संसारबाट विदा हुँदैछौ, मृत्यु प्राप्त गरेर अहिलेको भौतिक शरीरलाई त्याग गर्दैछौ। तर के छ हाम्रो तयारी? जब बालक आमाको गर्भमा आएको थाहा गरिन्छ, तब परिवार रमाउँछ, माहौल खुसी हुन्छ र हर्षको हुन्छ वातावरण। आमा बुबा परिवारले त्यो बालकको लागि योजनाहरू बनाउँछन्, सपनाहरू सजाउँछन्। बालक जन्मन्छ, हुर्कन्छ, आफैले पनि आफ्नो जीवनको सपना सजाउँछ र उज्जवल भविष्यको परिकल्पना गर्छ र सो पूरा गर्न खुब मेहनत साथ अघि बढ्छ। त्यसै गरी आफ्नो जीवनको परिकल्पना गरिरहनुहुँदा म तपाईँलाई सोध्न चाहन्छु कि तपाईँले आफ्नो मृत्युको परिकल्पना गर्नुभएको छ? सुन्न अनौठो लाग्ने श्रोता, तपाईँ कतै जानाले त के कुरा गरेको होला, आफ्नो मृत्युको पनि परिकल्पना गर्छ होला? यो त मूर्ख कुरा र प्रश्न हो भन्ने पनि लाग्दैछ होला। तर यो कार्यक्रम अन्तसम्म सुन्नु भएको खण्डमा पक्कै तपाईँको मनमा एकपछि अर्को गरेर उठिरहेका प्रश्नहरूको उत्तर प्राय पाउनुहुनेछ भन्ने मैले आशा लिएको छ र सो पूरा गर्न खुब मेहनत साथ अघि बढ्छ। त्यसै गरी आफ्नो जीवनको परिकल्पना गरिरहनुहुँदा म तपाईँलाई सोध्न चाहन्छु कि तपाईँले आफ्नो मृत्युको परिकल्पना गर्नुभएको छ? सुन्न अनौठो

आफ्नो मृत्युको परिकल्पना गर्नुभएको छ? कुन प्रकारले तपाईँ र म आफ्नो जीवन जिउँदैछौ? तपाईँ र मैले यो समाजलाई के दियौं र हामीलाई बनाउने सृष्टिकर्तालाई के दियौं? यो समाजले हामीबाट के चाहन्छ र हाम्रो सृष्टिकर्ताले के चाहनुहुन्छ? साधारण शब्दमा भन्नुपर्दा मृत्यु भनेको मानिसबाट उसको आत्मा र प्राण अलग भई शरीरलाई फेरि पहिलेकै अवस्थामा पुर्याउन नसकिने अवस्था हो। यो प्रक्रियामा सधैँको लागि मानव शरीरमा मुटुको धड्कन बन्द हुन्छ र श्वास रोकिन्छ र सबै अंगले बिस्तारै काम गर्न छोड्छ। मृत्युको सृष्टि स्वयं परमेश्वरले नै गर्नुभएको कुराको पुष्टि बाइबल धर्मशास्त्रले गर्दछ भने मृत्यु वरण गर्ने कि जीवन भन्ने कुराको छनौट पनि मानिसलाई नै दिएको थियो। तर मानिसले परमेश्वरको आज्ञा उल्लंघन गरी मृत्युको चुनाव गरेको र परमेश्वरको विरूद्ध विद्रोह गरेको हामीले थाहा गर्दछौ। जब सृष्टिमा पाप भयो, मृत्युको प्रवेश भयो, तब मानिस आफ्नो सृष्टिकर्ताबाट अलग भयो। त्यति बेला मानिसको दुई प्रकारको मृत्यु निश्चित भयो, एउटा शरीरको र अर्को मृत्यु आत्माको। मानिसमा आत्मा राख्नुहुने परमात्मा परमेश्वरसँग बिछोड हुनु, उहाँसँग कुनै सम्बन्ध नभई उहाँको विरूद्ध गरेका सबै पापपूर्ण कार्यको लागि नरकको दण्डको भागीदार बन्नु नै दोस्रो मृत्यु हो। मानिसलाई परमेश्वरले दोस्रो मौका दिनुभयो, त्यसमा दोस्रो जन्म र दोस्रो मृत्युको छनौट पर्दछ। हामी आमाको गर्भबाट जन्मियौ, यो पहिलो जन्म हो, र जन्मेपछि शरीरलाई एक दिन छोड्नै पर्छ, त्यो पहिलो मृत्यु हो। पहिलो जन्म र मृत्युमा हाम्रो कुनै हात हुँदैन। दोस्रो जन्म कसरी हुन्छ भन्ने लाग्न सक्छ। जब हामीले आफ्नो पापलाई स्वीकार्छौ र येशूलाई प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछौ, तब हाम्रो जन्म आत्मामा हुन्छ, परमेश्वरको आत्माको शक्तिमा। दोस्रो मृत्यु तब हुन्छ जब हामीले येशूलाई प्रभु भनेर विश्वास गर्दैनौ र हाम्रो पापको क्षमा पाउँदैनौ। प्रिय, शरीरको मृत्यु डरलाग्दो छैन, किनकि यो जीवनको अन्त नभई जीवनको शुरूआत हो। यो दुःख भौतिक शरीर छोडेर जाने उसको प्रिय जनहरूमा मात्र हुन्छ, तर जो व्यक्तिले आफ्नो प्राण त्याग्नु भएको छ उहाँको लागि चाहिँ यो नयाँ जीवनको यात्रा, संसारको दुःख कष्ट सबै कुराबाट मुक्ति हो। हामी यो संसारमा आउँदा एक्लै र रित्तै आउँछौ र जाने बेलामा पनि एक्लै र रित्तै जान्छौ। सबै सम्बन्ध, चाहे आमा बुबा, दिदी बहिनी, दाजुभाइ, साथी, नातागोता, श्रीमान श्रीमती, छोरा छोरी, यी सबै चाहिँ संसारमा पछि बन्ने सम्बन्ध हो। तर जब कुनै भ्रूण आमाको गर्भमा आउँछ, त्यो भन्दा अगाडि नै परमेश्वरले उसको संसारको जीवनको यात्राको समय र त्यसपछिको जीवनको पनि प्रबन्ध गरेर पठाउनु हुन्छ। प्रिय, हामी पक्कै रित्तै आउँछौ, तर जाँदा साथमा केही लिएर जान्छौ। अब यो कस्तो विचार हो भन्ने लाग्न सक्छ, त्यसैले म यसलाई प्रस्ट्याउन चाहन्छु। भौतिक शरीर माटोमा मिल्छ अथवा आगोमा जलेर खरानी हुन्छ। संसारमा कमाएको धन सम्पत्ति संसारमै छोड्नुपर्छ। यी केवल हामी संसारमा हुन्जेल हामीलाई उपभोग गर्न परमेश्वरले दिनुभएको मात्र हो। यो संसारमा छँदा जोडिएको प्रत्येक नाता र सम्बन्ध पनि मृत्युसँगै टुट्छ, र जो व्यक्तिले यो संसार छोडेर जानुहुन्छ, अब उसलाई अर्को नाम दिइन्छ। त्यो नाउँ हो लास, मृत शरीर। त्यति मात्र होइन, संसार छोड्नु भन्दा अगाडि अंगालो हाल्ने आफन्त अब मृत शरीर देखेर डराउन थाल्छन्। बच्चाहरूलाई त झन् अगाडि नै पढ्न दिइँदैन। आफ्नो प्रिय व्यक्ति जीवित हुँदा नजिकिन मनपर्ने र आत्मीय लाग्ने त्यो अंगालो अब अचानक कसैको देहान्त पछि छुनै नहुने, अगाडि जान पनि संकोच लाग्ने र गइहाल्यो भने पनि नुहाउनु पर्ने, आफूलाई शुद्ध गर्नुपर्ने, यस्ता धेरै प्रक्रिया र विधि छन्। कहिले मेरा प्रिय घर आउलान् भनेर कुर्ने आफन्तहरू अब मृत शरीरलाई कति बेला घरबाट निकालौं र शरीरलाई सेलाऊ भन्ने प्रतीक्षा गरिरहेका हुन्छन्। र अझै भन्नुपर्दा कति बेला शुद्ध हुने दिन, चोखिने दिन अथवा शोक समाप्त गरेर जीवनलाई फेरि पहिलेको जस्तै सामान्य अवस्थामा लान सकिएला भन्ने प्रतीक्षा घर परिवारलाई हुन्छ। परिवारको एक सदस्य गुमाउनुको पीड़ा हुँदैन भन्न खोजेको होइन, त्यो रित्तो स्थान लामो समयसम्म खड्किन्छ। अब प्रश्न यहाँ उठेको छ कि मर्दा मानिसले आफ्नो साथमा के लान्छ? यो प्रश्न म आफैलाई पनि र तपाईँहरूलाई पनि राख्न चाहन्छु। उपदेशक 5:15 भन्दछ, मानिस आमाको गर्भबाट नाङ्गै आउँछ र जसरी आउँछ त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन। अयुबको 21 परमेश्वरका दास अयुबले पनि यस्तै भन्नुहुन्छ, म आफ्नै आमाको गर्भबाट नाङ्गै आए अनि म नाङ्गै फर्केर जानेछु। यी कुराहरूले भौतिक नाशवान छुन नसकिने, देखिन नसक्ने, नाप्न नसक्ने

कुराको बारेमा बताउँदछ भने मत्ती छको 19:20-21 यसो भन्दछ, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्दछन् र जहाँ चोरले घर फोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। बाइबल धर्मशास्त्रमा उल्लेखित कुरा तपाईँ समक्ष भनिरहँदा शुरूमा मैले राखेको 4 प्रश्न मध्ये 3 प्रश्नको उत्तर आउनु पर्ने हुन्छ र त्यो प्रश्न एकचोटि फेरि दोहोऱ्याउन चाहन्छु। प्रश्न: कुन प्रकारले तपाईँ र म आफ्नो जीवन जिउँदैछौ? तपाईँ र मैले यो समाजलाई के दियौं र हामीलाई बनाउने सृष्टिकर्तालाई के दियौं? यो समाजले हामीबाट के चाहन्छ र हाम्रो सृष्टिकर्ताले के चाहनुहुन्छ? जुन प्रकारले हामी हाम्रो जीवन जिउँदैछौ त्यसले निर्धारण गर्दछ कि हामीले हाम्रो धन कहाँ थुपार्दैछौ। बाँकी शुरूको एउटा प्रश्न फेरि पनि म दोहोऱ्याउन चाहन्छु। के तपाईँले आफ्नो मृत्युको परिकल्पना गर्नुभएको छ? अनौठो लाग्ने तर निकै चुनौतीपूर्ण प्रश्न आज तपाईँ र मेरो लागि खड़ा भएको छ।

जब हामीले यो देहलाई त्याग्छौ, हाम्रो पार्थिव शरीरलाई विदा गर्न आउँदा ती मलामीहरू जो छन् उनीहरूले हाम्रो जीवन प्रतिको दृष्टिकोण र धारणा के राख्नेछन्। हाम्रो लागि आएको मलामीले नमर्नु पर्ने मान्छे मर्यो, यो समाज र परमेश्वरको राज्यको लागि चाहिने व्यक्ति मर्यो भन्छन् कि मर्यो ठिकै भयो, बाचुन्जेल पनि सुख दिएको होइन, समाजको बोझै थियो मर्यो, पृथ्वीको बोझ कम भयो भन्नेछन्। कस्तो मलामी हामीले कमाउँदैछौ। यो समाजले असल काम गरेको विभिन्न क्षेत्रमा योगदान गरेको चाहन्छ र परमेश्वरले उहाँमा रहेर उहाँलाई विश्वास गरेर आज्ञा पालन गरी उहाँले हामीलाई दिनुभएको जीवनको लक्ष्य र योजना पवित्र जीवन जी पूरा गरेको चाहनुहुन्छ। हाम्रो स्वभाव चरित्र कामबाट यस पृथ्वीका समाजका देशका मानिसहरूले आशिष पाएको, उहाँको राज्य आएको र उहाँको महिमा हामीबाट भएको चाहनुहुन्छ। यी कुरा गर्नु भनेको स्वर्गमा धन थुपार्नु हो र यो धन कसैले चोर्न र फोर्न सक्दैन। यस्ता मानिसको मृत्यु शरीरमा मात्र हुन्छ तर आत्मा परमेश्वरको हातमा सुरक्षित भई अनन्तसम्म परमेश्वरसँग रहन्छ। के आजसम्म हामीले गरेको काम समाज र परमेश्वरको अघि ग्रहण योग्य छ? हाम्रो कारणले कोही व्यक्ति रोइरहेको पो छ कि? हाम्रो कारणले कसैको जीवन जिउनुको अर्थ नै गुमाएर आत्महत्या गर्नेसम्म स्थितिमा पुगेको छ कि? हामीले फैलाएको भ्रम र आतंकले हामी समाजको लागि बोझ भइरहेका छौ कि? परमेश्वरको नाउँको महिमा हाम्रो जीवनबाट हुनुपर्नेमा उल्टै उहाँको नाउँ हाम्रो कारणले गर्दा अपमानित पो भइरहेको छ कि? बाइबलमा हेर्ने हो भने धेरै उदाहरण पाउँछौ प्रभुका जनहरूलाई कैदमा राखेर दुःख दिने राजा फारो झै पो भइरहेका छौ कि? आफ्नो जातिका छुटकाराको लागि अघि बढ्ने मूसा झै पो बन्दैछौ कि? कस्तो बन्दैछौ? येशु ख्रीष्टका चेलाहरूले विभिन्न प्रकारले समाजलाई योगदान दिई भिन्न भिन्न प्रकारले दुःखदायी मृत्यु प्राप्त गर्नुभयो, तर पनि परमेश्वरमा आफ्नो धन कमाएको कारणले गर्दा उहाँहरू अनन्त जीवनका भागीदार हुनुभयो र जसको कारणले उहाँहरूको नाउँ पवित्र बाइबल धर्मशास्त्रमा उल्लेखित छ। यो समाजको उदाहरण हेर्ने हो भने विलियम केरी इसाई जगतका लागि मात्र नभई भारत इतिहासका एक हस्ती हुनुहुन्छ। विभिन्न भाषामा बाइबल अनुवाद गर्ने कामदेखि लिएर इण्डियामा विद्यमान सती प्रथा हटाउन स्कूल कलेजको शिक्षा प्रणालीमा समेत उल्लेखनीय योगदान रहेको इतिहास हामी भेट्टाउँछौ। नेपालमा आदरणीय पादरी गंगा प्रसाद प्रधान, जसले नेपालमा पहिलो पल्ट पत्रिका छापिन र नेपाली भाषामा नयाँ करार बाइबल ल्याउन योगदान दिनुभयो। यस्तै धेरै व्यक्तिहरू जसले समाजमा राष्ट्रमा परमेश्वरको राज्यमा फरक क्षमता वरदान दक्षताद्वारा अविस्मरणीय पृथक योगदान दिन सफल हुनुभएको छ। जस्तै प्रचारक बिली ग्राहमलाई हेर्ने हो भने उहाँको जीवनलाई शक्तिशाली रूपमा परमेश्वरले चलाउनु भयो, साथै उहाँको मृत्यु त्यति नै प्रभावशाली भयो। कसरी भन्दा उहाँको विदाईको समयमा वचन सुन्ने धेरै व्यक्तिहरूले येशु ख्रीष्टमा विश्वास गरी प्रभुमा जीवन प्राप्त गर्नुभयो। अर्का प्रचारक रेनहार्ड बोङ्के परमेश्वरको छोरी क्याथरिन गुनमानको जीवन जियाई धेरै शक्तिशाली छ भने मृत्यु उदाहरणीय किन होला त? किनकि उहाँहरूले शरीरको मृत्यु भन्दा बढी आत्माको मृत्यु हुन दिनु भएन, आफ्नो आत्माको साथसाथ धेरै आत्मा बचाउनु भयो। त्यसरी नै जोएस मेयर पनि एक मिसाइल हुनुहुन्छ। वचन संग्रह 116:15 भन्दछ, परमप्रभुका पवित्र जनहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ। अनमोल यस कारणले कि येशु पापी मानिस जातिका उद्धारका लागि उनीहरूको साटोमा स्वयं पाप बलिको रूपमा एकैचोटि सदाको लागि कलवरी क्रुसमा मर्नुभयो, गाडिनुभयो र मरेको तेस्रो दिनमा फेरि जीवित भई उठ्नुभयो। उहाँको अनमोल रगतको मूल्यमा हामीलाई किन्नुभयो, आफ्नो सन्तान बनाउन मृत्युको शक्ति भएकोलाई आफ्नो मृत्युद्वारा हराउनुभयो। अब येशूमा विश्वास गर्नेहरूले दोस्रो मृत्युको डरमा रहनु पर्दैन। मृत्युको खिललाई येशूले जरैदेखि उखेल्नुभयो, मृत्युको कार्य सिद्धाउनुभयो। येशु ख्रीष्टको मृत्यु उदाहरणीय मृत्यु थियो, सबैको उद्धारको ढोका खोल्ने मृत्यु। के हामी पनि एक उदाहरणीय मृत्युको इच्छा गर्छौ? के हामी यो भौतिक संसारमा र आत्मिक संसारमा अविस्मरणीय हुन चाहन्छौ? त्यसको लागि के गर्ने? अब उपदेशक 12:6-7 भन्दछ, चाँदीको तार चुडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पदेरोमा टुक्रा टुक्रा पारिन अघि र कुवामा पाङ्रो भचाइन अघि,
जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि तथा आत्मा दिनुहुने परमेश्वरका आत्मा जान अघि उहाँको नै सम्झना गर। आफ्नो सृष्टिकर्ताको सम्झना गर्नु, अधर्मबाट फर्कनु, अनैतिक र भ्रष्ट कुरालाई त्याग्नु, आफ्नो पाप स्वीकार्नु र कहिले पनि त्यो मार्गमा नफर्कन अठोट गर्नु नै आफ्नो अनन्त जीवनतर्फ अगाडि बढ्नु हो। आफ्नो जीवनको लक्ष्यलाई चिन्नु, आफू जन्मनुको उद्देश्य थाहा गरी निरन्तर त्यसमा अगाडि बढ्नु नै आफ्नो मृत्युको लागि असल तयारी हो।

गरीब धनी मानिसको टेबलबाट झरेको खानाको टुक्रा खाएर आफ्नो भोक मिटाउने एक गरीब मानिस लाजरस एक दिन मर्यो। त्यसको केही समयपछि धनी मानिस पनि मर्यो। ती दुवै मध्ये गरीब लाजरस आराममा शान्तिमा परमेश्वरको घरमा रहेको त्यस धनी मानिस जो नरकमा कठोर कष्ट भोगिरहेकोले आफ्नो नजर उठाएर माथि हेर्दा देख्यो। त्यस बेला उसको बिन्ती यसो थियो, मलाई दया गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औलाको टुप्पा पानीमा छोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्। त्यो धनी मानिसले यो भन्यो किनकि धनी मानिस ज्वालामा भयंकर वेदना पाइरहेको थियो। उसको बिन्ती सुनवाई भएन कारण नरक र स्वर्गबाट केही कोही पनि यताउता जान नसकोस् भनेर त्यहाँ अति गहिरो धाँधो थियो। धनी मानिसले आफ्नो पृथ्वीमा भएका पाँच भाइले पनि उसको जस्तै पीड़ा भोग्न नपरोस् भनेर मरेका लाजरसलाई उसका भाइका पठाउन बिन्ती गर्यो। तर त्यो बिन्ती पनि अस्वीकार भयो। किन होला त? किनकि परमेश्वरले मानिसलाई आफ्ना मान्छेहरूद्वारा मुक्तिको सुसन्देश र पवित्र बाइबल धर्मशास्त्र दिनुभएको छ। आज हामीले संसारमा परमेश्वरले हाम्रो निम्ति गर्नुभएको कार्यमा विश्वास गरेनौ भने हाम्रो पनि दोस्रो मृत्यु निश्चित छ। प्रभु प्रभु भन्ने सबै स्वर्ग राज्यको हकदार बन्दैन। न्याय परमेश्वरकै घरनाबाट शुरू हुन्छ। चर्च जाँदैमा, बाइबल पढ्दैमा, प्रार्थना मात्रै गर्दैमा, ठूला ठूला काम गर्दैमा कोही दोस्रो मृत्युबाट बचाइने छैनन्। तर येशूको पछि हिँड्ने, उहाँको आज्ञा पालन गर्ने, पवित्र जीवन जिउने व्यक्ति नै दोस्रो मृत्युबाट बचाइनेछ। यी कुरा सुन्दा अब सोच्नुहोस् आफ्नो कस्तो मृत्युको परिकल्पना तपाईँ र मैले गर्नुपर्छ। स्याबास असल र विश्वास योग्य नोकर, तैले दौड़ सकाएको छस् भन्ने कुरा परमेश्वरको मुखबाट सुन्ने र उहाँको हातबाट इनाम पाई अनन्तको लागि मृत्युमाथि विजय पाई परमेश्वरको साथमा उहाँसँग रहने कि मरेपछि स्वर्ग कसले देखेको छ र भन्दै लापरवाहीको जीवन जिउँदै मोज मज्जा अधर्ममा येशू ख्रीष्टलाई नचिनी दोस्रो मृत्युको बाटोतर्फ अग्रसर भई नरकको हकदार हुने। यो छनोट तपाईँ र मेरो व्यक्तिगत हो। कसैको विश्वासले तपाईँ र म दोस्रो मृत्युबाट बच्न सक्दैनौ। तर एकजना हुनुहुन्छ जसले पहिलो मृत्यु र दोस्रो मृत्यु दुवैलाई हराई मृत्युञ्जयी हुनुभएको छ, जो सदा सर्वदाको निम्ति जीवित हुनुहुन्छ अनि मृत्यु र पातालका साथहरू उहाँसँग छन्। उहाँमाथिको विश्वास अर्थात उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकारी विश्वासद्वारा जीवन प्राप्त गर्न सकिन्छ, न कि कुनै धर्म कार्य।

श्रोता, के तपाईलाई मृत्युको डरले सताउँदैछ? म मर्छु कि मेरा बुबा आमा दाजुभाइ छोरा छोरी श्रीमान श्रीमती मर्नुभयो भने म कसरी बाँच्ने होला? त्यसको साटो त म नै अगाडि मर्न पाए हुने जस्तो पो लाग्दैछ कि कतिजनालाई चाहिँ बाँचेर के गर्नु? जीवनमा आजसम्म केही गर्न सकेकै छैन, राम्रो काम गर्न सकेको छैन, मिठो खाना लाउन पाएको छैन, परिवार पाल्न सकेको छैन भन्ने पो लाग्दैछ कि कतिजना व्यक्तिले आफ्नो भविष्यको आशा देख्नु भएकै छैन कि कतिजना आफ्नो प्रेमी प्रेमिका श्रीमान श्रीमतीबाट धोका पाएको कारणले बाँच्ने आशा गुमाउनु भएको छ कि मैले बताएको कुनै पनि अवस्थामा तपाईँ अहिले हुनुहुन्छ भने एउटा प्रश्नको उत्तर आफूले आफूलाई दिनुहोस्। क्षणिक जीवनको चिन्ता ठूलो हो कि अनन्त जीवन? शरीरको मृत्यु ठूलो हो कि अनन्त मृत्यु र दण्ड? तपाई र मेरो लागि एउटा जीवित आशा छ प्रिय, त्यो जीवित आशा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले तपाई र मलाई प्रेम गर्नुहुन्छ, दोस्रो मृत्युबाट बचाउन सक्नुहुन्छ र यो जीवनमा शान्ति आनन्दका साथ प्रेम दिनुहुन्छ। फर्कनुहोस् प्रियहरू, येशूतर्फ फर्कनुहोस् र उहाँलाई यस घडी भन्नुहोस्, तपाईँ जहाँ हुनुहुन्छ त्यही एकछिन अडिनुहोस्, आफ्नो बदमा भित्र महसुस गर्नुहोस् तपाईँ कहाँ हुनुहुन्छ। भन्नुहोस् प्रभुलाई, प्रभु म दोस्रो मृत्यु मर्न चाहन्न, म यो संसारमा अर्थपूर्ण जीवन जिउन चाहन्छु, तपाईँलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार्छु, मेरो हृदयमा र जीवनमा आउनुहोस्, मलाई आफ्नो सन्तान बनाउनुहोस्, मृत्युको डर मबाट हटाउनुहोस्, येशु मलाई सहायता गर्नुहोस्, मेरो जीवन आजदेखि तपाईलाई सुम्पन्छु, येशु प्रभुको नाउँमा आमेन। श्रोता, हामी कार्यक्रमको अन्तमा आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव भएको खण्डमा तपाईहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ गुड न्यूज एफएम 105.1 मेगाहर्ज को सम्पर्क नम्बर रहेको छ 01-477-0754। आजको यस कार्यक्रम सुन्दै गर्दा तपाईँको जीवनमा केही परिवर्तन भएको छ र त्यो कुरा हामीलाई पनि भन्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँको कुरा सुन्न, सहायता गर्न र अनन्त जीवनको तयारीमा तपाईँहरूलाई सहायता गर्न गुड न्यूज एफएम परिवार सधैँ तयार छ भन्दै यस कार्यक्रमबाट म प्रस्तोता नेहाका साथमा प्राविधिक मित्र सन्ध्यालाई पनि बिदा दिनुहोस्। जयमसी, प्रभु येशूको शान्ति तपाईँमा रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवन निष्पक्ष देखिँदैन। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको 59 यहाँलाई स्वागत छ। जीवन सधैँ हामीलाई निष्पक्ष जस्तो लाग्दैन। धेरै पटक हामी परमेश्वरलाई अस्वीकार गर्ने मानिसहरू देख्छौ र तिनीहरू हामी भन्दा धेरै आरामदायी जीवन बिताइरहेका छन्। तिनीहरूले हामी जस्तो दुःखद घटना भोगिरहेका छैनन्। हामी परमेश्वरलाई प्रेम र सेवा गर्न वफादार छौ, तैपनि दुःख र निराशाको समाचारले हामीलाई निरन्तर सताउन सक्छ। परमेश्वरले किन यस्तो हुन दिनुहुन्छ? भजन संग्रहको पुस्तक 73 अध्यायमा आसाप नाम गरेका एकजना मानिस पनि यही प्रश्नहरूसँग संघर्ष गरिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 5-6 पद, अरू मानिसहरू झैं तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूमाथि मानव खराबी आइलाग्दैनन्, यसकारण अहंकार तिनीहरूको सिक्री हुन्छ र तिनीहरू हिंसाको वस्त्र लगाउँछन्। आसापले धर्मीहरूलाई दुष्टहरूसँग तुलना गरिरहेका थिए। धर्मीहरूलाई सताउँदै थियो, धर्मीहरू सताइँदै थियो, जबकि दुष्टहरू सताइँदै थिएन। दुष्टहरू घमण्डले भरिएका थिए र तिनीहरू निरन्तर हिंसात्मक कार्यहरूमा भाग लिइरहेका थिए। आसापले आफूलाई अनुचित लागेको कुराको बारेमा गुनासो गरिरहेका छन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 12 पद, हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। आसाप अत्यन्तै निराश थिए, किनभने उनले कुनै पनि कुरामा न्याय भइरहेका देखिरहेका थिएनन्। दुष्टहरू धनी हुँदै गइरहेका थिए, जबकि परमेश्वरलाई साँच्चै प्रेम गर्ने र उहाँको सेवा गर्न आज्ञाकारी हुनेहरूले दुःख भोगिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 13-14 पद, निश्चय मैले व्यर्थैमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु र प्रत्येक बिहान मैले दण्ड भोग्नु परेको छ। यी दुष्ट मानिसहरूले आफ्नो सम्पत्तिको आनन्द लिइरहेका बेला परमेश्वरको सामु आफ्नो हृदय शुद्ध राखेका आसाप दिनभरि पीड़ित भइरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 16 पद, जब मैले यी सबै बुझ्ने कोसिस गरे, यो मेरो निम्ति अति गाह्रो भयो। यदि हामीले आज के भोगिरहेको छ भनेर मात्र हेर्यो भने हामी दुष्टहरूले आशिष भोगिरहेको देख्नेछौ, जबकि धर्मीहरूले कठिनाई भोगिरहेका छन्। यसले हाम्रो हृदयमा ठूलो निराशा र समस्या निम्त्याउन सक्छ, जस्तै आसापलाई भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 17 पद, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन, तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझे। प्रिय श्रोता, भविष्यमा एक दिन यीशु फर्कनुहुनेछ अनि परमेश्वरले धर्मी र दुष्ट दुवैमाथि धार्मिक न्याय ल्याउनुहुनेछ। जसले आफ्नो जीवनमा यीशुलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्न समर्पित गरेका छन् उनीहरूले ठूलो इनाम पाउनेछन्। आसापले परमेश्वरसँग आफ्नो भविष्यको लागि तत्पर रहने छनौट गरे। यसले उनलाई आफ्नो शान्तिपूर्ण प्राप्त गर्न अनुमति दियो, ताकि उनले परमेश्वरको जनहरूको सेवा गरिरहन सकुन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 23-26 पद, तैपनि म निरन्तर तपाईँ सँगै छु, तपाईँले मेरो दाहिने हात थाम्नु भएको छ, आफ्नै सल्लाहमा तपाईँले मलाई डोर्याउनुहुन्छ र पछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन। मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदा सर्वदाको निम्ति मेरो हृदयको शान्ति र मेरो भाग हुनुहुन्छ। प्रिय श्रोता, हरेक विश्वासीले जस्तै आसापले पनि हाम्रो भविष्यको आशा बुझ्नु आवश्यक थियो ताकि उसले आफ्नो वर्तमान परिस्थितिहरू सहन बल पाउन सकोस्। मेरो यही प्रार्थना छ कि तपाईँहरू जो जतिले परमेश्वरको सेवा गर्दै हुनुहुन्छ तपाईँले भविष्यमा परमेश्वरबाट महान आशिष पाउनुहुनेछ भन्ने यो योजनालाई पनि बुझ्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेला दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जिगु विश्वास के चमक हया बिउ। मेपिङगो समस्या या त थगु समस्या जुके बिमते जयमसी जुरजो लपा जे अमृता महर्जन स्पार्क माइ फेथ यु जीवनिया श्रृंखला भाग 28 के छि सकसित न सुब्या। इमगु इच्छा अनुसार ज्याखम मवबले अप्प मनुतेस मेपिन त दोषी बिउ ले त चाहे बोले थ त चागु थका मेपिन त दोष बिउ सुना न इम त व्यवहार या त कि इमस उमु मनु या त इम त भावनात्मक रूपमा चोट लागेगु दोष बिगु मेपिन त छित घृणा या व्यवहार यही बोले छिगु प्रति दोष तै बोले इमगु समस्या या त छिगु समस्या जुइके बिमते मुख इमगु व्यवहार या त छिगु दुख त प्रतिक्रिया ब्याधिगु धैगु हेख यो पिनियन मेपि थगु हे विचार वो भावना या जिम्मेवारीका अले सु छन् त त चाहे बोले वयाको जीवन या छु जुया सुङ्गुली त चाकल धका स्वीकार्या वो त या त इमगु समस्या कथ स्वीकार्या छिगु मुखु गुब्ले छि त चाया प्रतिक्रिया बिबले इमस छि त गथे व्यवहार या त धका त चाई छि इपि पाखे तपक्क उनी आछि इमगु समस्या थ ना प चुना सुन अथे या यही मते बरु इमगु त या त मतिना वो दया लिसम बिउ छा दासा छि न अथे हे ख रोमी जिन्युगु अध्याय निगु पत्के धात गुदु आव निसे तो संसारे पि मनु तेस या ना गु थे छिमस या ना जुई मते बरु मन या त हिका नुपि मनु त जुया छ ठुक थ या ना जुसा परमेश्वर यु इच्छा सुख अले भिङ्गु वो या त योगु वो छु ख ठिक छु छिमस बालक सिके थुइके फै छि सुख वो छि त गथे ता धका मेपिन त कोछि बिमते थो इम त छि त गथे याना व्यवहार याई धैगु खे आधारित जुई परु परमेश्वर यु छिगु बारे छु विचार याई धका छिगु नुगा या विचार या त नियन्त्रण तेकीमा वेक छिगु बारे छु विचार याई छि आज साइफु मख अले छि वया अनमोल मचा ख यो पिनियन मिपि यदि सुयागु जीवन या परिस्थिति या कारण बालागु हि वोल अले परमेश्वर या वचन पाखे सकारात्मक विचार याए त थगु विचार या त गथे याना नियन्त्रण यागु धका म से कल धासा वया त त वै दुख जुई अले इम्स वो त मेपिन त पिकाई वो इमगु समस्या ख थो छगु समस्या मखो इपि त चाहि बोले इम्स छन् त बामलाको व्यवहार याना चुन इम त करुणा मतिना वो क्षमा या लिस बिउ लिय यदि इम्स छि त कुक थ व्यवहार याई धका छि थ त बालागु महसुस या के बिया दिल धासा छि इमगु समस्या या त थ लिसे हे जुना चुना दिगु जुई अथे या मते मनु देस छि त बामलाको व्यवहार याना चुन धासा वो इमगु समस्या ख रोमी झिङ्गु अध्याय यो नि छगु पत्के धाट गुदु म भिङ्गु नि छिम त त्याके बिमते बरु छिम्स भिङ्गु या त ক্যাকে ফুই ইয়ন মেপি ঠুকে এসো খ্রিস্ট সিদ্ধ মখ ওয়া তো মনুতে তো মত্তি কে ঘেরে না তো বুখ ইমস ওয়া তো আলোচনায় তো ইমস ওয়া তো দোষ বিল ইমস ওয়া তো ঘৃণায় তো এসু ইমগু নকারাত্মক ভাবনায় তো গুবলে ন থলি সে ময়ঙ্কল ওই কল কি থুগু সমস্যা মহু ইমগু সমস্যা খ অলে ও থত নিরন্তর মেপিন্ত মতিনা ও দয়া নাক লিস বিত অনুমতি বিল মতি ন্যাগো অধ্যায় পিপেঙ্গু পতকে ধ্যা তগুদু তর ঝি ছিন্ত ধ্যা শত্রু ইয়া তো মায়া থত দুঃখ বিপিনি গুনীতি প্রার্থনা থোহে খ ওই কল ঝিত ইয়ায় তো আগ্রহ ইয়া না দিগুদু অলে আজ চাই পুগু খু ধাসা ঝিস কো উদ্দেশ্য ইয়া তো পালন ইয়াইগু লেই বলে জিগু জীবনে আনন্দ ও শান্তি ইয়া ভাবনা কায়েম ইয়া ফই রোমি ঝিনিগু অধ্যায় চিনচাগু পতকে ধ্যাত গুদু ফুক মনু তো না পয়া ফতলে মিলে ঝুয়া শুনে গু কুত ইয়া মেপিনিগু নকারাত্মক মনোবৃদ্ধি ছিগু মনিয়া শান্তি ক্যাম মতে পরমেশ্বর ছিগু ভারে ছু দয়া চঙ্গু ধকা নুগলেটি ছি জীবনে গুলি আনন্দ ক্যা ফই দইগু ছিগু থ প্রতিক্রিয়া দৃষ্টিকোণ নির্ধারণ ইয়াই মনুদেশিত ব্যবহার ইয়াই বলে উমস থ গু হে কথ যক ব্যবহার ইয়ানা চুনি গুদু দকা বিজা ইয়ানা দিস অলে ছি থগু হে কথ প্রতিক্রিয়া বিয়া দিস মতিনা ও দয়া লিসে থমিয়াগু বচন ইয়ানা দিগুনি ছি সকসিত ন পরমেশ্বর স্বভাবিমা জয়মসে ছিমস নকতিন হে জক বাইবলিয়া প্রভাবশালী শিক্ষক ও আত্মিক লপু কেনা দিম সোমন ভিক্টর চোয়াদিগু হসনা জিগু হে নেপাল ভাষায়া রেডিও জাজো স্পার্ক মাই ফেথ জিগু বিশ্বাস কে চমকয়া বিউ বারে ছিকে ছু প্রতিক্রিয়া সুঝাব দুসা সাপু তয়া দিফৈ উকিয়া নীতি জিমকে জিমগু মোবাইল নম্বর দু অন্ঠানব্বে অড়ষাঠি পচপন্ন তেত্রিশ উনাচালিস অন্ঠানব্বে অড়ষাঠি পচপন্ন তেত্রিশ উনাচালিস কাসা জাজো নেনা দ্বিগুণী ছিত ইকু ইকুয়ে সুব্যা পরমেশ্বর ছিত সবাবিমা জয়মশ্রী
6: টাইম চেক এতে বেলা রাতিকো নৌ বজে।

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Large groups of Afghans have been living as refugees in neighboring countries. Recently, those countries began deporting refugees back to Afghanistan, where the Taliban regime now has full control of the country. As refugees return, they face intense interrogation. Taliban authorities want information about established house churches in Afghanistan. During interrogations at the border, Christians are pressured to provide Taliban authorities with this information. Leaders of house churches are at risk, and they face pressure because of the ongoing interrogations. Please pray Christians in Afghanistan will have discernment during interrogations and be strong witnesses for Christ.
2: I will not let my brothers and sisters suffer in silence,
3: nor will I let them serve alone.
2: To join me in prayer for persecuted Christians,
3: go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती.
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम अन्तर बिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तर बिन्ती लिएर प्राविधिक मित्र सरोज रंग अपराम उपस्थित भइसकेका छौं. एक मित्रले सधैँ प्रेम गर्छ, तर दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ. हितोपदेश 17:17. जोनाथन आफ्ना बुवा साउलको सिंहासनको अधिकार प्राप्त उत्तराधिकारी थिए, तर साउल पछि इजरायलको अर्को राजा बन्न परमेश्वरले दाउदलाई बोलाउनु भएको थियो. यसरी हेर्दा पहिलो दिनदेखि नै उनीहरू द्वन्दको मार्गमा रहेका देखिन्थे. उनीहरूले मित्र बन्दा धेरै थोक गुमाउनु पर्ने थियो, किनभने अन्तमा उनीहरूले एकजनाले मात्र शासन गर्न सक्थे. त्यस्तो व्यवस्थामा उनीहरूले कसरी यसलाई सम्हाल्ने? के उनीहरू प्रतिस्पर्धी वा संखालु वा एकअर्काको इस्यालु बन्ने? होइन, किनभने उनीहरू मध्ये कसैले पनि आफैलाई उचालेनन्. बाइबलले भन्दछ, जोनाथनले दाउदसँग एउटा करार बाँधे. आफूले लगाएका खास्टो र लबेदा फुकालेर ती दाउदलाई आफ्नो तरवार धुनु र पेटी समेत दिए. पहिलो सामेल 18:3-4. यी उनको सबैभन्दा बहुमूल्य व्यक्तिगत सम्पत्ति थिए. दाउद जीवित रहेसम्म उनको सिंहासन कहिल्यै स्थापित हुने छैन भन्ने आफ्ना बाबु साउलको चेतावनीको बावजुद दाउदको लागि आफ्नो ज्यान जोखिममा पार्न जोनाथन तयार थिए. त्यसै गरी साउल जोनाथनको राज्य स्थापना गर्न पालिस्तीहरूसँग लड्दै दाउदले आफ्नो ज्यान जोखिममा पारे. यस कथाको मुख्य शिक्षा यो हो, त्यो बेला ऊ अरू कुनै ठाउँमा हुन चाहन्थ्यो भने पनि एक साँचो मित्र तपाईँको सहायताको लागि उपलब्ध हुन्छ. कसैले भनेका छन्, धेरै मानिसहरू तपाईँसँग कारमा चढ्न चाहन्छन्, तर कार बिग्रिएपछि पनि तपाईँसँगै बसमा जान चाहने व्यक्ति तपाईँ चाहनुहुन्छ, सोलोमनले भनेका छन्। एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ. तपाईँले आफ्नो जीवनमा रहेका साँचो मित्रहरूको लागि परमेश्वरलाई धन्यवाद दिनुभएको अन्तिम समय कहिले थियो? त्यस्तो कुन कुरा छ जसले तिनीहरूलाई यति विशेष बनाउँछ? तपाईँले तिनीहरूलाई कति कदर गर्नुहुन्छ भन्ने उनीहरूलाई थाहा छ भने नसोच्नुहोस्, तिनीहरूलाई बताइदिनुहोस्. अनि अर्को एउटा विचार, यदि तपाईँ साँचो मित्रहरू पाउन चाहनुहुन्छ भने आफू एक साँचो मित्र बन्नुहोस्। कोही प्रति स्यालु नबन्नुहोस्, तर एक असल मित्र बनेर रचनात्मक सहायताको लागि सधैँ सकारात्मक बन्नुहोस्। कार्यक्रम अन्तर्विन्तीमा मित्रता अगाडि बढाउनुहोस् र मान्छे यतिखेर चिनिन्छ जतिखेर आफू गाह्रो अवस्थामा परिन्छ. त्यो मान्छे आफ्नो मान्छे हो जो परेको बेला तपाईँलाई नजिक आएर सहायता गर्छ. आदरणीय श्रोता, लगभग समयले मलाई बिदा दिइसकेको छ. कार्यक्रम अन्तर्विन्तीबाट प्राविधिक मित्र सरोज र म अब्राम अहिलेलाई पनि बिदा हुन्छु. धन्यवाद.

0: ए दाई, ए दाई, पक्नुहोस् न पक्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी चौक हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त

0: मोबाइल नम्बर रहेको छ 9841354402 9841354402 र 9810334600 9810334600 फोन नम्बर 01-4392511 01-4392511 र 01-4392510 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 4022544 4022544
1: र 4022572 4022572।
4: सुन्नु न बजे कोटा
5: सामान नभेटेर बेपत्ता
4: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
6: र फोन नम्बर 01-513-010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
7: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
8: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।

गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको बचाना बचाना बचाना बचाना, गाउँदै जाऊ प्रभुको महिमा। जेमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायकको साथै आराधना खगुवा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिस एफएम 105.1 मेगाहर्ज।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।